0: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
2: सावधान उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
3: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902022।
5: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
6: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू
6: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
7: छाती दम निमोनिया खोकी छेरो
6: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
7: मधुमेह सुगर मृगौला रोग पिसाब
6: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
7: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
6: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
7: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
6: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
7: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
6: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
7: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
6: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
7: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्ढा हुने
6: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
7: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9847826001।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
11: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
12: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
13: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
14: इन्डोस्कोपी सेवा
13: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
9: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान फोन नम्बर 0825607634 र 0825601138।
15: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर पण्डित चन्द्र श्रेष्ठ घोराही 15 सडक विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
16: डाक्टरद्वारा दिइने सेवाहरू
15: सुगर रोग सम्बन्धी उपचार
16: हर्मोन सम्बन्धी समस्याको उपचार
15: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
16: हुनबाट पनि नाम दर्ता गर्न
7: बिरामी जाँच निमिति यही ज्येष्ठ 31 गते आइतबार
17: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9847828913 र 9905912871।
18: एक हप्तादेखि यो दाँत दुखेको देखिछ फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
7: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
5: डाक्टरद्वारा दिने सेवाहरू
14: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
5: बाङ्गा टिङ्गा दाँत मिलाउने
14: शल्यक्रिया गरेर दाँत निकाल्ने
5: खाली ठाउँमा दाँत भर्ने
14: दुखेको दाँतलाई नदुखाई जर थोरैबाट निकालिने,
4: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दात तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
14: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
19: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
20: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
19: अन्य सेवाहरू,
21: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
22: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
21: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
23: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
24: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30-145, 98438-30-153 र 98649-41-944।
25: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराईदाङमा।
26: उपचार हुने रोगहरू
25: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
26: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
25: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
26: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
25: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
26: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
25: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
20: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कुराई 15 बिपिसोक दाङ। सम्पर्क फोन नम्बर 98686-61-694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
19: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98578-53-825।
27: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
28: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
27: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
28: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
27: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
28: ल ल काका, गइहाले म।
25: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
0: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498877141।
3: सीता के भयो तिमीलाई?
6: घुम्छोर बसी छु।
3: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
6: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ। त्यसै आश्चर्य हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ। त्यही भएर ढुक्क भएर त्यही जाऊ।
3: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छ।
8: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
2: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
8: शिशु क्लिनिक फर्टिलिटी दिपिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478423572।
10: यो हो रेडियो मध्यप्रस्त एफएम 91.4 MHz।
11: मध्य पश्चिम ट्याङ च्याक, यति बेला बिहानको 6 बजेको छ।
12: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
13: नमस्कार तथा सुप्रभात। काया कैरन महा तपाईलाई साथी सम्झना महर्जन सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
29: आज 2083 साल जेठ 26 गते मंगलबार, सन् 2026 जून 9 तारीख अधिक जेठ कृष्ण पक्षको नवमी तिथि।
10: काया कैरन का साथमा
29: किसान पाइप प्रोडक्ट्स प्राली,
10: राष्ट्रको शान किसान,
29: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
13: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
29: दिल्लीबाट फर्किएको हप्ता दिनमै परराष्ट्र मन्त्री खनाल चीन भ्रमणमा जाँदै द्विपक्षीय सम्बन्ध, कनेक्टिभिटी र विकास परियोजनाहरूका विषयमा छलफल हुने।
13: मधेसलाई बढ़ी र गण्डकीलाई कम वित्तीय हस्तान्तरण, तल्ला तहलाई सशर्त अनुदानको बारी। साना व्यवसायीले डिजिटल माध्यमबाट 10 लाख रुपियाँसम्म कर्जा पाउने।
29: अनौपचारिक क्षेत्रका श्रमिक कम आमदानीदेखि दुर्व्यवहारका घटनाबाट असुरक्षित, अनिवार्य श्रमिक दर्ता र सामाजिक सुरक्षामा जोड्न विज्ञको सुझाव।
30: स्वतः त्यो दर्ता भएपछि स्वतः त्यसलाई सामाजिक सुरक्षासँग लिङ्क गरिदिनु पर्यो कि, त्यसलाई तिमीहरू पनि हाम्रो देशका कामदार हो भन्ने विश्वास चाहिँ दिलाउन सक्नु पर्यो।
13: एकअर्का विरूद्धको सैन्य कारवाही तत्कालका लागि रोकेको इजरायल र इरानको घोषणा, फेरि हमला भए कड़ा जवाब दिने दुवै पक्षको चेतावनी।
29: र विश्वकपको तयारी अन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजयी।
31: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ, मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
1: NMB Capital को SIP हरेक महीना को सानो लगानी भोली को ठूलो संपत्ति। NMB Capital को वेबसाइट वा नजिकैको NMB बैंक को शाखा मा गई आजै SIP शुरू गर्नुहोस्। ऑटो डेबिट सुविधा भएको NMB Capital SIP पैसा बढ्ने स्मार्ट तरिका। SIP मार्फत म्युचुअल फंड मा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजना को विवरण अध्ययन गरेर मात्र लगानी गर्नु होला।
13: काया कैरनमा अब खबरको सिलसिला। तीन दिने भारत भ्रमण सकेको एक हप्तामै परराष्ट्र मन्त्री शिशिर खनाल चीन भ्रमणमा जाँदै हुनुहुन्छ। चिनिया समकक्षी वाङ यी को निमन्त्रणामा मन्त्री खनाल चार दिने अर्थात 31 जेठदेखि अर्थात तीन गतेसम्म भ्रमणका लागि बेजिङ जाने हुनुभएको हो। खनालको चीन भ्रमणलाई दुई छिमेकी देशसँग सन्तुलित सम्बन्ध कायम राख्ने प्रयासका रूपमा हेरिएको छ। भ्रमणका क्रममा मन्त्री खनालले समकक्षी वाङसँग द्विपक्षीय वार्ता गर्नुका साथै चिनिया कम्युनिष्ट पार्टी CPC का नेताहरूलाई समेत भेट्नुहुनेछ। भ्रमण निश्चित भएपछि परराष्ट्र मन्त्रीले आवश्यक तयारी थालिसक्नु भएको छ। परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले भनेका छन्, वास्तवमा चीन भ्रमण निश्चित भएपछि मात्र उहाँ छोटो तयारीमै दिल्ली जानुभएको हो। दिल्लीमा रहँदा मन्त्री खनालले भारतीय विदेश मन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र अरू उच्च अधिकारीसँग भेटवार्ता गर्नु भएको थियो। परराष्ट्र मन्त्रीले चिनिया नेतृत्वलाई सरकारका प्राथमिकता र नेपालको बदलिएको राजनीतिक सन्दर्भमा चीनबाट राखिएको अपेक्षाबारे जानकारी गराउनुहुनेछ। द्विपक्षीय सम्बन्ध, कनेक्टिभिटी र विकास परियोजनाहरूका विषयमा छलफल हुने कान्तिपुरले खबर लेखेको छ।
29: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले आह्वान गरेको हिजोको सर्वदलीय बैठक विदा निष्कर्ष टुंगिएको छ। संसदको गतिरोध हटाउन रासोपा सभापति रवि लामिछानेले बैठक आह्वान गर्नुभएको थियो। बैठकमा विपक्षी दलका नेताहरूसँग संसदको अवरोध हटाउने बारे छलफल भए पनि कुनै सहमति हुन सकेन। विपक्षी दलका नेताहरूले बैठकलाई सत्तारूढ दलको सकारात्मक पहलका रूपमा भने लिएका छन्। जेठ 18-22 गतेसम्म 5 दिने भारत भ्रमणबाट फर्किएपछि सभापति लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहसँग संवाद गर्नुभएको थियो। त्यसपछि संसदको अवरोध हटाउन उहाँ अग्रसर हुनुभएको हो। जेठ 17 प्रधानमन्त्री शाहले संसदमा दिएको नेपाल भारत सम्बन्धी विवादास्पद अभिव्यक्तिको विपक्षी दलहरूले संसदमा विरोध गर्दै आएका छन्। विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा आएर माफी माग्नुपर्ने र आफ्नो भनाई सच्याउनु पर्ने अडान राख्दै आएका छन्। यसैबीच जेठ 15 आउने आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि अर्थ मन्त्रालयले आर्थिक विधेयक मार्फत करका दर पटक पटक हेरफेर गरेको सम्बन्धमा सांसदले प्रश्न उठाएका छन्। संघीय संसदको बैठकमा हिजो बजेट पेश हुनु अघि नै करका दर चुहाएर निश्चित व्यवसायीलाई फाइदा हुने काम गरेको र आर्थिक विधेयक पटक पटक हेरफेर गरेको भन्दै विपक्षी दलका सांसदले अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग गरेका छन्। करका दर परिवर्तन हुने जानकारी अर्थमन्त्रीलाई मात्रै जानकारी हुने उनीहरूको भनाइ छ। बजेट पूर्व नै सूचना चुहाएर विभिन्न कम्पनीका विद्युतीय गाड़ी भित्र्याउन व्यवसायलाई सघाएको भन्दै सांसदले छानबिनलाई संसदीय समिति गठनको माग समेत गरेका हुन्। कान्तिपुरमा खबर छ।
13: निर्वाचन आयोगले संघ प्रदेश पालिका तहमा उम्मेद्वार भई पराजित भएको व्यक्ति त्यही क्षेत्र वा तहको उपचुनाव बाहेक अरूमा प्रतिस्पर्धा गर्न नपाउने कानूनी व्यवस्था गर्न प्रस्ताव गरेको छ। चुनाव सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा आयोगले एक तह वा क्षेत्रमा पराजित उम्मेद्वारलाई अरू चुनावमा प्रतिस्पर्धाबाट बन्देजको प्रस्ताव गरेको हो। विधेयकको मस्यौदा जेठ 19 गते आयोगबाट स्वीकृत गरी गृह मन्त्रालय पठाइएको छ। निर्वाचन व्यवस्थापन सम्बन्धी एकीकृत कानूनमा आयोगले निरन्तर गृह कार्य गरे पनि अघि बढ्न सकेको छैन। एकीकृत कानून तर्जुमा पाएका चुनाव सम्बन्धी 8 कानून खारेज संशोधन हुनेछन्। आयोगले मौजूदा कानूनहरूमा रहेको उम्मेद्वारको अयोग्यता सम्बन्धी व्यवस्था परिमार्जन गर्दै प्रतिस्पर्धा बन्देजको व्यवस्था प्रस्ताव गरेको छ। यस्तै चुनाव हुने दिन र मिति तोक्ने अधिकार आयोगलाई दिन प्रस्ताव गरिएको छ। प्रत्यक्षमा 33% महिला उम्मेद्वार अनिवार्य, समानुपातिमा कुल संख्याको 25% बन्द सूचीमा नाम समावेश हुनुपर्ने प्रस्ताव छ। अस्थायी मतदाता पर्यवेक्षक र आयोगले स्वीकृति दिएका बाहेक अरूलाई समेत समानुपातिकमा अग्रिम मतदानको अधिकार दिन प्रस्ताव गरिएको छ। धरोटी रकम बढ़ाउने तथा राष्ट्रपति उपराष्ट्रपतिको मनोनयनमा धरोटी रकम लाग्ने प्रस्ताव गरिएको छ भने विशेष समूहलाई 50% छूट दिन आयोगले प्रस्ताव गरेको छ।
29: आउने आर्थिक वर्ष 2083-84 को बजेटबाट वित्तीय हस्तान्तरण अन्तर्गत सबैभन्दा बढ़ी अनुदान मधेस प्रदेशका लागि छुट्याएको छ। सबैभन्दा कम वित्तीय हस्तान्तरण गण्डकी प्रदेशका लागि विनियोजन गरिएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको अन्तर सरकारी वित्तीय हस्तान्तरण प्रदेश र स्थानीय तह आर्थिक वर्ष 2083-84 अनुसार आउने आर्थिक वर्षमा स्थानीय तहका लागि कुल 3,14,62,39,00,000 रूपियाँ र बजेटका लागि 1,09,65,35,00,000 रूपियाँ विनियोजन गरिएको छ। सरकारले चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा प्रदेशमा पठाउने अनुदानको मात्रा बढ़ाउने तथा स्थानीय तहमा जाने अनुदान घटाउने भएको छ। तल्लो तहमा हुने वित्तीय हस्तान्तरण मध्ये चालू प्रकृतिको बढ़ी र पूँजीगत तर्फको कम रहेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तल्ला तहलाई दिने कुल अनुदानमा समेत सशर्त तर्फको हिस्सा घटाउन र समानीकरण तर्फ बढ़ाउन सुझाव दिँदै आएको छ। सरकारले आफ्नो स्वार्थ अनुसार तल्ला तहलाई सशर्त अनुदानको भारी बोकाइरहेको आरोप लाग्दै आएको छ। वर्तमान सरकारले पनि विगतकै अभ्यासलाई निरन्तरता दिँदै तल्ला तहमा जाने अनुदानको ठूलो हिस्सा सशर्त अनुदानलाई बनाएको छ। नयाँ पत्रिकामा खबर छ।
13: काया कैरनमा अनौपचारिक क्षेत्रका श्रमिकको सुरक्षाको विषयमा कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले दिल्लीबाट फर्किएको हप्ता दिनमै परराष्ट्र मन्त्री खनाल चीन भ्रमणमा जाँदै द्विपक्षीय सम्बन्ध, कनेक्टिभिटी र विकास परियोजनाहरूका विषयमा छलफल हुने, संसदको गतिरोध हटाउन सर्वदलीय बैठकमा सहमति जुटेन, अर्थमन्त्रीमाथि छानबिनको लागि संसदीय समितिको माग, मधेसलाई बढ़ी र गण्डकीलाई कम वित्तीय हस्तान्तरण, तल्ला तहलाई सशर्त अनुदानको बारी लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी खबर। विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जाको दायरा र सीमा विस्तार भएको छ। नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट प्रवाह हुने कर्जा डिजिटल लेन्डिङ सम्बन्धी मार्गदर्शन 2078 संशोधन गर्दै लघु, साना तथा मझौला व्यवसायका लागि यस्तो सहजीकरण गरेको हो। संशोधित व्यवस्था अनुसार अब लघु, साना तथा मझौला व्यवसाय एमएसएमईले दीर्घकालीन चालू पूँजी कर्जा अन्तर्गत अधिकतम 10 लाख रूपियाँसम्म डिजिटल माध्यमबाट बिना धितो ऋण लिन सक्नेछन्। यसअघि डिजिटल कर्जाको सीमा अधिकतम 5 लाख रूपियाँसम्म मात्र थियो। अहिले साना व्यवसायीले आफ्नो कारोबारको प्रकृतिका आधारमा 10 लाख रूपियाँसम्म ऋण लिन सक्ने व्यवस्था गरिएको हो। कर्जाको अवधि सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो चालू पूँजी कर्जा नीति अनुसार निर्धारण गर्नेछन्। यसै गरी अल्पकालीन चालू पूँजी कर्जा अन्तर्गत व्यवसायले अधिकतम 5 लाख रूपियाँसम्म ऋण पाउनेछन्। यसको अवधि 1 वर्ष तोकिएको छ। तलबी तथा पेशागत वा व्यावसायिक आमदानी बैंक खातामा जम्मा हुने प्राकृतिक व्यक्तिले अधिकतम 5 लाख रूपियाँसम्म डिजिटल कर्जा पाउनेछन्। यसको भुक्तानी अवधि 3 वर्ष हुनेछ। अन्य प्राकृतिक व्यक्तिका लागि 2 लाख रूपियाँसम्म कर्जा सीमा कायम गरिएको छ, जसको अवधि 3 वर्ष रहनेछ। कारोबारमा खबर छ।
3: श्रम बजारमा रोजगारीमा रहेका धेरै श्रमिक अझै पनि अनौपचारिक क्षेत्रमा निर्भर छन्। श्रम सर्वेक्षण 2075 अनुसार 84.6% श्रमिक अनौपचारिक क्षेत्रमा आबद्ध छन्, तर सामाजिक सुरक्षा, श्रम अधिकार, न्यूनतम पारिश्रमिक र रोजगारीको स्थायित्वको सुनिश्चितता छैन। कृषि, निर्माण, व्यापार तथा यातायात जस्ता क्षेत्रमा लाखौं श्रमिक दैनिक जीविकोपार्जनका लागि खटिए पनि उनीहरू अझै औपचारिक श्रम प्रणाली र सामाजिक सुरक्षा संरचनाभन्दा बाहिर छन्। दुर्घटना, बिरामी वा वृद्ध अवस्था जस्ता अवस्थामा उनीहरू अझ जोखिममा पर्ने गरेका छन्। साथी महेश गेवालीले अनौपचारिक श्रमिकले भोग्नु परेका चुनौती बारे श्रम विज्ञ चाँदनी राणासँग कुरा गर्नुभएको छ।
5: सबभन्दा पहिला त रोजगार सुनिश्चित छैन, होइन? कुनै पनि बेला ऊ काम गर्न सक्छ, उसले काम मन पर्यो, कामदालाई मन पर्यो राख्छ, कामदालाई मन पर्यो राख्छ, अनि आमदानी पनि एकदम न्यून हुन्छ। लडेर चोटपट घाउ लाग्यो भने कसले हेर्ने, कसले स्वास्थ्य सुविधा दिने, उसलाई परिवारलाई खानपिन कसले गर्ने दिने? आज दिनभरि कमाइ गरेर बेलुका खानु छ, अनि उसको सेभिङको कुरा त छँदै छैन। यहाँ अहिलेको नियम अनुसार 8 घण्टा काम गर्ने, होइन, 8 घण्टा बिचमा 5 घण्टापछि रेस्ट गर्ने भनेर नियमहरू छ नि त, खोइ त त्यो कहाँ छ? श्रमको अधिकारको भन्ने कुरा पनि एक त अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारलाई थाहै छैन कि के हो मेरो त अधिकार भन्ने कुरा पनि थाहा छैन। महिलालाई अझै विशेष गरेर तपाईँको चाहिँ समस्या छ कि त्यहाँ सुत्केरी भएर बस्न पाइँदैन, उसलाई रेस्ट पाउँदैन, त्यहाँ छैन बच्चा भनेर बच्चा लिएर बोकेर हिँड्नुपर्ने अवस्था छ, बच्चा राख्ने कहाँ छ, त्यो बच्चालाई ढोका छुनेर राख्नुपर्ने अवस्था छ, कति ठाउँमा त घटनै छ, कोठामा छुनेर बच्चालाई राख्ने, दिनभरि काम गर्न जाने, घरबेटले निकालिदिएको छ, किनभने बच्चा दिनभरि रोयो कोठामा पाउँदैन, त महिलालाई झन् डबल भार छ कि, त्यति मात्र हो र यौन दुर्व्यवहार पनि गर्नुपर्छ।
6: अनौपचारिक क्षेत्रमा सिप नहुँदाखेरि के कस्तो समस्या भोगिरहनु भएको छ श्रमिकहरूले?
5: सिपै छैन, हेर्नुहोस् न, हाम्रो राज्यले सिप सिकाएको छ, कम्तीमा 5 कक्षा 6 कक्षा पढ्ने त होला नि त कामदारहरू, गाउँमा त कमसेकम सरकारले 5 कक्षा फ्री गरेको छ, कहाँ छ त हाम्रो शिक्षाले कहाँ दिन्छ कि व्यवसाय शिक्षाको कुरा कहाँ गर्छ? तर स्किल नभएर पनि हाम्रो चाहिँ अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारहरूले चाहिँ जोखिम बिहोर्नु परेको छ, जस्तो सुकै काम पनि गर्नु परेको छ। तपाईँ डान्सरमा काम गर्ने दिदीबहिनी हेर्नुहोस्, दोरी साँझमा काम गर्ने दिदीबहिनीहरू हेर्नुहोस्, हेर्नुहोस् अनौपचारिक नै हो त्यो सबै, कुनै तपाईँलाई कन्ट्याक्ट पेपर दिँदैन, काम टेबल तपाईँको चाहिँ टाइम फिक्स हुँदैन, कुनै तपाईँलाई चाहिँ सामाजिक सुरक्षा सम्बन्धी उनीहरू कुनै पनि सुविधाहरू दिएको हुँदैन।
6: जति पनि लाखौँ श्रमिकहरू हुनुहुन्छ उहाँहरूको जीवनस्तर सुधार्न सबैभन्दा ठूलो नीतिगत हस्तक्षेप सरकारले के गर्नुपर्छ?
5: मेन त सबभन्दा ठूलो कुरो चाहिँ अनिवार्य श्रमिक दर्ता गर्नु पर्यो, त्यो दर्ता अनिवार्य स्थानीय तहबाट हुनु पर्यो, ओडाको मान्छेलाई थाहा हुन्छ नि मेरो मान्छे यो घरको ढोका कहाँ गयो, घरको ढोका कहाँ छ भन्ने थाहा हुन्छ, मोबाइलको एप्सहरू चलाउनु सिकाउनु पर्यो, त्यो दर्ता गर्न सिकाएपछि जो जुन स्थानमा हुन्छ नि उसले त्यहाँबाट दर्ता गर्छ, त्यो भइहाल्को कुरा स्वतः त्यो दर्ता भएपछि स्वतः त्यसलाई चाहिँ सामाजिक सुरक्षासँग लिङ्क गरिदिनु पर्यो क्या, त्यसलाई उसलाई चाहिँ अनुदानहरू दिनु पर्यो अलिकति, अनि त्यसपछि आएर स्वास्थ्य बिमा दुर्घटनाहरू चाहिँ क्षतिपूर्ति पेन्सनहरू त्यसको पनि उसलाई चाहिँ सुविधाहरू तत्कालै दिनु पर्यो, यही हो म चाहिँ अब तिम्रो पनि हाम्रो देशका कामदार हो भन्ने विश्वास चाहिँ दिलाउन सक्नु पर्यो।
6: अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरूदेखि लिएर नीति निर्माताहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ?
5: हामी आफै नै कामदार सबैजना सचेत हुनुपर्छ हामी सबै, किनभने कहाँ मेरो चाहिँ अधिकार छ, के हो मेरो अधिकार, सचेत हुनु पर्यो, अनि मैले चाहिँ औपचारिक क्षेत्रमा काम गर्नुपर्छ अनुपचार क्षेत्रमा होइन गरे पनि मैले के सुविधा लिन सक्नुपर्छ भन्ने आवाज उठाउन सक्नुपर्छ जस्तो लाग्छ, त्यो भयो, त्यसरी ट्रेड युनियन जस्तोमा लाग्नु पर्यो। अब नीतिको कुरा गर्दा, नीति निर्माताको कुरा गर्दाखेरि हामीले चाहिँ सबभन्दा पहिला चाहिँ यो अनौपचारिक क्षेत्रहरूको चाहिँ जति काम गर्छ त्यसको तथ्याङ्क चाहिँ डिटेलमा लिनु पर्यो र त्यसलाई एकीकृत गर्नु पर्यो, स्थानीय सरकारको चाहिँ क्यापेसिटी बढाउनु पर्यो, के को लागि बढाउनु पर्यो भने त्यो रजिस्ट्रेसन कसरी गर्ने, मोनिटरिङ कसरी गर्ने, इन्फोर्स कसरी गर्ने भन्ने कुराहरूमा चाहिँ राज्य स्थानीय सरकारलाई पनि स्ट्रेन्थ गराउनु पर्यो।
3: श्रम विज्ञ चाँदनी राणासँग अनौपचारिक श्रम क्षेत्रको अवस्था, श्रमिकले भोगिरहेका चुनौती, सामाजिक सुरक्षा, श्रम अधिकार, सिप विकास, सरकारी नीति तथा

0: गरेका कर्मचारीलाई एक पटकका लागि अनिवार्य अवकाशमा पठाउने व्यवस्था गरिएको छ। प्रस्तावित व्यवस्था अनुसार ऐनको विधेयक संसदबाट पास भएमा 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पुगेका कर्मचारी अनिवार्य अवकाशमा जानेछन्। नागरिक दैनिकमा खबर छ।
1: सड़क बत्ती बाले बापत 355 पालिकाले विद्युत प्राधिकरणलाई झण्डै 10 अर्ब तिरेका छैनन्। 7,94,87,54,000 बक्यौता र त्यसको 25% जरिवाना सहित कुल 9,93,59,43,000 तिर्न बाँकी छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले सड़क बत्ती सहितको बक्यौता महसुल उठाउन मातहतका निकायलाई निर्देशन दिएपछि प्राधिकरण र स्थानीय तह फेरि आम्ने सामने हुने देखिएका छन्। प्राधिकरणले महसुल तिर्न स्थानीय तहहरूलाई ताकिता गर्दै आएको छ, तर पालिकाहरूले भने सड़क बत्ती नागरिकका लागि प्रयोग भएकाले त्यसको महसुल नलाग्ने र तिर्नै पर्ने भए प्राधिकरणले पनि आफ्नो जमीनमा बिजुलीका पोल राखेको पैसा तिर्नुपर्ने अडान राखेका छन्। नयाँ पत्रिकामा खबर छ।
0: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
3: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
2: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
3: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
2: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
4: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
5: सम्पर्क मोबाइल नम्बर 98229264।
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
7: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
9: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, वर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
0: यहाँको हिरनमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। नेपालमा पछिल्लो वर्षहरूमा ब्रेन ट्यूमरका बिरामीको संख्या बढ़दै गएको छ। तथ्याङ्क अनुसार नेपालमा गएको वर्ष देशभर 3,000 जना ब्रेन ट्यूमरका बिरामीको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गरिएका बिरामी मध्ये पुरूषको संख्या महिला भन्दा बढ़ी रहेको छ। राष्ट्रिय ब्रेन ट्यूमर केन्द्रका अध्यक्ष डाक्टर राजीव झाका अनुसार उमेर समूहका आधारमा 30-50 वर्षका व्यक्तिमा ब्रेन ट्यूमरको समस्या बढ़ी देखिएको छ। वीर अस्पतालमा मात्र दैनिक 4 जना बिरामी ब्रेन ट्यूमरको शल्यक्रिया गर्नका लागि आउने गरेका छन्। वीरको न्यूरो विभागमा मात्र ओपीडीमा दैनिक 80 जना बिरामी उपचारको लागि आउने गर्छन्। झाका अनुसार ब्रेन ट्यूमर भएका मानिसमा टाउको अत्यधिक दुख्ने, रिंगटा लाग्ने, आँखा देख्न कम हुने, शरीरको कुनै भागमा कमजोरी महसुस हुने लक्षण हुन्छन्। जाँड रक्सी सेवन सुर्तीजन्य पदार्थ सेवनलाई पनि ब्रेन ट्यूमरको कारकको रूपमा लिइन्छ। यस वर्षको विश्व ब्रेन ट्यूमर दिवस प्रारम्भिक पहिचान बारे जनचेतना अभिवृद्धि तथा रोग निदानमा हुने ढिलाई न्यूनीकरण भन्ने मूल नाराका साथ मनाइएको छ। रोगबारे जनचेतना विस्तार समयमा परीक्षण

0: तथा उपचार पहुँच विस्तार गर्न सके ब्रेन ट्यूमरबाट हुने जटिलता र मृत्यु दर घटाउन सकिने डाक्टर झाले बताउनु भएको खबर आज गोर्खा पत्रमा छ।
1: अब विदेशको खबर। इजरायल र इरानले एक अर्का विरूद्धको सैन्य कार्यवाही तत्कालका लागि रोकेको घोषणा गरेका छन्। तर दुवै देशले युद्ध विराम उल्लंघन भए पुनः कड़ा प्रतिकार गर्ने चेतावनी दिएका छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अहिलेलाई आक्रमण रोकेको बताए पनि इरान र हिजबुल्ला विरूद्धको संघर्ष अझै समाप्त नभएको उल्लेख गर्नुभएको छ। इरानी सेनाले पनि अहिलेलाई सैन्य कार्यवाही रोकिएको भन्दै भविष्यमा इजरायलले थप आक्रमण गरेमा अझ कठोर र विनाशकारी प्रतिक्रिया दिने चेतावनी दिएको छ। बेरूतमा भएको आक्रमणको प्रतिशोध स्वरूप इरानले इजरायलतर्फ क्षेपयात्र प्रहार गरेको थियो। त्यसको जवाफमा इजरायलले हिजो इरानभित्रका सैन्य संरचनालाई लक्षित गर्दै हवाई हमला गरेको थियो। यसबीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री नेतन्याहुसँग टेलिफोन वार्ता गरी थप आक्रमण रोक्न आग्रह गरेको बताउनु भएको छ। ट्रम्पले बीबीसीसँगको कुराकानीमा नेतन्याहुले आफ्नो आग्रह अवज्ञा नगरेको दावी गर्दै दुवै पक्षीय शान्ति सम्झौताको नजिक पुगेको बताउनु भएको छ। ट्रम्पले दुवै देशलाई तत्काल गोलाबारी रोक्न सार्वजनिक अपील गर्दै जारी शान्तिवार्तालाई सफल बनाउन संयमता अपनाउन आग्रह गर्नुभएको छ।
0: अब खेल खबर। विश्वकपको तयारी अन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजय भएको छ। गैराती लीलमा सम्पन्न खेलमा फ्रान्सले उत्तरी आयरल्याण्डलाई 3-1 गोलले पराजित गरेको हो। फ्रान्सको जीतमा माइकल ओलिसेले ह्याट्रिक गर्दै टोलीलाई जीत दिलाए। पहिलो हाफ सकिन 2 मिनट बाँकी रहँदा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका ओलिसेले दोस्रो हाफ शुरू भएको 4 मिनटमै अर्को गोल थपेपछि फ्रान्स 2-0 गोलले अघि बढ़ेको थियो। उत्तरी आयरल्याण्डका प्याट्रिक केलीले एक गोल फर्काउँदै खेललाई 2-1 अवस्थामा पुर्याए। तर खेलको 75 मिनटमा ओलिसेले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे र फ्रान्सको 3-1 जित सुनिश्चित गरे। फ्रान्सले असार 2 गते सेनेगलसँग खेल्दै विश्वकप यात्रा शुरू गर्नेछ। समूह आईमा रहेको फ्रान्सले त्यसपछि इराक र नर्वेसँग प्रतिस्पर्धा गर्नेछ। फ्रान्स 4 दिन अघि भएको मैत्रीपूर्ण फुटबलमा आइवरी कोस्टसँग 2-1 गोलले पराजित भएको थियो।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती देशका पूर्वी तथा मध्य भेगमा पानी परेको छ। पानी परेकाले अब केही दिन गर्मी क्रमशः घट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हिजो नेपालगंज दिपाल र धनगढ़ीमा सबैभन्दा धेरै गर्मी भएको छ। महाशाखाका अनुसार भोलिदेखि लुम्बिनी र सुदूरपश्चिम बाहेकका तराई भेगमा तापक्रम क्रमशः घट्ने सम्भावना छ। आज पनि देशका धेरै जसो भागमा पानी पर्ने महाशाखाले जनाएको छ।
0: संघीय राजधानी काठमाण्डौ सहित मुलुकभरि नै हाई टेन्सन, उच्च भोल्टेज ट्रान्समिशन लाइन, विद्युत प्रसारण तारमुनि जग्गा धनीहरूले नक्सा पारित नै नगरी अवैध रूपमा घर निर्माण गर्ने गरेको पाइएको छ। कानूनत यस्ता जोखिमयुक्त क्षेत्रमा सम्बन्धित पालिकाले नक्सा पारित गर्न मिल्दैन। तर कतिपय जग्गा धनीले प्राधिकरणको मौन स्वीकृति वा सेटिङको भरमा अवैध संरचना खड़ा गर्ने गरेको पाइन्छ। हाइटेन्सन तारमुनिका जग्गामा नक्सा पारित नगरी घर बनाउने प्रवृत्तिले गम्भीर मानवीय तथा संरचनागत जोखिम निम्ति
1: नेपाल र बेलायत बीच पूर्व गोर्खाहरूको असमान पेन्सन लगायतका विषयमा भिडियो मार्फत हिजो मन्त्री स्तरीय औपचारिक वार्ता भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश अधिवेशन आजदेखि शुरू हुँदैछ। देशभर सञ्चालन गरेको जिल्ला अधिवेशन अन्तर्गत अहिलेसम्म 56 जिल्लामा अधिवेशन सम्पन्न भएको रासोपाले जनाएको छ।
0: यस वर्ष नेपालमा बाघ र गैड़ा दुवैको गणना गर्ने योजना रहे पनि आर्थिक स्रोत, जनशक्ति अभाव तथा उच्च जोखिमका कारण गैड़ा गणना हुन सकेन। गएको डिसेम्बरदेखि मार्चसम्म बाघ गणना सम्पन्न भए पनि गैड़ाको गणना स्थगित गरिएको छ।
1: पुरानो ठेक्का तोड़िएको 7 महिनापछि राष्ट्रिय गौरवको सुनकोशी मरीन डाइभर्सन बहुउद्देश्य आयोजनामा बाँध, विद्युत गृह लगायतका सिभिल संरचना निर्माणका लागि नयाँ बोलपत्र आह्वान भएको छ।
0: क्रियाशील सदस्यता अध्यावधिको विषयले कांग्रेसको गुट विवाद फेरि सतहमा आएको छ। पार्टीले डिजिटल प्रणाली मार्फत सदस्यता अध्यावधिक अभियान सञ्चालन गरिरहँदा सदस्य संख्यामा ठूलो गिरावट आएपछि यो विवादले कांग्रेसको राजनीति तरंगित बनेको हो।
1: नेपालमा लागू औषधको कारोबार चिन्ताजनक रूपमा बढ़ेको छ। लागू औषध सम्बन्धी मुद्दाको बढ़दो दरले यसलाई पुष्टि गरेको खबर नयाँ पत्रिकाले लेखेको छ।
0: सुदूरपश्चिम प्रदेशको मन्त्रीमण्डल फेरबदल भएको छ। नेपाली कांग्रेसबाट प्रदेश सरकारमा 5 जना नयाँ मन्त्री थपिएका छन्। मुख्यमन्त्री कमल बहादुर शाहले हिजो 3 मन्त्री र 2 राज्यमन्त्री नियुक्त गर्नुभएको थियो।
1: काया कैरनमा अब पालो उखानको।
0: वृत्ति फेरियो तर प्रवृत्ति फेरिएन।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: दिल्लीबाट फर्किएको हप्ता दिनमै परराष्ट्र मन्त्री खनाल चीन भ्रमणमा जाँदै द्विपक्षीय सम्बन्ध, कनेक्टिभिटी र विकास परियोजनाहरूका विषयमा छलफल हुने।
1: मधेसलाई बढ़ी र गण्डकीलाई कम वित्तीय हस्तान्तरण, तल्ला तहलाई सशर्त अनुदानको भारी, साना व्यवसायीले डिजिटल माध्यमबाट 10 लाखसम्म कर्जा पाउने।
0: अनौपचारिक क्षेत्रका श्रमिक कम आमदानीदेखि दुर्व्यवहारका घटनाबाट असुरक्षित, अनिवार्य श्रमिक दर्ता र सामाजिक सुरक्षामा जोड्न विज्ञको सुझाव।
1: एक अर्का विरूद्धको सैन्य कार्यवाही तत्कालका लागि रोकेको इजरायल र इरानको घोषणा, फेरि हमला भएमा कड़ा जवाफ दिने दुविपक्षको चेतावनी।
0: र विश्वकपको तयारी अन्तर्गत भएको मैत्रीपूर्ण फुटबलमा फ्रान्स विजयी।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब सभा शीर्षकमा अबिनले बनाउनु भएको कार्टुन लिएका छौं। काँग्रेसभित्रको विवाद र विश्वकप फुटबलको तयारीसँग यो कार्टुन केन्द्रित छ। यहाँ काँग्रेस भनेर लेखिएको पसलको भित्तामा फुटबल खेल्नेहरूले लगाउने जस्तो जर्सी राखिएको छ। एउटा जर्सीमा लेखिएको छ दाई काँग्रेस, अर्को जर्सीमा लेखिएको छ भाई काँग्रेस। अनि फुटबल खेलाड़ी जस्ता देखिने एकजना मान्छे हातमा फुटबल समातेर जर्सी किन्न भनेर त्यहाँ आएका छन्। अनि पसलले चाहिँ दुवैवटा जर्सी हातमा उचालेर भन्दैछन्, के को फुटबल हुनु नि, गुटबल खेल्ने जर्सी हो क्या यो त। आजको काया गरिरहनु सकिएको छ।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50 मा।
5: कोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कोराही दान। फोन नम्बर 082-5161-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
6: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
8: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
9: नेपाली जुत्ता घर,
10: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
9: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
10: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
9: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दान।
10: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
11: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार। पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्राविधिक मित्र शालिग्राम चौधरी र सहकर्मी देवा भूषालसँगै म सुशीला ओलीको तपाईंलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुली तीन कमेरी चौरमा रहेको रेडियो बंगलाचुली र गडवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: तुईदाङ उपत्यकालाई दाङ उपत्यकासँग जोड्ने अकमी रनियापुर सड़क खण्डको स्तर उन्नतिको काम अन्तिम चरणमा। प्रदेश सरकारसँग बंगलाचुलीको विकासका लागि बजेट माग।
0: लुम्बिनी प्रदेशमा नयाँ मन्त्रीहरूको शपथ ग्रहण। सल्यान कपुरकोट चारमा रहेको गायत्री आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा बसेर पढ्न बाध्य।
1: र पछिल्लो समय महिलाहरू विभिन्न सिप सिकेर आत्मनिर्भर बन्दै।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे कोखा अस्पताल जाउँ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति,

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: आज हामीलाई दाङबाट प्रकाशित हुने पत्र पत्रिका मध्य नयाँगढ राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक, राप्ती पुष्ट राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले विभिन्न खबरहरूलाई प्रमुखताका साथ प्रकाशन गरेका छन्। आज हामीले गोरक्षी राष्ट्रिय दैनिकमा रहेको विकासशील जोडिँदै तुई दाङ शीर्षकको खबरलाई पहिलो खबर बनाएका छौं।
2: तुईदाङ उपत्यकालाई दाङ उपत्यकासँग जोड्ने अकमी रनियापुर सड़क खण्डको स्तर उन्नतिको काम अन्तिम चरणमा पुगेको छ। जलकुण्डी बाघखोर मानपुर बिजौरी हुँदै रोल्पाको दहवन जोड्ने सड़क अन्तर्गत तुलसीपुर उपमहानगरपालिका 13 र 14 को सीमा क्षेत्रमा पर्ने पहाड़मा सड़क ढलानसँगै ग्राभेलको काम अन्तिम चरणमा पुगेको हो। सड़क स्तर उन्नति कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षमा संघीय सरकारबाट विनियोजन गरिएको 2,46,00,000 रूपियाँ बाट सड़क स्तरोन्नति गरिएको हो। सड़क स्तरोन्नतिको करिब 90% काम पूरा भएको सड़क डिभिजन कार्यालय दाङका इन्जिनियर कमल पुन बताउनुहुन्छ। इन्जिनियर पुनका अनुसार सड़क स्तरोन्नति कार्यक्रम अन्तर्गत पहाड़ क्षेत्रमा करिब 130 मिटर सड़क 7 मिटर चौड़ाईमा ढलानसँगै 330 मिटर सड़कमा ग्राभेल नाला तथा वाल निर्माणको काम गरिएको छ। विशेष गरी सड़कको जोखिमयुक्त उकालो ठाउँमा सड़क ढलान गरिएको हो। सड़क ढलानसँगै वर्षातको समयमा पानीका कारण सड़क बिग्रने समस्याको अन्त्य हुने भएको छ। सम्झौता अनुसार सड़क स्तरोन्नतिको काम सूरज निर्माण सेवा तथा सप्लायर्सले गरिरहेको छ। 2083 असार 13 गते भित्र सड़क स्तरोन्नति अन्तर्गत ढलान ग्राभेल नालासँगै भिरालो ठाउँमा वाल निर्माणको काम सक्ने गरी 2082 मंगिर 19 गते काम सूरज निर्माण सेवा तथा सप्लायरसँग ठेक्का सम्झौता भएको थियो। गोरेटो सड़कका रूपमा रहेको उक्त सड़कमा करिब 1.5 वर्ष अघि ट्र्याक खोल्ने काम गरिए पनि हिउँदमा मात्र सवारी सञ्चालन हुने गरेको थियो। वर्षातको समयमा भने सड़क बिग्रिदा स्थानीयलाई पैदल हिँड्नुपर्ने बाध्यता रहेको थियो। भिरालो ठाउँमा सड़क ग्राभेलसँगै वर्षेनी वर्षातको समयमा सड़क बिग्रने समस्याको अन्त्य भएको तुलसीपुर 13 रनियापुर निवासी शिवराज रिजाल बताउनुहुन्छ। आजको यो खबर गोरक्षी राष्ट्रिय दैनिकमा लीलाधर ओलीले लेख्नु भएको छ।
1: सल्यानको कपुरकोट गाउँपालिका 4 गाडा पानीमा रहेको गायत्री आधारभूत विद्यालयको छाना हावाहुरीले उडायो। शनिबार दिउँसो 81 आएको वर्षासितको हावाहुरीले केही क्षणमै 2 कोठे भवनको जस्ता पाताको छाना उचालेर करिब 80 मिटर पर पुर्यायो। विद्यालयको एउटा कोठामा कक्षा 8 का विद्यार्थी अध्ययनरत थिए भने अर्को कोठा पुस्तकालयका रूपमा विकास हुँदै आएको थियो। हावाहुरीले छाना मात्रै उडाएन, विद्यालयको नियमित शैक्षिक गतिविधिलाई पनि अस्तव्यस्त बनाएको छ। अहिले ती विद्यार्थीहरू खुला चौरमा बसेर पढ्न बाध्य छन्। चरको घाम होस् वा पानी पर्ने त्रास उनीहरूका लागि कक्षा कोठा भन्दा आकाश नै छानो बनेको छ। विद्यालयमा कक्षा कोठाको अभाव भएपछि कक्षा 8 का 9 जना र कक्षा 2 का 12 जना विद्यार्थीलाई चौरमा राखेर पढ़ाउन थालिएको छ। विद्यालयका प्रधानाध्यापक हस्तबहादुर बुढाका अनुसार भवनको क्षतिले पठन पाठनमा प्रत्यक्ष असर परेको छ। कक्षा 8 का विद्यार्थीलाई राख्ने कोठा नै छैन। पुस्तकालयका पुस्तकहरू सुरक्षित राख्नुपर्ने भएकाले अर्को कोठा पनि प्रयोग गर्न सकिएको छैन। उहाँले भन्नुभयो, विद्यार्थीलाई चौरमै राखेर पढ़ाइरहेका छौं। भवन मरमतका लागि गाउँपालिकामा निवेदन दिएका छौं। तत्काल सहयोग हुने अपेक्षा गरेका छौं। कक्षा 8 सम्म संचालित विद्यालयमा हाल 108 जना विद्यार्थी अध्ययनरत रहेका छन्। आजको नयाँगढ राष्ट्रिय दैनिकमा सल्यानबाट बुद्धि पुनले खबर लेख्नु भएको छ।
2: बंगलासोली गाउँपालिकाले पालिकाको विकास योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न लुम्बिनी प्रदेश सरकारसँग बजेट सुनिश्चितताको माग गरेको छ। गाउँपालिका अध्यक्ष तुलसीराम पुन मगर र उपाध्यक्ष भक्तबहादुर जीसीले लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालय पुगेर बजेट सुनिश्चितताको माग गर्नुभएको हो। गाउँपालिकाको 8 वडाका प्राथमिकता युक्त योजना जस्तै सड़क शिक्षा स्वास्थ्य खानेपानी कृषि पर्यटन तथा कला संस्कृति को क्षेत्रलाई समेट्दै प्रदेश सरकार का विकास मंत्रालय पुगे बजेट संचित गर्न औपचारिक माग गरिएको हो। गाउँपालिकाले स्थानीय तहको समग्र विकासलाई दिगो र परिणाममुखी बनाउन योजनाको कार्यान्वयन अत्यावश्यक रहेको भन्दै आगामी आर्थिक वर्षका लागि पर्याप्त बजेट विनियोजन गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ। विशेष गरी दुर्गम भौगोलिक संरचना रहेको बंगलाचुली क्षेत्रमा सड़क सञ्जाल विस्तार आधारभूत स्वास्थ्य सेवाको पहुँच सुरक्षित खानेपानी आपूर्ति कृषि उत्पादन वृद्धि पर्यटन पूर्वाधार विकास तथा स्थानीय कला संस्कृतिको संरक्षणलाई प्राथमिकतामा राखेर योजना प्रस्तुत गरिएको गाउँपालिका अध्यक्ष तुलसीराम पुन मगरले बताउनु भएको छ। यस क्रममा प्रदेशसभा सदस्य राजु खनाललाई समेत भेट गरी बंगलाचुलीका विकास योजना कार्यान्वयनका लागि आवश्यक बजेट सुनिश्चित गर्न विशेष पहल गर्न आग्रह गरिएको हो। लुम्बिनी प्रदेशसभा सदस्य राजु खनालले बंगलाचुलीको विकासका लागि बजेट व्यवस्थापनका लागि आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको र मन्त्रालय स्तरमा प्रभावकारी समन्वय गर्ने बताउनुभयो। आजको यो खबर गोरक्ष राष्ट्रिय दैनिकमा लेखिएको छ।
1: लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषद पुनर्गठन सँगै नवनियुक्त पाँचजना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख कृष्ण बहादुर कर्ति मगरले सोमबार नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिशमा नेपालको संविधानको धारा 168 उपधारा 9 बमोजिम मन्त्री परिषद पुनर्गठन गरिएको छ। पुनर्गठित मन्त्री परिषदमा एमालेबाट 4 र जनता समाजवादी पार्टीबाट 1 गरी 5 नयाँ मन्त्री नियुक्त भएका छन्। नयाँ नियुक्त मन्त्रीहरूमा तुलसी प्रसाद सौन्दरी डिलीराज भूषाल रामजी प्रसाद घिमिरे रत्नबहादुर खत्री र भण्डारी लाल अहिर रहनु भएको छ। तुलसी प्रसाद चौधरीलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय दिल्लीराज भूषाललाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारी लाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिएको छ। आजका सबै जसो पत्र पत्रिकामा खबर छ।
2: लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउन अब केही दिन मात्रै बाँकी रहेको छ। बजेटमा कहाँ के कुरालाई प्राथमिकता दिने बजेटको विनियोजन कसरी गर्ने र समग्र प्रदेशको विकास कसरी गर्ने भन्ने कुरा विधि र प्रक्रियाबाट हुनुपर्ने हो। प्रदेश सरकार बजेटको तयारीमा जुटिरहेका बेला प्रदेशका हरेक मन्त्रालयमा यति बेला प्रदेशसभा सदस्यदेखि स्थानीय पालिकाका जनप्रतिनिधि र पार्टीका कार्यकर्तासम्मको बजेट माग्नेको लड़को नै लाग्ने गरेको छ। यसै विषय तयार पारिएको यो रिपोर्ट।
3: प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउने दिन आउन अब 5 मात्रै बाँकी छ। योजना बैंकबाट योजनाहरू समावेश गर्ने भनेर प्रदेश सरकारले यस अघि नै भनिसकेको छ र निर्णय पनि गरेको छ। तर मन्त्रालयहरूमा यति बेला योजना माग गर्न आउनेहरूको भने लर्को लाग्ने गरेको छ।
4: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले केही महिना अघिसम्म प्रदेशको बजेटमा टुक्रे योजना समावेश नगर्ने र प्रदेशमा बजेट माग्न आउनुपर्ने कुराको अन्त्य गर्ने बताउँदै आउनु भएको थियो। तर स्थानीय तहमा वडा र पालिकाले बजेट नदिएको भन्दै विभिन्न योजनाका लागि बजेट माग गर्नेको यति बेला लुम्बिनी प्रदेशका सबै मन्त्रालयमा लर्को नै लाग्ने गरेको छ। प्युठानबाट बजेट माग गर्न आउनुभएका नरेश जीसी र अर्घाखाँची सन्दै खर्कबाट बजेट माग गर्न आउनुभएकी सीता बस्नेत।
5: हामी एउटा पर्यटन मन्त्रालय
6: अन्तर्गत एउटा परस्मृति पार्क पोखरकोटमा अब निर्माणाधीन छ। हामी चाहिँ परसको स्मृति त हामीले चाहिँ एउटा बनाएर राखिसक्यौँ र चाहिँ केही जग्गा छ त्यसको लागि अब तार बार र त्यसलाई संरक्षण गर्नको निम्ति
5: गेट निर्माण गर्नको निम्ति उठाउनको लागि एउटा सहयोगको लागि हामी प्रदेश सरकारसँग आए।
7: हामी स्वास्थ्य खानेपानी र शिक्षाको लागि योजना माग गर्न प्रदेशमा आएका छौँ सम्पूर्ण जनप्रतिनिधि। अनि कमल नयन विद्यालयमा भवनको कमी कमजोरी भत्काएर विद्यार्थीलाई बाहिर टसमा राखेर त्यहाँ अपुरो छ, अधुरो कामलाई पूरा गर्ने बाचा लिएर आएका छौँ।
4: संघीय सरकारबाट पाउने रकम, प्रदेशको आवधिक योजना र आन्तरिक स्रोतबाट संकलन हुने राजस्व लगायतलाई ख्याल गरी बजेट निर्माण हुने गर्दछ। बजेट विनियोजन गर्दा समावेशी समानुपातिक र न्यायोचित हुनुपर्दछ। तर जो धाउँछ उसैले पाउँछ भने झैं साना साना योजना बोकेर जनप्रतिनिधिदेखि पार्टीका कार्यकर्तासम्म बजेट माग गर्न पुग्ने गरेका छन्। दाङको शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत
8: यति बेला चाहिँ 83-84 बजेट बनाएको छ। संघीय सरकारको बजेट आइसकेको अवस्था प्रदेश सरकारको बजेट असार 1 गते आउने तयारी छ। बेला चाहिँ गाउँपालिकाको बजेट थोरै रहन्छ र त्यसमा पनि समाज गर्ने अनुभव भन्दा अनि विभिन्न शीर्षकमा बजेट आउने र त्यो बजेटले पर्याप्त नहुने नागरिकको चाहना एकदमै आकांक्षा धेरै छ। धेरै चाहना नागरिकको प्रदेश सरकारले केही बजेट दिन्छ कि अथवा दिनुहुन्छ कि भनेर हामी चाहिँ प्रदेश सरकारको मन्त्रालयमा आइपुगेका छौँ।
4: माग गरिएकै आधारमा बाँडिएका यस अघिका टुक्रे योजनाले प्रदेश सरकार आफै हैरानीमा छ। अहिले पनि यो प्रवृत्तिले निरन्तरता पाइरहेकै छ भने मन्त्रालय र मातहतका कर्मचारीहरूलाई बजेट निर्माणको चटारो छ। लुम्बिनी प्रदेशको आन्तरिक मामिलाका सचिव बन्धु प्रसाद बास्तोला:
9: अहिले मन्त्रालयहरूले आफ्नो कार्यक्रमहरू इन्ट्री गर्दै हुनुहुन्छ सिस्टममा र त्यसलाई हामी 27-28 गतेसम्ममा त्यसलाई सबैको जोडजाड गरेर अनि हामी अन्तिम बजेट तयारी गर्छौं। हामी अहिलेसम्म सबै कुरो सेड्युलमै छौं। केन्द्रबाट हामीलाई आउनुपर्ने सिलिङहरू सबै प्राप्त भइसकेको छ। हामीले राजस्वको यो वर्षको जेठसम्मको असुलीलाई आधार मानेर राजस्वको लक्ष्य पनि निर्धारण करिब गरिसकेका छौं र यहाँले सोधे अनुसार हामीले विगतमा अलिकति स्रोतभन्दा बढी मागको कारणले होला अलिकति बढी चापमा हामीले बजेट बनाएका थियौं भने यो वर्ष चाहिँ हामी अलि यथार्थपरक बजेट बनाउने तयारीमा छौं र यहाँलाई अहिले ठ्याक्कै यति भन्दा पनि हामी पोहोरको भन्दा चाहिँ सानो बजेट बनाउँछौ।
4: जनसंख्या भूगोल र आवश्यकताका आधारमा बजेटको प्राथमिकता निर्धारण गरिन्छ। तर बजेटका लागि स्थानीय तहका ओडा र पालिकाहरूले पनि प्रदेशतिरै बाटो देखाइदिने प्रवृत्तिका कारण पनि प्रदेश मन्त्रालयहरूमा बजेट माग्नेको भीड़ लाग्ने गरेको छ। जनसंख्या भूगोल र आवश्यकताका आधारमा बजेट विनियोजन गर्ने पद्धतिको विकास कहिले हुन्छ र बजेट माग्न प्रदेशका मन्त्रालय धाउनै पर्ने कुराको अन्त्य कहिले हुन्छ त? उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने:
10: प्रदेश सरकार स्थानीय सरकार भने यो आम नागरिकको नजिकको सरकार भएको कारणले यो सरकारप्रतिको विश्वास पनि हो। विगतमा पनि प्रदेश सरकारमा जाने भेट्ने र आफ्ना आवश्यकताका योजनाहरू जनताका चाहनाका योजनाहरूलाई प्रतिनिधिहरू जनप्रतिनिधिहरू सबै आउने गर्नुहुन्छ र त्यही निरन्तरता त्यो भएको कारणले होइन संघ सरकारसम्म जाँदा पहुँच पनि नपुग्ने र संघीयमा जाँदा नहुने तर यो स्थानीयसँगको एउटा प्रदेशसँगको यो विश्वासको रूपमा लिएको छु र योजना बैंकको कुरा चाहिँ हामीले गर्न खोजेको हो गरिरहेको पनि छौं। योजना बैंकमा मार्फत अब गर्नुपर्छ भन्ने हाम्रा डिभिजन कार्यालयहरू छन् होइन सबै मन्त्रालयका सबै जिल्लामा त्यो मातहतमा गएर त्यहाँ बुझाइदिँदा पनि हुन्छ। त्यसमा आवश्यकताको छनौट गरेर गर्ने कुराको सोच प्रदेश सरकार अगाडि बढ़िराखेको छ होइन हामी निर्णय पनि गरेका छौं योजना बैंक मार्फत गर्ने भन्ने। तर पनि यो हाम्रो एउटा कल्चर पनि हो एउटा संस्कार पनि हो र जनताप्रति उत्तरदायित्वको कुराले र प्रदेश सरकारसँगको अपनत्वको कुरामा नै लिनुपर्छ।
4: भूल बाँधेर पार्टीका कार्यकर्ता जनप्रतिनिधि र आम नागरिकहरू बजेटका लागि मन्त्रालयमा धाउने यो प्रवृत्तिलाई कतिपय नेता र मन्त्रीहरूले प्रदेशप्रतिको आकर्षण आफ्नो प्रतिष्ठासँग जोडेर हेर्ने गरेका कारण पनि यो प्रवृत्ति बजेट निर्माणका समयमा वर्षेनी दोहोरिने गरेको छ।
11: निर्वाचनका बेला नेताहरूले आम मतदातासम्म गरेका वाचाहरू भुल्दै जाने र गाउँ नफर्किने परिपाटीका कारण आम नागरिकहरू आफ्ना आवश्यकता र योजनाका फाइल बोकेर प्रदेशका मन्त्रालय धाउने गरेका छन्। बजेट निर्माणको अन्तिम समयमा यसरी समावेश गरिने योजनाहरूले एकातर्फ बजेटको आकार बढ़ाउने देखिन्छ भने अर्कोतर्फ योजना कार्यान्वयनमा समस्या हुने देखिएको छ।
12: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
13: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
12: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
14: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
12: सास गन्दाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
14: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
12: र मुखको स्वास्थ्यको सुधार।
15: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082-5562-18।
16: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
17: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
18: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
19: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
16: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
19: इन्डोस्कोपी सेवा
16: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
17: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
16: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
20: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
1: अब अन्य खबर प्रसंग, पश्चिम दंगेश्वरन गाउँपालिकाले कृषि क्षेत्रको आधुनिकीकरण र उत्पादन वृद्धि गर्ने उद्देश्यसहित 50% अनुदानमा कृषि यान्त्रिकरण सामग्री वितरण गरेको छ। गाउँपालिकाभित्रका कृषि समूह तथा कृषि फर्ममा आबद्ध किसानहरूलाई लक्षित गरी आधुनिक कृषि उपकरण हस्तान्तरण गरेको, स्थानीय कृषिमा यान्त्रिकरण विस्तार हुने अपेक्षा गरेको छ। सोमबार आयोजित विशेष कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले किसानहरूलाई विभिन्न प्रकारका कृषि यन्त्र तथा उपकरण हस्तान्तरण गर्नुभएको हो। गाउँपालिकाले हरेक वर्ष किसानहरूलाई परम्परागत खेती प्रणालीबाट आधुनिक र प्रविधि मैत्री खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। राप्ती पोस्ट राष्ट्रिय दैनिकमा खबर छ।
21: आधुनिक जीवनशैली र मानसिक स्वास्थ्यबारे नागरिकलाई सचेतना आवश्यक रहेको एक कार्यक्रममा कार्यक्रमका सहभागीले जोड़ दिएका छन्। जेसिस सप्ताह 2026 अन्तर्गत तेस्रो दिन दाङ महिला जेसिसले घोराई उपमहानगरपालिका 18 फुटसे काले स्थित एकता महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाका पदाधिकारी तथा सदस्यको उपस्थितिमा आयोजना गरेको आधुनिक जीवन र मानसिक स्वास्थ्य विषयक कार्यक्रमलाई सहभागीहरूले मानसिक स्वास्थ्य गम्भीर समस्याका रूपमा देखिएको भन्दै यसबाट बस्नका लागि नागरिकमा सचेतना आवश्यक रहेकोमा जोड़ दिएका थिए। दाङ महिला जेसिस वर्ष 2026 की अध्यक्ष अर्चना शर्माको अध्यक्षता तथा घोराई उपमहानगरपालिका 18 का वडा अध्यक्ष भरतमणि अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका इमर्जेन्सी मेडिसिन विभागका प्रमुख डाक्टर विकास गौचनले आधुनिक जीवनशैलीका प्रभाव, मानसिक स्वास्थ्यका चुनौती र त्यसको व्यवस्थापनका उपायबारे प्रशिक्षण गर्नुभएको थियो। कार्यक्रममा एकता महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रेवा रेग्मी, घोराई चेम्बर अफ कमर्सका उपाध्यक्ष लक्ष्मी गिरी लगायतले मानसिक स्वास्थ्यप्रति समाजमा अझ बढ़ी सचेतना आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो। कार्यक्रम संयोजक दीपा पुनको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा जेसी सप्ताहका मूल संयोजक आराधना सिंह ठकुरीले सप्ताहव्यापी कार्यक्रमबारे जानकारी गराउनु भएको थियो। सुलोचना शर्माले जेसी आष्ठापाठ गराएको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष भीमा डिसेले धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको सहजीकरण महासचिव बसन्ती सुवेदीले गर्नुभएको थियो। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा खबर छ।
1: लमै नगरपालिका 9 तेलिया निवासी कल्पना डाङ्गी हातले स्वेटर बुन्ने सिप सिकेपछि उत्साहित हुनुहुन्छ। घरधन्दा र चुलो चौकोमै सीमित डाङ्गीले लमही नगरपालिकाको गरीबी निवारणका लागि लघु उद्यम विकास शाखा मेटपा अन्तर्गत सञ्चालन गरिएको 45 दिने हात होजियारी स्वेटर बुनाई बुन्ने तालिमबाट सिप सिकेपछि रोजगारीमा जोडिने सजिलो भएको बताउनुहुन्छ। सिपले आत्मविश्वास बढ़ाने काम गरेको भन्दै डांगीले भन्नुभयो, पहिले कुनै सिप भएन, केही काम गर्नुपर्छ भन्दा पनि गर्न सक्ने अवस्था थिएन, अब स्वेटर बुन्न सिक्ने भएको छु, कुनै व्यवसाय गरेर घर व्यवहार चलाउन सक्छु भन्ने लागेको छ। डांगी जस्तै सोही तालिममा सहभागी धेरै महिलाले सिप सिकेर आत्मनिर्भर बन्ने अवसर प्राप्त गरेका छन्। प्रिय स्मृति गजमेरले आजको गोरक्षी राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ।
21: भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन सहयोग गरेको आरोपमा दाङको राजपुर गाउँपालिका चारका वडा अध्यक्ष सहित चारजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर चारका वडा अध्यक्ष रामेश्वर अहिर रहेका छन्। उहाँले भारतीय नागरिक आलम जोल्हा आफ्नो ओडाको स्थानीय बासिन्दा भएको भनी सिफारिश प्रदान गरेर नागरिकता बनाउन सहयोग गरेको आरोप प्रहरीले लगाएको छ। उक्त प्रकरणमा इलाका प्रहरी कार्यालय गढवाले ओडा अध्यक्ष अहिर सहित चारजनालाई पक्राउ गरेको हो। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा खबर छ।
1: प्रहरीले जिल्लाका विभिन्न स्थानबाट अवैध नदीजन्य पदार्थ, ढुङ्गा गिट्टी र बालुवा चोरी निकासी कार्यमा संलग्न जेसीबी लगायतका इक्विपमेन्ट नियन्त्रणमा लिई जरिवाना गरेको छ। जेठ 21 25 गतेसम्म दाङ प्रहरीले 3 जेसीबी, 2 टिप्पर र 4 ट्रेक्टर नियन्त्रणमा लिएर जरिवाना गरेको, उनीहरूबाट 5,15,000 जरिवाना गरी सम्बन्धित व्यक्तिलाई ती सामग्री फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ।
21: घोराई उपमहानगरपालिका वडा नम्बर 14 र 15 रहेको सिद्धार्थ गौतम नगर टोल विकास संस्थाले बजार व्यवस्थापन गर्न, फुटपाथ हटाउन लगायतका उद्देश्य राखेर घोराईमा पहिलो पटक बजार व्यवस्थापक व्यक्त गरेको छ। सड़क र अन्य ठाउँहरूमा कसैलाई फोहोर फाल्न नदिने, फालेमा जरिवाना गर्ने उद्देश्यले गौतम नगर टोल विकासले एकजना बजार व्यवस्थापक नियुक्त गरेको टोलका अध्यक्ष चित्रकान्त आचार्यले जानकारी दिनुभएको छ। सम्भवत दाङमै यस्तो कार्य टोल विकास संस्थाबाट भएको पहिलो हो। गौतम नगर टोल विकास संस्थाले दाङलाई प्रादेशिक राजधानी बनाउनुपर्छ भन्ने कुरा पनि संस्थागत रूपमा पहिलो पटक पठाएको थियो। यसपछि दाङ प्रादेशिक राजधानी सरकार समिति गठन गरेर दाङलाई प्रदेशको राजधानी बनाउने अभियान चलेको थियो। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा खबर छ।
1: पुस्तकालयले पुस्तकहरू पढ्ने थोलोका रूपमा लिने गरिन्छ, तर देखोरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले गढवा गाउँपालिकाका विभिन्न 5 विद्यालयका 55 किशोरीहरूलाई अनलाइन प्रविधिको जीवन उपयोगी प्रविधि मैत्री शिक्षा दिन शुरू गरेको छ। सामुदायिक विद्यालयका विपन्न र सीमान्तकृत वर्ग समुदायका 55 किशोरीहरूलाई अनलाइन प्रविधिको शिक्षामा निखार ल्याउने र नेतृत्व तथा क्षमता विकासमा दक्ष बनाउने उद्देश्य अनुरूप यो कार्यक्रम ल्याइएको रीड नेपालले जनाएको छ। यो अभियानमा नेपालका 9 पुस्तकालयका 495 जना 12 16 वर्ष उमेर समूहका किशोरीहरूलाई प्रविधि मैत्री बनाउन टेक एज गर्ल्स परियोजनाले यो अभियान सञ्चालन गरेको रीड नेपालका चिनकाजी श्रेष्ठले जानकारी दिनुभएको छ। आजको नयाँ राष्ट्रिय दैनिकमा शिवराज पन्थीले खबर लेख्नु भएको छ। अब पत्रिकामा छापिएका सम्पादकीय विचारको पालो। आजको नयाँ राष्ट्रिय दैनिकमा कर्मचारी तन्त्रमा न्यूटनको खाँचो, रमेश कुमार अधिकारीको विचार छ, यस्तै को धनीको गरीब, श्रीधर अधिकारीको यो सामग्री छ भने खाद्य स्वच्छता प्रति जिम्मेवार बन्न गोरख नयाँ राष्ट्रिय दैनिकले आफ्नो सम्पादकीय छापेको छ।
21: यसै गरी कांग्रेसको राष्ट्रिय दायित्व विपुल पोखरेलको विचार लेखेको छ। जीवनका चुनौती र विपत्कालीन अवस्था भूपेन्द्र सुवेदीको विचारलाई छापेको छ। समयमै विपद जोखिमको पूर्व तयारी आवश्यक शीर्षकमा सम्पादकीय लेखिएको छ आजको गोरक्ष राष्ट्रिय दैनिकमा।
1: यसै गरी आजको राप्ती पोस्ट राष्ट्रिय दैनिकमा एआई युगले खोजेको शिक्षा प्रणाली, शोभा कुमारी पौडेलको विचार छापेको छ। कूटनीतिको नवीन क्षितिज डाक्टर मिलन कुमार थापाको सामग्री छ भने विचलन, सम्पादकीय राप्ती पोस्ट राष्ट्रिय दैनिकले छापेको छ।
21: यसै गरी आजको गणतन्त्र राष्ट्रिय दैनिकले घोराईमा निर्माण हुन लागेको सामुदायिक कलाघर, पहिलो थिएटर महत्व र सान्दर्भिकता शीर्षकमा सम्पादकीय लेखेको छ।
1: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्राविधिक शालिकराम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 पुनः उपस्थित हुने नै छौ। आजको लागि भने म सुशीला ओली,
21: म देवा भूषाल पनि बिदा हुन्छौ। नमस्कार।

0: वायरनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट को 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायरनेट अब सबै कनेक्टेड
1: कारण प्रतिनिधि सभा को हिजो को बैठक पनि स्थगित बैठक आज बस्दै राष्ट्रीय स्वतन्त्र पार्टीको प्रदेश अधिवेशन आजदेखि शुरू हुँदै नागढुङ्गा सुरुङ मार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी र इजरायलले इरान बाहेकका अन्य मोर्चामा युद्ध जारी राखे इजरायलमाथि आक्रमण गर्ने इरानको चेतावनी
2: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरु थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com
1: आएको छ सिंहदरबार स्थित सार्वजनिक लेखा समितिको हलमा बसेको सर्वदलीय बैठकमा राष्ट्रिय हितका लागि राजनीतिक गतिरोध अन्त्य गरी संसद सञ्चालन र सहकार्यका विषयमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो महामन्त्री बुर्लाकोटीले नेपाल भारत सीमा विवादको विषयगत सम्बन्ध परराष्ट्र मन्त्रालयसँग भएकाले समग्र कूटनीतिक विषयमा परराष्ट्र मन्त्री शिशिर खनाल सदनलाई सम्बोधन गर्ने बारेमा पनि छलफल भएको बताउनुभयो
3: अहिले सदनमा जारी गतिरोध अन्त्यको लागि पार्टी सभापति रवि लामिछानेज्यूले अनुरोध गर्नुभयो कति मुद्दाहरू लामो छलफल पश्चात मात्र समाधान हुन्छ र यसमा सरकारको तर्फबाट यसलाई स्पष्ट गर्ने गरी परराष्ट्र मन्त्री र परराष्ट्र मन्त्रालयले यसलाई आवश्यक पर्छ भने सदनमा पनि राख्न सकिन्छ भन्ने हिसाबमा सभापतिज्यूले राख्नुभयो र अरू दलहरूको तर्फबाट यसमा चाहिँ छलफल गरेर मात्रै हामी अगाडि बढौं भन्ने हिसाबको कुरा छ
1: बैठकमा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको भनेर दिनुभएको अभिव्यक्तिको रेकर्ड सदनबाट हटाउनु पर्ने र प्रधानमन्त्री शाहको संसदप्रति जवाफदेहिता सुनिश्चित गर्दै संसद सञ्चालनको वातावरण बनाउनु पर्नेमा जोड़ दिनुभयो
4: प्रधानमन्त्री संसदमै आएर यसको जवाब दिनुपर्छ र स्पष्ट बनाउनुपर्छ हामी संसद खोल्न तयार छौँ हामीलाई संसद प्रत्यावरोध गर्ने अवरोध गर्ने कुनै हाम्रो रहर चाहना होइन हामी पनि यसबाट मर्माहत रहेका छौँ बजेट आएको छ अरू स्थितिहरू छन् छलफल गर्नुपर्नेछ तर संसद खोल्ने वातावरण बनाउनुहोस् भन्ने हामीले आग्रह गर्यौं
1: बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेनले बहुमतको सरकारले सबै संवैधानिक व्यवस्था भत्काउने तथा शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्त कमजोर बनाउने कार्य गर्न नहुने बताउनुहुँदै कूटनीतिक सम्बन्धका विषयमा संवेदनशील भई आफ्नो अभिव्यक्ति दिन आवश्यक रहेको औल्याउनुभयो बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ देम्बे नेपाली कम्युनिष्ट पार्टीका सह संयोजक माधव कुमार नेपाल नेकपा एमाले संसदीय दलको प्रमुख सचेतक ऐन महर राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङदेन राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने सहित विभिन्न राजनैतिक दलका प्रतिनिधिहरूबीच समसामयिक तथा राजनैतिक विषयमा छलफल भएको थियो सभाको हिजोको बैठक विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको छ प्रतिपक्षीको अवरोधका कारण हिजो 15 मिनटका लागि स्थगित भएको बैठक पछि सूचना टाँस गरी आजसम्मका लागि स्थगित गरिएको हो प्रतिनिधि सभाको हिजोको बैठक विशेष कारणले तोकिएको समयमा बस्न नसक्ने भएकाले आज 1 बजे बस्ने गरी सभामुख डोलप्रसाद अर्यालले समय निर्धारण गर्नु भएको संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख कर गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले केही दिन अघि प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भनेर दिनुभएको अभिव्यक्तिको विरोधमा प्रतिपक्षी दलहरूले बैठक अवरूद्ध गर्दै आइरहेका छन्। बैठकमा प्रतिपक्षी दलका सांसदहरूले अवरोध शुरू गरेपछि सभामुख अर्यालले सीमा विवाद बारे विपक्षी दलहरूले उठाएका विषयमा सरकारले गम्भीरता देखाउने विश्वास व्यक्त गर्नुभयो। सभामुख अर्यालले विगत केही दिनदेखि सदन स्थगित भइरहेको, सदनमा उठिरहेको विषयमा आफ्नो ध्यानाकर्षण भएको र सत्ता पक्ष र प्रतिपक्षी दलबीच संवाद भइरहेको बताउनुभयो। बैठकमा नेकपा एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले प्रधानमन्त्री शाहले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारी उल्लंघन गर्दै अभिव्यक्ति दिएको भन्दै भूल सुधार गर्नुपर्ने र क्षमा माग्नुपर्ने माग समेत राख्नुभयो। बैठकमा सांसदहरूले संसदमा दर्ता भएको आर्थिक विधेयकको 16 पृष्ठ गायब भएको, करका दर हेरफेर भएको भन्दै यो काम कसरी भयो र चुहावट कसरी भयो भन्ने विषयमा प्रश्न समेत गर्नुभएको थियो। नेपाली कम्युनिष्ट पार्टीका नेता एवं सांसद वर्षामान पुनले प्रधानमन्त्री शाहले दिनुभएको विवादित अभिव्यक्ति संसदको रेकर्डबाट हट्नुपर्ने बताउनुभयो। नेपाली कांग्रेसका सांसद सन्तोष सुब्बाले प्रधानमन्त्रीले रोस्ट्रममा उभिएर दिनुभएको अभिव्यक्ति वर्षना योग्य रहेको भन्दै त्यसलाई विषयान्तर नगरी सच्याउन र संसदप्रति उत्तरदायी बनेर जवाफ दिन माग गर्नुभयो। प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बोलाइएको छ। परराष्ट्र मन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका रक्षा मन्त्री जोन हेली र भूतपूर्व सैनिक जनशक्ति सम्बन्धी मन्त्री लुई स्यान्डर जोन्स बीच गोर्खा सैनिकहरूको लामो समयदेखि समाधान हुन बाँकी रहेका गुनासाहरू, समानुपातिक पेन्सनको माग लगायतका विषयमा छलफल भएको छ। हिजो भएको भर्चुअल बैठकमा परराष्ट्र मन्त्री खनालले नेपाल भारत सम्बन्धमा बेलायती गोर्खाहरूको महत्व लाई प्रकाश पार्दै बेलायती गोर्खाहरूका गुनासोहरूको यथाशीघ्र आपसी रूपमा स्वीकार्य समाधान खोज्नुपर्ने आवश्यकतामा जोड़ दिनुभएको थियो। साथै मन्त्री खनालले न्याय, निष्पक्षता र सम्मानको दृष्टिकोणबाट यी विषयहरू सम्बोधन गर्न बेलायती सरकारसँग अनुरोध गर्नुभएको थियो। बैठकमा रक्षा मन्त्री हिलीको तर्फबाट स्यान्डर जोन्सले बेलायती गोर्खा भोक्का भूतपूर्व सैनिकहरू का विषयहरू सम्बोधन गर्न नेपाली पक्षसँग नजिकबाट सहकार्य गर्ने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गर्नुभएको थियो। बैठकमा परराष्ट्र सचिव अमृत बहादुर राई तथा परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरूको उपस्थिति रहेको थियो। बेलायती पक्षबाट सांसद एलेक्स बेकर, सांसद तथा नेपाल सम्बन्धी सर्वदलीय संसदीय समूहका अध्यक्ष साथै बेलायतको रक्षा मन्त्रालयका अन्य वरिष्ठ अधिकारीहरू उपस्थित रहेको मन्त्रालयले जनाएको छ। नेपाली कांग्रेसले पार्टीको 15 महाधिवेशनलाई पूर्णत प्रविधिमा आधारित बनाउने भएको छ। कांग्रेस सदस्यता व्यवस्थापन समितिका संयोजक एवं महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा हिजो बसेको बैठकमा सभापति गगन कुमार थापा, उपसभापति विश्व प्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरे लगायतका शीर्ष नेताको बैठकले उक्त निर्णय लिएको हो। कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने कार्यका लागि आगामी जेठ 28 गतेसम्मको समयलाई अन्तिम म्याद तोकेको छ। बैठकले 15 महाधिवेशनमा सहभागी हुनका लागि हरेक क्रियाशील सदस्यसँग डिजिटल परिचय पत्र हुनु अनिवार्य गरेको छ। पार्टीको डिजिटल प्रणालीमा हालसम्म 7,82,209 जना योग्य क्रियाशील सदस्य मध्ये 4,17,553 जना आबद्ध भइसकेको र 98,143 जना अध्यावधिक प्रक्रियामा रहेको कांग्रेसले जनाएको छ। कांग्रेसले पार्टी अनुशासन विपरीत काम गर्नेको हकमा कठोर नीति अख्तियार गरेको छ। पार्टीको कार्यवाहीमा परेका र अन्य दलमा प्रवेश गरेका, बागी उम्मेद्वारी दिएका वा बागीका प्रस्तावक र समर्थक बनेका व्यक्तिको सदस्यता केन्द्रीय अभिलेखबाटै हटाइने निर्णय बैठकले गरेको हो। सुदूरपश्चिम प्रदेशका मुख्य प्रदेशका प्रमुख नजीर मियाले मुख्यमन्त्री कमल बहादुर शाहको सिफारिशमा हिजो मौजूदा मन्त्री परिषदमा नियुक्ति हेरफेर र कार्य विभाजन गर्नुभएको छ। नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री शाहको सिफारिशमा प्रदेश प्रमुखले नेपालको संविधानको धारा 168 को उपधारा 9 बमोजिम मन्त्री परिषदमा नियुक्ति हेरफेर र कार्य विभाजन गर्नुभएको हो। पुनर्गठित मन्त्री परिषदमा विक्रम सिंह धामी, आर्थिक मामिला मन्त्री मानबहादुर रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री र बेलबहादुर राणा मगर सामाजिक विकास मन्त्री नियुक्त हुनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय अधिवेशनको तयारी स्वरूप शुरू गरेको जिल्ला अधिवेशन 56 जिल्लामा सम्पन्न भएको छ। देशभरका 77 जिल्ला मध्ये बाँकी 12 जिल्लामा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढ़ाउने तयारी भइरहेको रासोपाले जनाएको छ। रासोपा केन्द्रीय निर्वाचन विभागका प्रमुख भुवन केसीले 12 जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको र एक जिल्लामा अधिवेशन स्थगित भएको तथा 5 जिल्लामा अझै अधिवेशन हुन बाँकी रहेको जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशनको तयारी स्वरूप जेठ 23 गतेदेखि देशभर जिल्ला अधिवेशन शुरू गरेको थियो। पार्टीको केन्द्रीय कार्यतालिका अनुसार जिल्ला अधिवेशन सकिए लगत्तै आजदेखि 7 प्रदेशमा प्रदेश अधिवेशन शुरू हुँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाका अनुसार हालसम्म सम्पन्न भएका 56 जिल्ला अधिवेशनबाट अधिकांश जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ भने केही जिल्लामा निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय सभा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले हुम्ला र बाजुराको सीमा विवादका कारण उब्जिएको समस्या समाधानमा दीर्घकालीन उपाय निकाल्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकमा गृह सचिव राजकुमार श्रेष्ठले हुम्ला र बाजुराको सिमानामा पर्ने लाम्पाटा क्षेत्रमा चर्किएको सीमा विवाद अहिले सामान्य अवस्थामा रहेको जानकारी दिनुभयो। साथै बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले समितिलाई त्यहाँको सुरक्षा अवस्थाबारे जानकारी गराउनु भएको थियो। महानिरीक्षक कार्कीले प्रहरीसँग पर्याप्त स्रोत साधनको अभाव भएकाले अस्थायी संयुक्त सुरक्षा बेस बनाउन गृह कार्य भइरहेको र त्यसमा केही ढिलाइ हुन गएको जानकारी गराउनु भएको थियो। सरकारले विभिन्न 18 मन्त्रालयको संख्या कायम गरेसँगै सचिवहरूको जिम्मेवारी हेरफेर र सरूवा गरिएको छ। सरकारले स्वीकृत गरेको नेपाल सरकार कार्य विभाजन नियमावली 2083 साविकको 22 मन्त्रालयबाट 18 कायम भए अनुसार सचिवहरूको दरबन्दी मिलान गरिएको हो। दुईवटा सचिवको दरबन्दी भएका मन्त्रालयमा दरबन्दी घटाई एकमात्र कायम गर्ने गरी कुल 23 जना सचिवको पदस्थापना र जिम्मेवारी हेरफेर गरिएको छ। वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह सहित 7 विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश नेउपानेका अनुसार सिंह सहित वीरगंज महानगरपालिका वडा नम्बर 3 तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन वडा सदस्य एवं कार्यवाहक अध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत शरद कुमार पोखरेल विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। मधेस प्रदेशका सामुदायिक विद्यालयहरूमा शिक्षाको गुणस्तरमा अपेक्षित सुधार हुन सकिरहेको छैन। गुणस्तर खस्किनुमा शिक्षक र विद्यार्थीको अनुपात नमिल्नु, विषयगत शिक्षकको अभाव हुनु, भौतिक संरचनाहरू पर्याप्त नहुनु लगायतका कारणहरूलाई मुख्य रूपमा औल्याइएको छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
5: सरकारले सामुदायिक विद्यालयका शिक्षकहरूलाई राम्रो सेवा सुविधा प्रदान गरे पनि मधेसको शिक्षाको गुणस्तर खस्किरहेको छ। मधेसका विद्यालयहरूमा शिक्षक विद्यार्थी अनुपात नमिलेको, मिले पनि शिक्षकले इमानदारी पूर्वक पढाउने नगरेको र केही शिक्षकले राम्रो पढाए पनि अभिभावक र विद्यार्थी सचेत नभएका कारणले शिक्षाको गुणस्तर खस्दै गएको छ। धनुषाका कपिलेश्वरका समाजसेवी रामबाबु यादव,
6: शिक्षाको स्तर सुधार गर्नलाई सर्वप्रथम यहाँको स्थानीय र अभिभावकको भूमिका हो मेन र शिक्षकको पनि त्यतिकै भूमिका हुन्छ। हाम्रो विद्यालयमा त्यसको धेरै कमी महसुस हामीले गरिरहेको छौँ। 20 वर्ष अगाडिदेखि यो स्कुलको शिक्षा उन्नतिको लागि म विरोध गरिरहेको छु एक्लै, तर न यहाँको प्रतिनिधिले कुनै मतलब राखिरहेछ, न यहाँको समाजसेवीले।
5: सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्कनुका विषयमा जनकपुर धामका एक सामुदायिक विद्यालयका शिक्षिका जगतारण कुमारी यादव।
7: शिक्षाको गुणस्तर बढाउनको लागि शिक्षक मात्र होइन अभिभावक, प्रधानाध्यापक, शिक्षा प्रमुख सबैको यसमा अहम भूमिका छ।
5: मधेस प्रदेशका जिल्लाहरूमा विज्ञान, गणित, अंग्रेजी, नेपाली विषयको सिकाइ उपलब्धि निकै कमजोर रहेको पाठ्यक्रम विकास केन्द्र सानो ठिमीले जनाएको छ। शिक्षाको गुणस्तर सुधारमा जनप्रतिनिधिको अहम भूमिका रहन्छ। जनकपुर धाम वडा नम्बर 16 का वडा अध्यक्ष रामचन्द्र पजियार।
8: तराईतिरको हाम्रो शिक्षा धेरै गुणस्तरहीन भइसकेको छ, त्यसको लागि सरकारी जति स्कुलहरू छ त्यसमा टिचरहरूको बहाली या नियुक्ति गर्नलाई विषयगत टिचरहरू दिनु पर्यो। बोर्डिङ स्कुलमा पढाउने गरेका छ जुन ठुला बडा व्यक्तिहरूले, त्यो सरकारी स्कुलमा पढाउने वातावरण बनाउनु पर्यो।
5: शिक्षाको गुणस्तर सुधारका विषयमा जनकपुर धाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार शाह।
9: धेरै यहाँ 50 वटा विद्यालय मध्ये थोरै विद्यालयहरू राम्रा पनि छन्। ग्रामीणका विद्यालयहरूको गुणस्तर सुधार्नु पर्ने आवश्यक छ। विषयगत शिक्षक ल्याएर त्यसका भौतिक संरचनादेखि लिएर पाठ्यक्रमदेखि पाठ्य पुस्तक सबै सुधार गर्नका लागि क्वालिटी एजुकेशनका लागि हामी लागि परेका छौँ।
5: शिक्षामा तीनै तहको फरक फरक अधिकार दिएका कारणले समस्या देखिएको छ। कुनै एक पक्षलाई बढी जिम्मेवारीका साथ अधिकार दिएको खण्डमा खस्केको शिक्षाको स्तरमा सुधार गर्न सकिन्छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
10: नारायणी अस्पतालको सूचना।
11: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
12: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
11: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्याएर यो जुत्ता?
12: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
11: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
12: एकपटक दङ्गालीबाट किनेर हेर न।
11: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
13: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
12: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
14: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
15: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
12: प्रोप्राइटर सम्राज रैदास।
16: सम्पर्क फोन नम्बर 0825-63-775।
12: सम्पर्क नम्बर 98-478-26-873।
17: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
18: वृद्धि भएको हो। नेपाल भरका 20 भन्दा बढी न्युरो केन्द्रबाट भएको अध्ययनका आधारमा तथ्याङ्क सार्वजनिक गरिएको हो। शल्यक्रिया गरिएका ब्रेन ट्युमरका बिरामी मध्ये पुरूष बढ़ी रहेको तथ्याङ्कमा उल्लेख रहेको छ। विशेष अदालतले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवाललाई 8 पटक म्याद थप गरेको छ। न्यायाधीशहरू नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले हिजो थप 3 दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। नेपालको पहिलो व्यावसायिक सुरुङ मार्ग नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याउने गरी सरकारी तयारी भइरहेको छ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङ मार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ। हाल सुरुङ मार्ग भएर आवत जावत गर्ने सवारी साधनसँग शुल्क उठाउने कम्पनीसँग सम्झौता भई तालिम सहित प्राविधिक काम भइरहेको उहाँले जानकारी दिनुभयो। 24 घण्टा सुरुङ सञ्चालनका लागि 150 जना कर्मचारी भर्ना गरिएको छ। ती कर्मचारीलाई सिफ्टका आधारमा परिचालन गरिने तयारी गरिएको छ।

0: अमेरिका को मध्यस्थता में भएको युद्ध विराम संकट में पर्न सक्ने बताउनु भएको छ। ईरान का प्रमुख वार्ताकार तथा संसद का सभामुख मोहम्मद बाघिर गालिबाफले युद्ध विराम कागज में मात्र सीमित रहेको दावी गर्दै इजरायलबाट बारम्बार उल्लंघन भइरहेको आरोप समेत लगाउनु भएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
1: इस आर्थिक समाचार को साथ मा नेपाल बैंक लिमिटेड नेपाल को पहिलो बैंक।
2: ऊर्जा जलस्रोत तथा सिंचाई मंत्री विराज भक्त श्रेष्ठले विद्युत महसूल बकेटा असुलीलाई आफ्नो दैनिक कार्यसूचीमा राखेर अघि बढाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ। नेपाल विद्युत प्राधिकरण संचालक समिति र प्राधिकरणका उपकार्यकारी निर्देशकहरूको छुट्टाछुट्टै बैठकमा मन्त्री श्रेष्ठले महसूल बकेटा लामो समयदेखि अल्झिरहेको र रकम समेत ठूलो रहेको हुँदा त्यसलाई छिटो फर्सेट गर्न निर्देशन दिनुभएको हो। प्राधिकरण संचालक समितिको बैठकले प्रशासकीय पुनरावलोकन समिति गठन गरिसकेको र सो समितिले अब विद्युत महसूल जरिवाना लगायतका विवाद समिति मार्फत पुनरावलोकन गर्न सकिने पनि मन्त्री श्रेष्ठले बताउनुभयो। डेडिकेटेड फिडर र ट्रंक लाइनका साथै इन्टरनेट सेवा प्रदायक औद्योगिक क्षेत्र सड़क बत्ती लगायतका सबै क्षेत्रको बकेटा असुली गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ रहेको छ। महालेखा परीक्षकको हालै प्रकाशित पछिल्लो प्रतिवेदनमा विद्युत महसुल बकेटा 50 अर्ब 1 करोड़ रूपियाँ बराबर रहेको देखाइएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले आर्थिक वर्ष 2083-84 को बजेटले अर्थतन्त्र सुधारका लागि सही दिशा समातेको बताउनु भएको छ।
3: के तपाई दात तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: हिराले खाएको दाँत निकाल्ने,
5: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
4: खाली ठाउँमा दाँत राख्ने,
5: दाँतको जरैदेखि उपचार गर्ने,
4: भएको दाँतमा राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
5: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
6: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
7: सम्पर्क फोन नम्बर 082-590-466-9829-8150-53।
8: आया, मम्मी मम्मी दाँत दुख्यो।
9: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
10: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
11: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
9: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
11: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
12: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
13: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
14: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
11: सम्पर्क फोन नम्बर 082-590-222।
9: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
15: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
16: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, तोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
15: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
17: शुद्ध महका लागि कहाँ जाने त?
18: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
17: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
19: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
4: सम्पर्क मोबाइल नम्बर 98578131840 र 98478

0: 20440
1: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
2: खुसीको खबर खुसीको खबर खुसीको खबर।
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
4: सक्कु बुढी बुबा दाई बाबा दादु भैया दिदी बाबु उक्र लौ खबर सुनी
5: सक्कु जे लौ खबर सुनी
4: 300 सैया की संजीवनी टीचिंग अस्पताल आप अपनो कनक सेवा म
5: आप बेराम पर्ल से दुर्गा करक लाग डांस से बाहर जाई नि पर्ना
4: छुट्टी छुट्टी से भारी हो सक्कु मेरक रुआगक बिरुवा करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी
5: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असीम के बा
4: ओपीडी सेवा भर्ना सेवा
5: सक्कु मेरक ऑपरेशन सेवा
4: आईसीयू सेवा रेडियोलोजी सेवा
5: अस्पताल के रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा संपर्क करना अस्पताल के ठेकाना
4: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगरपालिका ओडा नंबर 3 बर्गदुआ दाङ। संपर्क फोन नंबर 97090-65225
5: 082-591-101
4: 591-102
5: 082-591-103
4: 591-104 ओ 591-105।
6: सीता के भो तिमलाई गुम्सेर बसेछौ
7: के हुनु नि बिहे भएको छ 6 वर्ष भइसक्यो बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलेन अब त आसै मरिसक्यो
6: के कुरा गर्छ तिमीले हाम्रो घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
7: ए ठिकै छ म जान त धेरै गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
8: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
2: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
8: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478-23572।
9: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
10: हाम्रा सेवाहरू
9: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
10: छाती दम निमोनिया खोकी छेरो
9: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
10: मधुमेह सुगर मृगौला रोग पिसाब
9: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
10: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
9: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
10: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
9: युरिक एसिड बाट भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
10: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
9: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
10: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
9: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
10: कान पाक्ने कानबाट पिप बगिरहने कान गडाउने
9: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
10: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-1196 र मोबाइल नम्बर 98478-26001। खुसीको खबर खुसीको खबर खुसीको खबर।
0: एससी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सिटी भिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
10: हाम्रा विशेषताहरू:
11: आधुनिक प्रयोगशाला,
10: अत्याधुनिक सर्वेक्षण उपकरण,
11: अनुभवी प्रशिक्षक,
10: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
11: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
10: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
11: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
10: आजै रजना टेक्निकल कलेज घोराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावी रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
10: सम्पर्क फोन नम्बर 082-562-204,
0: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848।
12: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
13: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराही दाङमा।
14: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
13: डाक्टरद्वारा दिइने सेवाहरू:
14: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
13: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
14: सम्पर्क मोबाइल नम्बर 98578-44-722, 98578-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
15: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
16: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
17: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
18: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ।
19: नोट: सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
20: तालिममा दिइने विषयहरू:
21: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
22: स्पेशल सेफ तालिम,
23: जापानिज सुशी तालिम,
24: वेट्रेस,
25: टुरिस्ट गाइड।
26: हाम्रा विशेषताहरू:
27: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
28: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
29: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
30: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
31: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
32: अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ।
33: सम्पर्क मोबाइल 98410-17-09, 98410-17-09।
34: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
35: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
36: उपचार हुने रोगहरू:
35: पायल, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
36: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
35: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
36: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
35: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास,
36: पिसाब पोल्ने, दुख्ने, सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
35: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
0: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराही 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।

0: ये दांत दुखी मरने भयो।
1: दाँत छोपेर बसिराख, औषधि गर्न जा मान्ने हैन।
0: अय्या अस्ति भक्कर त औषधि गरेको, बिसको उन्निस भएको हैन।
1: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ म?
1: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निकुन्।
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिरा आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाँत।
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
6: 98-41-68-47-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
7: नेपाली जुत्ता घर,
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
7: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
8: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
7: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
8: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी
3: होइन भाइला लखर लखर कहाँ हिँडिस
4: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
3: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
4: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछ त्यसले
4: ल ल काका गइहाले म
5: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
4: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9849987741
6: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
7: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
6: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
7: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
6: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
7: छालामा दागहरू आउने कपाल झर्ने
6: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
7: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
6: बारम्बार गर्भपतन भएमा
7: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
6: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
7: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
6: बिना कारण शरीरको तौल घटेमा
7: ढाड दुखेमा कम्मर दुखेमा
6: गाउट तथा युरिक एसिडको समस्या
7: बारम्बार आँखा रातो भएमा
6: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
7: बारम्बार लामो समयसम्म ज्वरो आएमा
6: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
7: लामो समयदेखि छाला कडा भएमा
6: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
7: युवा अवस्थामा पक्षघात भएमा
6: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
7: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
6: कम उमेरमा हृदयघात मुटु रोग भएमा
7: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
6: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
7: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
7: फोन नम्बर 0825916770
6: मोबाइल नम्बर 9857743123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
8: मध्य पश्चिम चाङ च्याट यति बेला बिहानको 8 बजेको छ

बिहान 8 बजेको मध्यपश्चिम खबरमा सुशीला ओलीको नमस्कार। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रदेश र पालिकालाई प्रदान गरिने अन्तर सरकारी वित्तीय हस्तान्तरण सम्बन्धी विवरण सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले विभिन्न प्रदेश तथा पालिकाका लागि वित्तीय स्रोत बाँडफाँड र अनुदान व्यवस्थाको विवरण सार्वजनिक गरेको हो। आर्थिक वर्ष 2083-84 लागि संघ सरकारबाट प्रदेशलाई जाने अनुदानतर्फ कर्णाली र मध्य प्रदेशलाई सबैभन्दा बढ़ी रकम छुट्याइएको छ। अन्तर सरकारी वित्तीय हस्तान्तरण प्रदेश र पालिका 2083-84 अनुसार आगामी आर्थिक वर्षका लागि 4,24,27,74,00,00,000 रूपियाँ विनियोजन भएको छ, जसमध्ये प्रदेशलाई 3,14,63,39,00,00,000 रूपियाँ र पालिकालाई 1,09,65,35,00,00,000 रूपियाँ बराबर हो। संघ सरकारले प्रदेश र पालिकालाई समानीकरण सशर्त विशेष र सम्पूरक शीर्षकमा यो अनुदान दिएको हो। प्रदेशका लागि विनियोजन भएको अनुदान रकममा सबैभन्दा बढ़ी मध्य प्रदेशलाई 17,59,87,00,00,000 रूपियाँ विनियोजन भएको छ। कर्णाली प्रदेशका लागि 17,20,82,00,00,000 रूपियाँ विनियोजन भएको छ। कोशी प्रदेशका लागि 16,47,10,00,00,000 रूपियाँ, बागमतीका लागि 15,21,48,00,00,000 रूपियाँ, गण्डकीका लागि 12,72,85,00,00,000 रूपियाँ, लुम्बिनीका लागि 14,41,76,00,00,000 रूपियाँ र सुदूरपश्चिमका लागि 16,01,47,00,00,000 रूपियाँ विनियोजन भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप शुरू गरेको जिल्ला अधिवेशन 56 जिल्लामा सम्पन्न भएको छ। देशभरका 77 जिल्ला मध्ये बाँकी 12 जिल्लामा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढ़ाउने तयारी भइरहेको रासोपाले बताएको छ। रासोपा केन्द्रीय निर्वाचन विभागका प्रमुख भुवन केसीले 12 जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको र 1 जिल्लामा अधिवेशन स्थगित भएको तथा 5 जिल्लामा अझै अधिवेशन हुन बाँकी रहेको जानकारी दिनुभएको छ। रासोपाले पहिलो महाधिवेशनको तयारी स्वरूप जेठ 23 गतेदेखि देशभर जिल्ला अधिवेशन शुरू गरेको थियो। पार्टीको केन्द्रीय कार्यतालिका अनुसार जिल्ला अधिवेशन सके लगतै आजदेखि सातै प्रदेशमा प्रदेश अधिवेशन शुरू हुँदैछ। रासोपाका प्रवक्ता मनिष झाका अनुसार हालसम्म सम्पन्न भएका 56 जिल्ला अधिवेशनबाट अधिकांश जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ भने केही जिल्लामा निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। मध्य प्रदेशका अधिकांश जिल्लामा नेतृत्व चयनका लागि मतदान प्रक्रिया चलिरहेको पनि उहाँले जानकारी दिनुभएको छ। यसैगरी लुम्बिनी प्रदेशका गुल्मी, नवलपरासी पश्चिम, पाल्पा, कपिलवस्तु, दाङ, प्युठान, बाँके, बर्दिया, रोल्पा, अर्घाखाँची र रूपन्देही लगायत सबै जिल्लामा अधिवेशन सम्पन्न भएको रासोपाले बताएको छ। रासोपाले पहिलो महाधिवेशनलाई संस्थागत विकास र वैकल्पिक राजनैतिक शक्तिका रूपमा आफूलाई थप सुदृढ बनाउने अवसरका रूपमा लिएको जनाएको छ। पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन आगामी असार 6 र 7 गते चितवनमा गर्ने तालिका सार्वजनिक भइसकेको छ। नेपालमा पछिल्लो वर्षहरूमा ब्रेन ट्युमरका बिरामीको संख्या बढ़दै गएको छ। तथ्याङ्क अनुसार नेपालमा गत वर्ष देशभर 3,000 जना ब्रेन ट्युमरका बिरामीको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गरिएका बिरामी मध्ये पुरूषको संख्या महिलाभन्दा बढ़ी रहेको छ। राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष डाक्टर राजीव झाका अनुसार उमेर समूहका आधारमा 30 देखि 50 वर्षका व्यक्तिमा ब्रेन ट्युमरको समस्या बढ़ी देखिएको छ। वीर अस्पतालमा मात्र दैनिक 4 जना बिरामी ब्रेन ट्युमरको शल्यक्रिया गर्नका लागि आउने गरेका छन्। वीरको न्यूरो विभागमा मात्र ओपीडीमा दैनिक 80 जना बिरामी उपचारको लागि आउने गर्छन्। डाक्टर झाका अनुसार ब्रेन ट्युमर भएका मानिसमा टाउको अत्याधिक दुख्ने, रिंगाटा लाग्ने, आँखा देख्न कम हुने, शरीरको कुनै भागमा कमजोरी महसुस हुने लक्षण हुन्छन्। मदिरा सेवन, सुर्तजन्य पदार्थ सेवनलाई पनि ब्रेन ट्युमरको कारकको रूपमा लिइन्छ। नेपालका 20 भन्दा बढ़ी न्यूरो सम्बन्धी उपचार केन्द्रबाट संकलन गरिएका तथ्याङ्कका आधारमा अध्ययन प्रतिवेदन तयार गरिएको जानकारी दिँदै अध्यक्ष झाले प्रदेशगत अवस्था हेर्दा बागमती प्रदेशमा सबैभन्दा धेरै ब्रेन ट्युमरका रोगी रहेका छन्।
दाङको दंगीशरण गाउँपालिकाले आफ्नो गाउँपालिका भित्रका कृषि समूह तथा कृषि फर्ममा आबद्ध किसानहरूलाई 50% अनुदानमा आधुनिक कृषि यन्त्रीकरण सामग्री वितरण गरेको छ। सोमबार आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले किसानहरूलाई विभिन्न कृषि यन्त्र तथा उपकरण हस्तान्तरण गर्नुभयो। गाउँपालिकाले हरेक वर्ष किसानलाई आधुनिक खेती प्रणालीतर्फ आकर्षित गर्ने उद्देश्यले कृषि यन्त्रीकरण सामग्री वितरण गर्दै आएको छ। आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि शाखाबाट 6 लाख रूपियाँ र हेफर परियोजनाबाट 10 लाख रूपियाँ गरी 16 लाख रूपियाँ विनियोजन गरिएको थियो। किसानहरूको तर्फबाट थप 16 लाख रूपियाँ लागत सहभागिता जुटाइएकाले कुल 32 लाख रूपियाँको कार्यक्रम सञ्चालन गरिएको हो। टेण्डर प्रक्रिया मार्फत खरिद गरेका सामग्री मध्ये 26,22,214 रूपियाँ बराबरका कृषि उपकरण वितरण गरिएको गाउँपालिकाले बताएको छ। दाङको राप्ते गाउँपालिकामा पढ्दै कमाउँदै शिक्षा कार्यक्रम हिजो अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीहरूलाई अध्ययनसँगै सिप उद्यमशीलता र आय आर्जनका अवसरसँग जोड्दै विद्यालय शिक्षालाई व्यावहारिक सिपमूलक तथा उत्पादनमुखी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिनुभएको छ। कार्यक्रममा डिग फर नेपालका अध्यक्ष नारायण सिग्देले पढ्दै कमाउँदै कार्यक्रमको अवधारणा आवश्यकता र सम्भावनाबारे सहजीकरण गर्नुभएको थियो। उहाँले वर्तमान समयमा केवल औपचारिक शिक्षाले मात्र पर्याप्त नहुने उल्लेख गर्दै विद्यार्थीहरूले अध्ययनकै क्रममा विभिन्न सिप तथा प्रविधिको प्रयोग मार्फत आय आर्जनका अवसर सृजना गर्न सक्ने बताउनु भएको छ। कार्यक्रममा राप्ते गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीले शिक्षालाई व्यावहारिक सिपमूलक र उत्पादनसँग जोड्नुपर्ने बताउनुभयो। उहाँले विद्यार्थीहरूलाई सक्षम प्रतिस्पर्धी र आत्मनिर्भर नागरिकका रूपमा विकास गर्न पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी माध्यम बन्न सक्ने बताउनुभयो। अध्ययनसँगै सिप र श्रमप्रतिको सम्मानको भावना विकास गर्न सके समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने बताउनु भएको थियो। अवस्त बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एकानब्बे थुप्लो चार मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढा थोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया,
2: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
2: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
1: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि, मोबाइल नम्बर 98494-67487।
3: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना,
4: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
3: डाक्टरद्वारा दिइने सेवाहरू,
4: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
3: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
4: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
3: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
5: नोट, धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
4: बिरामी जाँच हुने मिति यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: नोट, कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
3: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98-1-28-89-08।
6: भर्ना खुल्यो।
7: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: कार्यक्रमहरू,
7: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
8: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
9: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ।
10: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-84, 98-512-32-28
7: र 98-578-37-255।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सबै कनेक्टेड
1: हामी जन्मदात नै सिकारियौ सिकारी
2: पूरे दैलेख मलाई चाहियो
3: बीएफएक्स सिनेमाज कुराही दश नारायणपुर सौडीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य
4: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो
3: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ
7: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर वान
8: अर्को वर्ष यसलाई फर्स्ट बनाएर तपाईँकै हातबाट छात्र
7: लाली बजार र मिज्यू
9: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है म
10: के टेन्सन लिएर
7: खुसीको खबर खुसीको खबर खुसीको खबर
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
12: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज
13: मतृताबाट अहिले सिजन ठ्याक्कै गर्यौँ यो वैशाखसम्म वैशाख जेठको अन्तिमसम्म सिजन हो भने चाहिँ यति गर्मीमा तराईमा त्यो उत्पादन गर्नुपर्छ बाहिर बसेर कामको आगो कुरो आफ्मा तलमाथि भयो भने कसले गर्ने उसको कार्यस्थली सुरक्षित छैन सबभन्दा ठुलो अनि घन्टा कामको घन्टा हेर्नुहोस् उसलाई चाहिँ पैसाको त्यो इट्टाको दरले पैसा दिन्छ मैले उदाहरण मात्रै दिएँ इट्टाको दरले पैसा दिनुभएको उसले के गर्छ जति इट्टा उत्पादन गर्न सके उसले छ महिना काम गर्नु नि त्यो बिचरा ऊ जति जति उत्पादन गर्न सके मैले त्यति नै पैसा पाउँछु भन्ने उसलाई छ कि त्यसले उसले त्यो उत्पादन गर्नको लागि उसले छोराछोरी बिहान बेलुका इसिटी सेन्टर छ दिनभरि जान्छ बिहान बेलुका बच्चालाई लगाउँछ श्रीमतीलाई लगाउँछ आफ्नो लागेर त्यो इट्टाको पिसलाई उत्पादन गर्नुपर्छ कि सर त्यसले गर्दाखेरि पनि के हुन्छ भने कामको घन्टाको दर पनि छैन त्यही रिक्स आएको छ उसलाई मतलब चाहिँ हाम्रो आयलको नियमअनुसार आठ घन्टा काम गर्ने होइन आठ घन्टा बिचमा पाँच घन्टा रेस्ट बिचमा पाँच घन्टा पछि रेस्ट गर्ने भनेर नियमहरू छ नि त अनि आठ घन्टा आठ आठ एट एट एट थ्री एटको कुराहरू पनि छ खोइ त त्यो कहाँ छ त्यो अनुभव क्षेत्रमा त सधैँ छैन नि त सर यसले गर्दाखेरि पनि यहाँ चाहिँ शुद्ध हामी देख्न सक्छौँ यहाँ समस्या छ ठुलो समस्या हुँदैछ यसले गर्दा भोलि चाहिँ राज्यले नै यी समस्याहरूको चाहिँ रिजल्ट पोख्नुपर्ने हुन्छ तर यसमा सोध्नुपर्ने कुरा चाहिँ छ होइन अनि अब श्रमको अधिकारको भन्ने कुरा पनि एका अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारलाई थाहै छैन कि के हो मेरो त अधिकार भन्ने कुरा पनि थाहा छैन अहिले सायद तिनीहरू थाहा भएको भए सायद अलिकति बोल्थे होला तर उनीहरूलाई बोल्ने फुर्सद पनि कहाँ छ बिहान दिनभरि कमाएर बेलुका खानु छ होइन काम पनि ऊ पनि भयो समस्या पनि छ त्यहाँ अनि अर्को गरी अझै विशेष गरेर जेन्डरको कुरा गर्छु अब महिला भएको कारणले गर्दा जेन्डरको कुरा गर्दाखेरि चाहिँ महिलालाई अझै विशेष गरेर तपाईँको चाहिँ समस्या छ कि त्यहाँ अब सुत्केरी भन्न पाइँदैन होइन अब सुत्केरी भएर बसे पनि त खानु त पर्यो काम त गर्नै पर्यो सुत्केरी भएर बस्न पाइँदैन उसलाई रेस्ट पाउँदैन त्यहाँ छैन अनि बच्चा भनेर बच्चा लिएर बोकेर हिँड्नुपर्ने अवस्था छ बच्चा राख्ने कहाँ छ बच्चा बोकेर हिँड्यो भने काम गर्न दिँदैन काममा दिँदैन त्यो बच्चालाई ढोका थुनेर राख्नुपर्ने अवस्था छ कति ठाउँमा त घटनै छ कोठामा थुनेर बच्चालाई राख्ने दिनभरि काम गर्न जाने घरबेटले निकालिदिएको छ किनभने बच्चा दिनभरि रोयो कोठामा तल मात्रै भयो भने हामी जीवनमा चाहिँ निर्यट गर्छ उठा समेत नपर्ने अवस्था छ कि न अनौपचारिक क्षेत्रमा काम गर्ने यी बच्चाहरूलाई सुरक्षित ठाउँमा राख्ने केयर सेन्टर बनाइदिएको भए किन औपचारिक क्षेत्रको मान्छेले त्यो सुविधा छ नि दुध खुवाउने सम्बन्ध बच्चालाई आमाले दुध खुवाउने टाइम दिन सक्छ बच्चालाई केयर सेन्टरमा राख्न सकिन्छ त्यो राज्यले सुविधा दिएको छ होइन त्यो छैन नि त पाउँदैन त महिलालाई झन् त्यहाँ डबल डबल बाँड्छ कि अनि त्यसपछि आएर पैसाको पारिश्रमिकको कुरा गर्दा पनि हेर्नुहोस् न त्यहाँ अब सँगसँगै त्यो इट्टाको भारी बोक्छ उसले डोकोमा चुइँ चुरा तिन तला माथि पुऱ्याउँछ हेर्नु है त्यहाँ माथि प्लास्टर गरेर बसिरहेको हुन्छ माथि चाहिँ त्यो के भन्छ हेर मिस्त्री उसले चाहिँ खालि त्यो सिमेन्ट राख्छ इट्टा ठक्क राख्छ सिमेन्ट उसले पैसा लाँछ बढी 1700-1800-2000 लाँदो रहेछ त्यो महिलाले 1000 रुपियाँ पाउँदो रहेछ काम त पारिश्रमिक के अरे परिश्रम त कसको बढिसक्यो त्यहाँ महिलाको छ हो यो चाहिँ यस्ता कुराहरूले पनि के गर्छ समस्या भोगिरहेका छन् अब ती आमाहरूले अझ महिलाले धेरै समस्या अब त्यति मात्र हो र यौन दुर्व्यवहार पनि गर्नुपर्छ त्यहाँ जिस्किँदै गर्दा काम गर्ने क्रममा केटा मान्छे केटी मान्छे थुप्रै हुन्छ काम गर्ने क्रममा महिलाहरूलाई देख्न साथै हाम्रो चाहिँ यो प्रतिष्ठात्मक सोच के छ भने महिला भनेको के हो भन्ने कुरा हाम्रो सोच चाहिँ अलिक फरक छ महिलालाई हेर्ने सोच फरक छ अनि त्यस्तो ठाउँमा गएर त्यस्तो ठाउँमा कामदार गर्न आउँ ठाउँमा केटा सरसर काम गर्न आउँ ठाउँमा चाहिँ केटीलाई हेर्ने सोच नै फरक हुन्छ अनि उसलाई यौन दुर्व्यवहार हुन सक्ने सम्भावना धेरै छ कि

0: कम से कम त्यो प्रडक्ट त्यो पास गरे उसले एसएलसी 10 क्लास पास गरिसकेपछि एसएलसी पास गरोस् नगरोस् हातमा सिक्नु सिकेन्थ्यो सर होइन त्यो व्यवसाय शिक्षा भन्दोरहेछ त्यसलाई हो त्यति बेला थियो त्यति बेला के गरेको होला यो पनि पढ्नु पर्छ ए हो र हामीलाई किन ठुलो हुँदै गएपछि हामीलाई त्यस्तो पढाएन कमसे त्यति बेला पढाएको त्यस्तो चाहिँ शिक्षामा सानोदेखि नै एजु प्राइमेरी लेभलदेखि सेकेन्डरी लेभलसम्ममा कुनै सिप सिक्ने एउटा व्यवसाय तालिमहरू दिन सक्यो भने उसले पढ्नले एजुकेसन पढ्नेले पढ्दै जान्छ जो चाहिँ एकाडेमिक साइड जान्छ त्यो लाइनमा जाँदै गर्छ जो चाहिँ एकाडेमिक साइडमा जान सक्दैन त्यहीँ स्टप गर्नुपर्ने अवस्था आउँछ कमसे त्यो स्किल त हुन्छ नि त्यो स्किलले काम गर्छ नि त तर स्किल नभएर पनि हाम्रो चाहिँ अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारहरूले चाहिँ जोखिम बिहोर्नु परेको छ जस्तो सुकै काम पनि गर्नु परेको छ तपाईँ डान्सरमा काम गर्ने दिदीबहिनी हेर्नुहोस् दोरी अलि दोरी साँझमा काम गर्ने दिदीबहिनीहरू हेर्नुहोस् होइन उहाँले काम गर्छ थुप्रो अनौपचारिक नै हो त्यो सबै कुनै तपाईँलाई कन्ट्याक्ट पेपर दिँदैन काम टेबल तपाईँको चाहिँ टाइम फिक्स हुँदैन होइन कुनै तपाईँलाई चाहिँ सामाजिक सुरक्षा सम्बन्धी उनीहरू कुनै पनि सुविधाहरू दिएको हुँदैन अब उसको अब तपाईँ फिल्म हेर्ने हिरोनी हिरो हिरोइनहरू हुन्छ होइन त्यो हिरोनीले चाहिँ 3 घण्टाको फिल्म पर्दा खेल्दाखेरि त्यो हिरोइन कहीँ गएर ड्यासमा गएर एउटा गीत गाउँदा वा वा गरेर कति सम्मान गर्छ उसले त इन्टरटेन दिएको हो नि त हामीलाई होइन मनोरञ्जन दिएकै हो नि तर त्यो के अरे बारमा गएर के अरे दोरी सालमा गाउने गीत गाउने एउटा सिङ्गरले चाहिँ उसले पनि त इन्टरटेन दिएको हो नि उसले पनि रमाइलो दिएको हो नि तर किन उसलाई सम्मान छैन त यहाँ चाहिँ यस्तो त्यो चाहिँ अब फिल्म सेक्टरमा त तपाईँ अनुबन्धित हुनु पर्यो कन्ट्र्याक्ट हुनु पर्यो ब्ला ब्ला ब्ला छ होइन त्यो चाहिँ तर यहाँ चाहिँ तपाईँको दोरी साझा गर्ने मान्छेको त केही पनि हुँदैन त्यो अनौपचारिक क्षेत्र भनेर अहिले इन्फर्मल सेक्टर भनेर अलरेडी तोकेको छ त्यो तोकिन साथै त्यहाँ चाहिँ त्यो महिलाले हेर्ने फरक होला कि त्यो महिलाले एभ्रिडे काम गर्दा जोखिम भोगिरहेको छ कि यौन दुर्व्यवहार गर्नु त उसलाई हेर्ने तरिका एक्लै हिँड्दा बाटोमा हिँड्ने हेर्ने तरिका भन्ने तरिका अब यस्तो किसिमको चाहिँ विभिन्न किसिमको समस्याहरू भोगिरहेको छ अर्को कुरा तपाईँले म के गर्छु भनेर चाहिँ अलिकति ब्याङ्कमा लोन लिने जाउँ कहीँ जाउँ कसरी पाउनु छ तपाईँले पाउनुहुन्न त्यहाँ पनि त तपाईँलाई विश्वासै गर्दैन के को आधारमा दिने होइन त्यो त्यहाँ पनि एउटा चाहिँ उसले काम गर्नु खोज्यो भन्दा पनि त्यहाँ पनि एउटा उसको चाहिँ पहुँचै हुँदैन कुनै पनि वित्तीय क्षेत्रमा उसको पहुँच हुँदैन यस्तै गरेर अब कुनै समस्या पर्यो के पर्यो गाह्रो साह्रो पर्यो भने कसले सपोर्ट गर्ने तपाईँलाई कहाँ जान्छ छैन नि त कुन ठाउँमा क्षेत्र तर औपचारिक फर्मल सेक्टरमा काम गर्ने मान्छेहरूलाई चाहिँ समस्या पर्यो भने उसको चाहिँ मेकानिजम छ त्यो क्षेत्रमा जान्छ यो गर्ने त्यो गर्ने भन्ने छ तर इन्फर्मल सेक्टरमा काम गर्नेहरूको समस्या मात्रै समस्या छ कि
1: सामाजिक सुरक्षा कोषमा आबद्ध हुने औपचारिक श्रमिकहरूको सङ्ख्या तथ्याङ्क चाहिँ 4 लाखभन्दा माथिको छ अनि अनौपचारिक श्रमिकहरूको सङ्ख्या चाहिँ 100 को मात्रै तथ्याङ्क उहाँहरू चाहिँ सामाजिक सुरक्षा कोषमा आबद्ध हुनु पाँदैछ
0: यो चाहिँ एकदमै चिन्ताजनक कुरा हो किनभने यो सुरक्षा सामाजिक सुरक्षा भन्न साथै अहिले हाम्रो फन्डामेन्टल राइट्सको कुरा हामी कुरा गर्छौँ यसलाई पनि तर यो लागू चाहिँ हुन सकिरहेको छैन एकदम कम मात्रामा ठुलो सुरु जब लागू भयो 2 वर्ष अगाडि एउटा ठुलो विवाद आएको थियो त्यति बेला सब कसले गर्ने कसले नगर्ने गर्ने पर्यो भने अनिवार्य गर्दा यो चाहिँ हामीलाई एकदम ठुलो ठुलो भारी टाउको बोका जस्तो फिल भएको थियो किन भन्दा हामीलाई बुझाइ थिएन त्यो बारेमा जानकारी कसैले दिए राज्यले दिँदा पनि जानकारी अस्पष्ट जानकारी दिएको थियो कि प्रष्ट जानकारी नदिएको यसले गर्दा के फाइदा हुन्छ ए 60 वर्षको निकाल्न पाउँदैन र त्यो पैसा 60 वर्षको निकाल्न पाएन भने यस्तो हुन्छ त्यस्तो अनि त्यत्रो पैसा हामीले के गर्ने अनि जो चाहिँ कन्ट्याक्ट बेसमा काम गर्ने मान्छेहरूको समस्या होइन चाहिँ फुल टाइम काम गर्नेहरू जो चाहिँ कन्ट्याक्ट बेसमा काम गर्दैन जस्तै सरकारी निकायमा काम गर्नेहरूलाई त ढुक्क उसको त रिटायरमेन्ट भयो सक्यो जसको रिटायरमेन्ट खालको काम पाउँछ उसले होइन 30 वर्षको अवधिमा काम गर्ने 60 वर्षको उमेरसम्म काम गर्न पाउने अवधि हुन्छ त्यसलाई त प्रब्लम भएन सरकारी निकायहरूमा अन्य क्षेत्रमा जहाँ चाहिँ सर्ट टर्ममा काम गर्नुहुन्छ विभिन्न किसिमको परियोजनामा होस् कम्पनीमा होस् त्यो के गर्ने भन्ने क्वेसनहरू थियो जस्तै ब्याङ्क निकायमा धेरैले गरे पनि ब्याङ्क निकायमा अझै स्ट्रेन्थ हुन सकिरहेको छैन नि त किनभने अझै पनि बुझाइ कम छ त्यसमा चाहिँ र यो यसले गर्दा के इन्स्योर हुन्छ भन्ने कुरा चाहिँ कसैलाई पनि थाहा छैन कि राम्रोसँग प्रष्ट अब बिस्तारै अहिले 2 वर्षभित्र अहिले बल्ल राज्यले पनि स्ट्राटेजी अलिअलि चेन्ज गरेर चाहिँ कुरा गर्दैछ त पनि अझै पनि यो गाउँघरमा पुग्न सकिरहेको छैन ग्रामीण क्षेत्रमा हो नि त बढी मात्रामा अझै पनि पुग्न सकेर सहरी क्षेत्रमा पनि अझै पुगे तापनि यसको चाहिँ स्पष्ट अझै पनि यो के हो त्यसले के फाइदा हुन्छ भन्ने कुरा अझै राम्रोसँग छ अब 60 वर्ष भइसकेपछि रिटायरमेन्ट पाउँछ बुढेसकालमा जसले पेन्सन दिन्छ होइन अनि बिमा हुन्छ तलमाथि भन्ने सुरक्षित गराउँछ स्वास्थ्य समितिको बिमा हुन्छ भन्ने कुरा त्यो जुन किसिमको छ त्यसमा दिएको डिटेल त त्यो कुरा अझै पनि कसैलाई थाहा नै छैन राखेको पैसा अनि यति पैसा जहिले पनि राख्न पाइन्छ भन्ने छ तर हामी के कन्फ्युजन अझै छौँ भने मानिलियो यसलाई त बेसिक एउटा चाहिँ स्यालेरीमा राखेको छ नि त होइन यो के अरे अहिले चाहिँ अब सामाजिक सुरक्षा भन्दा स्पेसली अझै चाहिँ हामी चाहिँ यो चाहिँ एसएसएफको कुरा हामी गर्छौँ फोकस गर्छौँ कि सोसियल सेक्युरिटी फन्डमा विशेष फोकस गर्छौँ अझै त्यसमा त्यो सोसियल सेक्युरिटी फन्डको कुरा गर्दाखेरि तपाईँलाई

0: एउटा बेसिक स्यालेरी राखेको छ अहिले 22,000 कति छ होइन 19,000 कति छ अहिले 22,000 कति 25,000 कति तिर्नुपर्छ पर मन्थ तपाईँको 1,00,000 तलब खाने मान्छेको पनि त्यही रेट त्यो पैसा त्यसरी उसको उसको आधारमा जाने भयो त्यसमा त पर्सेन्टेज छ नि त्यो आधारमा चाहिँ एसएसएफमा जाने भयो पैसा तर काम चाहिँ के भन्छ बेस सर्भिसै सेम एउटै छ क्या सबैलाई मैमा फर इक्जाम्पल मैले चाहिँ महिनाको 22,000 तिर्छु भने हजुरले 1,50,000 रुपियाँ तिर्नु होला महिनाको होइन अब तपाईँको स्यालेरी हुन्छ तपाईँले त्यति तिर्नु होला 60,000 तिर्नु पर्ला अनि सर्भिस तपाईँको मेरो सेम त्यो होइन नि सर्भिस त त्यो अनुसारको हुनु पर्यो अनि मान्छेमा इन्करेज हुन्छ यो सबभन्दा कुरा एवेरनेसै छैन अर्को कुरा गाउँघरको लागि जानको लागि चाहिँ सुविधा पनि छैन कसरी दिने त्यो पैसा मैले कसरी पे गर्ने मैले पे गर्ने भने कसरी दिने भन्ने कुरा पनि आधार छैन कि तपाईँ अब हामी सबै फ्रेन्डली हुनु पर्यो डिजिटल फ्रेन्डली हुनु पर्यो नि त त्यसको लागि हाम्रो देशमा डिजिटल फ्रेन्डली हुनलाई के गर्नुपर्छ भने त हामीले ठुलो एक्सर्साइज गर्नुपर्छ कि गाउँमा गएर हामीले चाहिँ डिजिटलको त्यो प्लेटफर्महरू कसरी डिजिटल युज गर्ने कसरी चाहिँ अब मोबाइलहरू युज गर्ने भन्ने कुरा सिकाउनुपर्छ ग्रामीण लेभलमा स्थानीय सरकारले त्यो काम गर्न सक्नु पर्यो कि त्यो गर्न सक्यो भने स्थानीय सरकार सङ्घीय त्यसपछि प्रदेश तिनटै मिलेर चाहिँ यो एउटा राम्रोसँग एक्सर्साइज नगरेसम्म लङ टर्म एक्सर्साइज नगरेसम्म इट्स पोसिबल छैन सबैमा 100% लागू हुनुको लागि चाहिँ त्यसमा चाहिँ सजिलो तरिका पनि हुनु पर्यो एकदम कम्प्लिकेटेड छ होइन चाहिँ हुन त अहिले चाहिँ राज्यले बिस्तारो लास्ट टाइम भन्दा अहिले चाहिँ कुरा के गर्यो भने जो चाहिँ वैदेश जाँदाखेरि अनिवार्य रूपमा चाहिँ एसएसएफमा पैसा हालेर जानै पर्छ नत्र तपाईँले वर्क पर्मिट पाउँदैन भनेको छ वर्क पर्मिटलाई भए पनि उसले चाहिँ त्यो रिक्रुट एजेन्सीले फर्स्ट टाइम बनाएर पठाइदिन्छ सेकेन्ड टाइम तिर्नुपर्छ भने उसलाई थाहै छैन कि त तिर्नु पनि कसरी त भन्दाखेरि अहिले चाहिँ राज्यले के भनेको छ होइन हामीले चाहिँ अब ब्याङ्क मार्फत पनि तिर्न लगाउन सकेका छौँ एउटा दिएको छौँ घरको परिवारले पनि यहाँ तिर्न सक्छ भन्ने कुरा छ कि अनि के त्यो सबैले सक्ने पोसिबल छ त मेरो म अनुभव क्षेत्रमा काम गर्ने मान्छे मेरो के अरे म चाहिँ इन्फर्मल सेक्टरमा काम गर्ने मेरो न्यून तलब छ न्यून तलब छ मैले त्यो न्यून तलबले चाहिँ म कसरी त्यहाँ तिर्न सक्छु त मलाई त अलिकति सब्सिडाइज दिनु पर्यो नि होइन दाजुले त त्यसो सब्सिडाइज हुनु पर्यो यस्तो यस्तो कुरा थुप्रै कारणले गर्दाखेरि सानसानो लुपहरूले गर्दाखेरि यो सक्सेस हुन सकिरहेको छैन सर अझै पनि यसको लागि चाहिँ अझै चाहिँ सचेतना चाहियो ट्रेनिङहरू चाहियो त्यो सब्सिडाइजको चाहिँ डाटा चाहियो होइन कति छ के छ कसो कुकुर के अरे हाम्रो कामदारहरू कतिजना छन् अनौपचारिक क्षेत्रमा काम गर्ने कति छ औपचारिक क्षेत्रमा काम गर्ने कति त्यसको डाटा डिटेलमा चाहियो विशेष गरेर अझै इन्फर्मल सेक्टरमा काम गर्ने कामदारहरूको चाहिँ डाटा चाहिएको छ यहाँ त्यो डाटा भइसकेपछि बल्ल उसलाई प्लानिङ गर्न सजिलो हुन्छ नि त अब कुनलाई चाहिँ उसको एजुकेसन उसको प्रोफाइल लिइसकेपछि उसलाई चाहिँ डिजिटलको सम्बन्धी ट्रेनिङ दिने हो कि उसलाई चाहिँ अर्को एवेरनेस दिनु उसले सब्सिडाइज दिनुपर्ने हो कि सबै त्यो कुरा गर्न सकिन्छ सबभन्दा पहिला हाम्रो ल्याकिङ तथ्याङ्क पनि छ यो कारणले पनि चाहिँ यो दुवै क्षेत्रमा चाहिँ इन्फर्मल सेक्टरमा त्यो पनि नभएको पढे लेखा मान्छेले पनि यो कामहरू गरिरहेका छैनन् बुझेका मान्छेले पनि गरिरहेका छैनन् किन बुझाइ अधुरो छ त्यही भएर
1: कार्यक्रम देश परदेशमा हामी अनौपचारिक श्रम क्षेत्रको अवस्था श्रमिकले भोगिरहेका चुनौती सामाजिक सुरक्षा श्रम अधिकार सिप विकास सरकारी नीति तथा सम्भावित समाधानका विषयमा केन्द्रित रहेर अनौपचारिक श्रम विज्ञ चाँदनी राणासँग कुराकानी गरिरहेका छौं कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653
3: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
4: हाम्रा सेवाहरू
3: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
4: छाती दम निमोनिया खोकी छेरो
3: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
4: मधुमेह सुगर मृगौला रोग पिसाब
3: पेट ग्यास्ट्रिक कलेज हो। लामो समय देखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
4: डाक्टर कृष्ण तिमल सिन्हा द्वारा दिइने सेवाहरू
3: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
4: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
3: युरिक एसिड बात भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
4: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
3: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
4: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
3: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
4: कान पाक्ने कानबाट पिप बगिरहने कान गना हुने
3: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
4: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001
5: हेलो पिंकी
6: बोल दिन
5: एलईडी टीवी किन्न जाने
6: जान्न
5: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
6: जान्न
5: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
6: जान्न
5: किन
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के
5: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
6: पाइनी भएर त जान लाग्यो नि
5: हो र कहाँ
6: भन्दिन के
5: सत्य भन्दिनौ
6: आई लभ यु पिंकुली भनेको
5: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
6: बन्जारे इलेक्ट्रोनिक घुराइदाङ
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: श्रीजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जारे इलेक्ट्रोनिक घुराइदाङ
5: फोन नम्बर
6: 082562452
5: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौँ
7: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50
1: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड गुराहीदाङ फोन नम्बर 082561210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि मिरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ

0: प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस अड्गुरी।

0: 6.9 डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: जानकारी पनि छैन, यो तालिम लिसकेपछि म रोजगार औपचारिक क्षेत्रमा जान्छु, मैले यो सुविधा पाउँछु भन्ने कुरा पनि छैन। उसलाई त खालि कसरी चाहिँ आफ्नो व्यवहार गर्नु छ, दिनरात परिवार पाल्नु छ, आफ्नो समस्या समाधान गर्नु छ, यी यस्ता कुराहरू चाहिँ मेन चाहिँ अनौपचारिक क्षेत्रका इन्फर्मल सेक्टरका चाहिँ कामदारहरूको चाहिँ सिपसँगको पछाडि पर्नु कारण चाहिँ यस्तो लाग्छ मलाई।
2: सरकारले त्यसरी सबै पालिकामा देशभरि नै तालिम सञ्चालन गरिरहेको छ, होइन, अब प्रधानमन्त्री रोजगार कार्यक्रम पनि चलाइरहेको छ, थुप्रै सन्ने कार्यक्रमहरू
1: हजुर हो, यो चाहिँ ट्रेनमा जान्छ कि अनुसन्धानको कुरा गर्दा मैले अनुसन्धान भन्दा डिमान्ड के छ त तपाईँलाई, अब म यो क्षेत्रमा यो वैदेशिक रोजगार क्षेत्रमा काम गर्नुभएको हुनाले हाम्रो कामदारहरूले पनि धेरै चाहिँ फर्केर आएपछि भन्नुहुन्छ कि मैले यहाँ सिप तालिम सिकेर गएँ, त्यहाँ गएर कुनै काम लागेन, फेरि सिक्नु पर्यो, त्यसको स्ट्यान्डर्ड मिटर हुँदैन कि सरकार तालिम दिन्छ, त्यो सामान्य मिल्दैन तपाईँको, अहिले तपाईँको अब पुरा ट्र्याक आउँदा अर्को ट्र्याकमा गएँ, के अरे यो अहिले टेलिमेडिसिनको कुराहरू आउँछ नि सर, वैदेशिक रोजगार गएका व्यक्तिहरूलाई चाहिँ टेलिमेडिसिनबाट हामी यहाँ चाहिँ काउन्सिलिङ गर्छौँ, ट्रिटमेन्ट गर्छौँ भन्छौँ, यहाँको औषधि त्यहाँ औषधिको ट्रेनै फरक हुन्छ, यहाँ औषधि त्यहाँ औषधि, यहाँ रिफर गरेको औषधि त्यहाँ पाउँदैन, त्यहाँको औषधिको बारे यहाँ टिपेर कहिले हामीले भनिएको छ क्वेसन त्यहाँ पनि सर, किन त टेलिमेडिसिन फेल खायो त भन्ने कुरा पनि छ, होइन हो, यसरी चाहिँ सिप चाहिँ सिकाउने हो महिलाको लागि एकदम उपयुक्त छ, पहिला चाहिँ यो चाहिँ लाइफ स्किल सम्बन्धीको एउटा पार्ट हो चाहिँ सिलाइ बुनाइ, महिलाले खालि सिलाइ बुनाइ मात्र काम गर्ने हो, ब्युटी पार्लर मात्र काम गर्ने हो, अरू काम गर्न सक्दैनन्, त्यो अलिक परबाट सोच्नु पर्यो कि हामी सधैँ एउटा चाहिँ एकदमै ब्ल्याङ्केट एप्रोचबाट काम गर्छौँ सर, सबैले एउटै सब तरिकाले सोच्छौँ, तपाईँले चाहिँ अब मिडियामा काम गर्नुहुन्छ भने तपाईँलाई मिडिया मात्र काम आउँछ नि त, अरू त तपाईँलाई इन्ट्रेस्ट छैन नि, तपाईँलाई अरू काम गरायो भने तपाईँलाई त करले गर्नुपर्छ, इन्ट्रेस्टले गर्ने र करले गर्ने काम फरक हुन्छ, मसँग सिप के छ त, मेरो सिप त पहिला फाइन्ड आउट गर्नु पर्यो नि त, मेरो चाहिँ निड्सहरू पहिला पत्ता लगाउनु पर्यो कि, यो चाहिँ अहिले राज्यले गरिरहेको छ एकदम राम्रो छ, प्लानिङ एकदम राम्रो छ, प्लानिङ जहिले पनि अलवेज राम्रो हुन्छ, प्लानिङले इम्प्लिमेन्ट कसरी गर्ने कुरा कि हाम्रो राज्यको पोलिसी राम्रो छैन र कति राम्रो छ, श्रम ऐन छ, अहिले सामाजिक सुरक्षा ऐन छ, होइन सुरक्षा ऐनको 75 ऐन छ, हेर्नुहोस् त कति राम्रो छ, के त्यो लागू भएको छ त छैन नि, राम्रोसँग कार्यान्वयन हुन सकेको छैन, त्यसलाई मोनिटर गर्न सकेको छैन, त्यसलाई रेगुलेसन गर्न सकिरहेको छैन, किन भन्ने कुरा क्वेसन यहीमा सिप तालिमको पनि आउँछ सर।
2: जति पनि यो अनौपचारिक क्षेत्रलाई औपचारिक अर्थतन्त्रमा रूपान्तरण गर्न के गर्नुपर्छ होला, सरकारले के कस्ता प्रयासहरू यसमा ल्याउनुपर्छ होला,
1: सबभन्दा पहिला अवेरनेसको कुरा आयो, जनचेतनाको कुरा आयो, जानकारी दिनु पर्यो सबैलाई, होइन सिप तालिमहरूको कुराहरू बारेमा जानकारी दिनु पर्यो, यो यस्तो छ तालिमहरू हुँदैछ, यो ठाउँमा चाहिँ यो तालिम गर्नुभयो भने यसको फाइदा यस्तो छ, यो ठाउँमा चाहिँ रोजगार चाहिँ क्रिएट हुँदैछ, तपाईँ यति ताल मेन गरेर अझै विशेष के भन्छ भने जब रिप्लेसमेन्ट ट्रेनिङहरू हुनुपर्छ कि सर, तपाईँलाई तालिम दिइसकेपछि त्यो इन्स्योर होस् कि मैले यो तालिममा चाहिँ म जागिर पाउँछु भनेर, होइन त्यस्तो भयो भने चाहिँ एकदम राम्रो हुन्छ, तर सिलाइ बुनाइ गरेर सिलाइ बुनाइ तालिम दिइसकेपछि मैले यो ठाउँमा चाहिँ काम पाउँछु, यति सिट मैले तपाईँले दिन्छ राज्यले यो काम गर्नुको लागि खोल्नको लागि, यो ठाउँमा तपाईँलाई एकदम उपयुक्त हुन्छ भनेर चाहिँ राज्यले त्यो बाटो देखाइदिने भए चाहिँ तालिम पनि त्यसको सस्टेन हुन्छ कि, नत्र अब तालिम दिने तालिम दिएमा नाम मात्रको तालिम हुन्छ यहाँ जे पनि जहिले पनि, अब अहिले डिमान्ड के छ भन्ने कुराहरूमा पनि हामीले सोच्नुपर्छ, राज्यले त्यो सोच्नुपर्छ, डिमान्ड के छ त कहाँ के छ कसरी गर्न सकिन्छ, अहिले मोडर्नाइजेसन छ, ग्लोबलाइजेसन छ संसार, होइन सबैको हातमा संसार छ, सबैलाई सबै कुरा थाहा भइरहेको छ, होइन कसैले फल्स इन्फर्मेसन पाइरहेको छ, राइट इन्फर्मेसन पाइरहेको छ, त्यसको लागि के गर्ने भन्ने कुरामा राज्यले चाहिँ यो ठाउँमा चाहिँ यो तालिमहरू दिनु बेस हुन्छ भन्ने कुराहरू चाहिँ, र यसलाई यो गर्दा हुन्छ जस्तै तपाईँले तपाईँ इलाममा तपाईँले कस्तो खालको तालिम दिने, त्यो इलामको दिने तालिम र विराटनगर तालिम दिने तरिका एउटै हुन्छ, सब्जेक्ट त फरक फरक हुन्छ नि, इलाममा तपाईँले चाहिँ जुन किसिमको 5 अको उत्पादनको लागि प्रगति फोकस गर्नुपर्छ, त्यहाँ तपाईँले धान रोप्ने कुरा गर्नु भएन, त्यो त अब डाँडाको कुरा भयो, धान रोप्ने त विराटनगर धानको कुरा गर्नु पर्यो, होइन फरक फरक हुन्छ, तपाईँको अब विराटनगर इन्डियाको बोर्डर नजिक छ भने त्यही किसिमको खालको व्यवहार खालको त्यो तालिमहरूको व्यवस्था गर्न सक्नु पर्यो, होइन तपाईँ काठमाडौँमा आउनु छ भने सहरी क्षेत्रमा आउनुहुन्छ, सहरी क्षेत्रमा आउने तपाईँ विराटनगरको बजारमा दिने तालिम र गाउँमा दिने तालिम फरक हुन्छ, गाउँमा तपाईँले सहरमा छ भने अहिले खाना क्याटरिङको एकदम चाहिँ ठुलो डिमान्ड छ बजारमा, अहिले जहाँ पनि बिहा पार्टी पालेस भन्ने पार्टी यो पालेसको कुरा थुप्रै छ, त्यसको लागि काम गर्नको लागि त्यो सिफ्ट त्यस्तो खालको तालिमहरू दिनु पर्यो ताकि त्यो क्याटरिङ उसमा चाहिँ मैले सर्ट टर्म काम पनि त्यहाँ पाओस् न उसले हो त्यस्तो खालको सिपहरू दिनु पर्यो सिफ्ट भएपछि जसको डिमान्ड छ अब भन्छ यहाँ मात्रै विदेशमा पनि कुरा आउँछ ऊ चाहिँ नेपालमा नै काम गर्न सक्छ विदेशमा गएर सजिलोसँग काम गर्न सक्छ जहाँ पनि उसले इन्कम गर्न सक्छ म नेपाली बसेर काम गर्छ नेपालमा कायो पायो विदेशमा गएर विदेशमा पायो हो यसको लागि चाहिँ राज्यले यस्तो खालको चाहिँ एउटा सूची बनाउनु पर्यो कि त्यो काम जुनै क्याटेगोराइज उसले छुट्याएको छ यो काम तालिमहरू दिने भनेर छुट्याएको छ भने त्यसलाई चाहिँ लिङ्क गर्नु पर्यो मार्केटसँग कुन कुन कस्टमर कस्तो कस्तो डिमान्ड छ त्यो अनुसारको चाहिँ दिनु पर्यो तर बाजुराको दिने तालिम र काठमाडौँ दिने तालिम तपाईँको झापामा दिने तालिम फरक छ होइन सर त्यस कारण चाहिँ यस्तो किसिमको चाहिँ राज्यको त्यो नभएको कारणले गर्दाखेरि अब म चाहिँ यसलाई चाहिँ के भन्छ देखाउनेमा देखाउने मात्र हो प्लानिङमा प्लानिङ मात्र हो अझै पनि हामीसँग केही बिग्रिएको छैन अब अहिले नयाँ सरकार छ नयाँ प्लानिङ छ नयाँ आयोजना छ पक्कै पनि यसरी किसिमले काम गर्यो अनुसन्धान गरेर काम गर्न सक्यो भने चाहिँ यत्रो गरिसकेपछि अलिकति दुःख गरौँ न त्यति त अनुसन्धान गरौँ क्याटेगोराइज गरौँ यो काम हामी तालिम दिन लाग्छ भने कुन कुन ओडालाई कुन कुन नगरपालिकाले कुन कुन काम दिने त तिनीहरूको लोकल रिसोर्सेस के छ त त्यसको चाहिँ मार्केट कस्तो छ नेसनल लेभलमा लोकल लेभलमा इन्टरनेसनल लेभलमा ब्रान्ड कसरी गर्ने भन्ने कुरा तिनीहरूले त्यस्तो गर्न सक्यो जस्तै अब सानसानो व्यवसाय गरिरहेको मान्छेहरू छ भने तिनीहरूको व्यवसायलाई चाहिँ अलिकति लगानी सिडमनी दिने र तिमीहरू राम्रो क्वालिटी काम गराउने कम्पिटिसन गराउने जो राम्रो आउँछ त्यसलाई सिडमनी दिने उदाहरण देखाएर अनि उसलाई चाहिँ दर्दा सर्दा गर्न लगाउने यसरी औपचारिक क्षेत्र लाग्न सकिन्छ अब कामदारको कुरा अब होटल व्यवसाय सानसानो काम गरेर छ भने होटल व्यवसाय छ भने त्यसलाई तिनीहरूलाई पनि त्यसरी सिप दिउँ उनीहरूलाई पनि इन्टरप्रेनर बनाऊ न होइन उनीहरूलाई पनि उद्यमी बनाऊ त्यतातिर लगाउँ त्यसरी पनि उनीहरूलाई हामी अपेक्षा क्षेत्रमा लान सक्छ थुप्रै वे आउटहरू छ कि सर यसमा काम चाहिँ तालिम दिने मात्र होइन कि राज्यले त्यसरी छुट्याउने त्यसलाई दिँदाखेरि चाहिँ कस्तो ग्रुपलाई दिने त मैले कृषि क्षेत्रको मान्छेलाई काम दिनु पर्यो तालिम दिनु पर्यो भने कृषि क्षेत्रकै मान्छेलाई चाहिँ फोकस गरेर खालको दिनु पर्यो कि त्यसको साइकल हेर्नु पर्यो पूर्ण साइकल के गर्ने त के दिने त्यसले गर्दा कहाँ मार्केट लिङ्क हुन्छ यसमा राज्यले के सपोर्ट गर्न सकिन्छ यसलाई ब्रान्डिङ कसरी गर्न सकिन्छ तिनीहरू कसरी चाहिँ औपचारिक क्षेत्रमा आउन सकिन्छ त तपाईँले भोलि धानको खेती गर्छ त्यो प्लट भने तपाईँले त्यो धानको खेतीको मान्छेलाई ल्यान्ड पुलिङ गरेर धान खेती गर्न लगाएर धान प्रडक्सन गरेपछि त्यसको उत्पादन राम्रो हुन्छ तालिम कसरी त्यो धान उत्पादन बढी हुनसक्छ त कुन मल लगाउने कसरी चाहिँ त्यसलाई चाहिँ विभिन्न किसिमको चाहिँ अहिलेको मोडर्नाइजेसन गर्ने त्यो खेती गर्न सकिन्छ भनेर कुरा गर्ने अहिलेको क्लाइमेट चेन्जको अब समस्याहरू छ त्यसलाई चाहिँ अहिले कसरी यो चाहिँ स्मार्ट क्लाइमेट स्मार्ट एग्रिकल्चर कसरी गर्ने त्यस्तो खासको तालिमहरू दिएर अनि प्रडक्सन गर्न सकेर इन्कम बढिसकेपछि तिमीहरू चाहिँ यसरी राज्यसँग चाहिँ दर्ता गर्यो भने राज्यसँग तिमीहरू चाहिँ औपचारिक क्षेत्रमा आयो भने तिमीहरूको चाहिँ धानको प्रडक्सन तलमाथि भयो भने हामी बिमा गर्छौँ हामी पे गरिदिन्छौँ तिमीहरूको पैसा होइन त्यसरी तिमीहरू पिर गर्नु पर्दैन यसरी गर औपचारिक क्षेत्रमा आऊ तिमीले कमाएको यति पर्छ यति महिनाको तिमीले पे गर भोलि तिमीहरू अब अहिले श्रम हुँदासम्म बल हुँदासम्म काम गर्छौ होइन भोलि सकिसकेपछि गाह्रो भएपछि हामी तिमीहरूलाई दिन्छौँ अहिले राज्यलाई तिमीहरूलाई दिउँ उत्पादन गरेर तिमीहरूलाई हामी तिमीले पछि गर्न सकेपछि हामी गर्छौँ भनेर ती किसानलाई इन्स्योर हुनु पर्यो क्या सुरक्षाको ग्यारेन्टी हुनु पर्यो एकदमै हो यस्तो किसिमले चाहिँ औपचारिक क्षेत्रमा लान सकिन्छ तपाईँको सानो व्यवसाय गर्ने त्यो नाङ्लो व्यवसाय गरेर हुन्छ त्यो व्यवसाय गर्नेहरूलाई तालिम दिउँ न कसरी त्यो व्यवसाय गर्न सकिन्छ अझै राम्रो गर्न सकिन्छ सानसानो तालिम त्यही बसेपछि उनीहरूलाई त्यो डेली आउने ग्राहकसँग कसरी डिल गर्ने भन्ने कुरा तालिमहरू दिउँ त्यसपछि तिमीहरूलाई फाइदा के हुन्छ तलमाथि भयो भने अस्ति तपाईँको त्यत्रो हाम्रो भुइँचालो गयो अस्ति कोरोनाको त्यत्रो काण्ड भयो कसलाई समस्या पर्यो तपाईँ हामीलाई थोरै पर्यो सम्बन्ध बढी त्यही अनौपचारिक क्षेत्रमा काम गर्ने जो इन्फर्मल सेक्टरमा काम गर्ने तिनीहरू समस्या पर्यो राज्यलाई पनि गाह्रो पर्यो नि त्यत्रो दायित्व व्यवहार गर्नु पर्यो नि त राज्यले पनि त्यो इन्फर्मल सेक्टरको काम गर्ने कामदारले दिने कति ठाउँले गर्दा राज्य पनि फेल भयो यो कुराहरूमा होइन गाह्रो पनि भयो किन अगाडि प्रिपेरेसन थिएन राज्यको पनि हो यो कारण चाहिँ के हो भने इन्फर्मल सेक्टरले गर्दाखेरि यदि इन्फर्मल सेक्टरमा पनि त सुरक्षा ग्यारेन्टी भइदिएको भए हिजोको समस्या त्यसो भोग्नु पर्दैन थियो तर औपचारिक क्षेत्रमा लानको लागि चाहिँ तालिम सँगसँगै तिनीहरूलाई इन्करेज गर्नु पर्यो सिचुएसन हेर्नु पर्यो अनि त्यसो भने चाहिँ बचत गर्ने बानीलाई प्रोत्साहन गर्नु पर्यो होइन कुराहरू अनि सिप सँगसँगै तिनीहरूको एवेरनेस पनि बढाउनु पर्यो कि राज्यलाई व्यक्ति आफैलाई नै सेल्फ त्यो के भन्छ कन्फिडेन्ट बनाउने डिपेन्डेन्ट भन्दा पनि सेल्फ डिपेन्ड बनाउनु पर्यो कि मतलब चाहिँ सेल्फ भन्दा डिपेन्ड भन्छ इन्डिपेन्डेन्ट कि ऊ आफैमा सेल्फ चाहिँ डिपेन्ड होस् आफै आफैमा अर्कोसँग नपरोस् इन्डिपेन्डेन्ट भएर चाहिँ काम गर्न सक्ने कुरो चाहिँ राज्यले गर्न सक्यो भने र अनि त्यसपछि उनीहरूको उत्पादन गरेको सामानलाई राज्यले इन्स्योर गरिदिनु पर्यो दुध खाले आफूलाई फाल्नु नपरोस् होइन उत्पादन हामी त कति कुरामा त अहिले चाहिँ सेल्फ सस्टेन छौँ नि दुध दुधमा माछामा होइन अन्डामा मासुमा हामी सेल्फ डिपेन्ड छौँ सेल्फ डिपेन्ड छौँ अहिले भने आत्मनिर्भर छौँ भने अब अहिले चाहिँ हामीले सोच्नुपर्ने अवस्था के छ भने यी आत्मनिर्भर हुने कुराहरूलाई चाहिँ माछा खेती गरेको मान्छेलाई चाहिँ अब इन्स्योर भएछ कि अब हामी इन्स्योर छौँ, उनीहरू तलमाथि भए पनि राज्यले बिमा गरिदिन्छ, सबै थोक गरिदिन्छ नि, त त्यहाँ कामदारको अझै पनि के छ, कामदारको अझै पनि अभाव औपचारिक रूपमै इन्फर्मेसनमै काम गरिरहेको छ। त्यो जब दर्ता गर्ने बेला पनि एउटा इन्स्योरेन्स कि गर्दा नि त्यो के भन्छ इन्फर्मल सेक्टरमा जो संस्थाले उसले दर्ता गर्छ नि त्यति बेला सबै फर्मल सेक्टरको लागि चाहिँ दर्ता गर्छ, कामदारको लागि सबै काम दर्ता गरिदियोस् कि, त्यो भए पनि राम्रो पनि हुनसक्छ। त्यसको लागि के भने इन्कमलाई इन्स्योर हुनु पर्यो, तेरो काम उत्पादन भएकोलाई इन्स्योर गराइदिनु सक्नु पर्छ। अनि बजेट भाषण पहिलाको ट्रेन्ड भएको हुनाले मलाई लाग्छ जति भनाइ छ बजेट भाषणमा डिटेल चाहिँ पढ्न भ्याएको छैन, तर डिटेल सुनेको अनुसार न्युज अनुसार चाहिँ अब ट्रेन पहिलाको ट्रेनमा छ बजेट भाषण। मलाई लाग्छ अहिले राज्यले पहिला सुशासनलाई फोकस गरे होला, त्यही ट्रेन पहिलाकै फलो गरे होला, नेक्स्ट इयरमा सायद मलाई आशा छ अर्को नेक्स्ट बजेटमा चाहिँ यी कुराहरूलाई पनि समावेश गर्छ होला, किनकि यत्रो डाटाले बताइरहेको छ कि इन्फर्मेसन सेक्टरमा यत्रो कामदारहरू छन् यिनीहरूको लागि हामी फोकस गर्नुपर्छ भनेर। अब यी कुरामा यति कामदारहरू छन्, अब अहिले ट्रेड युनियन हटाउने भने ट्रेड युनियन हटाउनु तर पोलिटिकली हटाउनु पर्छ, ट्रेड युनियन चाहिँ हटाउनु मिल्दैन, किनभने ट्रेड युनियनले पनि के गर्छ कलेक्टिभ बार्गेनिङ लाई काम गर्छ यहाँ चाहिँ होइन, त्यो भएको हुनाले अब यसमा चाहिँ अब तालिमहरू दिने भन्ने कुरा त गरेछ, नगरे होइन बजेटले त तालिम दिने कुराहरू गरेको छ, सिप सिकाउने कुराहरू गरेको छ, त्यही आधारमा अहिले अब टुटु टुटु भाषा लाग्छ क्या मलाई तालिम दिएर अहिले नै राज्यले चाहिँ स्थानीय सरकारहरूले चाहिँ प्लानिङ गरिसक्यो अलरेडी, तर बजेट भर्खर आएको छ, त्यो त अस्ति नै तालिम अस्तिको पुसभन्दा अगाडिको सबै भइसकेको छ, तालिम यहाँ अहिले चाहिँ बजेट भाषा नआएको छ, त्यो तारतम्य कतिको मिल्छ थाहा छैन मलाई त्यो पनि होइन, त्यो म अलिकति त्यसमा चाहिँ म बिग्यो पनि होइन अर्थतन्त्रको उसमा चाहिँ, तर आज सामाजिक क्षेत्र कुरा गर्दाखेरि त्यति फोकस गरे जस्तो मलाई चाहिँ लाग्दैन, यसमा चाहिँ अब राज्यले चाहिँ विचार चाहिँ गर्नुपर्छ। तर खुसी चाहिँ के लागेको छ, अलिकति थोरै खुसी के लागेको छ, महिला मन्त्रालयले चाहिँ थोरै चाहिँ के बजेट बढाइदिएको हुनाले चाहिँ महिलाको फोकसमा के काम गर्न सकिन्छ कि भन्ने चाहिँ मलाई कता कता लागेको छ। अनि अरू बजेटमा यो अनौपचारिक इन्फर्मेसन सेक्टरको कामदारको कुराहरू गर्दाखेरि चाहिँ उहाँको लागि चाहिँ मैले त्यस्तो केही देखिनँ, किन हामीले बारम्बार उठाइरहेको छ इटाभट्टाको केसहरू उठाइरहेको छौँ, त्यहाँ ट्राफिक भइरहेको छ, हुमन ट्राफिक भइरहेको छ, त्यहाँ संशोधन भइरहेको छ, त्यो क्षेत्रलाई सोध्नुपर्छ भन्दाखेरि शान्तिपूर्ण काम गरेर इसिडी खोलिदिएर स्कुलसँग बच्चाहरू लिङ्क गरिदिएर चाइल्ड लेभलको कुराहरूलाई फर्स्ट लेभलमा मात्रै अलिकति फोकस गरेर अरू केही गरेका छैन कि, भनेपछि स्टिल त्यो कुरालाई राज्यले केही बोलेका छैन, भनेपछि मैले यहाँ के देखेको छु भने अनौपचारिक यो इन्फर्मेसन सेक्टरलाई चाहिँ कुनै काम गरे जस्तो मलाई लागिरहेको छैन, म आफै अनुभवी हो कि थाहा छैन मलाई त्यस्तो लागिरहेको छ। त्यो चाहिँ अब आशा गरौँ, अब अहिलेको भनाए अनुसार अस्तिको अर्थमन्त्रीले भनाएको छ र हाम्रो प्रधानमन्त्रीले यसपालि चाहिँ यो साल चाहिँ हामी गभर्मेन्ट्सको लागि मात्र हामी काम गर्नेछौँ भन्ने हुनाले सायद यो साल चाहिँ पहिलाको ट्रेनको बजेट आएको होला, अब नेक्स्ट इयरमा हामी आशा गरौँ पक्कै पनि यो क्षेत्रलाई पनि हेर्छ होला भन्ने आशा गरेको छ।
2: अघि हामीले तथ्य तथ्याङ्कको कुराकानी गर्दाखेरि श्रमिकहरूको भेकिन तथ्याङ्क कति छ भन्ने चाहिँ निश्चित छैन, तपाईँको तथ्याङ्क कार्यालयसँग पनि ठ्याक्कै यति छ भन्ने छैन, हुन त तथ्याङ्क कार्यालयकै विवरण कुराकानी गर्दाखेरि कसरी गरियो, सही ढंगले गरियो कि गरिएन भन्ने पनि पटक पटक प्रश्नहरू उठिरहेको हुन्छ। यो श्रमिकको दर्ता र तथ्याङ्क व्यवस्थापन चाहिँ किन महत्वपूर्ण छ?
1: सबभन्दा ठुलो कुरो चाहिँ श्रमिकको तथ्याङ्क दर्ता गर्नु आवश्यक त एकदमै छ, यसले के गर्छ भने योजना बनाउन नीति बनाउनको लागि ठुलो काम गर्छ। तपाईँ तथ्याङ्क भएन भने तपाईँले चाहिँ यतिजना चाहिँ इन्फर्मेसन सेक्टरमा काम गर्छन् है भन्ने कुरा थाहा भएन भने फर्मल सेक्टरमा यति गर्छन्, इन्फर्मेसन सेक्टरमा यति गर्छन्, यो क्षेत्रमा हामीले इन्टरभेन्सन यसरी गर्नुपर्छ, यो अहिलेको चाहिँ एसएसएफको कुराहरू गर्दा पनि यो ठाउँमा चाहिँ हामीले बढ्दा फोकस गर्नुपर्छ, यो क्षेत्रमा गर्नुपर्छ भन्ने कुरा चाहिँ यसले चाहिँ ठुलो काम गराउँछ। यो भएन भने केही पनि गर्न सक्दैनौँ होइन, र यति गरिसकेपछि राज्यले आफ्नो अर्थतन्त्रमा पनि यति गर्न सक्यो भने यति चाहिँ अर्थतन्त्रमा सपोर्ट हुनसक्छ है भनेर एउटा प्लानिङ पनि योजना बनाउनु पनि सक्छ, भविष्यको लागि काम पनि लाग्छ, योजना आउने योजनालाई बनाउन सजिलो हुन्छ। कन्ट्रिब्युसन त त्यहाँ त छ त, इकोनोमिक कन्ट्रिब्युसन त कामदारले गरिरहेको छ नि होइन, फर्मल सेक्टर र इन्फर्मल सेक्टर दुवै गरिरहेको छ, फर्मल सेक्टरको तपाईँ डाइरेक्टले देखिरहनु भएको छ, इन्फर्मल सेक्टरको देखिरहनु भएको छैन, तर कति कुरा आउनु पनि सकिरहेको छैन कि, त्यो इन्फर्मल सेक्टरमा भएको कन्ट्रिब्युसन चाहिँ डाइरेक्टली चाहिँ राज्यमा देखिरहेको पनि छैन, र कति कुरा त्यो त्यहाँ चाहिँ पुगे पनि छैन, राज्यको दायित्व राज्यको ढुकुटीमा पुगे पनि छैन, त्यसले गर्दाखेरि त्यो काम पनि यसले गर्न सहयोग गर्छ।
2: जुन अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई औपचारिक क्षेत्रमा ल्याउनको लागि चाहिँ यो अरू देशहरूमा अलिकति विकसित देशहरूमा चाहिँ कस्तो अभ्यास भएको पाइन्छ, त्यसको केही अलिकति फरक पद्धति हाम्रो भन्न सक्यो उस्तै उस्तै नै हो?
1: एउटा दुईटा मैले यसो हेर्दाखेरि एक दुईवटा देशमा जस्तै इन्डियाकै कुरा गर्दाखेरि ई श्रम पोर्टल भन्ने रहेछ होइन, त्यसले चाहिँ के गर्छ भने दर्ता गर्न सजिलो पाउँदो रहेछ कि, त्यो त्यसले चाहिँ जति पनि श्रमिकहरू छन् ती श्रमिकको सबैको त्यहाँ दर्ता गराउँदो रहेछ. दर्ता गर्न सजिलो सङ्गठित भने कति कति चाहिँ हाम्रो देशमा चाहिँ यो इन्फर्मल सेक्टरमा काम गर्ने श्रमिकहरू रहेछ भन्ने कुरा यी पोर्टल पोर्टल त्यो यी श्रम पोर्टलले चाहिँ देखाउँदो रहेछ. त्यस्तो दर्ता कामले पनि त्यो चाहिँ जहाँ गयो त्यहाँबाट गर्न पायो नि त, उसले इन्ट्री गर्न पायो नि त मोबाइलबाट म चाहिँ कामदार हो भनेर ठाकुरले चाहिँ त्यहाँबाट त्यो पोस्ट गर्न पायो. अनि त्यो भएपछि यतिजना त दसौँ करोडको त्यहाँ करोडौँ मान्छेहरूको त दर्ता भइसकेको छ कि इन्डियामा. अनि त्यो एउटा पनि हाम्रो नजिक छिमेकी भएको हुनाले त्यो एउटा पनि हामीलाई चाहिँ यो डिजिटलको चाहिँ इन्ट्री गर्ने पनि एउटा राम्रो हुन्छ. अनि यसले गर्दाखेरि हाम्रो प्लानिङ गर्न राज्यलाई प्लानिङ गर्न इम्प्लोइमेन्ट क्रिएट गर्नको लागि होइन र सिप तालिम दिनको लागि यी सम्पूर्ण कुरालाई यसले सहयोग गर्छ जस्तो लाग्छ. जस्तै अर्को यो अफ्रिकन एउटा कन्ट्रीमा चाहिँ आइलोको एउटा दक्षिण अफ्रिका पनि एउटा छ सहकारीको एउटा चाहिँ कमिटी बनाएर चाहिँ तिनीहरूले हुन त हाम्रो नेपालमा पनि हाम्रो चाहिँ सहकारीको चाहिँ कमिटी बनाउने एउटा नियम त बनाएको छ. सहकारीको एउटा कमिटी बनाएर 25 जनाको कतिजनाको एउटै नै क्षेत्रको आफ्नै क्षेत्रको एरियाको महिला पुरुषहरू तर प्रोफेसनलको कुराहरू पनि गर्नु पर्यो कि. हाम्रो नेपालमा चाहिँ हामी के गर्छौँ भने त्यो एरियाको मात्रलाई हामी फोकस गरिरहेको छौँ सहकारीको लागि चाहिँ होइन, तर होइन अब श्रमिकहरूको मात्र सहकारी पनि हुन सकिन्छ कि त्यो पनि गर्न सकिन्छ भन्ने एउटा चाहिँ हाम्रो नेपाललाई चाहिँ एउटा हामीले गरिरहेको प्र्याक्टिस हो. तर अलिक फरक चाहिँ के सोच पनि फरक हुनु पर्यो. हाम्रो नेपालमा चाहिँ हामी ट्रेन्ड के गरिरहेछौँ भने महिलाको छ भने त्यही एरियाको महिला पुरुषहरू छ भने त्यही महिला एरियाको मात्रलाई यतिजना भन्छौँ होइन. अब त्यसमा त प्रोफेसनल पनि कुरा गर्नुपर्छ भन्ने सब लाग्छ. जस्तै अब श्रमिकहरूको छ भने श्रमिकको मात्रै सहकारीले बनाएर पनि यसरी चाहिँ दर्ता गर्न सकिन्छ. अनि इजिली त्यहाँ पनि इन्फर्मेसन होस् तालिम होस् अन्य कुनै राज्यको प्रोग्राम होस् प्लानिङ होस् फेरि सामी सुरक्षाको जानकारी होस् त सजिलोसँग दिन सकिन्छ एउटा वे हुन्छ जस्तो लाग्छ.
2: अनि यो औपचारिक क्षेत्रमा रहेका जति पनि लाखौं श्रमिकहरू हुनुहुन्छ उहाँहरूको जीवनस्तर सुधार्न सबैभन्दा ठूलो नीतिगत हस्तक्षेप सरकारले के गर्नुपर्छ?
1: मेन त सबभन्दा ठूलो कुरो चाहिँ अनिवार्य श्रमिक दर्ता गर्नु पर्यो होइन. दर्ता गर्न अब हामीले त्यत्रो कुरा गर्छ दर्ता गर्नु पर्यो. त्यो दर्ता अनिवार्य स्थानीय तहबाट हुनु पर्यो है. माथि नेसनल लेभलमा मात्र होइन स्थानीय वडादेखि नै भयो भने वडाको मान्छेलाई थाहा हुन्छ नि मेरो मान्छे यो घरको ढोका कहाँ गयो घरको ढोका कहाँ छ भन्ने थाहा हुन्छ. यो मान्छे पनि थाहा हुन्छ सबै वडादेखि यो स्थानीय रूपमा चाहिँ दर्ता हुनु पर्यो. र अनि यो एप्सहरू मोबाइलको एप्सहरू चलाउन सिकाउनु पर्यो. त्यस्तो त्यो गर्न सकेपछि त्यसबाट दर्ता गर्न सिकाउनु पर्यो. त्यो दर्ता गर्न सिकाएपछि जो जुन स्थानमा हुन्छ नि उसले त्यहाँबाट दर्ता गर्छ त्यो भयो अर्को कुरा. अनि त्यसपछि अनि स्वतः त्यो दर्ता भएपछि स्वतः त्यसलाई चाहिँ सामाजिक सुरक्षासँग लिङ्क गरिदिनु पर्यो कि त्यसलाई. त्यो गर्न सक्यो भने पनि एउटा चाहिँ प्रभावकारी हुन्छ. अनि त्यसपछि आएर सब्सिडाइज दिनु पर्यो कि अलिकति उसलाई चाहिँ अनुदानहरू दिनु पर्यो. अलिकति अनुदान दिनु सक्यो भने पनि त त्यसले पनि हामीलाई त्यो राम्रो हुन्छ जस्तो लाग्छ. जस्तै अब सबैको इन्कम त बराबर छैन. जसको एकदम न्यून हुन्छ योगदान तलब हुन्छ तिनीहरूलाई चाहिँ अलिकति आंशिक तल रूपमा चाहिँ सहयोग गरिदिनु पर्यो राज्यले होइन. अनि त्यसपछि आएर स्वास्थ्य बिमा दुर्घटनाहरू चाहिँ क्षतिपूर्ति पेन्सनहरू त्यसको पनि उसलाई चाहिँ सुविधाहरू तत्कालले दिनु पर्यो. र त्यसपछि यही हो म चाहिँ अब तिमीहरू पनि हाम्रो देशका कामदार हो भन्ने विश्वास चाहिँ दिलाउन सक्नु पर्यो.
2: अन्तिममा चाहिँ विशेष गरी अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरूदेखि लिएर अब यो भनौँ न नीति निर्माताहरूलाई चाहिँ तपाईँले के सन्देश दिन चाहनुहुन्छ?
1: अब कामदारको लागि चाहिँ अब हामी आफै नै कामदार सबैजना सचेत हुनुपर्छ हामी सबै. किनभने कहाँ मेरो चाहिँ अधिकार छ के हो मेरो अधिकार सचेत हुनु पर्यो. अनि मैले चाहिँ औपचारिक क्षेत्रमा काम गर्नुपर्छ अनौपचारिक क्षेत्रमा होइन गरे पनि मैले के सुविधा लिन सक्नुपर्छ भन्ने आवाज उठाउन सक्नुपर्छ जस्तो लाग्छ. त्यो भयो आफ्नो जिम्मेवारी पनि बुझ्नुपर्छ इन्फर्मल सेक्टरमा काम गर्नेहरू चाहिँ. अनि ट्रेड युनियन जस्तोसँग आबद्ध हुनु पर्यो आफ्नो चाहिँ आवाज उठाउनको लागि होइन. अब किनभने एक्लैको भोइस त हुँदैन नि त्यसले ट्रेड युनियन जस्तोमा लाग्नु पर्यो. अनि यो कारणले यदि यस्ता भएन भने त हामी विभिन्न किसिमको ठगिनुमा पर्न सक्छौँ होइन. त्यो ठगिनुमा नपरोस् वैदेश रोजगार जानु पर्यो भने पनि ठगिनु नपरोस् यहाँ काम नपाए त वैदेश रोजगार जानुपर्ने हो नि त होइन. अब त्यो जाँदा पनि त्यहाँ ठगिन्छ क्या. अनि त्यस्ता कुराहरूमा चाहिँ हामी सबै सचेत हुनु पर्यो आफै सचेत हुन सक्नु पर्यो खोज्नु पर्यो सचेत हुने ठाउँ कहाँ छ भनेर खोज्नु पर्यो र एक आपसमा जानकारी लिन सक्नु पनि हामी चाहिँ कोसिस चाहिँ गर्नुपर्छ हामीले पनि. र अनि अब नीतिको कुरा गर्दा नीति निर्माताको कुरा गर्दाखेरि हामीले चाहिँ सबभन्दा पहिला चाहिँ यो अनौपचारिक क्षेत्रहरूको चाहिँ जति नै काम गर्छ त्यसको तथ्याङ्क चाहिँ डिटेलमा लिनु पर्यो एकदमै लिनु पर्यो र त्यसलाई एकीकृत गर्नु पर्यो. अनि त्यसपछि त्यसलाई अनि हामीले चाहिँ के गर्नु पर्यो भने त्यो अनुसारको चाहिँ सामाजिक सुरक्षाको चाहिँ प्लानिङ योजना बनाउन सक्नुपर्छ अनि कसरी हामीले चाहिँ यसलाई चाहिँ त्यो अनुसारको चाहिँ हामीले योजना बनाउनु पर्यो त्यो अनुसारको त्यसलाई सरलता पनि बनाउनु पर्यो यो सामाजिक सुरक्षाको सामाजिक सुरक्षालाई चाहिँ कसरी चाहिँ सबैको के भन्छ यो श्रमिक मैत्री भन्छ नि त सबैको श्रमिक मैत्री हुनु बनाउनु पर्यो त्यो आधारमा बनाउन सक्नु पर्यो र त्यसपछि आएर राज्यको चाहिँ स्थानीय सरकारको चाहिँ क्यापेसिटी बढाउनु पर्यो के को लागि बढाउनु पर्यो भने ती सबै ती सब त्यो रजिस्ट्रेसन कसरी गर्ने मनिटरिङ कसरी गर्ने इन्फोर्स कसरी गर्ने
3: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै
4: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ
3: डाक्टरद्वारा दिइने सेवाहरू
5: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा
3: अनुहार हड्डी भाँचिएको जोड्ने
5: दाँतको एक्सरे सेवा
3: सामान्य तथा जटिल दाँत निकाल्ने
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई
5: मेसिनबाट जरेदेखि दाँत भरिने
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार
5: साथै
4: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा
6: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दीपज्योति अस्पतालको 20 मिटर माथि फोन 08562567
5: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
5: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
7: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
5: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-03 र 98229-54555
8: MBBS MD न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ
9: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
8: डाक्टरद्वारा दिइने सेवाहरू
9: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
8: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
9: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
8: खारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत दामीको सफल उपचार
9: जाड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
10: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार
11: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-590-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
12: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pasupatiicare.com
13: । सीता के भो तिमलाई गुम्सेर बसेछौ के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
14: के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
13: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
15: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराईको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
16: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
15: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847223572
17: खुशीको खबर
18: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सीटीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्ष डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ
17: हाम्रा विशेषताहरू
19: आधुनिक प्रयोगशाला
17: अत्याधुनिक सर्वेक्षण उपकरण
19: अनुभवी प्रशिक्षक
17: व्यवहारिक तथा परियोजना आधारित सिकाइ
19: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
17: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ सिभिल इन्जिनियरिङ मार्फत भवन सड़क पुल खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण जीआईएस जीपीएस डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्
19: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्
17: आजै रजेना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्
18: साथै कक्षा 11 विज्ञान व्यवस्थापन शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ
17: सम्पर्क फोन नम्बर 082-562-204
18: सम्पर्क मोबाइल नम्बर 9857-30672 र 9899-64-848
19: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा संयुक्त जनशक्ति र सफल भविष्यको आधार
20: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 9 बजेको छ

0: बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किन पुग्दा एकजनाको मृत्यु भएको छ। लमही नगरपालिका 5 रातो डाँडामा रोकिराखेको ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक लमही नगरपालिका 7 हस्नापुर निवासी अन्दाजे 37 वर्षीय जीवन गिरीको मृत्यु भएको छ। गम्भीर घाइते भएका गिरीलाई उपचारका लागि लमही अस्पताल लगिएको थियो। त्यहाँ अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ। उक्त मोटरसाइकलमा सवार अन्दाजे 32 वर्षीय सोही ठाउँका धनीराम चौधरी घाइते हुनुभएको छ। उहाँको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घुराहीमा उपचार भइरहेको छ। आज बिहान करिब 4 बजे NA5X9336 नम्बरको ट्रक बिग्रेर सड़क किनारमा रोकिएको अवस्थामा रहेको बेला LU12P9840 नम्बरको मोटरसाइकल पछाडिबाट ठोकिएको प्रहरीले बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। दुवै सवारी पश्चिमतर्फ जाँदै गरेको प्रहरीको भनाइ छ। सरकारले आगामी आर्थिक वर्ष 2082-84 लागि प्रदेश र पालिकालाई प्रदान गरिने अन्तर सरकारी वित्तीय हस्तान्तरण सम्बन्धी विवरण सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले विभिन्न प्रदेश तथा पालिकाका लागि वित्तीय स्रोत बाँडफाँड र अनुदान व्यवस्थाको विवरण सार्वजनिक गरेको हो। आगामी आर्थिक वर्ष 2083-84 लागि संघ सरकारबाट प्रदेशलाई जाने अनुदानतर्फ कर्णाली र मधेस प्रदेशलाई सबैभन्दा बढ़ी रकम छुट्याइएको छ। अन्तर सरकारी वित्तीय हस्तान्तरण प्रदेश र पालिका 2083-84 अनुसार आगामी आर्थिक वर्षका लागि 4 खर्ब 24 अर्ब 27 करोड़ 74 लाख रूपियाँ विनियोजन भएको छ। जसमध्ये प्रदेशलाई 3 खर्ब 14 अर्ब 63 करोड़ 39 लाख रूपियाँ र पालिकालाई 1 खर्ब 9 अर्ब 65 करोड़ 35 लाख रूपियाँ बराबर हो। संघ सरकारले प्रदेश र पालिकाले समानीकरण सशर्त विशेष र सम्पूरक शीर्षकमा यो अनुदान दिएको, प्रदेशका लागि विनियोजन भएको अनुदान रकममा सबैभन्दा बढ़ी मधेस प्रदेशलाई 17 अर्ब 59 करोड़ 87 लाख रूपियाँ विनियोजन भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप शुरू गरेको जिल्ला अधिवेशन 56 जिल्लामा सम्पन्न गरेको छ। देशभरका 77 जिल्लामध्ये बाँकी 12 जिल्लामा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढ़ाउने तयारी भइरहेको रासोपाले बताएको छ। रासोपा केन्द्रीय निर्वाचन विभागका प्रमुख भुवन केसीले 12 जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको र 1 जिल्लामा अधिवेशन स्थगित भएको तथा 5 जिल्लामा अझै अधिवेशन हुन बाँकी रहेको जानकारी दिनुभएको छ। राजसपाले पहिलो महाधिवेशनको तयारी स्वरूप जेठ 23 गतेदेखि देशभर जिल्ला अधिवेशन शुरू गरेको थियो। पार्टीको केन्द्रीय कार्यतालिका अनुसार जिल्ला अधिवेशन सके लगत्तै मंगलबारदेखि साथै प्रदेशमा प्रदेश अधिवेशन शुरू हुँदैछ। राजसपाका प्रवक्ता मनिष झाका अनुसार हालसम्म सम्पन्न भएका 56 जिल्ला अधिवेशनबाट अधिकांश जिल्लामा नयाँ नेतृत्व चयन भइसकेको छ भने केही जिल्लामा निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। र नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्यूमरका बिरामीको संख्या बढ़दै गएको छ। तथ्याङ्क अनुसार नेपालमा गत वर्ष देशभर 3000 जना ब्रेन ट्यूमरका बिरामीको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया गरिएका बिरामी मध्ये पुरूषको संख्या महिलाभन्दा बढ़ी रहेको छ। राष्ट्रिय ब्रेन ट्यूमर केन्द्रका अध्यक्ष डाक्टर राजीव झाका अनुसार उमेर समूहका आधारमा 30 देखि 50 वर्षका व्यक्तिमा ब्रेन ट्यूमरको समस्या बढ़ी देखिएको छ। वीर अस्पतालमा मात्र दैनिक 4 जना बिरामी ब्रेन ट्यूमरका शल्यक्रिया गर्नका लागि आउने गरेका छन्। वीरको न्यूरो विभागमा मात्र ओपीडीमा दैनिक 80 जना बिरामी उपचारका लागि आउने गर्दछन्। अवस्थ बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: ₹94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम। के तपाईलाई हिमपाइप वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली, जीबी रोड, खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98578-32-819 र 98578-32-223।
5: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू: ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेसन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, बर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
6: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
7: नमस्ते नमस्ते,
8: कता हिँड्नु नि बाबु? बजारतिर नि
9: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
6: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
10: लो हेर, किन नहुनु दाई, हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
6: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
11: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: फेरि एकपटक न्यु कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही, दाङ।
12: सम्पर्क मोबाइल 98478-27-977
13: र 98578-30-689।
14: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
15: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
11: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड, खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
16: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
17: उपचार हुने रोगहरू:
16: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
17: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
16: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
17: हड्डी खिएको, नसा चापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
16: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसा पोल्ने, दुख्ने,
17: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
16: हामी कहाँ फार्मेसी, ल्याब, पंचकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिन का साथ ही लामो समय काठमाडौं तथा देश का विभिन्न अस्पताल में काम गरिसक्नुभएका आयुर्वेद फिजिशियन डाक्टर सुनील लम्साल द्वारा दैनिक बिरामी चेक जांच भइरहेको छ।
13: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
18: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
19: बीमा गराउन जाँदैछु।
18: बीमा किन गर्नु पर्यो सर? बीमा
19: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बीमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बालीनाली पशु चौपायकाहरूको पनि बीमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बीमा गराउँदा लाग्ने बीमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
18: बीमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
19: नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त बीमा कम्पनीहरूमा बीमा गराउनु पर्दछ। बीमा कम्पनी स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बीमा गराउन सकिन्छ।
18: अनि बीमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
20: बीमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बीमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बीमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बीमा गर्ने, सकेसम्म बीमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बीमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बीमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बीमा लेखको बीमा शुल्क समयमै तिर्ने, अन्यथा बीमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
18: क्षति भई बीमा दावी परेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
19: दावी परेमा बीमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
18: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
16: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
21: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
22: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
21: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
22: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
21: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
22: ल ल काका, गइहाले म।
23: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
24: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
23: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-498-87-741।
25: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
26: सेत्री भेट्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
25: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
26: अब दामको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सेट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
25: तालिममा दिइने विषयहरू:
26: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
25: स्पेशल सेफ तालिम,
26: जापानिज सुशी तालिम,
25: र वेट्रेस,
26: टुरिस्ट गाइड।
25: हाम्रा विशेषताहरू
26: स्वदेश तथा विदेशका फाइभ स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
25: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
26: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
25: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
26: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
25: सम्पर्क मोबाइल 9841170909
26: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
2: नमस्कार यो बसमा म यहाँहरूलाई हार्दिक स्वागत गर्दछु जीवराम भण्डारी आज यहाँहरू सामुन्ने उपस्थित हुनुहुन्छ विनोद सिजापति उहाँ अर्थराजनीतिका ज्ञाता हुनुहुन्छ उहाँ त्रिभुवन विश्वविद्यालयबाट इकोनोमिक्समा एमए र अमेरिकाको युनिभर्सिटी अफ इलिनोइस यसबाट उहाँले एमएससी गर्नुभएको छ एग्रिकल्चर इकोनोमिक्समा उहाँ अनुभव प्राप्त व्यक्ति पनि हुनुहुन्छ एप्रोक्समा उहाँले काम गर्नुभयो अर्थ मन्त्रालयको तत्कालीन अर्थमन्त्री भरत बहादुर प्रधान उहाँको आर्थिक सल्लाहकारको भूमिका निर्वाह गर्नुभयो र लामो समय युएनएससीआरमा काम गर्नुभयो त्यहाँ त्यो बजेट बनाउने भूमिका उहाँले निर्वाह गर्नुभयो युएनएससीआरमा आज म उहाँसँग बदलिएको नेपालको राजनीति भर्खरै अर्थमन्त्रीले गत 15 गते अर्थात् त्यो पेश गरिएको बजेट त्यो लगायत विकसित राजनीतिक घटनाक्रमले नेपालको राजनीतिलाई कता डोर्याउँदैछ के हुन सक्छ यसो भए के उसो भए के यही वरिपरि केन्द्रित रहेर आम जिज्ञासाहरूलाई उहाँ मार्फत सम्बोधन गराउने मेरो प्रयत्न रहनेछ सर्वप्रथम म उहाँलाई स्वागत गर्छु सत्स्वागत छ है त कार्यक्रममा लामो समयपछि तपाईँसँग एउटा संवाद गर्ने अवसर जुट्यो तपाईँ एउटा मेरो छनौटमा पर्ने पात्र हुनुहुन्छ म कहाँबाट प्रवेश गर्न चाहे भने बजेट अर्थमन्त्री स्वर्णिम वागले बालेन्द्र सरकारका अर्थमन्त्री उनको प्रतिपार्ती राम्रै छ बजारमा त उनले प्रस्तुत गरेको यो बजेटलाई तपाईँले चाहिँ कसरी हेर्नुभयो मतलब नेपालको जो अवस्था छ नेपाली जनको परनिर्भरताको दृश्य अवस्था हामी बुझ्न सक्दछौ यो बजेटले जुन ढंगको परिवर्तनको नेपालीको तृष्णा जुन मत यो सरकारलाई प्राप्त भएको छ त्यस अनुरूप बजेट उपर हेर्ने धारणा आम मानिसले मैले सामान्य नागरिक भने मैले आम मानिसले कस्तो धारणा बनाउनुपर्छ सुनौ त
3: अब असाध्यै गहन प्रश्न सोध्नुभयो है कति उत्तर दिन सक्छु पहिलो कुरा के भन्दा परिवर्तन भएपछि जुन आमूल परिवर्तन चौबिस गतेको घटनालाई चाहिँ नि अहिले न सम्बोधनै नगरौँ बोल्दै नभरौँ त्यसको विषयमा तर त्यसपछि त्यही घटनाको उपज स्वरूप आएको यो सरकार हो र यो सरकार दुईटा व्यक्तिको मिलिजुलीबाट निर्माण भएको भनौँ न एउटाले पार्टी बनाएको थियो अर्कोले देशमा जहाँसम्म लाग्छ हाम्रो मुलुकको प्रधानमन्त्री हुनेमा विश्वेश्वर प्रसाद कोइरालापछि बालन शाह होलान् जो अधिराज्यभरि पपुलर भए र प्रधानमन्त्री भए फरक के भन्दा विश्वेश्वरले क्रान्ति गरे अब यिनको के हो भन्दाखेरि चस्माभित्र लुक्या छ यिनको भूमिका के भयो त्यही सोच्छु कतिको लागि भनेर त्यसपट्टि पनि
2: चस्माभित्र लुकेको छ
3: हिरन छ होइन अनि त्यो यस प्रसङ्गमा भएको बारेमा एक प्याच के भनौँ भने डाक्टर देवेन्द्रराज पाण्डे उहाँ चाहिँ अस्वस्थ हुनुहुन्छ उहाँले एउटा ट्विटरमा लेख्नु भएको थियो कि यी राम हो कि रामहरू जुन भविष्यले बताउँछ भनेर अब तर अधिराज्यले बालेन आयो भने केही गर्छ केही हुन्छ भन्ने भावना राखेको थिए होइन अब बालेनको भावना के

0: उनको बोली त 26 मिनटको प्रचार प्रसारको क्रममा पनि के थियो भने म बोल्दिनँ गरेर देखाउँछु अनि जनताको आशा पनि के थियो भने बोल्नेबाट दिक्क वाक्क व्याक्क भएको जनता अब यो नबोल्ने मान्छेले के गरेर देखाउँछ र गरेर देखाउने जस्तो गहन विषय र कठिन विषय संसारमा अरू केही पनि छैन हामी सबै यसले गर्छ यसले हुन्छ यसले भन्छ भन्छौँ तर त्यसले के गर्छ भन्ने कुरा चाहिँ सधैँ गाह्रो छ त्यो चाहिँ केबाट देखिन्छ भने उसले अप्नाएको पोलिसीबाट उसले अख्तियार गरेको स्ट्रेटेजीबाट होइन अब हामीले अहिले के देखाएको छौँ त सरकारले भन्दाखेरि इन्जिनियर प्रोफेसन भएको मान्छे उहाँले यो क्रिएटिभिटीमा उहाँ त अद्वितीय हुनुपर्ने नेपालको हाम्रो कन्टेस्टमा चाहिँ नि अब बाबुराम पनि हुनुहुन्थ्यो होइन रिजनल प्लानिङ पढ्या प्रचण्ड एग्रिकल्चर पढ्या बिउ उमार्ने रिजनल प्लानिङ गर्नेले व्यक्ति हत्या गर्ने काम गर्नुभयो देशलाई गजारिदिनुभयो उहाँले हत्याशास्त्र पढ्नु भएको रहेछ
1: होइन पुष्पकमल दाहाल र बाबुरामले
0: हत्याशास्त्रमा उहाँहरू लाग्नुभयो अब यिनले त क्रिएटिभ हुन्छन् भनेको सबभन्दा पहिला दुईटा सरकारले दुईटा चिज गरे एउटा ओली र पुरै के अरे लेखकलाई पक्रियो होइन त्यो पक्रिएकोमा कसरी पनि आँसु भएको थिएनन् दोस्रो त्यो पक्रिएको चाहिँ यति हतार रहेछ त्यो जन्तीजानीको हतारमा बेहुली नै नखोजिको नै हिँडा रहेछन् होइन त्यो प्रमाणित
1: मतलब फितलो भयो
0: फितलो भयो कुनै प्रमाणै नभइकन
1: त्यसो
0: दुई महिना भइसक्यो उनको बारेमा के पनि भएको छैन ओलीजी हुनुहुन्छ लेखकजी लेखक हुनुहुन्छ होइन अरू उहाँहरूको मतियारहरू जे थिए ती छन् त्यति नै भन्नु अब उहाँले के गर्नुभयो भनेदेखि बागमतीको किनारको बस्तीले भत्काइदिनु त्यो बस्ती म जस्तो साधारण मान्छेले सोच्ने के भन्दै बसेको घरबार जस्तो सुकै इलिगल होस् त्यो भत्काउनुभन्दा अगाडि त्यो मान्छेलाई के हुन्छ के गर्नुपर्छ भन्ने हो
1: त्यहाँ मतलब कहाँ राख्ने स्थानान्तरण गर्ने के दिने कसरी मतलब अभिभावकको रूपमा सरकारले
0: अभिभावक हो नि देशको तपाईँले घर त्यसै बाद मान्छेले घर बनाउन त्यसै सक्दैन छाप्रो नै बनाउनलाई पनि धेरै समय लाग्छ
1: सुकुम्बासी हुने अवस्था चाहिँ कसले सिर्जना गर्यो के को उपस्थित तपाईँको रिडिङमा जो मानिस त्यहाँ बस्न त जोखिमयुक्त ढंगले उनीहरू बसेका थिए म आफै पनि त्यहाँ यसो हेर्न गएको पटक पटक जाने गर्छु गन्दा छ अव्यवस्थित छ असाध्य दुःखका साथ उनीहरू बसेको र बाढ़ी पहिरो बाढ़ी आउँदाखेरि बग्ने अवस्थामा थिए त्यो जो त्यो अहिले भनिन्छ झन्नै 18 लाख नेपाली सुकुम्बासी छन् औपचारिक ढंगले 11 लाख प्लस भनेको छ राज्यले र अनौपचारिक ढंगले यस विषयका ज्ञाताहरू भन्छन् 18 लाख लगभग सुकुम्बासी छन् अर्थात् उनीहरूको घरबार छैन बस्ने घर छैन यस्तै अव्यवस्थित ढंगले बसेका छन् भन्छ कोही सुकुम्बासी कोही अव्यवस्थित बसोबासी सहितको कुरा गर्छ यो कसले बनाएको यो चाहिँ
0: राष्ट्रले बनाएको हो
1: राष्ट्र
0: हामीले उन्नति गर्न सकेनौँ है हामी भन्छौँ नि पहाडमा बस्नु पर्थ्यो मान्छे त्यहाँ बसिरहेको थियो तपाईँ पहाडमा त मेरो पुर्खाली त जुम्लाबाट आएको त्यहाँ बस्न सक्ने भाइ छोड्थ्यो तिमीले
1: ठिक
0: होइन पहाडमा तपाईँले देख्नु भएको छ भोग्नु भएको छ के उम्रिन्छ कति उम्रिन्छ र त्यसले घरलाई कति पुग्छ तपाईँ सम्पन्न परिवार भएको मान्छेले पनि कतिजना बस्थे घरमा एउटा भान्सामा कतिजनाले खान्थे होइन र उब्जाउले कति पुग्थ्यो अनि भन्दा मान्छे आफ्नो बसस्थान बसोबासको स्थान छोडेर अन्त जाने भनेको के भन्दाखेरि त्यहाँ बस्न नसकेर हो त्यहाँ बस्न सक्ने वातावरण भनेदेखि कोही पनि जाँदैन थियो त्यो विकासको चरणमा हामी पहाडबाट चाहिँ झर्न बाध्यता थियो
1: गरिबी अभाव अशिक्षा कैयौं अयोग्यता कैयौं मतलब खोजीमा हिँडे मानिस आवश्यकताको
0: अनि यो तराईमा मलेरिया इरिडिकेसन नहुन्जेलसम्म औलोन्मूलन हुन्जेलसम्म चाहिने मान्छे आउन सक्दैन थिए किनभने कालापानी धेरै मरिन्थ्यो पहाडमा पनि नि बेसीमा गएर कोही पनि घरमा बस्दैन थिए मलेरियाको कारणले होइन अब मलेरिया इरिडिकेसन भयो पहाडमा पनि मान्छेहरू बेसीमा

0: कृषिबाट कहाँबाट सहरसँग नजिक हुन सकिन्छ, कहाँबाट सहर भनेको के भन्दा इकोनोमिक एक्टिभिटी हुने ठाउँ त्यहाँ नजिक आउनुपर्छ भनेर होइन। अब यो काठमाडौँमा आएर बसेका एक ठाउँमा बसेका छन्, सहरको छेउछाउमा मान्छेहरू बसेका छन् है, तिनीहरू हुकुमवासी भन्छन्, तीमध्ये तिनलाई चाहिँ नि हो यिनीहरूलाई हामीले समेट्नुपर्छ, यिनीहरूलाई प्रयोग गर्नुपर्छ भन्ने धारणाले राजनीतिले काम गराउन सक्छ। तर जो जिन्युन आएर बसेका छ, एउटा मान्छेको सब ह्युमन हुन्छ नि अङ्ग्रेजीमा, एक्ज्याक्टली मैले नेपालीमा भन्न सकिनँ, सब ह्युमन कन्डिसनमा बस्न बाध्य गरेर बसेका हुन् ती, त्यसै बसेका होइनन्। अब तीमध्ये पनि हामीलाई कति त भाडामा दिएको छ, ठुलो घर बनाएको छ, हो भाडामा दिएको छन् होला, ठुलो घर बनाएको छ कतिजनाले, होइन। अब पहिला पहिला के हुन्थ्यो भनेदेखि पहाडमा पहिरो गयो, घरबार बिहीन भयो भने तिनीहरूलाई तराईमा बसोबास गर्ने व्यवस्था हुन्थ्यो है। त्यो बसोबासको लागि हामीले त्यो इजरायलीहरूलाई को सहयोग लिएर धेरै वर्षसम्म यो विशेष गरेर पहाडबाट आएको मान्छेहरूलाई राख्यौँ, अमेरिकनको सहयोगबाट सुरु भयो राप्ती विद्युत विकास, अनि त्यसपछि अन्त पनि त्यसरी
1: बसोबास।
0: तर बसोबासले मात्र पुग्दैन, मान्छे त खान पनि पर्यो।
1: कसरी म्यानेज गर्नुपर्छ भन्ने, तपाईँ एउटा अर्थ राजनीतिक ज्ञाता भएको नाताले, तपाईँ युएनएससिआरमा पनि तपाईँ काम गर्नुभयो, अर्थ मन्त्रालयमा तपाईँ अब नेपालको अवस्था के छ राम्रो बुझ्नुहुन्छ नि त, आर्थिक अवस्था, त्यसकारण कसरी त्यो व्यवस्थित गर्नुपर्छ भन्ने तपाईँ ठान्नुहुन्छ। ल यसो हेर्दाखेरि सुकुम्बासी र अव्यवस्थित बसोबासीको सारा देशको डेटा सुन्दा
0: हजुर
1: 18 लाख लगभग छ भन्छन् होइन, अब काठमाडौँ उपत्यकाभित्रै 6,000 भन्दा बढीको मानिसहरू कुरा गरिरहेछन्, जो तिनीहरू अहिले निकाले, कोही लगेर राखेको ठाउँमा होल्डिङ सेन्टरमा लगेको ठाउँमा मरे पनि भन्ने आयो, त्यो के गर्नुपर्छ भन्ने तपाईँको सल्लाह हो।
0: उनीहरूलाई उठाउनुभन्दा अगाडि कुन ठाउँमा उनीहरूलाई बसोबास गराउन सकिन्छ भनेर सोच्नु पर्थ्यो होइन। बसोबास गर्ने ठाउँ र उनीहरूले काम गर्ने ठाउँ, किनभने उनीहरूको जीवन जीवन सञ्चालन त जागिर भएर भयो होइन नि, कुनै कम्पनीमा काम गरेर भयो होइन नि, उनीहरू धेरै जसो दैनिकी ज्यालादारी काम गरेर भयो भनेपछि ज्यालादारी पाउने स्थान र उनीहरूको स्थान नजिकै ठाउँ खोज्नु पर्थ्यो,
1: मतलब मानवीय हिसाबले त्यसरी व्यवहार गर्नु पर्थ्यो
0: किनभने देशका जनता, 18 लाख जनता हेर्नुहोस् त, तिनले स्वखले आएर त्यो दरिद्र अवस्थामा बस्थ्यो होला नसकेर हो नि,
1: दुःखको
0: उपज हो, तिनीहरू डिप्रिभेसन हुन्छ नि अङ्ग्रेजीमा, केही नभएर भाव हुन्, त्यसमा तिनीहरूको बसोबास व्यवस्थित गर्नु पर्थ्यो।
1: त्यो बजेटले यसपटक प्रस्तुत भएको, अब स्वर्णी वाग्ले युएनमा म धेरै ठूलो मान्छे भन्छन् उनी होइन, सरकारको सल्लाहकार भन्छन्, हाल पनि उठ्छ, त्यो उनले बनाएको बजेट चाहिँ कस्तो लाग्छ तपाईँलाई, उनको प्रचार गर्नेमै छ एउटा
0: बजेट चाहिँ नि जस्तै योजना र बजेट संसारमा सबै ठाउँमा के हुन्छ भने, हाम्रो जस्तो अपहिबल भएपछि नि, महामारी भएर क्रान्ति भइसकेपछि नयाँ सिराबाट सुरु हुन्छ, राष्ट्र नयाँ सिराबाट सुरु गर्छ, जनताको अपेक्षा पनि के थियो भने बाइडेनले नयाँ सुरुवात गर्छ, जस्तो ऊ के अरे गिरिजा प्रसाद प्रधानमन्त्री हुनुभयो नि, त्योमा पनि हामी सबैले के सोचेका थियौँ, अब देश नयाँ सिराबाट सुरु हुन्छ होइन, ज्यानमार काम गरेर आउनुभएको प्रचण्ड आउँदाखेरि पनि हो कि यसले यत्रो दुःख दरिद्र मान्छेहरूको पीड़ा भोग्या छ देखा छ, अब यिनले नयाँ सिराबाट सुरु गर्छ होइन, त्यो नयाँ सिराबाट सुरु भयो भने पुरानोलाई निरन्तरता दिने कुरा भयो है। अब यहाँलाई
1: त यो यसको अर्थ, यो बजेट तात्विक रूपमा विगतको भन्दा खास फरक केही छैन कि हावादारी प्रकृति के कसरी, यसलाई ठ्याक्क शब्दमा भन्दा के भन्ने,
0: मलाई त के लाग्यो भने, मैले हिजो यहाँले बोलाएपछि पनि बजेट भाषण पढेँ होइन, पहिला पहिलाको हुँदा यसमा प्रयोग भएको भाषा असाध्यै मिठो छ है, तर मनगन्ते छ होइन, यथार्थ भन्दा
1: मनगन्ते
0: मनगन्ते पहिलो कुरा त हेर्नुहोस् न, अर्थमन्त्री अहिले हामीले यो आधुनिक नेपालमा 3 अर्थमन्त्री प्लानिङ कमिसनको मेम्बर भाइस चेयरम्यान भएका है, यो उहाँ चाहिँ तेस्रो हो मैले थाहा पाएँ अनुसार,
1: रामशरण महत अनि युवराज खतिवडा अनि स्वर्णिम है।
0: युवराज खतिवडाले के गर्नु पर्थ्यो हेर्नुहोस्, उहाँहरूलाई
1: अब त्यहाँ फरक छ नि, युवराज खतिवडा कम्युनिस्टकै नाममा उनी प्लानिङ कमिसनको भए, रामशरण मत काँग्रेसको नाममा भए, यिनी काँग्रेसको नाम त उपाध्यक्ष प्लानिङ कमिसन सदस्य र उपाध्यक्ष भए, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मन्त्री पड्काए, फरक छ नि त।
0: तर उनीहरूले गर्ने काम त एउटै भएको छ, यो कम्युनिस्टले उत्पादनलाई समाजीकरण गर्ने भन्थ्यो होइन, समाजीकरण त खतिवडा केही पनि गर्नु भएन है, रामशरणले गरीबको लागि भनेर केही कार्यक्रमहरू गर्नुभयो होइन, तर ठोस गरिबी निवारणको लागि नि वर्ल्ड ब्याङ्क त्यो गरिबी निवारण प्रोग्राम बाहेक अरू केही गर्नु भएन होइन। इकोनोमिक लागि रामशरण महतको अहिले चाहिँ त महिमा पनि बढिरहेछ, किनभने अब मलाई यो दुईजना अर्थमन्त्री
1: एउटा कोषमा हाल्यो
0: हजुर, अब यो दुईटा अर्थमन्त्रीहरूको रमाइलो कुरा
1: लाग्यो, दुईटा
0: यो युवराज खतिवडा र यो वाग्लेज्यूको, यी दुईटै 7% ले पिएले हुन्छ क्या, ग्रोथ रेट चाहिँ 7% हुन्छ भनेर
1: आर्थिक वृद्धि
0: हजुर, त्यो 7% आर्थिक वृद्धिको
1: कहाँ के त्यो होला तपाईँको
0: रहस्य के छ भने नि, यदि लगालत 10 वर्षसम्म 7% आर्थिक वृद्धि दर हो भने अर्थतन्त्र डबल हुन्छ, हाम्रो आय डबल हुन्छ होइन, अब अहिले चाहिँ हामी 1400 भन्छौँ हजुर, 7% कन्टिन्युसली भयो भनेदेखि हाम्रो आय चाहिँ नि 3000 पुग्ने चान्स छ है।
1: दक्षिण एसियामा 3000 नआएका कति देश छन्, सबै छन् प्राय छ, अफगानिस्तान बाहेक अरू सबैले लागिसकेका छ
0: प्राय है, बङ्गलादेशको नि अलिक कमै छ तर त्यही कोर्समा छ भनौँ न, अनि हामी
1: 3000 लगभग कोर्समा छ उनीहरू
0: होइन। अब यो 7% लखाटा छ, अब त्यो युवराज खतिवडाले नि बजेट भाषण कोविडको महामारी विश्व आग लागेको जस्तो भएको थियो होइन, हाम्रो मुलुकमा पनि कहाँ के गर्ने भने केही अन्यल थियो भद्रगोल थियो है, अनि त्यस्तै पनि कर्फ्यू लगाइरहेको थियौँ सटडाउन भनेर होइन, रेडियोबाट पार्लियामेन्ट गएर भाषण गर्न सक्नु भएन, रेडियोबाट भाषण गर्नुभयो 7% जोड आउँछ है, अनि -2 भयो होइन, अब यिनलाई पनि त्यही 7% लखाटा छ, 4 के भएको छ किन, 4 पनि 6% आशा गरेको थियो नि, 3% झऱ्यो, किन झऱ्यो त, त्यो त उहाँलाई जतिको त तपाईँ मलाई थाहा हुनुपर्ने हो।
1: तपाईँको नजरमा यो कति होला हाम्रो आर्थिक वृद्धिहरूको?
0: अब म त जान्दिनँ होइन, तर वर्ल्ड ब्याङ्कले एसियन डेभलपमेन्ट ब्याङ्कले आइएमएफले गरेको प्रक्षेप अनुसार 4% पुग्ने थियो, तर यो रोनाल्ड रेगनको डोनाल्ड ट्रम्प र नेतन्याहुको लडाइँले गर्दा
1: इजरायल
0: हजुर
1: इजरायल इरान
0: हजुर त्यो
1: अमेरिकी
0: होइन, इरानलाई त यिनीहरूले आक्रमण गरे भयो नि, त भिक्टिम भयो होइन, त्यसले गर्दाखेरि उतापट्टि रसियाले युक्रेनमाथि गरेको लडाइँको कारण यो सबै कम्पाउन्डिङ हुँदाखेरि विश्वको ग्रोथ रेट चाहिँ 2% अथवा 2% नेगेटिभ हुने चान्स धेरै छ।
1: भन्छ हाम्रो पनि अवस्था साला खाला,
0: हामी विश्वभन्दा पर छैनौँ, हामीले त्यही पेट्रोल सबभन्दा बढ्दा खर्च हाम्रो पेट्रोलियम पदार्थमा हुन्छ होइन, त्यही हर्मोनबाट आउने पेट्रोलियम पदार्थ हो।
1: सर एउटा बताइदिनुहोस् त, यो दर्शकले जान्नुपर्ने, यो सोनी वाग्ले भन्ने मानिस 36 देशको सल्लाहकार हो,
0: संसारमा कोही पनि व्यक्ति होइन एउटा देशको विदेशीले एउटा देशको सल्लाहकार हुँ भन्छन् भने त्यसलाई फटा भनिदिनुहोस् है, किन फटा भन्नुहुन्छ भने सो तपाईँको यो उसमा टेलिभिजनमा मलाई तपाईँले डाक्नु भएको छ, माया गरेर डाक्नु भएको छ होइन, तर
1: योग्य नै हो, योग्य हुनुहुन्छ
0: तपाईँले, यो गर्नुपर्छ ऊ गर्नुपर्छ भन्ने तपाईँले मान्नुहुन्छ? एउटा सोभरेन स्टेट राज्यले कुनै पनि व्यक्तिले आएर भनेको कुरा मान्छ हो? अब सल्लाहकार भनेको के भन्दा तपाईँले यस्तो गराएको राम्रो हुन्थ्यो उस्तो गराएको राम्रो हुन्थ्यो, त्यो मुलुकको बारेमा थाहा पाउने कसरी, त्यो मुलुकको बारेमा पुरा अध्ययन गरेर भन्ने हो, 36 मुलुकको अध्ययन कसैले पनि गर्न सक्दैन है, त्यहाँ फटफट गएर जो डाक्टरले त बिरामीलाई जाँच्नलाई टाइम लाग्छ, त्यो हामीहरू डाक्टर अर्जुन कार्तिकेन जानुभयो भने उहाँले एक घन्टा सबैको एक घन्टासम्म सबै चिज बुझेर समग्रमा बुझेर मात्रै औषधि दिनुहुन्छ है, यी त घाती भाती एउटा संसारमा सरकारलाई प्रभाव पार्ने विपन्न मुलुकलाई विशेष गरेर र सम्पन्नलाई अलिक कम, त्यो भने आइएमएफ हो, किनभने उसले पैसा दिन्छ, आइएमएफले पोलिसीहरू बनाउँछ, व्यक्तिले बनाउँदैन, त्यो टिमले बनाउँछ। त्यस कारण मैले यस्तो गराएको छु, मैले उस्तो गराएको छु भन्नेहरूलाई म चाहिँ पत्काउन सक्छु।
1: म सरसँग नि यो बजेटकै सन्दर्भमा केन्द्रित गर्छु, त्यसपछि पोलिटिक्समा प्रवेश गर्छु है। 21 खर्ब प्लसको आय व्ययको विवरण प्रस्तुत गर्यो, पेश गर्यो सरकारले
0: हजुर।
1: त्यो नेपालको जो आन्तरिक राजस्व कति जति उठ्न सक्छ, विगतमा 11 खर्ब लगभग 14 खर्ब लगभग चाहिँ 14 देखि 15 को बीचमा चाहिँ डे टू डे खर्च यसै छ भनेर भन्ने विगतको त्यस्तो तस्विरहरू देखिएको छ। 31 खर्ब लगभगको हाराहारीमा आन्तरिक र बाह्य हामी ऋणमा रहेछ राज्य। यो सरकारले प्रस्तुत गर्यो 21 खर्ब प्लसको, यो कसरी म्यानेज होला? यसमा कर्मचारीको तलब 10% बढाएको छ, हल्ला 21% भन्छन्, किनभने विगतदेखि पाइरहेको सुविधालाई पनि बढाएको भनेर प्रचार गरिएको छ। यसले पार्ने निजी क्षेत्रमा प्रभाव र बजेटले आउने दिनमा कतातर्फ बढी फोकस केन्द्रित गरेको छ सुनाउन।
0: होइन, यो निजी क्षेत्रको महत्व चाहिँ नि चीनमा डेङ क्सियाओपिङको रिफर्मबाट निजी क्षेत्र चाहिँ नभई नहुने
1: उदाहरण
0: भयो होइन। अब त्यस्तो चीन जस्तो देशमा मलाई जहाँसम्म लाग्छ क्युबा र यो उत्तर कोरिया बाहेक सबै देशमा कसरी प्राइभेट सेक्टरलाई यो डेभलपमेन्टको रेस्पोन्सिबल पार्टनर बनाउने भनेर प्रयास हुन्छ है। अब के छ भने परापुराकालमा अब यो हाम्रो राणा शासनमा पनि लगभग यो हाम्रो जीडीपीको राष्ट्रिय उत्पादनको 7% 8% चाहिँ नि बजेट हुन्थ्यो होला सरकारी बजेट है। अनि अब अहिले चाहिँ नि हाम्रो जबरजस्ती 21% पुर्न खोजिया छ र साधारण उन्नतशील मुलुकको चाहिँ 40%सम्म पुगेको हुन्छ। त्यस कारण सरकारको खर्च चाहिँ नि बढ्नुपर्ने हो, त्यसमा निसन्देह उहाँले 22 बनाउनु भयो ठिक छ होइन। तर यो 60 को दशकदेखि आजसम्म तपाईँले हेर्नुभयो भने नि हामी सबै कल्पनामा डुब्छौँ, कल्पनाको घोडा चढेर देशलाई उन्नति गर्न लाग्छौँ होइन। अनि जसले गर्दाखेरि के भएको छ भनेदेखि कति पैसा खर्च गर्दा कति उन्नति हुन्छ, कति फाइदा हुन्छ, कसले फाइदा पाउँछ भन्ने चिज चाहिँ गौरव छ है। अब उहाँले यो उठाउने स्रोत उठाउने नि कस्तो रमाइलो कुरा गर्नुभयो,
1: पैसा उठाउने पैसा कमाउने कसरी
0: सरकारले के गर्ने अरे भन्दा एक्सपोर्ट गर्ने इस्टाब्लिस
1: के एक्सपोर्ट के गर्ने
0: होइन। त्यो एक्सपोर्टको त पाम ओइलदेखि लिएर
1: पाम ओइल कहाँ नेपालमा उत्पादन हुन्छ र उसले एक्सपोर्ट गर्छ
0: होइन, मलेसियाबाट ल्याउँछ,
1: मलेसिया
0: उत्तर प्रदेशमा चाहिँ नि पाम ओइलको ऊ छ, माग बढी छ, त्यसैले एक्सपोर्ट गर्छौँ है।
1: सर यो के हो यो खेल, जस्तो पाम ओइल बाहिरबाट तेस्रो देशबाट नेपाल ल्याइन्छ, यहाँबाट भारत पठाइन्छ, त्यो भारतले नजानेको होइन होला? भारतले किन सहज ढंगले त्यो निर्यात गर्नलाई नेपाललाई अनुमति हो?
0: मोदी सरकार र हाम्रो बालिन सरकारको मिल्दो जुद्ध के भने उनीहरू त नायक हुन्थ्यो, राष्ट्र नायक, जनतालाई खुसी पार्नु पर्यो होइन। अनि नेपालबाट आउने पाम ओइल उनीहरूको टोटल डिमान्डमा त के पनि सानो अङ्ग छ, आओस् भनेर
1: छोड्याएको।
0: अब हाम्रो उद्यमीले किन पाम ओइल बनाए होइन, किन चाहिँ उखुमा सुगर बनाएर एक्सपोर्ट गर्नु पनि लागेनन्, अथवा पानी बगेको पानी हिमालको पानी भनेर किन बिक्री गर्न लगाएनन् भन्ने चिजहरू छ नि, त्यो चाहिँ हाम्रो औद्योगिक नीतिको परिणाम हो। यो पाम ओइल पहिला त्यो यारिन धागो इत्यादि चिजहरू चाहिँ नि उताबाट ल्यायो यहाँ राख्यो बेच्यो के, त्यो कुनै मेहनत गर्न नि परेन, झमेला पनि धेरै छ,
1: त्यसको कमिसन आउँछ,
0: सबैले आउँछ, सबैले आउँछ है। असार त्यहाँ उत्तर प्रदेश बिहारमा पनि
1: उपायलाई पनि प्राप्त छ, यहाँका
0: नाफा यति धेरै छ, नाफा ज्यादै धेरै भएपछि त भन्नुहुन्छ नि होइन। त्यो त्यस कारण
1: ठिक छ। अनि अर्को कोर्स
0: अब अर्को कुरा चाहिँ अनि उहाँले के गर्नुभयो भने एक्सपोर्ट इस्टाब्लिसलाई रेफेर नयाँलाई होइन, इस्टाब्लिस्ड एक्सपोर्टरहरूलाई चाहिँ नि प्रमोट गर्न इन्सेन्टिभ दिने छ भनेर छ है
1: के भने आयो
0: मैले त बुझिनँ
1: अङ्ग्रेजी एकदम त्यो इस्टाब्लिस्ड उनी एकदम त्यो वेस्टर्नाइज एउटा वेस्टर्न ल्याङ्ग्वेज जस्तो प्रयोग गर्छ
0: तपाईँको टेलिभिजन यसरी राम्ररी चलिरहेको छ भने होइन तपाईँलाई सरकारले किन सहयोग गर्ने होइन सरकारले सहयोग त कसलाई गर्नु पर्यो भने चलाउन सके टेलिभिजनलाई गर्नु पर्यो टेलिभिजनलाई प्रमोट गर्ने सरकारको उद्देश्य हो भने भन्दाखेरि हाम्रो एक्सपोर्ट नगरिकन हामीलाई हुँदैन हामी असाध्य दरिद्र अवस्थामा छौँ एक्सपोर्ट होइन त्यो प्रमोट गर्नलाई त नयाँ प्रमोटरहरूलाई सहयोग गर्ने हो नि होइन भगाले गरेर कि माने अब एउटा हेर्नुहोस् अनि दोस्रो अर्को रमाइलो ठट्टा गरे नि देशलाई
1: ठट्टैमा त चलिरहेको छ हामी शून्य छँदैछौँ त ठट्टैमा त चलिरहेको छ
0: भारत तिर्नेहरूलाई प्रोत्साहन गर्नलाई चिट्ठा चलाउने भन्नुभएको छ है
1: चिट्ठा
0: चिट्ठा भाग्यदय चिट्ठा होला होइन भारत त तपाईँले सियो किन्दा नि तिर्नुहुन्छ पानी खाना नि तिर्नुहुन्छ अस्पताल जान तिर्नुहुन्छ नि अब तपाईँलाई के प्रोत्साहन गर्ने
1: सर यो राजस्व वर्ष कहाँबाट जो सरकार जो बढाउने कुरा गरिरहेछ नि 21 खर्ब प्लसको जो बजेट प्रस्तुत पेश गरेको छ त्यो कहाँबाट गर्छ निजी क्षेत्रको आमदानी बढ्ने सम्भावना देख्नुहुन्न सरकारी कर्मचारीको 10% तल बढ्यो अब हाम्रो जो पर क्यापिटा इन्कम छ र जुन तहमा हामी ट्याक्स पे गर्छौं तुलनात्मक सम्पन्न देशको तुलनामा भन्दा नेपालीले बढी पे गर्दा रहेछन् त यो कहाँबाट अब यसले यो सरकारले बालेन्द्र सरकारले कहाँबाट यो उठाउँछ सुनौ त
0: ट्याक्सको अब हामीहरू केही मान्छेहरू चाहिँ कुरा उठाउँथ्यौँ है यो जेएनजी आन्दोलनमा एउटा ग्रुप केटाकेटीहरू चाहिँ उठायो मेरो मैले तिरेको कुद कहाँ जान्छ भनेर है तपाईँ हामी सोध्दैनौँ होइन अब ट्याक्स केमा छ त भन्दा हाम्रो कन्सम्सनमा हामीले जे उपभोग गर्छौँ त्यसमा लगाएको छ ट्याक्स तपाईँको आयमा होइन आयमा त अर्थमन्त्रीजीले घटाइदिनु भयो
1: जो कमाउँछ
0: सबभन्दा
1: धनी छ त्यसलाई पैसा घटाइदिनु
0: घटाइदिनु भयो अब ट्रम्पले पनि अमेरिकामा त्यही गरे हो तर ट्रम्पको उद्देश्य के थियो भने त्यो उद्यमीहरूलाई ट्याक्स घटाइदिँदाखेरि उसले फेरि इन्भेस्टमेन्ट गर्छ अनि मान्छेहरूले रोजगारी पाउँछन् आय बढ्छ त्यसमा समग्रमा यो क्यापिटलिजमको एउटा थ्योरी हो त्यो होइन उद्यमीलाई प्रोत्साहन गर्ने भने ट्याक्स रिपेयर गरेर भन्ने है हामी त उद्यमी नै छैन व्यापारी व्यापारी
1: त त्यो लगानी मैत्री वातावरण बन्छ कि त उद्यमीहरू अथवा लगानी गर्नेहरू स्वदेश वा विदेशका यहाँ लगानी गर्ने अवस्था बन्छ कि त
0: भारतीयहरूले सबभन्दा छिमेकको र उनीहरूसँग पैसा पनि छ होइन भारतीयहरूले कति लगानी गरेका छन् नेपालमा चिनियाहरूले कति लगानी गरेका छन् यसो हेर्नु हो भने होटेलमा पर्यटन सेक्टरमा होइन चाहिँ उनीहरूले लगानी गरेका छ किनभने उनीहरूकै मान्छे आउनु भएको र त्यो बाहेक नेपालको उद्योग बढाउनको लागि एउटा डाबर रोकेर है त्यो बाहेक अरू कुनै उद्योग यिनीहरूले स्थापित गरेर यहाँ यत्रो वर्षमा राजा महेन्द्रको पालामा उसलाई के अरे सरी राजा महेन्द्र विश्वेश्वरको पालीमा चाहिँ नि यिनीहरूलाई हात जोडेर बिरलालाई त्यो सिमरामा कपडा उद्योग बनाउनेको लागि जग्गा पनि दियो तिनीहरूले घरबार पनि सबै सरुवा त चिनियाले घरबारहरू पनि बनाए होइन जब इन्डियाले डिभ्यालुएसन गर्यो हामीले डिभ्यालुएसन गरेनौँ
1: मतलब मुद्रा कोइन डिभ्यालुएसन
0: हजुर
1: कोइन डिभ्यालुएसन
0: कोइन डिभ्यालुएसन हाम्रो चाहिँ 145 कति थियो
1: कति हाम्रो 145
0: हुन्थ्यो अनि इन्दिरा गान्धीले चाहिँ नि त्यो डिभ्यालुएसन गरिन् अनि हाम्रो रुपियाँ र इन्डियन रुपियाँ बराबर
1: भयो
0: अनि त्यो बेलामा चाहिँ राष्ट्रवादीहरू पञ्चायतको उग्र होइन अनि सरकार
1: भारत र हाम्रो
0: बराबर भयो है
1: गौरव गरे
0: भारतको उन्नति र हाम्रो उन्नति के भएको छ भन्दा मुद्रा बराबर हो भन्ने भयो हामी सबै रक्षण लागेर किन्न जान थाल्यौँ अन्त बोर्डरबाट किनबेल गर्न थाल्यौँ किनभने उताको पैसा चाहिने उताको सामान हाम्रो लागि ज्यादै सस्तो भयो है हिजो त्यो सामान किन्नलाई 160 तिर्नुहुन्थ्यो भने अब आज त्यो छ भने त 1 रुपियाँ पाउने भयो होइन अनि त्यो भएपछि धराशमा पर्यो
1: मतलब यताको धराशायी समाप्त भयो उताको उन्नति भयो
0: मतलब सबै हामी धराशायमा पऱ्यौँ उनीहरू
1: उनीहरूको उन्नति
0: उनीहरूको इकोनोमीमा हाम्रो भूमिका त ज्यादै न्यून छ तैपनि उनीहरूलाई त फाइदा हो हामी त भएन अनि आखिरमा गभर्नर पनि चेन्ज गर्नु पर्यो है पद्मनलाल लाल भण्डारी जस्तो योग्य गभर्नरलाई हटाएर भेगबहादुर थापालाई ल्याएर गभर्नर बनाए है अनि त्यसपछि बिस्तारै क्रमिक रूपमा फेरि नेपाली मुद्रालाई भारतीय मुद्रासँग नाच्दै बढाउँदै
1: बढाउँदै
0: सुधार हुँदै गयो
1: सर एउटा बताइदिनुहोस् त यो अहिले पछिल्लो समयमा सरकारले 100 रुपियाँ भन्दा बढी मूल्य पर्ने सामान भारतबाट नेपाल छिर्न नदिने यदि ल्याउनु पर्यो भने कम्प्लिट राजस्व बुझाउनुपर्छ ट्याक्स पैसा तिरेर ल्याउनुपर्छ सरकारलाई राजस्व बुझाएर मात्रै भित्रिन पाउँछ भन्ने एउटा दृश्य देखियो अनि त्यसमा कैयौं मानिसले होइन हामी त पहिलेदेखि चलन चल्ती छ पारिपट्टि सस्तो यहाँ महँगो त्यसकारण हामी यो काम मान्छौँ भनेर विद्रोह गरेको वा च्यातचुत गरेको लाटाले हानेको प्रहरीसँग भिडेको कर्मचारीसँग भिडेको दृश्य पनि त्यो सीमा क्षेत्रमा देखियो अब मेरो चासो चाहिँ के भने म यो बीचमा त्यो सीमा क्षेत्रमा हेर्न गएको थिएँ त्यहाँ के देखियो भने चिनी नेपालतिर प्रति केजीको लगभग नेपाली हैमा भनिरहेछु 100 देखि 110 रुपियाँ पर्छ नेपालभित्र पारिपट्टि नेहरू है नेपाली रुपैयाँ त्यो लगभग 65 रुपियाँमा पाइन्छ अनि यता पेट्रोलियम पदार्थहरू हाम्रो उताको भन्दा 30-35 रुपियाँ महँगो छ उता 30-35 रुपियाँ सस्तो छ अर्थात् पारिपट्टि सामान सस्तो छ वारी नेपालपट्टि जो नेपालीको छ नेपालीको तलब पनि कम छ आय आर्जन कम छ सबै हिसाबले हामी पछाडि छौँ उनीहरूको सस्तो छ त यसले नेपालको नेपालीपन नेपालको राष्ट्रवाद मतलब एउटा फिलिङ हुन्छ नि पहिचान मुलुक हामी भनेर जो गौरव गर्ने जुन हाम्रो टेन्डेन्सी छ यसमा के असर गर्ला यसलाई अर्थ राजनीतिले के भन्छ सुनौ त यो यसले पार्ने सकारात्मक वा नकारात्मक के नेपालमा उद्योग फस्टाउँछ थप आय आर्जन बढाउँछ नेपालीको वा यसले कस्तो प्रभाव पार्छ सुनौ त
0: अब यो चाहिँ नि साधारण कुरा हो तपाईँ किन रक्सोमा गएर किन्नुहुन्छ वीरेन्द्र गाउँ मान्छे हामी प्राय पाइपडी जान्छौँ प्रेसर कुकर अहिले भनौँ सानसानो घर सबै त्यहाँ गएर किन्छौँ है अनि रक्सो र वीरेन्द्रको बिचमा कुनै अनअथराइज ट्रेड हुन्छ नि त्यो कति छ भनेर कसैलाई पनि थाहा छैन अब हामी त रोक्ने प्रयास गर्यौँ होइन कुनै पनि सरकारले एउटा नीति अख्तियार गर्दा त्यसबाट पर्ने प्रत्यक्ष अप्रत्यक्ष असरहरूको अध्ययन नगरिकन नीति सार्दैन काम लाग्दैन अब यसको अघि तपाईँले भन्नुभयो नि अब यसको प्रभाव के हुन्छ भन्दा मेरो सोझो विचारमा हाम्रो त्यो सिक्युरिटी पर्सनलहरू छन् नि दलाई चाहिँ यो सशस्त्र प्रहरीले लगाइएको छ अब ती करप्ट हुन्छन्
1: भ्रष्ट हुन्छ
0: भ्रष्ट हुन्छन् किनभने तपाईँले भने जस्तै जब मान्छेलाई यता र उताको व्यापारमा त्यत्रो फरक छ भने होइन त्यो रोकेर रोकिन्छ त्यो रोकिँदैन
1: अर्को बाटोबाट आउँछ
0: अर्को बाटोबाट आउँछ त्यसलाई घुसखानेर ल्याउँछ
1: भन्दा त त्यहाँ मैले सोधेको थिएँ सीमाको वारिपट्टि व्यापारीहरूलाई के छ भन्दा नै नै आई जाता है जाई जाता है कोही बात नै है लेकिन रुका है
0: ब्लकेट गर्नुभयो नि त्यो ओली ओलीको टाइममा भारतले ब्लकेट गर्दाखेरि काठमाडौँमा के पेट्रोलको अभाव भयो पैसा दिनलाई हस्ताउने कुरा भयो के पनि होइन है अब यो त केटाकेटीको खेल हो सकिँदैन हामीले जबसम्म अर्थतन्त्र विकास गर्दैन सक्दैन कि हामीले अब चाहिँ नि हामी बोर्डर क्लोज गर्छौँ भारतबाट नेपाल आउनु पर्ने नेपालबाट भारत आउनु पर्ने भन्न सक्नु पर्यो कि स्विजरल्यान्डले जस्तो मान्छेलाई तिम्रो खानालाई 7 दिनको खानेकुरो उताबाट किनेर ल्याउँछ भने हामी छोडिदिन्छौँ भनेर तोकिदिनु पर्यो होइन फ्रान्स र स्विजरल्यान्डको बोर्डरमा नि त्यहाँ त हाम्रो जस्तो चेकपोस्टहरू पनि छैन केही पनि छैन तर बेला बेलामा ऱ्यान्डम चेकिङ चाहिँ गर्छ यो स्विस प्रहरी सेनाले होइन अनि त्यो बेलामा समात्छ पनि अनि उनीहरूले गर्ने चिज के भन्दा कति ल्याउनु भयो भनेर हेर्ने हो हामीले 100 रुपियाँमा के पाउनुहुन्छ ल्याउने एउटा सिम्पल कुरा नि होइन, यो खेल हो, यो बच्चाको बचपना जस्तो लाग्छ मलाई होइन, त्यसले हामीलाई केही गर्नेवाला छैन। यो बिचौलियालाई बोर्डरका मान्छेहरूको डनहरूलाई उत्पादन गर्ने र भएको यो सशस्त्र प्रहरीका जवानहरूलाई करप्ट गर्नु भए के पनि हुन्छ जस्तो लाग्छ मलाई,
1: डन उत्पादन गर्ने र भ्रष्ट बनाउने
0: है। अब अर्को रमाइलो कुरा बजेट
1: जस्तै
0: शिक्षा र स्वास्थ्य अहिले संसारमा सबैभन्दा दिने इम्पोर्टेन्स भनेको किन देशको विकास गर्नको लागि पूर्वाधार शिक्षा र स्वास्थ्य हो है। उहाँले शिक्षा र स्वास्थ्यमा भागलाई दिएको छ है,
1: शिक्षा र स्वास्थ्यमा
0: प्राइभेट विद्यालय प्राइभेट स्कुलका विद्यार्थीले भने हो ट्याक्स तिर्नुपर्छ होइन अतिरिक्त भाग, त्यसपछि स्वास्थ्यमा लागा छ। अब किन रे भन्दाखेरि नि यो दूर दराजका जिल्लाहरूमा स्वास्थ्यको प्रचार गर्नको लागि शिक्षा चाहिँ नि यो सरकारी विद्यालयहरूलाई प्रमोट गर्नको लागि त्यो अर्को जोक होइन।
1: यसले जस्तो मानिलिनुहोस् यो बालेन्द्र शाह एक वर्ष टिकुन, मेरो त प्रार्थना छ भगवान
0: पशुपतिनाथ
1: पाँचै वर्ष टिकुन, त तपाईँ पाँच वर्षपछिको कल्पना गर्नुहोस् एउटा अर्थविदको हिसाबले नेपालको अवस्था कहाँ प्रवेश गर्न सक्छ त्यसपछिको दृश्य, मतलब नेपाली जनको जो अहिलेको अवस्था छ।
0: अब पोजिटिभली कुरा गरिदिउँ है, बालन शाहको कुरा गरिहालौँ न होइन, पोजिटिभ कुरा गर्दाखेरि उहाँले विदेशीलाई भेट्नु भएन, असाध्यै राम्रो उत्कृष्ट कार्य हो किनभने प्रधानमन्त्रीले यो अहिले गहिरो जो नथुखेर
1: जो पाए त्यहीलाई
0: भोकेमा लाइन लाग्न गएका छन् है, हाम्रो
1: विगतको
0: हाम्रो राष्ट्रिय इज्जत
1: एकदम मैले
0: कहाँ गयो होइन,
1: लाइन लाग्यो
0: प्रधानमन्त्री सोल्ट होटलमा धर्मात्मक कार्यक्रममा
1: प्रसाद
0: त्यो अवस्थामा यो चाहिँ उत्कृष्ट कार्य जस्तो लाग्छ मलाई होइन। अनि अलिकता पटक्कै मनले नै धान्न नसक्ने कुरा चाहिने नि, तपाईँ फुटबलको क्याप्टेन फिल्डमा जानुहुन्न, प्रधानमन्त्री त पार्लियामेन्टले बनाओ, भन्दै देशमा चाहिँ उहाँ पपुलर हुनुहुन्थ्यो तर त्यही पार्लियामेन्टले बनायो नि, पार्लियामेन्टमा नै प्रधानमन्त्री हुन्छ है, जानुभयो बल्ल बल्ल बोल्नुभयो खुट्टा मुखमा हालिदिनु भयो भारतले भन्ने कुरा उहाँले भन्नुभयो होइन, हामीले लिपुलेख
1: यो त्यो नियन्त्रण भने कि अलिक अज्ञानताको
0: मेरो विचारमा त्यो स्लिप गरे जस्तो लाग्छ, उहाँले म चाहिँ नि स्टेट्सम्यान हो राजनीतिज्ञ मात्र होइन किन भनिरहनु भएको छ नि काम गर्छ भन्ने होइन। अनि अब सशस्त्र प्रहरीले हामीले पनि केही जग्गा मिच्यारै छौँ भनेर रिपोर्ट दिएको थियो अरे, त्यो रिपोर्ट पढ्नुभएको थियो होला त्यो, अनि उहाँको ब्याक अफ माइन्ड त्यो भइरहेको थियो, हामीले पनि त गरेका छ भने भन्नुभयो त्यो कुरा भारतले भन्ने थियो हामीले होइन यो कुरा होइन है, त्यो गल्ती गर्नु भयो सबै, तर त्यसलाई न्यू बनाएर पार्लियामेन्ट उगार्ने चाहिँ नि यो अर्को फेरि नौटङ्की हेर्नुहोस् है, विरोधीले त यस्तरी हार खाएर डिमोरलाइज भए विरोधी त संगठित हुनुपर्ने हो, उनीहरूले त अब कसरी हामी संगठन राम्रो बनाऊ, पहिला हाम्रोलाई जनताले किन उपेक्षा गरे, चिन्दैन चिने मान्छेलाई यत्रो महत्व दिए, हामीलाई किन चाहिने उपेक्षा गरे भनेर सोच्ने हो, आत्मालोचना गर्ने
1: त्यो कस्तो छ त, प्रतिपक्ष चाहिँ कस्तो देखियो त, बालेन्द्र सरकार आइ लगभग अब तीन महिना पुग्न लाग्यो बालेन्द्रको सरकार, प्रतिपक्ष अब यसो खड्ग प्रसाद ओलीको कुरा सम्झाउनु,
0: उहाँको त
1: शेरबहादुरको अवस्था सम्झाउनु, पुष्पकमल दाहाल वा गगन थापा यी सबै राष्ट्रिय प्रजातन्त्र पार्टी मधेसी हर्क साम्पाङ यी सबै यसो अनुहार सम्झनुहोस्, प्रतिपक्षको ल सरकारको त यो अरे, प्रतिपक्षको चाहिँ भूमिका कस्तो रह्यो,
0: त्यही त मैले भन्न खोजे अब यो ठुल्ठुलो मान्छेहरू तीन चार डनहरूको कुरा नगरौँ
1: भनेको तिन चार डन भने शेरबहादुर खड्ग प्रसाद ओली र पुष्पकमल दाहालको नाम
0: नगरौँ, न उनीहरूको नैतिकता थियो न उनीहरूको बोलीको केही सही पन्ना थियो, शेरबहादुर दाईले बोल्नु भने धेरै तर बोल्दाखेरि नि चिचेपा बोल्दा छ गरेकै पनि छैन, नेता भनेको त बाई डिफिनेसन नेता भनेको त जसले बोल्छ त्यसले गरेर देखाउँछ कि, बोल्न अति नै सजिलो छ जीवरामजी, गरेर देखाउन चाहिँ बडा कठिन कार्य हो होइन, तर अनि त्यो जसले गरेर देखाउन सक्छ त्यसलाई मात्र नेता भनिन्छ, अनि त्यसै मैले यिनीहरूलाई डन भने यिनीहरूले केही पनि गरेर देखाउन सकेन है। अब प्रतिपक्षले होइन अहिलेको भूमिका त के हुनु पर्थ्यो भन्दाखेरि उनीहरू पार्लियामेन्टमा जति छन् मिलेर एउटै भोइस बनाउनु पर्थ्यो र त्यो भोइस चाहिँ जनताको हुनु पर्थ्यो
1: र सरकारलाई दबाब दिनुपर्थ्यो
0: र सरकारलाई तिमीले गरेनौ भनेर दबाब दिनुपर्थ्यो है. यिनीहरूले त यो नौटङ्की देखाउँदाखेरि जनता झन् हरेक गर्न पनि दिएन. सरकारलाई नि भयो बजेट सेसनमा प्रधानमन्त्रीले भारतमा जग्गा हामीले पनि त अतिक्रमण गरेका छौँ भनेर भन्यो भनेर सदन बन्द गर्दा बजेटको गल्ती के हुने डेभलपमेन्ट कामहरू कहाँ जाने 20% राखेको छ अहिलेसम्म डेभलपमेन्टको त्यो बजेटको नि कति प्रतिशत खर्च हुन्छ भन्दाखेरि न्यून हुन्छ असार र साउनमा खर्च हुन्छ सबैभन्दा पर्दा जुन बेलामा चाहिँ के भयो भनेर निशाप्रहण लागिरहँदैन पानी परेर लैजान्छ
1: मतलब व्यापक भ्रष्टाचार हुन्छ दुर्नियतपूर्ण
0: सबै यो
1: लुट लुट हुन्छ
0: विगत 30 वर्षको इतिहासमा चाहिँ नि
1: त्यही
0: भइरहेछ होइन त्यो त क्रम भङ्ग गर्नुपर्ने हो नि त यिनीहरूले होइन. अब जनताले चाहेको त्यही हो. अहिले भालेनलाई गाली गर्ने अथवा सोनी वाग्लेलाई गाली गर्ने भन्दा उहाँहरू त संगठित भएर यो जस्तो अब शिक्षामा भाग हुन्छ होइन को नेपालीले यो प्राइभेट स्कुलहरू विद्यालय राख्न खोज्छ छत्तर राख्न खोज्छ किनभने समय भएको सरकारी स्कुल बेकम्बा भावनाले मास्टर झोले भावनाले होइन तपाईँ अतिरिक्त खर्च गर्नुपर्छ नि त
1: बेकम्बा भएको कारणले मास्टर झोले भएका कारणले मानिस सरकारीमा राख्दैन निजी क्षेत्रमा पढाउन चाहन्छन्
0: जहाँ सरकारी
1: बच्चा बनाउन चाहन्छन्
0: आफूले जन्माएको छोरीलाई
1: राम्रो होस्
0: राम्रो होस् तिनको भविष्य होस् भनेर कोही चाहँदैन. अनि सरकारी स्कुलले जसले राम्रो गरेका छन् तिनको त भाउ बढाएको छ नि त त्यो के अरे दरबार हाई स्कुलको महत्व बढाएको छ होइन सरकारी नभए पनि नि त्यो सेन्ट जेभियर स्कुल जाने फी थोरै छ त्यहाँ महत्व कति छ है. हाम्रो पनि सरकारी स्कुलहरूले
1: पब्लिक सब बुद्ध छन् पब्लिकले बुझेका छन्
0: बुझेका छन्. अब तपाईँले राखेको बच्चालाई एक्स्ट्रा भ्याट पैसा तिर्नु पर्छ
1: मतलब शिक्षामा भ्याट यो गलत भयो अपराधै जस्तो भयो
0: अपराधै हो.
1: अनि अनि
0: स्वास्थ्यमा पनि त्यही हो. स्वास्थ्यमा जब सरकारी अस्पतालहरूमा औषधि छैन मान्छे छैन अनि तपाईँ अस्पतालमा जानुहुन्छ प्राइभेट अस्पतालमा जानुहुन्छ होइन अनि त्यहाँ पनि त्यहाँ गइदिने
1: यसले पार्ने नकारात्मक प्रभाव के हुन्छ
0: सरकारप्रतिको भावना मैले भने नि जनतालाई के भयो भन्नुहुन्छ भने
1: मतलब महँगी पर्छ उनीहरूको उपचारमा महँगो पर्छ शिक्षामा महँगो पर्छ
0: हजुर. अनि त्यो जसलाई त नि ए यसले त गर्छ नि भन्ने थियो नि यो पनि त्यही मुलाबन्द जान्छ
1: है
0: भने मतलब अब सबभन्दा नराम्रो चिज के हो भने मदन भण्डारीज्यूले सुरु गर्नुभयो सड़कको आन्दोलन गरेर निर्वाचित सरकारलाई नखाट्ने भनेर जेन्जी आन्दोलन चाहिँ नि मेरो विचारमा त्यो अलिअलि उनीहरूले बाह्र छोराछोरी छरे सही कुरा गरेर जनता त्यसमा सहभागी भयो सरकार गयो होइन. अब जनतालाई के विश्वास भयो त हामीले चाहिँ भने त सरकारलाई नखाट्न सक्छौँ जनसुकी मैले
1: सरकार भोलि कुनै पनि बेला फेरि पनि विद्रोह हुने सम्भावना रहिरहने
0: भयो भनेपछि
1: त्यो नजिर कायम भयो
0: नजिर कायम भयो अहिले तपाईँले भन्नुभयो नि एक वर्ष रहन् भनेर मैले 5 वर्ष भन्ने अब त्यो त विद्रोहलाई आडो खाउमा नि नुनचुक छरा जस्तै हो.
1: नमस्ते.
0: मलाई डाकेर यो टाइम दिनुभयो प्रशान्त कृतज्ञ छु.
1: धन्यवाद. आदरणीय दर्शक बहिनी उहाँ हुनुहुन्थ्यो विनोद सिजापति अर्थ राजनीतिका ज्ञाता समसामयिक कैयौं त्यस्ता अनुत्तरित प्रश्नहरूको जवाब दिने कोशिश गर्दै म सहित मेरो सम्पूर्ण युनिटलाई कार्यक्रमबाट बिदा दिनुहोस्. नमस्कार.
2: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
3: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
2: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ.
4: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि.
5: फोन नम्बर 082-563-479
4: मोबाइल नम्बर 98-494-67-487.
6: मध्य पश्चिम ट्राङ्क यति बेला बिहानको 10 बजेको छ.

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। लुम्बिनी प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारी लाल अहिरले विगतमा प्रदेश सरकारका कमी कमजोरी सच्याएर अघि बढ़ने बताउनु भएको छ। लुम्बिनी प्रदेशका पत्रकार महासंघ शाखा अध्यक्षहरूसँगको छलफल कार्यक्रममा मन्त्री अहिरले पत्रकार र पत्रकारिता राज्यको बलियो शक्ति भएको कारण यो क्षेत्रलाई व्यवस्था गरेर प्रदेश सरकार अघि बढ़न नसक्ने भन्दै आफूहरूको खबरदारी गर्न आग्रह गर्नुभयो। संचार क्षेत्रलाई बजेटमा पाखा लगाइएको, विनियोजन भएको बजेट कार्यान्वयन हुन नसकेको लगायतका विषयमा शाखा अध्यक्षहरूले उठाएको प्रश्नको जवाब दिँदै मन्त्री अहिरले कर्मचारीको ढिलासुस्ती हुने गरेको भन्दै तत्काल यस्ता कार्यलाई अगाडि बढ़ाउने र काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई कार्यवाही गर्ने चेतावनी पनि दिनुभएको छ। मन्त्री अहिरले प्रदेश सरकार नागरिकको नजिकको सरकार भएको भन्दै सबै पक्षसँग सहकार्य गरेर अघि बढ़ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। स्वीकृति पाएको भन्दा बढ़ी सैया थपेर सञ्चालन गरिरहेका मेडिकल कलेजमाथि सरकारले कार्यवाही प्रक्रिया शुरू गरेको छ। आफै सैया थपेर सञ्चालन गरिरहेका मेडिकल कलेजबाट बढ़ी भएको रकम वसुली गरिने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बताएको छ। मन्त्रालयले त्यस्ता मेडिकलबाट करिब 1,78,44,000 रूपियाँ बेरुजु रकम रहेकाले त्यो रकम उठाउने तयारी थालेको जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रका व्यतिथिहरू कर्मश हटाउँदै जाने क्रममा 5 वर्ष अघिको बेरुजु असुल गर्ने गरी काम शुरू गरिएको बताउनु भएको छ। उहाँले बढ़ी भएको रकम असुली गर्ने कार्य शुरू भइसकेको जनाउँदै थप कलेजहरूका अन्य क्रियाकलापका बारेमा पनि सरकारले अनुगमन गरिरहेको जानकारी दिनुभएको छ। महालेखा परीक्षकको प्रतिवेदनले करिब 5 वर्ष अघि मेडिकल कलेजको यो प्रवृत्ति बारेमा जानकारी गराएर ती मेडिकल कलेजबाट असुल उपर गर्नुपर्ने काम गर्नुपर्ने रकम उल्लेख गरेको थियो। दाङमा मोटरसाइकल टरकसँग ठोकिँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका 5 रातु डाँडामा बिग्रिएर रोकिराखेको ट्रकको पछाडि मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक लमही नगरपालिका 7 हस्नापुर निवासी अन्दाजी 37 वर्षीय जीवन गिरीको मृत्यु भएको हो। गम्भीर घाइते गिरीलाई लमही अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो। दुर्घटनामा अर्का एकजना घाइते भएका छन्। मोटरसाइकल दुर्घटनामा सवार अन्दाजी 32 वर्षीय धनीराम चौधरी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। घाइते चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान कोराहीमा उपचार भइरहेको छ। दुर्घटना आज बिहान करिब 4 बजेतिर भएको हो। सड़कमा बिग्रिएर रोकिराखेको ना 5X9336 नम्बरको ट्रकको पछाडिबाट लु 12P9840 नम्बरको मोटरसाइकल ठोकिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको र सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रदेश र पालिकालाई प्रदान गरिने अन्तर सरकारी वित्तीय हस्तान्तरण सम्बन्धी विवरण सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले विभिन्न प्रदेश तथा पालिकाका लागि वित्तीय स्रोत बाँडफाँड र अनुदान व्यवस्थाको विवरण सार्वजनिक गरेको हो। आगामी आर्थिक वर्ष 2083-84 लागि संघ सरकारबाट प्रदेशलाई जाने अनुदानतर्फ कर्णाली र मध्य प्रदेशलाई सबैभन्दा बढ़ी रकम छुट्याइएको छ। तर सरकारी वित्तीय हस्तान्तरण प्रदेश र पालिका 2083-84 अनुसार आगामी आर्थिक वर्षका लागि 4,24,27,74,00,000 रूपियाँ विनियोजन भएको छ। जसमध्ये प्रदेशलाई 3,14,63,39,00,000 रूपियाँ र पालिकालाई 1,09,65,35,00,000 रूपियाँ बराबर हो। यो संघ सरकारले प्रदेश र पालिकालाई सामान्यकरण सशर्त विशेष र सम्पूरक शीर्षकमा अनुदान दिएको हो। प्रदेशका लागि विनियोजन भएको अनुदान रकममा सबैभन्दा बढ़ी मध्य प्रदेशलाई 17,59,87,00,000 रूपियाँ विनियोजन भएको छ भने कर्णाली प्रदेशका लागि 17,20,82,00,000 रूपियाँ विनियोजन भएको छ। अवस्त बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: एका नब्बे थुप्लो चार मेगा अर्थमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजा तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजा तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजा तथा उपचार,
4: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजा तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू,
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 082-5562-18।
7: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
8: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
9: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुल्लासको पापड।
8: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
9: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
8: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
10: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5590-847, 082-5590-847।
12: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
13: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
12: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
13: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
12: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
13: ल ल काका, गइहाले म।
14: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
13: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
14: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498-87741।
15: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेसन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ। सम्पर्क नम्बर 97090-65225, 082-5191-101, 591-102, 591-103, 591-104 र 591-105।

0: नमस्कार। परिवर्तन सम्भव छ रेडियो काठमाडौँ 92.1 द्वारा प्रसारित यो कार्यक्रम इन्द्रणीको नयाँ श्रृंखलाको साथमा म चन्द्रमणि छु। कार्यक्रम इन्द्रणीमा साह्रै मिठा मिठा पुराना होइन भाकाहरू चाहिँ यहाँले सुन्न पाइरहनु भएको छ। टेक्निकल सपोर्टमा काठमाडौँबाट ईशाले साह्रै मिठा मिठा गीतहरू बजाइरहनु भएको छ र अब यो कार्यक्रमको यो बीच भागमा म उपस्थित भइसकेको छु र तपाईँ जहाँ जुन अवस्थामा रहेर भएर पनि यो कार्यक्रम सुनिरहनु भएको छ मेरा प्यारा प्यारा साथीहरू यहाँहरू सबैलाई म नमन व्यक्त गर्न चाहन्छु। तपाईँको महत्वपूर्ण साथले इन्द्रणीको बसाई साँच्चीकै भन्नुपर्दा यादगारमय बन्दै अगाडि बढ़िरहेको छ र यिनै यादगारमय बनाउने सिलसिलामा हामी छौं र विभिन्न जानकारीहरू नेपाली लोकसंगीतका बारेमा हामी तपाईँलाई गराउँछौ। यिनै सांगीतिक जानकारी गराउँदै मिठा सुमधुर गीत संगीतहरू सुनाउँदै आजको बसाईमा तपाईँले टेलिफोन गर्न सक्नुहुन्छ र नेपाली गीत संगीतका बारेमा तपाईँले आफ्ना विचार विमर्शहरू चाहिँ व्यक्त गर्न सक्नुहुन्छ र विभिन्न संघ संस्थाहरूले कार्यक्रमहरूको आयोजना गरिरहेका छन् र ती कार्यक्रमहरूका आयोजनाका सन्दर्भसँगै नेपाली लोकधोरी विकासका लागि जुन भूमिका चाहिँ विभिन्न संघ संस्थाहरूले खेलिरहेका छन् यसका लागि म सम्पूर्ण संघ संस्थालाई नमन पनि व्यक्त गर्न चाहन्छु। हामी इन्द्रणीको बसाईबाट विविध जानकारी गराउँदै अगाडि बढ्ने क्रममा यतिखेर म यही असारको 3, 4 र 5 गते चाहिँ सांस्कृतिक संस्थान नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको संस्था हो जसका अहिले महाप्रबन्धक किरण बाबु पुन हुनुहुन्छ र उहाँकै नेतृत्वमा रहेको सांस्कृतिक संस्थानले विशेष गरी नेपाल सरकार संस्कृति पर्यटन र नागरिक उड्डयन मन्त्रालय अन्तर्गत यो रहेको र विभिन्न सजीव कलासँग सम्बन्धित आधिकारिक निकाय एउटा यो सांस्कृतिक संस्थान रहेको छ जसलाई हामी राष्ट्रिय नाचघर जमल भन्न पनि भन्छौं र यसकै आयोजनामा संस्कृतिको विकास संस्थाको जुन गौरवमय 54 वर्ष जुन पूरा गरेको छ यो अवसरमा नेपाली कला संरक्षण सम्वर्धन प्रवर्धन अनि दस्तावेजीकरण सहित पुस्तान्तरणका लागि नवजागरण प्रभाव गर्ने उद्देश्यका साथमा यही 83 साल असार 3, 4 र 5 गते सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता 2083 को आयोजना हुँदैछ र यो कार्यक्रममा तपाईँले पनि सहभागिता जनाउन सक्नुहुन्छ। आज हामी किरण बाबु पुनसम्म सम्भव भएसम्म टेलिफोनमा हामी कुराकानी गर्दै सांस्कृतिक संस्थानले आयोजना गर्न लागेको यो कार्यक्रम सँगै आज विशेष गरी सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी यो प्रतियोगिताका सन्दर्भमा आज विशेष भेटघाट कार्यक्रम दिउँसो 2:30 बजेलाई राष्ट्रिय नाचघर जमल सांस्कृतिक संस्थानमा राखेको जानकारी पनि म तपाईँलाई गराउँदै अब टेलिफोनमा हामी कुराकानी गर्छौं। 4591 3000 र 400 मा तपाईँले टेलिफोन गरेर नेपाली गीत संगीतका बारेमा जानकारी गराउन सक्नुहुन्छ। जस्तै अब सांस्कृतिक संस्थानले यो दोहोरी गीत प्रतियोगिताहरू गरिरहेको छ भने यी यस्ता खालका प्रतियोगिताले चाहिँ नेपाली गीत संगीतको विकाससँगै संस्कृति विकासका लागि कस्तो भूमिका खेल्न सक्छन् र किरण बाबु पुन महाप्रबन्धक भएर आइसकेपछि सांस्कृतिक संस्थानलाई अहिलेसम्मकै नाफामा पुर्याउनु भएको छ यो हामी सम्पूर्ण गीत संगीत प्रेमी मनहरूको लागि खुशीको कुरा हो। किनभने हरेक संस्थानहरू डुबेका अवस्था भन्ने कुराहरू मात्र हामीले सुन्न पाएका छौं तर किरण बाबु पुनले नेतृत्व गरिसकेपछि एउटा लोकधोरीको क्षेत्रको चाहिँ कलाकारले नेतृत्व गरेको सांस्कृतिक संस्थान अहिले साँच्चीकै भन्नुपर्दा नाफामा गएको छ। यो एउटा देशकै उदाहरणै संस्था बन्न सफल भएको छ र यिनै विविध विषयमा किरण बाबु पुनसँग हामी टेलिफोनमा कुराकानी पनि गर्नेछौ र आज जुन भेटघाट कार्यक्रम हुँदैछ यो सन्दर्भमा पनि जोड्नेछौ। तर यतिखेर पनि एउटा गीत राखौं कि क्या हुन्छ? टेलिफोन भन्नुभएको छ। नमस्कार। परिवर्तन सम्भव छ। नमस्कार हजुर। जय होस्। जय होस्। को बोल्नुभयो?
1: हेलो।
0: हामीले आवाज राम्रोसँग सुन्न सकेन सा त्यसैले हामीले उहाँसँग बोल्न असमर्थ भयौं। एकैछिनपछि किरण बाबु पुनसँगको टेलिफोन कुराकानी जोडौंला। यतिखेर एउटा गीत राखौं त्यसपछि हामी आउँछौ। साथीहरू सुन्दै रहनुहोला।

0: देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत इन्द्रणीको श्रृंखलालाई लाइभ सुनिरहनु भएको छ। हामी काठमाडौँबाट बोलिरहेका छौं र मैले यहाँलाई जानकारी गराइरहेको छु कि सांस्कृतिक संस्थान जो नेपाल सरकारको पूर्ण स्वामित्वमा छ र यसका महाप्रबन्धक अहिले किरण बाबु पुन हुनुहुन्छ र किरण बाबु पुनकै नेतृत्वमा रहेको सांस्कृतिक संस्थान विगतका वर्षहरूमा भन्दा यो वर्ष नाफामूलक पनि भएको छ र त्यहाँ भएका विभिन्न कुराहरूको चिराफारा गर्दै सांस्कृतिक संस्थानलाई एउटा नाफामा होइन संस्थान भन्ने बित्तिकै घाटामा जान्छ भन्ने हामीलाई चाहिँ एउटा त्यो मनोभाव परेको हुन्छ। तर जब किरण बाबु पुन जो हाम्रो नेपाली लोकदोहोरी क्षेत्रको एउटा स्रष्टा सर्जक गायक जसको नेतृत्वमा रहेको सांस्कृतिक संस्थान अहिले चाहिँ नाफामा रहेको छ र यसलाई राम्रो बनाउनको लागि किरण बाबु पुन संस्थागत रूपमा लागिरहनु भएको छ जो महाप्रबन्धक हुनुहुन्छ किरण बाबु पुन यहाँलाई जानकारी गराउँछु। र यही असारको 3, 4 र 5 गते सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी गीत प्रतियोगिता हुँदैछ जुन चाहिँ यो 54 वार्षिक उत्सव परेको छ संस्थाको र यही अवसरमा यो कार्यक्रमको आयोजना हुँदैछ र आज दिउँसो 2:30 बजे सांस्कृतिक संस्थानको सेमिनार हलमा विशेष भेटघाट कार्यक्रमको पनि आयोजना गरिएको छ र यो 3, 4 र 5 गते हुने यो कार्यक्रमका सन्दर्भमा जानकारी गराउन यतिखेर हामीसँग सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुन टेलिफोन सम्पर्कमा हुनुहुन्छ। महाप्रबन्धकजी यहाँलाई स्वागत छ इन्द्रणीमा।
1: हजुर धन्यवाद दाई, सर्वप्रथम हजुरलाई हृदयदेखि नै आभार सहित नमस्कार। सम्पूर्णलाई मेरो तर्फ नमस्कार भन्न चाहन्छु।
0: अब किरण बाबु पुन अहिले सांस्कृतिक संस्थानको महाप्रबन्धक हुनुहुन्छ र कार्यक्रम इन्द्रणीको श्रृंखलामा धेरै पटक आम श्रोताहरूसँग सँगै रहेर हामीले कुराकानी पनि गर्न पाएका छौं। जब महाप्रबन्धक भइसकेपछि हामीले किरणजीसँग यसरी गफ गर्न चाहिँ पाएका छैनौं। तैपनि यो 3, 4 र 5 गते सांस्कृतिक संस्थानले आफ्नो यो गौरवमय 54 वार्षिकोत्सवको अवसर पारेर चाहिँ विशेष गरी नेपाली कला संस्कृतिको संरक्षण सम्वर्धन दस्तावेजीकरणको लागि र पुस्तान्तरणको लागि एउटा लोकदोहोरी यो कार्यक्रमको आयोजना गर्दैछ। यसका सन्दर्भमा सबैभन्दा पहिला अलिकति जानकारी गराइदिनुहोस् न आम श्रोतालाई।
1: हजुर धन्यवाद दाई। अब मेन कुरो त हजुरले भनिसक्नुभयो, एउटा सांस्कृतिक संस्थान भनिसकेपछि यसको प्रमुख क्षेत्राधिकार यसको चाहिँ अभिभारा भनेकै नेपालको जुन एउटा वैज्ञानिक गौरवशाली लोक संस्कृतिको लोककलाको संरक्षण सम्वर्धन प्रवर्धन र पुस्तान्तरण त्यो पनि सही ढंगले सभ्य ढंगले चाहिँ पुस्तान्तरण हुनुपर्दछ भन्ने त्यसलाई पनि आज जीवन्त कला सजीव कलाको माध्यमबाट नवजागरण प्रवाह गर्ने उद्देश्यका साथ स्थापित सांस्कृतिक संस्थान र त्यसको अभिभारा बमोजिममा हामीले यो प्रयास गर्दैछौ। त्यसको हाम्रो एउटा लोक तथा लोकदोहोरी विधा भनेकै एउटा लोक जीवनको एउटा मुटुको रूपमा ढुकढुकीको रूपमा रहन्छ। यसर्थ राष्ट्रिय पहिचानको कुरा राष्ट्रिय अस्तित्वको सवालमा सर्वप्रथम लाडीको भागमा लोकदोहोरी नै हुने गर्दछ। यसर्थ दोहोरी गीत प्रतियोगिता चाहिँ हामीले गर्नुपर्दछ। त्यो पनि विशेष अवसर पारेर सांस्कृतिक संस्थानको 54 वार्षिक उत्सवको अवसर पारेर हामीले गर्नुपर्दछ भन्ने हामीले जुन एउटा निर्णय गरेर हामी अगाडि बढेका छौँ। जुन एउटा असारको 3, 4 र 5 गते भव्यताका साथ सफल पार्ने हाम्रो एउटा प्रयास रहेको छ। त्यसको लागि आम चाहिँ दर्शक महानुभावहरू त्यस्तै गरी हजुरहरू जस्ता संचारकर्मी पत्रकार साथीहरूको म साथ सपोर्टको अपेक्षा गर्दछु।
0: पक्कै पनि यहाँले भने जस्तै सांस्कृतिक संस्थान राष्ट्रिय दोहोरी प्रतियोगिता 2083 तो पनि सांस्कृतिक संस्थानको गरिमामय 54 वार्षिक उत्सवको अवसरमा यहाँले गर्दै हुनुहुन्छ। पक्कै पनि यो लोक क्षेत्रको लागि यहाँले भन्नुभयो, लोक भन्ने बित्तिकै हाम्रो यहाँ माटोको सुगन्ध आउँछ, संस्कृतिका कुरा हुन्छन् अनि विभिन्न हाम्रा चाहिँ जात जातिका आफ्नै वेशभूषा छन्, लोकबाजा परम्पराहरू छन् र यो अस्तित्वको चाहिँ अस्तित्वलाई अझ जोगाउनको लागि चाहिँ तपाईँहरूले एउटा वार्षिक उत्सवको अवसरमा यो कार्यक्रम गर्दै गर्दा तपाईँ एउटा लोक क्षेत्रबाट त्यो ठाउँमा पुग्नु भएको मान्छे किरणजी, त्यो हिसाबले पनि आफू भएको बेलामा सांस्कृतिक संस्थानलाई अहिलेको यो उचाइमा पुर्याउँदै गर्दा दोहोरीको क्षेत्रलाई पनि अगाडि बढाउनु पर्छ भन्ने एउटा यहाँमा त्यो एउटा सोच थियो, त्यो सोचलाई पूर्ण गराउँदै यहाँले यो आयोजना पनि गर्दै हुनुहुन्छ। यसको लागि त हामी सम्पूर्ण संसारकर्मीको तर्फबाट आम श्रोता दर्शक जो यतिखेर नेपाली लोकसंगीतको यो कार्यक्रम इन्द्रणी सुन्दै हुनुहुन्छ उहाँहरूले पनि किरण बाबु पुनलाई धन्यवाद दिइरहनु भएको होला जस्तो मलाई लागिरहेछ, किनभने यो एउटा गौरवमय काम पनि हो र एउटा ऐतिहासिक काम पनि हो। अब यो कार्यक्रमको विशेषताहरू के छन्, अलिकति जोडिदिनुहोस् न, को को आउँदै हुनुहुन्छ यो कार्यक्रममा, कतिले भाग लिँदै हुनुहुन्छ, के छ त्यो अलिकति डेटाहरू केही छ?
1: हजुर, यसमा अब हाम्रो विशेष त 25 समूहहरूको बीच हामीले स्वस्थ एकदम एवं प्रतिस्पर्धा बनाउँछौ। त्यसबाट विजेता हुनेलाई हामीले यसमा आह्वान पनि हामीले सूचना सार्वजनिक पनि गरिसकेका छौँ। विजेताको लागि 2,00,000 राशि, त्यसै गरी उपविजेताको लागि 1,00,000 राशि र अन्य 4 विधाहरू छन् जसमा सर्वोत्कृष्ट गायक, सर्वोत्कृष्ट गायिका, त्यस्तै गरी वेशभूषा तथा आभूषण सम्बन्धी, त्यस्तै गरी सर्वोत्कृष्ट सांस्कृतिक भावयुक्त प्रस्तुतिकरण कसले गर्दछ त्यो अनुसार पनि हामीले विभिन्न 4 अन्य विधाको लागि जनै चाहिँ 25,000 राखेका छौँ। त्यति मात्रै नभएर हामीले प्रमाणपत्र मागेको चिन्ह लगायत हाम्रो सांस्कृतिक संस्थानको आफ्नै रेकर्डिङ स्टुडियोमा, जहाँ नेपाल सरकारको जुन मापदण्ड अनुसार कानून सम्बद्ध सर्वाधिकार रहने गरी विजेता र उपविजेताको लागि हामीले 1-1 लोक तथा दोहोरी गीत रेकर्डिङ गर्ने व्यवस्था पनि गर्नेछौँ र हाम्रो सांस्कृतिक संस्थानमा सञ्चालन भइरहेको 6 कला प्रशिक्षण कार्यक्रममा यी सर्वोत्कृष्ट जुन विजेता हुनुहुन्छ उहाँहरू सबैलाई फेरि त्यो कला प्रशिक्षण कार्यक्रममा पनि सहभागी हुने अवसर प्रदान
0: गर्दै राम्रो र एउटा भनौ दस्तावेजीकरणको लागि पनि होस् अथवा लोक संगीत विकासका लागि र व्यक्ति विकाससँगै आर्थिक रूपले पनि उपार्जन हुनुपर्छ भन्ने हिसाबले नि यी विविध कार्यक्रमहरूको आयोजना गर्दै गर्दा साँच्चीकै एउटा जुन पुरस्कार राशि पनि राम्रै राखेर तपाईँहरूले एउटा लोकदोहोरीको क्षेत्रलाई हौसला बढाउनु भएको छ, यसका लागि फेरि पनि म धन्यवाद दिन चाहन्छु। र विशेष प्रस्तुतिको रूपमा राजु परियार, देवी घरती, राजु ढकालहरूको रहने हो
1: अतिथिको
0: रूपमा नेपाली लोक संगीतका मूर्धन्य व्यक्तित्व नारायण रायमाझी प्रमुख अतिथि हुनुहुन्छ। निर्णयकहरूमा चाहिँ को को हुनुहुन्छ किरणजी?
1: निर्णयकहरूमा हाम्रो आदरणीय दाई दुर्गा रायमाझी, चन्द्र शर्मा दाई, राधिका हमालज्यू, सीता थापा दिदी, त्यसै गरी कृष्ण रेउली, दीपक खड्का, सुभाष केसीज्यू हुनुहुन्छ। त्यसै गरी उद्घोषणमा हाम्रो लोकप्रिय गायक बद्री पङ्गिनी दाई, त्यसै गरी मन्जु पौडेलज्यू हुनुहुन्छ। र यो एउटा हजुरले अघि भनिसक्नुभयो एउटा लोक कलालाई एउटा राज्यको तर्फबाट नेपाल सरकारले अपनत्व लिई यसलाई चाहिँ बचाउनु पर्दछ, किनभने राज्यको एउटा ढुकढुकी र लोकको एउटा मुटुको रूपमा जसरी लोक संस्कृतिलाई, लोक कलालाई हामीले लिँदै गर्दाखेरि नेपाल सरकारको तर्फबाट अपनत्व लिनु पर्दछ र यसलाई एउटा समयको मागसँगै हाम्रो जुन एउटा डिजिटल युगसँगै वैश्विकरणको प्रभावले गर्दाखेरि नयाँ पुस्तामा हाम्रो मौलिक लोक कला, लोक संस्कृति चाहिँ के हो त भन्ने हिसाबलाई पनि त्यसलाई नवजागरण प्रभाव गर्ने उद्देश्यका साथ सभ्य रूपमा यसलाई चाहिँ पुस्तान्तरण गर्नुपर्दछ भनेर, अर्को कुरा यो सँगसँगै एउटा प्रतिभाको, एउटा कलाको, शिष्टाचारको सम्मान हुने प्रणाली राज्यले पनि बसाल्नु पर्दछ, एउटा राष्ट्रिय चाहिँ गौरवको कार्यक्रम हामीले गर्नुपर्दछ भनेर हामीले एउटा हामीले जुन एउटा सक्ने जतिको एउटा
0: योभन्दा अगाडि पनि सांस्कृतिक संस्थानले विविध कार्यक्रमहरू सम्पन्न गरेको छ र यहाँको नेतृत्वमा आइसकेपछि सांस्कृतिक संस्थानले एउटा रूपै फेरेको छ, त्यहाँभित्रका विभिन्न कुराहरूसँग एउटा मुहारै फेरेको छ र यहाँले आफ्नो आफू आइसकेपछि गर्नुभएका कामहरूको एउटा लिस्टिङ पनि तपाईँले सामाजिक सञ्जालदेखि लिएर विशेष गरी सांस्कृतिक संस्थानको आधिकारिक उसमा पनि राखिसक्नु भएको छ। त्यो हेर्दै गर्दा हामीले विगतका धेरै महाप्रबन्धकज्यूहरूको अवस्था र अहिले तपाईँ आइसकेपछिको अवस्था पनि नियाल्न पायौं, सायद त्यही भएर होला अहिले पनि तपाईँ निरन्तर रूपमा काम गरिरहनु भएको छ। तपाईँलाई एउटा विश्वास र तपाईँको काम देखेर यसले चाहिँ नेतृत्व लिइसकेपछि साँच्चीकै सबैको मन जित्दै अगाडि बढेको छ र संस्थानलाई पनि नाफामा ल्याएको छ भन्ने कुराहरू छ। यो थोरै प्रसंग जोडिदिनुहोस् न, यो पनि जोडिहालौ न।
1: धेरै धेरै धन्यवाद हजुरले, अब सबै कुरा त भनिसक्नुभयो। अब एउटा कुरो चाहिँ के हो भने लोक क्षेत्रलाई नजिकबाट निहाल्ने मनहरूले र लोक जुन एउटा लोक संस्कृतिलाई आफ्नो चाहिँ शिरोधार्य गर्ने प्राणीहरू कर्तव्यनिष्ठ इमान्दार हुन्छन् र उनीहरूकोले जिम्मेवारी चाहिँ कर्तव्यनिष्ठ भएर निभाउँछन् भन्ने एउटा लोकले गर्व गर्ने लोक विशेष लोक विधा जुन अघि मैले भनिसक्नुभयो हजुरले जुन पृष्ठभूमिबाट म आएको छु त्यो विधाका साथीहरूले झनै चाहिँ एउटा गर्व गर्ने ठाउँ चाहिँ मैले त्यो त्यो चाहिँ सिरो धार्य गरेर अगाडि बढिरहेको छु, किनभने मैले राम्रै गर्न नसके पनि मैले इमान्दारी रहनुपर्छ र कर्तव्यनिष्ठ भई राज्यले मलाई सुम्पिएको जिम्मेवारी चाहिँ मैले निभाउनु पर्दछ भन्ने अभिप्रायको साथ म अगाडि बढेको हुँ। मैले चाहिँ यो एउटा भनौँ सत्कर्म गर्ने प्रयास गरेको हुँ, जसमा
0: सत्कर्मकै फल भनौ न।
1: एकदम हजुर, मैले चाहिँ त्यही नै हो। अब यो सबैको साथ सपोर्टले गर्दाखेरि एउटा इमान्दारीको मैले जिम्मेवारी वहन गर्ने प्रयास गरेको हुँ। त्यही अनुसारको यो चाहिँ सफलता चाहिँ अहिलेको युगमा डिजिटल युगमा पारदर्शी ढंगले अहिले कसैलाई छलकपट गर्ने कसैलाई चाहिँ झुक्याउने त्यो कुनै चाहिँ ऊ छैन। त्यो हुनाले गर्दाखेरि जुन आएको छ यो प्रतिवेदनहरू महालेखा परीक्षकको रिपोर्ट अनुसार नेपाल सरकारले गरेको त्यो समीक्षा अनुसार आएका रिपोर्टहरू हुन्। यसर्थ यसमा हामीले जति गरेका छौँ एउटा यो हामीले पूजा गर्ने मन्दिरको रूपमा, किनभने नेपाल सरकारको एउटा यो मात्रै निकाय हो जहाँ चाहिँ कलाकार नै कर्मचारी भएर काम गर्दछन्, कार्यरत हुन्छन्, राष्ट्र सेवक हुन्छन्। यसर्थ पनि यसलाई बचाउनु पर्छ, यसको अस्तित्वलाई चाहिँ स्थायी बनाउनु पर्छ, यसको चाहिँ गरिमालाई स्थायी बनाउनु पर्दछ भन्ने उद्देश्यका साथ जुन एउटा मैले जुन पृष्ठभूमिबाट आएँ त्यसलाई शिरमा राखेर मैले काम गर्ने कोसिस गरेको हुँ। यसर्थको फल हो र त्यही अनुरूप हामी अगाडि बढ्ने कोसिस गरेका छौँ र यसलाई निरन्तरता दिनुपर्दछ। र तपाईँहरू जस्ता आम सञ्चारकर्मी आम चाहिँ सम्पूर्ण जनमतको साथ सफल हुनुपर्दछ भन्नेमा सांस्कृतिक संस्थान अपेक्षा गर्दछ।
0: एकदम खुसी लाग्यो यसरी गफ गर्न पाइयो र आम श्रोता जो साँच्चीकै दूरदराज कुना कन्दरा रस्ती बस्तीमा रहेर किरण बाबु पन एउटा सजग एउटा गायक जसका धेरै गीतहरू नेपाली लोकसंगीतको क्षेत्रमा कालजयी बनेर बसेका छन् र विशेष गरी युवा पुस्तालाई लोकगीतप्रति आकर्षित गर्न यहाँले शुरूआती दिनहरूमा दिनुभएका गीतहरूले साँच्चीकै एउटा पुस्तान्तरणको भूमिका पनि निर्वाह गरेको छ। जुन किरण बाबु पुनले नै सृजना गर्नुभएका गीतहरू बजारमा आइसकेपछि पछिल्लो समयका गीतहरूले एउटा बाटो पनि बनाएर त्यही अनुसार अगाडि बढ्दै गर्दा आज युवा पुस्तामाझ पनि लोकदोहोरी गीतहरू एकदम चर्चामा रहेका छन्। आम श्रोता दर्शक जो लोकगीतलाई मन पराउने युवा पुस्ता हुनुहुन्छ उहाँले पनि लोकसंगीतलाई मन पराउन थाल्नु भएको छ। आज डिस्कोदेखि लिएर हरेक पार्टीहरूदेखि लिएर विवाह व्रतबन्ध सत्यनारायणका पूजा होस् अथवा विभिन्न पूजा आजामा पनि लोकसंगीतहरू घन्किन थालेका छन्। यो तपाईँ हामी सबैको लागि एउटा गर्वको विषय पनि बनेको छ। यसका लागि पनि म किरणलाई विशेष धन्यवाद दिन्छु। अब यो सँगसँगै अब यहाँको व्यस्तता काम गराई सँगसँगै पनि अगाडि बढ्दै गर्दा अहिले पछिल्लो समय जब महाप्रबन्धक भइसकेपछि किरण बाबु पुनका सृजना सुन्न पाइएनन् भन्ने कुरा बजारमा छ आम श्रोताको, यो खुल्दुली पनि मेटाइदिने हो कि?
1: हजुर, धन्यवाद भाइ। जुन एउटा लाखौं श्रोता दर्शकले हजुर मार्फत जुन मलाई एउटा चिन्तन शुभेच्छा गर्नुभएको छ यसको लागि फेरि पनि म हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु। त्यही नै अहिले मैले भनिसके जिम्मेवारी जुन एउटा ले गर्दाखेरि मैले जुन मेरो पाटो मेरो पृष्ठभूमिलाई केही ओझेलमा केही छायामा जुन मेरो कृतिको क्रियाकलापलाई चाहिँ स्वभावैले मैले गर्न पाएको छैन। तापनि जुन एउटा यो निकायको विषयमा मैले अघि भनिसकेँ पछिल्लो समय मैले र आदरणीय देवी घरतेज्यूले गाउनु भएको साइलो साइले भन्ने गीत निकै रुचाउनु भएको छ पछिल्लो समयमा आएको हाम्रो सांस्कृतिक संस्थानकै आधिकारिक युट्युब च्यानल र सांस्कृतिक संस्थानकै आधिकारिक रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको गीत हो। त्यसले गर्दाखेरि मैले चाहिँ मेरो मत जहाँ भए तापनि जसो अवस्थामा रहे तापनि मेरो तनमन मेरो ध्यान चाहिँ मेरो जुन एउटा म पृष्ठभूमिबाट आएँ मेरो कला क्षेत्रमा रहने नै भयो। जुन एउटा शुभेच्छा प्रकट गर्नुभएको छ शोभापैले पनि मैले केही चाहिँ समय निकालेर अब चाहिँ मेरा कृतिहरूलाई प्रकाशनको क्रियाकलापलाई पनि जोड दिनुपर्दछ भन्नेमा मैले त्यो मानसिकता बनाइरहेको छु। हेरौँ त्यो कहिले सायद उठ्छ र बाँकी कुरा त मेरो जिम्मेवारी जस्तता नै अहिले चाहिँ राष्ट्रप्रति समर्पित भएको कारणले गर्दाखेरि मैले त्योतर्फ अलिकति ओझेलमा परेको छ। तापनि हाम्रो सांस्कृतिक संस्थानबाट हुने क्रियाकलापहरू आइरहेका छन् त्यसमा चाहिँ मैले अब यो क्षेत्रलाई चटक्कै छोड्न खोजेको बिर्सन खोजेको यसभन्दा परको चाहिँ संसार रोज्न खोजेको भन्ने
0: पक्षले
1: फेरि मेरा कृतिहरू बजारमा आउनेछन्।
0: अब यो सँगै आज विशेष भेटघाट भन्नुभएको छ यो असार 3, 4, 5 गतिको लागि आजको भेटघाट कार्यक्रम चाहिँ कस्तो हो? 2:30 बजे दिउँसो
1: आजको भेटघाट कार्यक्रम विशेष त हजुरहरूप्रति समर्पित जो चाहिँ सञ्चारकर्मी हुनुहुन्छ पत्रकार हुनुहुन्छ जो चाहिँ डिजिटल युगसँगै डिजिटल मिडिया मार्फत आम चाहिँ जनमनमा छाउनु भएको छ हजुरहरू प्रतिको भेटघाट र त्यस्तै गरी हाम्रो प्रतियोगी जुन 25 समूह छन् उहाँहरूसँगको साक्षात्कार भेटघाट र हाम्रा कुराहरू तपाईँहरू समक्ष राख्ने र तपाईँहरूका केही चाहिँ छन् भन्ने त्यसका जिज्ञासालाई पनि हामी मार्फत त्यसलाई परिपूर्ति गर्ने हिसाबले आजको कार्यक्रम हामीले आयोजना गरेका छौँ र विशेषतः 3-4-5 कार्यक्रमलाई सभ्य भव्य ढंगले सम्पन्न गर्नको लागि हजुरहरूको साथ सपोर्ट र विशेष गरी सल्लाहको पनि अपेक्षा सहित हामी यो चाहिँ भेटघाट कार्यक्रम आयोजना गर्न गइरहेका छौँ।
0: एकदम ल धन्यवाद छ, सफलताको शुभकामना छ। यहाँहरू गौरवमय 54 वर्षको यो अवसरमा यो कार्यक्रम गर्दै हुनुहुन्छ। साँच्चै के भन्नुपर्दा लोक क्षेत्रले एउटा ऐतिहासिक नै एउटा चाहिँ भनौँ ऐतिहासिक उपलब्धिको रूपमा यो चाहिँ प्रतियोगितालाई हामीले लिएका छौँ र सांस्कृतिक संस्थानले यो खालको कार्यक्रम राखेर साँच्चीकै नेपाली लोकसंगीतलाई मन पराउने मनहरूको मनलाई चाहिँ अझै नजिक ल्याउने प्रयास गरेकोमा हामी फेरि पनि किरण बाबु पुनज्यू यहाँलाई म धन्यवाद दिन चाहन्छु। अब जाँदा जाँदै यहाँको हामी सेना प्रहरी भन्ने एउटा गीत सम्झना गर्दै हामी छुट्टिँदैछौ। यो गीत अब बज्दैछ, केही भन्नुहुन्छ यो गीतसँगै हामी बिदा माग्दै गर्दा?
1: यो हामी सेना प्रहरी भनिसकेपछि मलाई फेरि पुरानै जमानामा जुन क्यासेटको जमानामा पुर्याइदिनु भयो दाइले, त्यहाँदेखिको हाम्रो सम्बन्ध दाइलाई फेरि पनि धेरै धेरै मैले सम्झिन चाहे ती दिनहरू र तपाईँलाई विशेष आभार प्रकट गर्न चाहे। हामी सेना प्रहरी एउटा राष्ट्र सेवक कर्मचारीहरूप्रति समर्पित जसले चाहिँ देशको माया राष्ट्रको माया हुन्छ र एउटा घर परिवार र राष्ट्र प्रेमको मायाक बीचको चाहिँ जुन एउटा पुलको माध्यम चाहिँ यो गीत बन्न सकोस् भन्ने हिसाबले मैले सिर्जना गरेको गीत म जहाँ रहे पनि यो गीत फ्रन्ट लाइनमा मेरो अग्रभागमा आउँदछ मेरो परिचय भन्नको लागि त्यसलाई फेरि सम्झाइदिनुभयो दाईलाई धेरै धेरै धन्यवाद र यही गीत मार्फत म सम्पूर्ण आदरणीय दर्शक श्रोता मनहरूलाई फेरि हृदयदेखि नै सम्झन चाहन्छु। हजुर हजुरले जुन एउटा समय दिनुभयो त्यसको लागि पनि धन्यवाद। नमस्कार,
0: धन्यवाद छ तपाईँलाई पनि भन्दै आजको लागि इन्द्रणीको श्रृङ्खलाबाट बिट मार्ने पनि समयमा आएको छु। पक्कै पनि आज हामीले धेरै लामो समयपछि सांस्कृतिक संस्थानका महाप्रबन्धक नेपाली लोकसंगीतलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्ने किरण बाबु पुन जसका गीतहरू सुनेर
2: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
3: खुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड खुराहीदान फोन नम्बर 082-581-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
4: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
5: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
6: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
4: बाङ्गा टिङ्गा दाँत मिलाउने,
6: शल्यक्रिया गरेर दाँत निकाल्ने,
4: खाली ठाउँमा दाँत भर्ने,
6: दुखेको दाँतलाई नदुखाई ज्वरैबाट निकालिने,
4: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
6: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकिज हाई नाइस अडगुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पायल फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9866 61 694
5: मध्यपश्चिम ट्याङ च्याक यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। भारतीय नागरिकलाई गैर कानूनी ढंगले नागरिकता दिलाउन भूमिका खेलेको पाइएपछि दाङका एकवटा अध्यक्ष सहित चारजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजपुर गाउँपालिका चारका वडा अध्यक्ष 65 वर्षीय रामेश्वर अहिर, कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका 9 घर भएका राजपुर चारका वडा सचिव तथा स्थानीय पंजीका अधिकारी, 47 वर्षीय राजेश कुमार कहर, वडाको कार्यालय सहायक 34 वर्षीय मीना चौधरी र राजपुर चारका 45 वर्षीय आलम जोल्दा रहेका छन्। पक्राउ परेका चारैजनालाई सोमबार नै जिल्ला अदालतले 5 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति प्रदान गरिसकेको छ। उनीहरू चारजना सहित नागरिकतामा हस्ताक्षर गरेको इलाका प्रशासन कार्यालय लम्हैका तत्कालीन कार्यालय प्रमुख प्रेम बहादुर खवास र भारतीय नागरिक आयसा जोल्दाका विरूद्ध प्रहरीले गत जेठ 20 गते जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो। लुम्बिनी प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारी लाल अहिरले विगतमा प्रदेश सरकारका कमी कमजोरी सच्याएर अघि बढ़ने बताउनु भएको छ। लुम्बिनी प्रदेशका पत्रकार महासंघ शाखा अध्यक्षहरूसँगको छलफल कार्यक्रममा मन्त्री अहिरले पत्रकार र पत्रकारिता राज्यको बलियो शक्ति भएको कारण यो क्षेत्रलाई व्यवस्था गरेर प्रदेश सरकार अघि बढ़न नसक्ने भन्दै आफूहरूको खबरदारी गर्न आग्रह गर्नुभयो। संचार क्षेत्रलाई बजेटमा पाखा लगाइएको, विनियोजन भएको बजेट कार्यान्वयन हुन नसकेको लगायतका विषयमा शाखा अध्यक्षहरूले उठाएको प्रश्नको जवाब दिँदै मन्त्री अहिरले कर्मचारीको ढिलासुस्ती हुने गरेको भन्दै तत्काल यस्ता कार्यलाई अगाडि बढ़ाउने र काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई कार्यवाही गर्ने चेतावनी पनि दिनुभएको छ। मन्त्री अहिरले प्रदेश सरकार नागरिकको नजिकको सरकार भएको भन्दै सबै पक्षसँग सहकार्य गरेर अघि बढ़ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। दाङमा मोटरसाइकल ट्रकसँग ठोकिँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत लम्ही नगरपालिका 5 रात्रो डाँडामा बिग्रिएर रोकिराखेको ट्रकको पछाडि मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक लम्ही नगरपालिका 7 हस्नापुर निवासी अन्दाजी 37 वर्षीय जीवन गिरीको मृत्यु भएको हो। गम्भीर घाइते गिरीलाई लम्ही अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो। दुर्घटनामा अर्का एकजना घाइते भएका छन्। मोटरसाइकल दुर्घटनामा सवार अन्दाजी 32 वर्षीय धनीराम चौधरी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभएको छ। घाइते चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ। दुर्घटना आज बिहान करिब 4 बजेतिर भएको। सड़कमा बिग्रिएर रोकिराखेको ना 5X9336 नम्बरको ट्रकको पछाडिबाट लु 12P9840 नम्बरको मोटरसाइकल ठोकिएको घटना बारे थप अनुसन्धान भइरहेको छ। र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रदेश अधिवेशन आजदेखि शुरू हुँदैछ। पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप वडा पालिका जिल्ला हुँदै प्रदेश अधिवेशन शुरू हुन लागेको हो। अहिलेसम्म 56 जिल्लामा जिल्ला अधिवेशन सकिएको रासोपाले बताएको छ। पार्टीका अनुसार बाँकी 12 जिल्लामा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढ़ाउने तयारी भइरहेको छ। अधिवेशनको क्रममा केही जिल्लामा नेतृत्वको विषयमा विवाद भएको छ। रासोपाले पहिलो महाधिवेशनलाई संस्थागत विकास र वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई थप सुदृढ बनाउने अवसरका रूपमा लिएको जनाएको छ। रासोपाको पहिलो महाधिवेशन आउँदो असार 6 र 7 गते चितवनमा गर्ने तालिका सार्वजनिक भइसकेको छ। अवस्त बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ता पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478726873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
5: नेपाली जुत्ता घर,
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
5: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
8: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, भुराही दाङ।
8: सम्पर्क मोबाइल नम्बर 98577175546। नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
9: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
8: डाक्टरद्वारा दिइने सेवाहरू:
9: नाक बुझिने, सिंगान आइरहने, पहेँलो गनाउने सिंगान आउने, हाच्छ्यु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक बाङ्गो भएको, नाक बज्ने,
8: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
9: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टङ्सिल आइरहने,
8: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
10: नोट: धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
9: बिरामी जाँच हुने मिति: यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
8: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098। भर्ना खुल्यो।
11: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
8: कार्यक्रमहरू:
11: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
8: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
12: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ।
13: फोन नम्बर 0825-62-601, 98578-35990, 98578-31684, 98512-32328
11: र 98578-37255।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराईदान बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुस 082-563-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: युनिचियामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
3: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
5: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार
6: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसी पुचोक दाङ सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700

0: बाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड।
1: नाक कान तथा घाटी रोग उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
8: सूचना सूचना सूचना। आदरणीय आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, यही मिति 2083 साल असार 1 गतेदेखि 5 गतेसम्म लुम्बिनी प्रदेशको राजधानी देउखरी उपत्यका स्थित राप्ती गाउँपालिका वडा नम्बर 3 श्री चौरमा भूमि पर्व भव्य तथा सभ्य रूपमा धुमधामका साथ आयोजना गरिँदैछ। उक्त कार्यक्रममा हरेक दिन बिहान 11 बजेदेखि साँझ 7 बजेसम्म भूमि नाच प्रस्तुत गरिनुका साथै मगर भाषा कला संस्कृति परम्परा तथा संस्कार सम्बन्धी विषय प्रस्तुति छलफल र विविध सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। साथै मगर समुदायको पहिचान र संस्कृतिको संरक्षणका लागि मगर सांस्कृतिक भवन निर्माण अभियानमा समेत सबैको साथ सहयोग र हातीमालो रहने विश्वास लिएका छौं। तसर्थ सम्पूर्ण मगर समुदाय तथा संस्कृति प्रेमी महानुभावहरूलाई उपस्थिति भई कार्यक्रमलाई सभ्य भव्य र सफल बनाउन हार्दिक अनुरोध गर्दछौ। भाषा कला र संस्कृतिको संरक्षण गरौ, मगर सांस्कृतिक भवन निर्माणमा हातेमालो गरौ। आयोजक नेपाल मगर संघ लुम्बिनी प्रदेश समिति, सह आयोजक नेपाल मगर संघ राप्ती गाउँपालिका समिति, देउखुरी दाङ।

0: प्रडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस। अडगुरी
2: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
3: छाती, दम, निमोनिया, खोकी, छेरो,
2: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
3: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
2: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
3: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
2: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
3: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
2: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
3: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
2: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
3: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
2: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
3: कान पाक्ने, कानबाट पिस बगिरहने, कान गड्डा हुने,
2: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
3: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9848726001।

0: Strong Star, we serve a company piping solution.
1: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
2: मध्य पश्चिम चाङ च्याक यति बेला मध्याह्नको 12 बजेको

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बर्ड फ्लू प्रभावित क्षेत्रमा रोग नियन्त्रणसँगै थप फैलन नदिन आकस्मिक कार्य शुरू। पक्षीजन्य उत्पादन नष्ट भएको दुई महिनापछि मात्रै व्यवसाय फेरि शुरू गर्न पाउने। नागढुङ्गा नौबिसे सुरुङ मार्ग साउनको तेस्रो हप्तासम्म सञ्चालनमा ल्याउने तयारी। चौबिसै घण्टा सुरुङ सञ्चालनका लागि 150 जना कर्मचारी भर्ना। 180 मेगावाट क्षमताको काली गण्डकी गर्ज जलविद्युत आयोजना निर्माण शुरू। प्रभावित क्षेत्रका बासिन्दालाई 10% सेयर लगानीको व्यवस्था। मध्यपूर्व युद्धले असर पारेको बेलामा चीनको निर्यातमा उल्लेख्य वृद्धि। बाह्य व्यापार चीनको अर्थतन्त्रका लागि अझै महत्वपूर्ण सहारा बनेको संकेत। र रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा हरिबहादुर थापा पुनः निर्वाचित। शक्ति गौचन पराजित। एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण असोजमा आयोजना हुने। नेपाल खबरमा अब पूरा खबर। सरकारले बर्ड फ्लू प्रभावित क्षेत्रमा रोग नियन्त्रणसँगै अन्यत्र फैलन नदिन आकस्मिक कार्य शुरू गरेको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले रोग पुष्टि भएका 10 जिल्लामा पक्षी नष्ट गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार 72 फार्मका करिब 5,15,000 पक्षी तथा पक्षीजन्य सामग्री नष्ट गरिएको छ। सबैभन्दा बढ़ी लेयर्स कुखुरा र स्थानीय जातका कुखुरामा समस्या देखिएको हो। सरकारको निर्देशन अनुसार खटिएको द्रुत कार्य टोली 7 लाख अण्डा र 183 टन दाना पनि नष्ट गरेको उहाँले बताउनुभयो। दाहालका अनुसार केही हप्ता अघि झापा मोरङ सुनसरी जिल्लामा देखिएको बर्ड फ्लू महोत्तरी बारा चितवन हुँदै काठमाण्डौ भक्तपुर ललितपुर जिल्लामा बर्ड फ्लू फैलिएको छ। पछिल्लो समय नवलपरासीमा पनि देखिन थालेको छ। काठमाण्डौ उपत्यका बर्ड फ्लूको जोखिममा छ। चितवन लगायतका अन्य भागमा भने रोग नियन्त्रणमा आइसकेको पौडेलले जानकारी दिनुभयो। थप संक्रमण नहोस् भन्नका लागि प्रभावित क्षेत्रको सम्पूर्ण पक्षीजन्य उत्पादन नष्ट भएको करिब 2 महिनापछि मात्रै व्यवसाय पुनः शुरू गर्न पाउने व्यवस्था रहेको पनि उहाँले जानकारी दिनुभयो। बर्ड फ्लू नियन्त्रण नियमावली 2078 अनुसार यसरी पक्षीजन्य उत्पादन नष्ट गरिएका किसानलाई लागत मूल्यको 75% राहत दिने व्यवस्था गरिएको छ। लागत मूल्य जिल्ला अनुसार फरक पर्न सक्ने भएकाले सम्बन्धित प्रमुख जिल्ला अधिकारी लगायत उच्च पदाधिकारीको बैठकले निर्णय गर्ने गरिएको महानिर्देशक हालले बताउनुभयो। नेपालको पहिलो व्यावसायिक सुरुङ मार्ग नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आउँदो साउनदेखि सञ्चालन गर्ने तयारी भइरहेको छ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार साउनको तेस्रो हप्तासम्म सुरुङ मार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ। अहिले सुरुङ मार्ग भएर आवत जावत गर्ने गाड़ीसँग शुल्क उठाउनका लागि कम्पनीसँग सम्झौता भई तालिमको काम भइरहेको छ। सुरुङ मार्गभित्र उद्धारका लागि के कस्ता काम गर्ने, आपतकालीन अवस्थामा के गर्ने तथा लाइट एवं भेन्टिलेशनको अवस्था के कस्तो छ भनेर टोल शुल्क उठाउने कम्पनीले आवश्यक तयारी गरिरहेको छ। 24 घण्टा सुरुङ सञ्चालनका लागि 150 जना कर्मचारी भर्ना गरिएको छ। ती कर्मचारीलाई शिफ्टका आधारमा परिचालन गरिनेछ। सुरुङ मार्ग सञ्चालन तथा व्यवस्थापनका लागि आयोजना र सेवा प्रदायक युसिन एआरटीजेवी बीच यसअघि औपचारिक सम्झौता भइसकेको छ। दैनिक 8,000 गाड़ी सुरुङ मार्ग भएर आवत जावत गरेमा वार्षिक 35 करोड़ बराबरको टोल शुल्क उठ्ने अनुमान गरिएको छ। उठेको रकम मध्ये वार्षिक 22 करोड़ रकम सेवा प्रदायकलाई उपलब्ध गराउनु पर्ने पनि आयोजनाले जनाएको छ। म्याग्दीमा 180 मेगावाट क्षमताको काली गण्डकी गर्ज जलविद्युत आयोजना निर्माण शुरू भएको छ। यो आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 भालेबासमा हिजोदेखि विस्फोटक पदार्थको प्रयोग गरी सुरुङ निर्माण थालेको हो। मुस्ताङको थासाङ गाउँपालिका 4 घासामाको पहिरो थाप्लामा बाँध र म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 घरापमा विद्युत गृह निर्माणको तयारी भएको आयोजना निर्देशक रमन सिंहले जानकारी दिनुभएको छ। 40 अर्ब लागत अनुमान गरिएको आयोजनामा ग्लोबल आईएमई बैंकको नेतृत्वमा लक्ष्मी सनराइज हिमालयन र प्रभु बैंकको लगानी रहने आयोजनाका वरिष्ठ प्रबन्धक कृष्ण दास श्रेष्ठले बताउनुभयो। प्रभावित क्षेत्रका बासिन्दालाई 10% शेयर लगानीको व्यवस्था मिलाएको उहाँले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनको भाव आज तोलामा 2000 बढ़्यो, विद्युत महसूल बक्यौता तत्काल उठाउन ऊर्जा मन्त्रीको निर्देशन लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला
1: पीपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पीपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
1: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
1: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 53-51-990 मा सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले बर्ड फ्लू प्रभावित क्षेत्रमा रोग नियन्त्रणसँगै थप फैलन नदिन आकस्मिक कार्य शुरू, नागढुङ्गा नौबिसे सुरुङ मार्ग साउनको तेस्रो हप्तासम्म सञ्चालनमा ल्याउने तयारी लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। बिहिबारदेखि लगातार घटिरहेको सुनको भाव आज बढ़ेको छ। आज सुन तोलामा 2000 रूपियाँले बढ़ेर 3,01,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,09,900 रूपियाँ थियो। आज चाँदीको भाव पनि तोलामा 20 रूपियाँले बढ़ेको छ। हिजो तोलाको 4,905 रूपियाँ रहेको चाँदीको भाव आज तोलाको 4,925 रूपियाँ कायम रहेको संघले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई विद्युत महसुल बक्योताको 50 अर्ब 1 करोड़ उठाउन निर्देशन दिएको छ। नियमित रूपमा उठाउनुपर्ने महसुल नउठेको पुरानो बाँकी बक्योता तथा डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउन समेत समस्या देखिएपछि मन्त्रालयले आवश्यक पहल थालेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विद्युत महसुल बक्योता असुली प्रक्रियालाई प्राधिकरणले प्राथमिकताका साथ आफ्नो दैनिक कार्यसूचीमा राखेर अगाडि बढ़ाउन निर्देशन दिनुभएको छ। डेडिकेटेड फिडर र ट्रंक लाइनका साथै इन्टरनेट सेवा प्रदायक, औद्योगिक क्षेत्र, सड़क बत्ती लगायतका सबै क्षेत्रको बक्योता असुली गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ। वहाँले कानूनी प्रक्रियामा रहेको बाहेको क्षेत्रमा बक्योता असुली गर्न प्राधिकरण अल्मलिन नहुने बताउनुभयो। महालेखा परीक्षकको 63 औं वार्षिक प्रतिवेदनमा समेत ठूलो मात्रामा विद्युत महसुल बक्योता रहेको उल्लेख छ। अब विदेशको खबर। मध्यपूर्वमा भइरहेको द्वन्दका कारण विश्व व्यापार र आपूर्ति प्रणालीमाथि दबाव बढ़िरहेका बेला चीनको निर्यात मे महिनामा अपेक्षा भन्दा बलियो रूपमा बढ़ेको छ। सरकारी तथ्याङ्क अनुसार विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनबाट हुने निर्यात अघिल्लो वर्षको यसै अवधिको तुलनामा 19.4% बढ़ेको छ, जसले बजारको अनुमानलाई समेत उछिनेको छ। चीनको भन्सार प्रशासन जीएसीका अनुसार मे महिनाको निर्यात वृद्धि दर अप्रेलको 14.1% थप उकालो लाग्दै 19.4% पुगेको हो। अर्थशास्त्रीहरूले ब्लूमबर्ग मार्फत गरिएको सर्वेक्षणमा 15% वृद्धि हुने अनुमान गरेका थिए। वास्तविक तथ्याङ्क त्यो अनुमान भन्दा उल्लेख्य रूपमा माथि देखिएको छ। मे महिनामा आयात पनि वार्षिक आधारमा 27.4% बढ़ेको छ। यो वृद्धि दर पनि ब्लूमबर्ग को 26% पूर्वानुमान भन्दा उच्च रहेको छ। आयात र निर्यात दुवै क्षेत्रमा देखिएको मजबूत विस्तारले बाह्य व्यापार चीनको अर्थतन्त्रका लागि अझै महत्वपूर्ण सहारा बनेको संकेत गरेको छ। विशेष गरी संयुक्त राज्य अमेरिका तर्फको निर्यात उल्लेखनीय रूपमा बढ़ेको छ। अब खेल खबर। रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा हरिबहादुर थापा पुनः निर्वाचित हुनुभएको छ। संघको 30 औं वार्षिक साधारण सभा तथा 5 औं अधिवेशन अन्तर्गत सम्पन्न चुनावमा 69 मत प्राप्त गरी थापा निर्वाचित हुनुभएको हो। यसअघिको चुनावमा थापासँगै पराजित हुनुभएका उहाँका निकटतम प्रतिद्वन्दी शक्ति प्रसाद गौचनले यसपटक 49 मत प्राप्त गर्नुभएको थियो। यसपालिको चुनावमा 126 मतदाता मध्ये 119 मत खसेको थियो। मुख्य निर्वाचन अधिकृत कुलमणि गेवालीका अनुसार उपाध्यक्षमा खेमराज भूषालले 69 मत, सचिवमा उदय कुमार मल्लिकले 68, कोषाध्यक्षमा धीरज अधिकारी क्षेत्रीले 77 र महिला सदस्यमा उमा अधिकारीले 77 मत प्राप्त गरी निर्वाचित हुनुभएको छ। यसैगरी सदस्य पदमा प्रशान्त विक्रम मल्ल, नीरज प्रताप खाँड, पुनित पोखरेल, विजय सिंह गेवाली, मनोज भण्डारी, अन्तिम थापा, ज्वालेश प्रसाद प्रधान, भुवन पाण्डे, तारा प्रसाद पाठक र कृष्ण कुमार कुवर निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ। एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण आगामी असोजमा आयोजना हुने भएको छ। आयोजक इन्फिनिटी ड्रीम्सका अनुसार प्रतियोगिता असोज 8 गतेदेखि 17 गतेसम्म काठमाडौँको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा सञ्चालन हुनेछ। सहभागी फ्रेन्चाइज टोली तथा सरकारवालासँगको छलफलपछि प्रतियोगिताको मिति तय गरिएको आयोजकले जनाएको छ। दुवै संस्करणको उपाधि कर्णाली एसबीसले जितेको थियो। यस पटकको प्रतियोगिता साविक विजेता कर्णाली एसबीस सहित ललितपुर क्वीन्स, काठमाडौँ स्पाइकर्स, मधेस युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाज गरी 6 टोलीको सहभागिता रहने आयोजकले जनाएको छ। लीगको पहिलो संस्करण काठमाडौँमा र दोस्रो संस्करण पोखरामा आयोजना गरिएको थियो। एसियाकै पहिलो महिला फ्रेन्चाइज भलिबल लीगका रूपमा परिचित यस प्रतियोगिताले नेपाली महिला भलिबलको विकास र व्यवसायीकरणमा थप योगदान पुर्याउने विश्वास आयोजकको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बर्ड फ्लू प्रभावित क्षेत्रमा रोग नियन्त्रणसँगै थप फैलिन नदिन आकस्मिक कार्य शुरू। पंक्षीजन्य उत्पादन नष्ट भएको 2 महिनापछि मात्रै व्यवसाय फेरि शुरू गर्न पाउने। नागढुङ्गा नौबिसे सुरुङ मार्ग साउनको तेस्रो हप्तासम्म सञ्चालनमा ल्याउने तयारी। 24 घण्टा सुरुङ सञ्चालनका लागि 150 कर्मचारी भर्ना। 180 मेगावाट क्षमताको काली गण्डकी गर्ज जलविद्युत आयोजना निर्माण शुरू। प्रभावित क्षेत्रका वासिन्दालाई 10% सेयर लगानीको व्यवस्था। मध्यपूर्व युद्धले असर पारेको बेलामा पनि चीनको निर्यातमा उल्लेख्य वृद्धि। बाह्य व्यापार चीनको अर्थतन्त्रका लागि अझै महत्वपूर्ण सहारा बनेको संकेत। र रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा हरिबहादुर थापा पुननिर्वाचित। शक्ति गौचन पराजित। एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण असोज।

0: 94.4 MHz तपाईँहरु सुन्दै हुनुहुन्छ रेडियो
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा
3: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार
2: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार
3: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा
2: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
2: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
2: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
2: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 082-5563-218
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
9: हारजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
7: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
2: इन्डोस्कोपी सेवा
7: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
11: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ
7: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 082-5607-734 र 082-5607-138
12: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन् एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ
13: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
12: डाक्टरद्वारा दिइने सेवाहरू
13: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
12: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
13: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
12: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
13: जाड रक्सी चुरोट गाजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
4: बिरामी जाँच निमित्त यही असार 13 गते शनिबार
3: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 082-5904-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
15: खुसीको खबर खुसीको खबर खुसीको खबर
16: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
15: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-5908-847 082-5908-847
17: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा यदि तपाईको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने सिल्का हान्ने पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोर्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-5563-509 र मोबाइल 98453-0653।
18: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
19: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
18: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
19: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
18: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
19: ल ल काका, गइहाले म।
20: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
21: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
20: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498-87741।
22: मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज़।

टेस्टिङ प्रोग्राम ट्रिपिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब 1 बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-568-5954 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 568-54 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाई सम्पूर्णलाई हार्दिक थ्याङ्क्स भन्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो थिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: हेलो पिंकी,
6: बोल दिन।
5: एलईडी टीवी किन्न नजाने?
6: जान्न।
5: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
6: जान्न।
5: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
5: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
6: पाइनी भएर त जान लाग्यो नि।
5: हो र, कहाँ
6: भन्दिन के?
5: सत्य भन्दिनौ।
6: आई लभ यु पिंकुली भनेको
5: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
6: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
5: फोन नम्बर
6: 082562452
5: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
7: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
8: छेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खोलियो।
7: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
8: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
7: तालिममा दिइने विषयहरू
8: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
7: स्पेशल सेफ तालिम,
8: जापानिज सुशी तालिम,
7: वेटरेस,
8: टुरिस्ट गाइड।
7: हाम्रा विशेषताहरू
8: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
7: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
8: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
7: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
8: तालिम सात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ।
7: सम्पर्क मोबाइल 98410170 98410170।
8: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
9: मध्यपश्चिम टाइम चेक। यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङले निर्माण सम्पन्न भएको आफ्नै भवन उद्घाटनसँगै यस वर्षको भूमि पर्व भव्य रूपमा मनाउने भएको छ। घोराई उपमहानगरपालिका 18 ढोडिनीमा निर्माण सम्पन्न भएको संघको भवन उद्घाटन गरिनुका साथै हरेक वर्ष झैं यस वर्ष पनि भूमि पर्वको अवसरमा एक दिने विशेष महोत्सव आयोजना गर्न लागि संघका अध्यक्ष मुक्त बुढा मगरले जानकारी दिनुभयो। भवन उद्घाटन र भूमि पर्वलाई एकसाथ जोडेर समुदायको एकता पहिचान र संस्कृति को संरक्षणमा थप ऊर्जा प्रदान गर्ने लक्ष्य राखिएको अध्यक्ष बुढाको भनाई छ। महोत्सव असार 2 गते घोराई 15 स्थित शहीद मञ्चमा आयोजना गरिनेछ। पर्वलाई थप आकर्षक र सांस्कृतिक रूपमा समृद्ध बनाउन सोही दिन घोराईको लखन पार्कबाट विभिन्न जातीय झाँकी सांस्कृतिक प्रस्तुति तथा रयाली सहित कार्यक्रम स्थलतर्फ प्रस्थान गर्ने तयारी गरिएको छ। मगर समुदायको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा रहेको भूमि पर्वले संस्कृति प्रकृतिप्रति सम्मान सामुदायिक एकता र सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने विश्वास गरिन्छ। महोत्सवमा मगर समुदायका परम्परागत नृत्य वेशभूषा सांस्कृतिक झाँकी तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ। दाङको शान्तिनगरमा सरफ बनाउने 3 दिने तालिम सम्पन्न भएको छ। शान्तिनगर गाउँपालिका 4 नम्बर ओडा कार्यालयको सहयोग तथा सामाजिक रूपान्तरणका लागि हाम्रो अभियान दाङको आयोजनामा तालिम सञ्चालन गरिएको हो। तालिममा दलित तथा विपन्न महिला गरी 28 जनाको सहभागिता रहेको थियो। समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिनुका साथै उनीहरूले तालिमका क्रममा आफैले उत्पादन गरेको सरफ समेत वितरण गरिएको थियो। आर्थिक तथा सामाजिक सशक्तिकरणमा योगदान पुर्याउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमले महिलाहरूलाई स्वरोजगार तथा उद्यमशीलताका लागि आवश्यक सिप प्रदान गरेको आयोजकले जनाएको छ। संस्थाका उपाध्यक्ष रामबहादुर नेपालीको अध्यक्षता तथा ओडा नम्बर 4 ओडा अध्यक्ष गोमन बहादुर ओलीको प्रमुख आतिथ्यतामा भएको तालिम समापनका अवसरमा ओडा सदस्य भूपबहादुर पुन, दलित महिला सदस्य उमास विश्वकर्मा, ओडा सचिव लोकेन्द्र खड्का, संस्थाका सदस्य किरण विक, प्रशिक्षक टीका कुमारी गौतम र सहभागीका तर्फबाट सविता चौधरीले मन्तव्य व्यक्त गर्नुभएको थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई विद्युत महसुल बकेताको 50 अर्ब 1 करोड़ उठाउन निर्देशन दिएको छ। नियमित रूपमा उठाउनुपर्ने महसुल नउठेको पुरानो बाँकी बकेता तथा डेडिकेट र ट्रंक लाइनको महसुल उठाउन समेत समस्या देखिएपछि मन्त्रालयले आवश्यक पहल थालेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विद्युत महसुल बकेता असुली प्रक्रियालाई प्राधिकरणले प्राथमिकताका साथ आफ्नो दैनिक कार्यसूचीमा राखेर अगाडि बढ़ाउन निर्देशन दिनुभएको छ। डेडिकेटेड फिडर र ट्रंक लाइनका साथै इन्टरनेट सेवा प्रदायक, औद्योगिक क्षेत्र, सड़क बत्ती लगायतका सबै क्षेत्रको बकेता असुली गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ। उहाँले कानूनी प्रक्रियामा रहेको बाहेकको क्षेत्रमा बकेता असुली गर्न प्राधिकरण अल्मलिन नहुने बताउनुभयो। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदनमा समेत ठूलो मात्रामा विद्युत महसुल बकेता रहेको उल्लेख छ। र भारतीय नागरिकलाई गैर कानूनी ढंगले नागरिकता दिलाउन भूमिका खेलेको पाइएपछि दाङका 1 ओडा अध्यक्ष सहित 4 पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजपुर गाउँपालिका 4 ओडा अध्यक्ष 65 वर्षीय रामेश्वर अहिर, कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका 9 घर भएका राजपुर 4 ओडा सचिव तथा स्थानीय पंजिकाधिकारी 47 वर्षीय राजेश कुमार कहर, ओडाको कार्यालय सहायक 34 वर्षीय मीना चौधरी र राजपुर 4 45 वर्षीय आलम जोलदा रहेका छन्। पक्राउ परेका 4 सोमबार नै जिल्ला अदालतले 5 थुनामा राखेर रा अनुसन्धान गर्न अनुमति प्रदान गरिसकेको छ। उनीहरू 4 सहित नागरिकतामा हस्ताक्षर गरेका इलाका प्रशासन कार्यालय लमैका तत्कालीन कार्यालय प्रमुख प्रेमबहादुर खवास र भारतीय नागरिक आयसा जोलदाका विरूद्ध प्रहरीले गत जेठ 20 गते जिल्ला अदालतमा बाट पक्राउ पुर्जी लिएको थियो। 4 पक्राउ परे पनि तत्कालीन कार्यालय प्रमुख खवास र भारतमा बिहे भई गएकी आयसा पक्राउ परेका छैनन्। उनीहरू दुवैजनालाई प्रहरीले खोजी गरिरहेको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख डबल बहादुर बमले बताउनुभयो। हवस् त, दिउँसो 1 मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
2: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
1: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
2: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड जान।
3: नमस्ते दाई भाउजू, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
4: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
5: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
6: के गर्ने बाबु,
7: छोराले साइकल साइकल भनेर हैरान पारेको छ।
8: न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने।
9: फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि।
10: बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
11: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
12: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
13: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाङ।
15: सम्पर्क मोबाइल 9847779770
16: र 9857308639।
17: सीता, के भयो तिमीलाई, घुम्सोएर बसेछौ?
18: के हुनु नि, बिहे भएको 6-6 वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो।
17: के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आएको त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
18: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
19: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
20: नोट: पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
19: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सडक विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
21: नेपाली जुत्ता घर,
22: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
21: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
22: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
21: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान: सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
22: सम्पर्क मोबाइल नम्बर 9857771546।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट विटा मिल्क बटर फैट क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस
2: अड्गुरी
3: होइन भाइला लखर लखर कहाँ हिँडिस
4: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
3: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
4: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछ
4: ल ल काका गइहाले म
5: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
4: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498877141

0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
1: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
0: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
2: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
3: फोन नम्बर 082-563-479,
2: मोबाइल नम्बर 98-494-67-487।
4: हामी जन्मजात नै सिकारी हौ, सिकारी
5: पुरै टाइलेट मलाई चाहियो।
6: VFX सिनेमास कुराही 10 नारायणपुर सौरीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
7: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लू बस हेलो हेलो हेलो।
6: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
8: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
9: अर्को वर्ष यसलाई अष्ट बनाएर तपाईँकै हातबाट छात्रवृत्ति लिन आउँदैछु।
8: लाली बजार, मिज्यू।
10: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है माम।
11: के टेन्सन लिएर
12: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
13: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
14: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
13: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
14: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
13: तालिममा दिइने विषयहरू
14: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
13: स्पेशल सेफ तालिम,
14: जापानिज सुशी तालिम,
13: वेट्रेस,
14: टुरिस्ट गाइड।
13: हाम्रा विशेषताहरू
14: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
13: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगञ्ज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
14: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
13: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
14: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
13: सम्पर्क मोबाइल 98-410-17-09, 98-410-17-09।
14: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
15: मध्यपश्चिम चाङ च्याक
3: यति बेला दिउँसोको 2 बजेको छ।

0: दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। प्रतिनिधि सभा बैठक बुधबारसम्मको लागि स्थगित भएको छ। विपक्षी दलले अवरोध कायमै राखेपछि सभामुख डीपी अर्यालले भोलि बिहान 11 बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा व्यक्त गरेको नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने माग गर्दै सदन अवरोध गर्दै आएका छन्। नेपाल कृषि अनुसन्धान परिषद नार्कबाट विकसित भएका प्रविधिहरू किसानसम्म पुर्याउनु पर्नेमा उद्यमी किसान र कृषि वैज्ञानिकले जोड़ दिएका छन्। नेपालको राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रले ललितपुरको खुमलटारमा गरेको उद्यमी किसान र कृषि वैज्ञानिक बीचको अन्तर्क्रिया गोष्ठीमा सहभागीले किसानका लागि प्रविधि विकास भइरहेको तर पहुँच पुग्न नसकेको बताएका हुन्। कृषि क्षेत्रमा देखिएका चुनौती, मुख्य बालीमा विकास भएका प्रविधि, अनुसन्धानबाट विकसित नवीनतम प्रविधि तथा किसानहरूका व्यावहारिक समस्याबारे गोष्ठीमा विस्तृत छलफल भएको थियो। नार्कका कार्यकारी निर्देशक डाक्टर श्रीमद श्रेष्ठले अहिले धेरै जिम्मेवारी पालिकामा पुगेको र किसानले पालिकामा सम्पर्क गर्न सक्ने बताउनुभयो। अनुसन्धानबाट विकसित प्रविधिहरू किसानसम्म प्रभावकारी रूपमा पुर्याउन आवश्यक रहेको उहाँको भनाइ छ। यस्तै पशु तथा मत्स्य अनुसन्धान तर्फकी निर्देशक डाक्टर नेना अमात्य गोर्खालीले अनुसन्धानका उपलब्धिलाई व्यवहारमा उतार्न किसानको पनि उत्तिकै चासो र सक्रिय आवश्यक रहेको जोड़ दिनुभयो। कार्यक्रममा राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रका प्रमुख डाक्टर प्रकाश भट्टराईले किसान र वैज्ञानिक बीचको प्रत्यक्ष संवादबाट कृषिको विकासमा महत्वपूर्ण योगदान पुग्ने धारणा राख्नुभयो। प्राविधिक सत्रमा राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालले मौसम, वातावरण र जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरणका विषयमा प्रस्तुत राख्नु भएको थियो। त्यसै गरी राष्ट्रिय बाली अनुसन्धान केन्द्रका वैज्ञानिकले नार्कबाट विकसित नवीनतम कृषि प्रविधि तथा अनुसन्धान उपलब्धिहरूबारे चर्चा गर्नुभयो। सहभागी किसानले खेती तथा पशुपालनमा भोगिरहेका समस्या, उत्पादन लागत, रोग किरा व्यवस्थापन, बजार पहुँच तथा जलवायु जन्य चुनौतीबारे समस्या राखेका थिए। अनुसन्धान संस्थाले विकास गरेका प्रविधिलाई अझ प्रभावकारी रूपमा किसानमाझ पुर्याउनु पर्ने देखिएको धेरै जस्तो किसानले बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सांसद सुदन गुरूङलाई गृहमन्त्रीमा नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्नुभएको छ। गुरूङले आजै दिउँसो 3 बजे राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने तयारी छ। यसअघि गुरूङ गएको चैत 13 गते गृहमन्त्री नियुक्त हुनुभएको थियो, तर सम्पत्ति विवरणको विषयमा प्रश्न उठेपछि उहाँले राजीनामा दिनुभएको थियो। आज बसेको मन्त्री परिषदको बैठकले पूर्व गृहमन्त्री गुरूङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गरेपछि गृहमा उहाँ फर्कनु लाग्नु भएको हो। यस्तै विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई सरकारले सिफारिश गरेको छ। उहाँले पनि आजै राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ। र नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङले निर्माण सम्पन्न भएको आफ्नै भवन उद्घाटनसँगै यस वर्षको भूमिया पर्व भव्य रूपमा मनाउने भएको छ। घोराई उपमहानगरपालिका 18 ढोडिनीमा निर्माण सम्पन्न भएको संघको भवन उद्घाटन गरिनुका साथै हरेक वर्ष झैं यस वर्ष पनि भूमिया पर्वको अवसरमा एक दिने विशेष महोत्सव आयोजना गर्न लागेको संघका अध्यक्ष मुक्त बुढा मगरले जानकारी दिनुभयो। भवन उद्घाटन र भूमि पर्वलाई एकसाथ जोडेर समुदायको एकता, पहिचान र संस्कृतिको संरक्षणमा थप ऊर्जा प्रदान गर्ने लक्ष्य राखिएको अध्यक्ष बुढाको भनाई छ। महोत्सव असार 2 गते घोराई 15 स्थित शहीद मञ्चमा आयोजना गरिनेछ। पर्वलाई थप आकर्षक र सांस्कृतिक रूपमा समृद्ध बनाउन सोही दिन घोराईको लखन पार्कबाट विभिन्न जातीय झाँकी, सांस्कृतिक प्रस्तुति तथा रयाली सहित कार्यक्रम स्थलतर्फ प्रस्थान गर्ने तयारी गरिएको छ। मगर समुदायको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा रहेको भूमि पर्वले प्रकृतिप्रति सम्मान, सामुदायिक एकता र सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने विश्वास गरिन्छ। महोत्सवमा मगर समुदायका परम्परागत नृत्य, वेशभूषा, सांस्कृतिक झाँकी तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ। हवस् त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: 91.4 मेगाहर्ज
2: तपाईलाई हिमपात वा पुल चाहिएको छ?
3: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्री प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
2: हाम्रा विशेषताहरू:
3: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
2: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
3: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
4: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
2: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली, जीबी रोड, कोराहीदाङ।
5: फोन 562-5121।
2: सम्पर्क मोबाइल
4: 98578-32819 र 98578-32223।

0: Atro rate chakatro no it like pro. Rasita pao from 2 and 4 sa yasma hamro patro. Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sadhai sajilo sabai sajilo. Tapai pani download garnu ho. Kinaki yasma sabai cha.
1: महासेवन दीर्घ जीवन दैनिक रूपमा महासेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महासेवन अनिवार्य छ।
1: हरेक बिहान मनतातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98453-0653।
2: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
3: विशेषज्ञ डाक्टरी सेवाहरू,
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
3: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
2: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
5: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
6: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-5590-829, सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
7: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
8: यी सबै समस्या समाधानका लागि अब BNB डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
7: बाङ्गा टिङ्गा दाँत मिलाउने,
4: शल्यक्रिया गरेर दाँत निकाल्ने,
7: खाली ठाउँमा दाँत भर्ने,
4: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
7: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क BNB डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, बिलिभर अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4066, 98-29-81-50-53।

0: वायरनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायरनेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराइदा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
5: सक्कु बुढी बुबा दाई बाबा दादु भैया दिदी बाबु उक्र लौ खबर सुनी
6: सक्कु जे लौ खबर सुनी
5: 300 सैया की संजीवनी टीचिंग अस्पताल आप अपने कनक सेवा में
6: आप बेराम पर्ल से बिरुवा तरक लाग डांग से बाहर जाई नी पर्ना
5: छुट्टी छुट्टी से भारी हो सक्कु मेरक रुआगक बिरुवा करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी
6: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असीम मेर के बा
5: ओपीडी सेवा भर्ना सेवा
6: सक्कु मेरिक ऑपरेशन सेवा
5: आईसीयू सेवा रेडियोलॉजी सेवा
6: अस्पताल के रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा संपर्क करना अस्पताल के ठेकाना
5: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगरपालिका ओडा नंबर 3 बरगदुआ दान संपर्क फोन नंबर 97090-65225
6: 082-591-101
5: 591-102
6: 082-591-103
5: 591-104 591-105
7: खुशीको खबर
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
9: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
10: उपचार हुने रोगहरू
9: पाइल्स फिस्तुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
10: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
9: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
10: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
9: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
10: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
9: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
11: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61694
12: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
13: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
12: हाम्रा विशेषताहरू
13: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
12: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
13: शान्त तथा पारिवारिक वातावरण भएको
12: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
13: तिहार सुसारको राम्रो व्यवस्था भएको
12: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
13: घरको जस्तै माया पाउने
14: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
15: सम्पर्क फोन नम्बर 082-563-387, सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-662-25-183।
16: सूचना आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरू, यही मिति 2083 साल असार 1 गतेदेखि 5 गतेसम्म लुम्बिनी प्रदेशको राजधानी देउखरी उपत्यका स्थित राप्ती गाउँपालिका वडा नम्बर 3 श्री चौरमा भूमि पर्व भव्य तथा सभ्य रूपमा धूमधामका साथ आयोजना गरिँदैछ। उक्त कार्यक्रममा हरेक दिन बिहान 11 बजेदेखि साँझ 7 बजेसम्म भूमि नाच प्रस्तुत गरिनुका साथै मगर भाषा, कला, संस्कृति, परम्परा तथा संस्कार सम्बन्धी प्रस्तुति, छलफल र विविध सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गरिनेछन्। साथै मगर समुदायको पहिचान र संस्कृतिको संरक्षणका लागि मगर सांस्कृतिक भवन निर्माण अभियानमा समेत सबैको साथ, सहयोग र हातीमालो रहने विश्वास लिएका छौं। तसर्थ सम्पूर्ण मगर समुदाय तथा संस्कृति प्रेमी महानुभावहरूलाई उपस्थिति भई कार्यक्रमलाई सभ्य, भव्य र सफल बनाउन हार्दिक अनुरोध गर्दछौ। भाषा, कला र संस्कृतिको संरक्षण गरौं, मगर सांस्कृतिक भवन निर्माणमा हातेमालो गरौ। आयोजक नेपाल मगर संघ लुम्बिनी प्रदेश समिति, सह आयोजक नेपाल मगर संघ राप्ती गाउँपालिका समिति, देउखुरी दाङ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम ट्याङ च्याक यति बेला दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुदन गुरुङ गृह मन्त्रालय फर्किँदै, महावीर पुन विज्ञान प्रविधि मन्त्री बन्दै, गुरुङमाथि गरिएको छानबिनको प्रतिवेदन स्वीकार गर्ने सरकारको निर्णय। प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित, शहीदको सम्झनामा विपक्षीबाट 5 मिनट मौन धारण, सभामुखको आपत्ति। चितवन मेडिकल कलेजमा दुर्लभ मानिने मस्तिष्कको नशा चिरफार नगरी शल्यक्रिया, 1,000 मा 1 जनालाई समस्या हुने गरेको डाक्टरको भनाई। सन् 2025 विश्वव्यापी द्वन्द, दोस्रो विश्वयुद्धपछिको उच्चतम स्तरमा पुगेको प्रतिवेदन सार्वजनिक, अफ्रिका सबैभन्दा धेरै प्रभावित भए पनि एसिया र मध्यपूर्वमा पनि द्वन्द तीव्र। र विश्वकप हेर्न जान लागेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सांसद सुदन गुरूङलाई गृहमन्त्रीमा नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्नुभएको छ। गुरूङले अहिले केही बेरमा राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने तयारी छ। यसअघि गुरूङ गएको चैत 13 गृहमन्त्री नियुक्त हुनुभएको थियो, तर सम्पत्ति विवरणको विषयमा प्रश्न उठेपछि उहाँले राजीनामा दिनुभएको थियो। आज बसेको मन्त्री परिषदको बैठकले पूर्व गृहमन्त्री गुरूङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गरेसँगै गृहमा उहाँको कमब्याक हुन लागेको हो। यस्तै विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्रीमा महावीर पुनलाई सरकारले सिफारिश गरेको छ। उहाँले पनि आजै राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ। यसैबीच आज बसेको मन्त्री परिषद बैठकले पूर्व गृहमन्त्री सुदन गुरूङमाथि गरिएको छानबिन प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बसेको बैठकले गुरूङबारे छानबिन गर्न पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीको संयोजकत्वमा बनेको समितिले दिएको प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। गएको वैशाख 28 मन्त्री परिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य हुनुहुन्थ्यो। समितिले प्रतिवेदन मार्फत गुरूङलाई क्लीन चिट दिएको छ। त्यस्तै सरकारले दोलखाका विशाल कुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको 9 सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ। निजामती सेवा 16 संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय पनि गरेको छ। सरकारले तल्लो अरूण जलविद्युत आयोजना, लोभर न्यादी खोला जलविद्युत आयोजना, हुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ। प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भएको छ। सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा माफी माग्नुपर्ने प्रतिपक्षी दलहरूले अडान कायमै राखेपछि बैठक भोलि बिहान 11 बजे बस्ने गरी स्थगित भएको हो। बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित गरिएको हो। आजको बैठकमा कांग्रेसका सचेतक निष्कल राईले शहीदको सम्झनामा 5 मिनट मौन धारण गर्न आग्रह गर्नुभयो। शहीदको सम्झनामा प्राय 1 मिनट मौन धारण गर्ने चलन छ, तर आजको प्रतिनिधि सभामा प्रमुख विपक्षी दलको अगुवाईमा 5 मिनट मौन धारण भएपछि सभामुख डोलप्रसाद दर्यालले आपत्ति जनाउनु भएको छ। सभामुखले प्रतिपक्षी बेन्चले सभाको अपमान गरेको टिप्पणी गर्नुभयो। उहाँले यसबारे ध्यानाकर्षण भएको बताउनु भएको छ। गएको जेठ 17 प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा नेपालले समेत भारतको जमीन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले प्रधानमन्त्रीले सीमा विवादको सम्बन्धमा दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिनिधि सभामा संकल्प प्रस्ताव पेश गर्नुभएको छ। आज बसेको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत र तथ्यहीन भएको दावी गर्दै त्यसलाई संसदको अभिलेखबाट हटाउन माग गर्नुभएको हो। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीलाई संसदमा जान कुनै अप्ठ्यारो नरहेको प्रतिक्रिया दिनुभएको छ। आज बसेको मन्त्री परिषद बैठकका निर्णय सुनाउने क्रममा पत्रकारले सोधेको प्रश्नको जवाब दिँदै उहाँले आवश्यकता अनुसार प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित हुने जानकारी दिनुभयो। यसअघि पनि प्रधानमन्त्रीले आवश्यकता ठानेर संसदमा उपस्थित भएको उल्लेख गर्दै उहाँले विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै नभएको बताउनुभयो। विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सीमा सम्बन्धी दिएको अभिव्यक्तिको जवाब दिनुपर्ने माग गरी निरन्तर संसद अवरूद्ध गर्दै आएका छन्। प्रवक्ता पोखरेलले अर्थमन्त्री डाक्टर सोनी वाग्लेमाथि लागेका आरोपको पनि बचाव गर्नुभएको छ। अर्थमन्त्री वाग्लेमाथि स्वार्थ समूह अनुकूल रहेर करका दर हेरफेर गरेको आरोप छ। प्रवक्ता पोखरेलले अर्थमन्त्रीले मेहनत गरेर बजेट ल्याएको र उहाँले करका नीति फेरबदल गरेको बारे मन्त्री परिषदमा कुरा नउठेको जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक संसदमा पेश गरेपछि संसदलाई कुनै जानकारी नै नदिई करका दर हेरफेर गरेपछि विवाद उत्पन्न भएको छ। विपक्षीहरूले स्वार्थ समूहको मिलेमतोमा अर्थमन्त्रीले करको दर फेरेको भन्दै छानबिनको माग राख्दै आएका छन्। काभ्रेको रोशी खोलामा पानीको बहाव उच्च भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा गाड़ी चलाउन रोक लगाइएको छ। जिल्ला प्रहरीकारले काभ्रेका अनुसार दिउँसो 12:30 बजेदेखि गाड़ीको आवागमन तत्कालका लागि रोक लगाइएको हो। काभ्रेको धुलीखेल तथा सिन्धुलीतर्फ खुरकोट र नेपाल थोकमा गाड़ीलाई होल्ड गरिएको छ। सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ। थप जानकारी तथा सूचनाको लागि 100 र 103 नम्बरमा सम्पर्क गर्न सूचना मार्फत प्रहरीको आग्रह छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। चितवन मेडिकल कलेज सीएमसीमा 21 वर्षीय एक युवतीको मस्तिष्कमा फुटेको नशाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ। चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यस्तो किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर विवेक कुमार शाह र कार्डियो भास्कुलर सर्जन प्राडा अनिल आचार्यको टोलीले शल्यक्रिया गरेको हो। डाक्टर शाहका अनुसार चितवनको इच्छा कामना गाउँपालिकाकी ती युवती खाना खान नसकेपछि 3 दिन अघि अस्पताल आएकी थिइन्। परीक्षण गर्दै जाँदा मस्तिष्कको ठूलो नशा फुटेको एमआरआई र सीटी स्क्यानको परीक्षणले देखाएको थियो। यस्तो समस्या दुर्लभ मानिन्छ अनि 1,000 जनामा 1 जनालाई समस्या देखिन्छ। चिरफार नगरी धेरै शल्यक्रिया गरिएको भए पनि यस्तो प्रकृतिको जटिल शल्यक्रिया पहिलो पटक गरिएको डाक्टर शाहले बताउनु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका 5 रातोडाँडामा रोकिएको ट्रकका पछाडि मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ, अर्का एकजना घाइते भएका छन्। आज बिहान NA5K9336 नम्बरको ट्रक बिग्रिएर सड़क किनारमा रोकिएको अवस्थामा LU12P9840 नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको दाङ प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलका चालक लमही नगरपालिका 7 असनापुरका जीवन गिरीको ज्यान गएको हो। मोटरसाइकलमा पछाडि बसेका त्यही ठाउँका धनीराम चौधरी घाइते हुनुहुन्छ। उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा उपचार भइरहेको ओडा प्रहरी कार्यालय लमई दाङले जनाएको छ। अब विदेशको खबर। विश्वभर सन् 2025 राज्य सम्बन्धित सशस्त्र द्वन्द ऐतिहासिक उच्च स्तरमा पुगेको नर्वेको एक नयाँ प्रतिवेदनले देखाएको छ। दोस्रो विश्वयुद्धपछि पहिलो पटक एकै वर्षमा यति ठूलो संख्यामा द्वन्द र नागरिकमाथि आक्रमण दर्ता भएको प्रतिवेदनलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ। नर्वेको ओस्लोमा रहेको शान्ति अनुसन्धान संस्थाद्वारा प्रकाशित वार्षिक द्वन्द प्रवृत्ति प्रतिवेदनले सन् 2025 कम्तीमा एउटा राज्य संलग्न 65 सशस्त्र द्वन्द विश्वभर दर्ता भएको जनाएको छ। यो संख्या सन् 1946 यताकै सबैभन्दा उच्च रहेको प्रतिवेदनको निष्कर्ष रहेको छ। प्रतिवेदनमा भारत पाकिस्तान अफगानिस्तान पाकिस्तान कम्बोडिया थाइल्याण्ड बीचका सीमा तनावसँगै रूसको युक्रेनमाथिको आक्रमण र सिरियामा इजरायली सैन्य कार्यवाही जस्ता घटनाले विश्वमा राज्य राज्यबीचका द्वन्दलाई 80 वर्ष यताकै उच्च बिन्दुमा पुर्याएको उल्लेख छ। प्रतिवेदन अनुसार शीत युद्धको अन्त्यपछिको अवधि हेर्दा सन् 2025 तेस्रो सबैभन्दा घातक वर्ष बनेको छ। गएको वर्ष झण्डै 2,45,000 मानिसको मृत्यु प्रत्यक्ष लड़ाई वा राजनीतिक हिंसासँग सम्बन्धित घटनामा भएको अनुमान छ। तीमध्ये झण्डै 76,500 घटना नागरिकलाई लक्षित आक्रमणका रूपमा दर्ता भएका छन्। यो सन् 2024 को 14,200 भन्दा धेरै गुणाले बढ़ी हो। प्रतिवेदनले शीतयुद्धपछि सन् 1994 को रूवाण्डा नरसंहार र सन् 2021 को इथियोपियाको टिग्रे युद्धपछि यति ठूलो मात्रामा रक्तपात भएको देखिएको यो तेस्रो ठूलो चरण भएको उल्लेख गरेको छ। विश्लेषकहरूले अफ्रिका सबैभन्दा धेरै प्रभावित क्षेत्र बनेको बताएका छन्। त्यसपछि एसिया मध्य पूर्व अमेरिका र युरोप रहेका छन्। अब खेल खबर। फिफा विश्वकप सन् 2026 को उद्घाटन सत्रमा सहभागी हुन मेक्सिको जान लागेका अखिल नेपाल फुटबल संघ इन्फाका अध्यक्ष पंकज विक्रम नेमवाङ र महासचिव किरण राईलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ। मेक्सिको जानका लागि नेमवाङ र राई आज बिहान विमानस्थल पुगेका थिए, तर अध्यागमन विभागले कालो सूचीमा रहेका कारण दुवैजनालाई फर्काएको हो। यससँगै हिजो इन्फा अध्यक्ष नेमवाङ र महासचिव राई विदेश जान पाउनुपर्ने भन्दै राष्ट्रिय खेलकुद परिषद राखेपा पुग्नु भएको थियो, तर राखेपाले दुवैजना विदेश यात्राको रोक फुकाउन अस्वीकार गरेको हो। आर्थिक अनियमितताको छानबिनका लागि राखेपको सिफारिशमा अध्यागमन विभागले गएको वैशाख 11 गते एन्फा अध्यक्ष र महासचिव सहित 24 जनालाई विदेश जान रोक लगाएको थियो। यसअघि राखेपले एन्फालाई तहगत चुनाव नगरेको भन्दै 3 महिनाका लागि निलम्बन गरेको थियो, तर राखेपले 2 महिनापछि एन्फामाथिको निलम्बन हटाएको थियो। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। सुदन गुरूङ गृह मन्त्रालय फर्किँदै महावीर पुन विज्ञान प्रविधि मन्त्री बन्दै गुरूङमाथि गरिएको छानबिनको प्रतिवेदन स्वीकार गर्ने सरकारको निर्णय। प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित, शहीदको सम्झनामा विपक्षीबाट 5 मिनट मौन धारण, सभामुखको आपत्ति। चितवन मेडिकल कलेजमा दुर्लभ मानिने मस्तिष्कको नशा चिरफार नगरी शल्यक्रिया, 1,000 जनामा 1 जनालाई समस्या हुने गरेको डाक्टरको भनाई। सन् 2025 विश्वव्यापी द्वन्द, दोस्रो विश्वयुद्धपछिको उच्चतम स्तरमा पुगेको प्रतिवेदन सार्वजनिक, अफ्रिका सबैभन्दा धेरै प्रभावित भए पनि एसिया र मध्यपूर्वमा पनि द्वन्द तीव्र। र विश्वकप हेर्न जान लागेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए।

0: 99 थुप्लो 4 मेगा हर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो
1: राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478726873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
9: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर, थाइराइडको चेकजाँच तथा उपचार सेवा,
10: छाती, मुटु, दम, क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
9: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
10: डेङ्गु, मलेरिया, निमोनिया, टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
9: अन्य विशेषज्ञ सेवाहरू,
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
11: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
11: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
11: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
9: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
12: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई दाङ। फोन नम्बर 0825362018।
13: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
14: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
15: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सडक विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: डाक्टरद्वारा दिइने सेवाहरू,
15: ब्लड प्रेसर हाई लो भएका,
14: कोलेस्ट्रोल बढी भएको,
15: मुटुको गति एकनास नभएको,
14: मुटु ढुकढुक हुने, डरलाई जस्तो महसुस हुने,
15: मुटुको बासोक, मुटु सुन्निएको, हृदयघात भएको,
14: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
15: मुटुको भल्कको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9898728913 र 9805912871।
17: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ। बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
18: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोड्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू,
17: बिस्तारै जोर्नीहरू र औँलाहरू बाङ्गिँदै जाने,
18: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
17: हात खुट्टा तथा पाइतला झमझम गर्ने, पोल्ने,
18: छालामा दागहरू आउने, कपाल झर्ने,
17: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
18: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
17: बारम्बार गर्भपतन भएमा
18: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
17: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
18: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
17: बिना कारण शरीरको तौल घटेमा
18: ढाड दुखेमा कम्मर दुखेमा
17: गाउट तथा युरिक एसिडको समस्या
18: बारम्बार आँखा रातो भएमा
17: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
18: बारम्बार लामो समयसम्म ज्वरो आएमा
17: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
18: लामो समयदेखि छाला कडा भएमा
17: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
18: युवा अवस्थामा पक्षघात भएमा
17: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
18: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
17: कम उमेरमा हृदयघात मुटु रोग भएमा
18: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
17: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
18: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
18: फोन नम्बर 0825916770
17: मोबाइल नम्बर 98578443123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
6: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98 43 00 88 04 98 43 00 88 04 www.pashupatiicare.com
19: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
18: हाम्रा सेवाहरू
19: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
18: छाती दम निमोनिया खोकी छेरो
19: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
18: मधुमेह सुगर मृगौला रोग पिसाब
19: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
18: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
19: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
18: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
19: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
18: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
19: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
18: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
19: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
18: कान पाक्ने कानबाट पिस बगिरहने कान गनाउने
19: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
18: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
20: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराही दाङ सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 98478026001

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
2: अङ्कल, मलाई साइकल किन्न मैले बाबुलाई बसालेर स्कुल जाने।
3: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पारे। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माटीतिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
3: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
4: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: फेरि एक पटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
6: प्रोप्रेटर दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 9847279770
7: र 9857830689।
8: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
9: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
8: हाम्रा विशेषताहरू:
9: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
8: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
9: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।
10: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
8: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली, जीविस रोड, खोराही दाङ।
11: फोन 562-521।
8: सम्पर्क मोबाइल
10: 9857-32-819
12: र 9857-32-223।
13: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
14: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
13: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
15: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
16: फोन नम्बर 082-563-479।
15: मोबाइल नम्बर 9847-67-487।
17: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा, अब सिभिल फर्मा घोराही दाङमा।
18: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
17: डाक्टरद्वारा दिइने सेवाहरू:
18: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
17: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
18: सम्पर्क मोबाइल नम्बर 9857-44-722, 9857-38-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।
19: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
14: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
19: अरे केटा, उमेर जो जाँगर छ त टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
19: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
14: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
14: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको काम कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877141।
7: खुशीको खबर
12: यसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सिटीभिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
7: हाम्रा विशेषताहरू:
16: आधुनिक प्रयोगशाला,
7: अत्याधुनिक सर्वेक्षण उपकरण,
16: अनुभवी प्रशिक्षक,
7: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
16: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
7: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
16: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
7: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
12: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
7: सम्पर्क फोन नम्बर 082-562-204,
12: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848।
20: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
21: मध्यपश्चिम टाइम चेक यति बेला अपराह्नको 4 बजेको छ।

0: अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। 5 दिनपछि आज बसेको प्रतिनिधि सभाको बैठक कार्यसूचीमै प्रवेश नगरी भोलिसम्मका लागि स्थगित भएको छ। विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले संसदमा सीमा विवाद बारेमा दिएको अभिव्यक्तिका बारेमा संसदमा जवाफ दिनुपर्ने र प्रधानमन्त्रीले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग गर्दै अवरोध जारी गरेसँगै सभामुख डीपी अर्यालले भोलि बिहान 11 बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराउनु भएको थियो। प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा श्रम संस्कृति र राष्ट्रिय रापरपाले प्रधानमन्त्रीले सीमाबारे प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति पुष्टि हुने प्रमाण देखाउनु पर्ने नभए अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने अडान राखेका छन्। सत्तारूढ रासोपाले परराष्ट्र मन्त्रालयले यसबारे प्रस्ताइसकेको र आवश्यक परे परराष्ट्र मन्त्रीले जवाफ दिने बताए पनि प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीले नै अभिव्यक्ति सच्याउनु पर्ने अडान राखेपछि प्रतिनिधि सभाको आजको बैठक अगाडि बढ़न नसकेको हो। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतीय सीमा मेचेको भन्ने अभिव्यक्ति दिएसँगै विपक्षी दलले त्यसबारे आत्मालोचना गरी माफी माग्नु पर्ने माग राखेर सदन अवरोध गर्दै आएका छन्। यसैबीच सभामुख डोलप्रसाद आर्यले आजको प्रतिनिधि सभा बैठकमा विपक्षीहरूले शहीदहरूको नाममा 5 मिनट मौन धारण गरेको प्रति आपत्ति जनाउनु भएको छ। सांसदहरूले 5 मिनट मौन धारण गरे लगत्तै सभामुखले प्रतिपक्षी बेन्चले सभाको अपमान गरेको बताउनु भएको हो। सभामुखले सभा चलाइरहेको बेलामा सबै सदस्यहरू आफ्नै विवेकले सभा सञ्चालन गर्ने गरी आफैले समय तोकेर जुन किसिमको काम गर्नुभयो सभामाथि अपमान भएको छ, यसबारे ध्यानाकर्षण गराउँछु सभामुखले भन्नुभयो। चितवन मेडिकल कलेज सीएमसीमा 21 वर्षीय युवतीको मस्तिष्कमा फुटेको नशाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ। चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यस्तो किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर विवेक कुमार शाह र कार्डियो भास्कुलर सर्जन डाक्टर अनिल आचार्यको टोलीले शल्यक्रिया गरेको हो। डाक्टर शाहका अनुसार चितवनको इच्छा कामना गाउँपालिकाकी ती युवती खाना खान नसकेपछि 3 दिन अघि अस्पताल आएकी थिइन्। परीक्षण गर्दै जाँदा मस्तिष्कको ठूलो नसा फुटेको एमआरआई र सिटी स्क्यानको परीक्षणले देखाएको थियो। कार्डियो भास्कुलर सर्जनले समेत शल्यक्रिया गरेर नसा फुटेको ठाउँमा पुग्न कठिन रहेको भन्दै डाक्टर शाहले चिरफार नगरी आधुनिक न्यूरो इन्टरभेन्सनल प्राविधिबाट नसा फुटेको ठाउँमा जाली राखेको बताउनुभयो। 1000मा 1 जनालाई यस्तो समस्या देखिन्छ। डाक्टर शाहका अनुसार मानिसमा शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुँदा नसा पनि कमजोर हुने र फुट्ने समस्या देखिन्छ। चिरफार नगरी धेरै शल्यक्रिया भएका भए पनि यस्तो प्रकृतिको जटिल शल्यक्रिया पहिलो पटक गरिएको डाक्टर शाहले बताउनुभयो। सम्झौताको समय सकिन करिब 1 महिना बाँकी रहँदा जुम्लाको कनका सुन्दरी गाउँपालिका 1 स्थित न्याउरीगाडमा निर्माणाधीन आरसीसी पुल तोकिएको समयमा सम्पन्न नहुने भएको छ। न्याउरीगाडमा निर्माणाधीन पुल जुम्ला सदरमुकाम विमानस्थल हुँदै मुगुको राराताल जाने छोटो दूरीको मार्गमा पर्ने उक्त पुलको निर्माण कार्य सुस्त गतिमा अघि बढ़ेको छ। 2081 जेठ 13 गते सम्झौता भएको पुल 2083 असार 30 गतेभित्र सम्झौता अवधि सकिँदैछ। असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो, तर हालसम्म पुलको दक्षिणतर्फको एउटा मात्रै पिल्लर निर्माण सम्पन्न भएको छ। उत्तरतर्फको फिल्डरको फाउण्डेशन तयार गरी सरिया सिधा गर्ने काम भइरहेको छ। पुल निर्माण सम्पन्न नहुँदा विशेष गरी बर्खायाममा स्थानीयवासी यात्रु तथा पर्यटकले जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको छ। स्थानीयवासी लोकेन्द्र बुढाका अनुसार यसले पर्यटन प्रवर्धनमा समेत प्रत्यक्ष असर पारिरहेको बताउनुभयो। पुल निर्माणका लागि भ्याटसहित 7,18,54,416 रूपियाँ लागत अनुमान गरिएकोमा 5,54,86,247 रूपियाँमा ठेक्का सम्झौता भएको थियो। यस्तै प्राकृतिक पुल पातारासी गाउँपालिका 4 लुममा पनि निर्माणाधीन अवस्थामा रहेको छ। स्थानीयवासीले निर्माण व्यवसायीको ढिला सुस्ती तथा सम्बन्धित निकायको कमजोर अनुगमनका कारण विकास आयोजना लम्बिँदै गएको गुनासो गरेका छन्। र नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङले निर्माण सम्पन्न भएको आफ्नै भवन उद्घाटन सँगै यस वर्षको भूमि पर्व भव्य रूपमा मनाउने भएको छ। घोराई उपमहानगरपालिका 18 ढोडेरीमा निर्माण सम्पन्न भएको संघको भवन उद्घाटन गर्नुका साथै हरेक वर्ष झैं यस वर्ष पनि भूमि पर्वको अवसरमा एक दिने विशेष महोत्सव आयोजना गर्न लागि संघका अध्यक्ष मुक्त बुढा मगरले जानकारी दिनुभयो। भवन उद्घाटन र भूमि पर्वलाई एकसाथ जोडेर समुदायको एकता पहिचान र संस्कृतिको संरक्षणमा थप ऊर्जा प्रदान गर्ने लक्ष्य राखिएको अध्यक्ष बुढाको भनाइरहेको छ। महोत्सव असार 2 गते घोराई 15 स्थित शहीद मञ्चमा आयोजना गरिनेछ। पर्वलाई थप आकर्षण र सांस्कृतिक रूपमा समृद्ध बनाउन सोही दिन घोराईको लखन पार्कबाट विभिन्न जातीय झाँक्री सांस्कृतिक प्रस्तुति तथा र्याली सहित कार्यक्रम स्थलतर्फ प्रस्थान गर्ने तयारी गरिएको छ। मगर समुदायको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा रहेको भूमि पर्वले प्रकृतिप्रति सम्मान, सामुदायिक एकता र सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने विश्वास गरिन्छ। महोत्सवमा मगर समुदायका परम्परागत नृत्य, भेषभूषा, सांस्कृतिक झाँकी तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ। हवस्त, अपरान्ह 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था।
1: अर्डर अनुसार खाली बोतलको उत्पादन।
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी। फोन नम्बर 082-567-021 र होटल दाङझारी नजिक जीवन चौधरी। मोबाइल नम्बर 98-478-6375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्। विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
3: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
2: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
5: हुलास फुड्सका उत्पादनहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
6: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस।
5: हुलासले बनाउँदैछ परिवार एक साथ।
7: नेपाली जुत्ता घर
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
7: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
8: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
7: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
8: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
3: छालामा दागहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी घिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 0825916770
2: मोबाइल नम्बर 98578443123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
4: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
5: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराई दाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
4: कार्यक्रमहरू
5: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे
6: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना
7: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज गोराई 16 सानी अम्बापुर सरादाङ
8: फोन नम्बर 0825562601 98578-35990 98578-31684 98512-32328
5: र 98578-37255

मेरो रेट छ कत्रो नो इट लाइक प्रो राशिता पाउ फ्रम ट्रु एन्ड फोर साथ यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैँ सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: मम्मी मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरु सधैँ जिस्दै रहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902222।
1: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
8: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
7: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
8: अब दानको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
7: तालिममा दिइने विषयहरू
8: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
7: स्पेशल सेफ तालिम,
8: जापानिज सुशी तालिम,
7: वेट्रेस,
8: टुरिस्ट गाइड।
7: हाम्रा विशेषताहरू
8: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
7: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
8: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
7: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
8: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
7: सम्पर्क मोबाइल 9841170909, 9841170909।
8: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: Hello.
1: Let's go.
2: 6.9 inch को standard display, AI powered camera, 3 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
3: सीता के भो तिमलाई गुम्सेर बसेछौ
4: के हुनु नि बिहे भएको छ 6 वर्ष भइसक्यो बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलिनु अब त आश्रय मरिसक्यो
3: के कुरा गर्दिनिनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइराछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
4: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
5: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
6: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
5: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9848723572
7: मध्यपश्चिम ट्याङ च्याक यति बेला बेलुकीको 5 बजेको छ

बेलुकी 5 बजेको मध्य पश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। 5 दिनपछि आज बसेको प्रतिनिधि सभाको बैठक कार्यसूचीमै प्रवेश नगरी भोलिसम्मका लागि स्थगित भएको छ। विपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले संसदमा सीमा विवाद बारेमा दिएको अभिव्यक्तिका बारेमा संसदमा जवाफ दिनुपर्ने र प्रधानमन्त्रीले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग गर्दै अवरोध जारी गरेसँगै सभामुख डीपी आर्यले भोलि बिहान 11 बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराउनु भएको थियो। प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा श्रम संस्कृति र रापरपाले प्रधानमन्त्रीले सीमाबारे आफ्नो अभिव्यक्ति पुष्टि हुने प्रमाण देखाउनु पर्ने नभए अभिव्यक्ति रेकर्डबाट हटाउनु पर्ने अडान राखेका छन्। सत्तारूढ राष्ट्रपाले परराष्ट्र मन्त्रालयले यसबारे प्रस्ट्याइसकेको र आवश्यक परे परराष्ट्र मन्त्रीले जवाफ दिने बताए पनि प्रतिपक्षी दलहरूले भने प्रधानमन्त्रीले नै अभिव्यक्ति सच्याउनु पर्ने अडान राखेपछि प्रतिनिधि सभाको आजको बैठक अगाडि बढ़न सकेन। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतीय सीमा मिचेको भन्ने अभिव्यक्ति दिएसँगै विपक्षी दलले त्यसबारे आत्मलोचना गरी माफी माग्नुपर्ने माग राखेर सदन अवरोध गर्दै आइरहेका छन्। यसैबीच सभामुख डोल प्रसाद आर्यले आजको प्रतिनिधि सभा बैठकमा विपक्षीहरूले शहीदहरूको नाममा 5 मिनट मौन धारण गरेको प्रति आपत्ति जनाउनु भएको छ। विपक्षी सांसदहरूले 5 मिनट मौन धारण गरे लगत्तै सभामुखले प्रतिपक्षी बेन्चले सभामुखको अपमान गरेको बताउनु भएको हो। सभामुखले सभा चलाइरहेको बेलामा सबै सदस्यहरू आफ्नै विवेकले सभा सञ्चालन गर्ने गरी आफैले समय तोकेर जुन किसिमको काम गर्नुभयो सभामाथि अपमान भएको छ, यसबारे ध्यानाकर्षण गराउँछु सभामुखले भन्नुभयो। चितवन मेडिकल कलेज सीएमसीमा 21 वर्षीय युवतीको मस्तिष्कमा फुटेको नशाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ। चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यस्तो किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। अस्पतालका इन्टरभेसनल रेडियोलोजिस्ट डाक्टर विवेक कुमार शाह र कार्डियो भास्कुलर सर्जन डाक्टर अनिल आचार्यको टोलीले शल्यक्रिया गरेको हो। डाक्टर शाहका अनुसार चितवनको इच्छा कामना गाउँपालिकाकी ती युवती खाना खान नसकेपछि 3 दिन अघि अस्पताल आएकी थिइन्। परीक्षण गर्दै जाँदा मस्तिष्कको ठूलो नसा फुटेको एमआरआई र सिटी स्क्यानको परीक्षणले देखाएको थियो। कार्डियो भास्कुलर सर्जनले समेत शल्यक्रिया गरेर नसा फुटेको ठाउँमा पुग्न कठिन रहेको भन्दै डाक्टर शाहले चिरफार नगरी आधुनिक न्युरो इन्टरभेसनल प्रविधिबाट नसा फुटेको ठाउँमा जाली राखेको बताउनुभयो। 1000 मा 1 जनालाई यस्तो समस्या देखिन्छ। डाक्टर शाहका अनुसार मानिसमा शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुँदा नसा पनि कमजोर हुने र फुट्ने समस्या देखिन्छ। चिरफार नगरी धेरै शल्यक्रिया भएका भए पनि यस्तो प्रकृतिको जटिल शल्यक्रिया पहिलो पटक गरिएको डाक्टर शाहले बताउनुभयो। सम्झौताको समय सकिन करिब एक महिना बाँकी रहँदा जुम्लाको कनकासुन्दरी गाउँपालिका एक स्थित न्याउरीगाडमा निर्माणाधीन आरसीसी पुल तोकिएको समयमा सम्पन्न नहुने भएको छ। न्याउरीगाडमा निर्माणाधीन पुल जुम्ला सदरमुकाम विमानस्थल हुँदै मुगुको राराताल जाने छोटो दूरीको मार्गमा पर्ने उक्त पुलको निर्माण कार्य सुस्त गतिमा अघि बढेको छ। 2081 जेठ 13 गते सम्झौता भएको पुल 2083 असार 30 गते भित्र सम्झौता अवधि सकिँदैछ। असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो तर हालसम्म पुलको दक्षिणतर्फको एउटा मात्रै पिल्लर निर्माण सम्पन्न भएको छ। उत्तरतर्फको पिल्लरको फाउण्डेशन तयार गरी सरिया सिधा गर्ने काम गरिरहेको छ। पुल निर्माण सम्पन्न नहुँदा विशेष गरी बर्खायाममा स्थानीयवासी यात्रु तथा पर्यटकले जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको छ। स्थानीयवासी लोकेन्द्र बुढाका अनुसार यसले पर्यटन प्रवर्धनमा समेत प्रत्यक्ष असर पारिरहेको बताउनुभयो। पुल निर्माणका लागि भ्याटसहित 7,18,54,416 रूपियाँ लागत अनुमान गरिएकोमा 5,54,86,247 रूपियाँमा ठेक्का सम्झौता भएको थियो। यस्तै प्रकृतिको पुल पातारासी गाउँपालिका 4 लुममा पनि निर्माणाधीन अवस्थामा रहेको छ। स्थानीयवासीले निर्माण व्यवसायीले ढिलासुस्ती तथा सम्बन्धित निकायको कमजोर अनुगमनका कारण विकास आयोजना लम्बिँदै गएको गुनासो गरेका छन्।
र नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङली निर्माण सम्पन्न भएको आफ्नै भवन उद्घाटन सँगै यस वर्षको भूमिया पर्व भव्य रूपमा मनाउने भएको छ। घोराई उपमहानगरपालिका 18 ढोडेनीमा निर्माण सम्पन्न भएको संघको भवन उद्घाटन गरिनुका साथै हरेक वर्ष झै यस वर्ष पनि भूमि पर्वको अवसरमा एक दिने विशेष महोत्सव आयोजना गर्न लागि संघका अध्यक्ष मुक्त बुढा मगरले जानकारी दिनुभयो। भवन उद्घाटन र भूमि पर्वलाई एकसाथ जोडेर समुदायको एकता पहिचान र संस्कृतिको संरक्षणमा थप ऊर्जा प्रदान गर्ने लक्ष्य राखिएको अध्यक्ष बुढाको भनाइरहेको छ। महोत्सव असार 2 गते घोराई 15 स्थित शहीद मञ्चमा आयोजना गरिनेछ। पर्वलाई थप आकर्षण र सांस्कृतिक रूपमा समृद्ध बनाउन सोही दिन घोराईको लखन पार्कबाट विभिन्न जातीय झाँकी सांस्कृतिक प्रस्तुति तथा रयाली सहित कार्यक्रम स्थलतर्फ प्रस्थान गर्ने तयारी गरिएको छ। मगर समुदायको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा रहेको भूमि पर्वले प्रकृति प्रति सम्मान, सामुदायिक एकता र सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने विश्वास गरिन्छ। महोत्सवमा मगर समुदायका परम्परागत नृत्य, वेशभूषा, सांस्कृतिक झाँकी तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ। हवस् त, बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहरू रोड, छोराही
7: दाङ। सम्पर्क मोबाइल 98 4 77 27 976
8: र 98 5 78 30 6 8 9।

0: वाय नेटको बाइ वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाय नेट अब सबै कनेक्टेड
1: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा
2: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार
3: डाक्टरद्वारा दिइने सेवाहरू पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार
4: बिना टाका प्रभावकारी उपचार
2: दिशा गर्दा दुख्ने रगत आउने मासु पलाएको घाउ भएको पिप बग्ने चिलाउने कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श
4: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ
2: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरन्तै डिस्चार्ज
4: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ
5: बिरामी जाँच निमिति यही असार 12 गते शुक्रबार
6: दिव्य फार्मेसी कुराई 15 सडक विभाग रोड सम्पर्क फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98-478-29913 98-478-26163 र 98-095-12871
7: नेपाली जुत्ता घर
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
7: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट
8: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
7: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ
8: सम्पर्क मोबाइल नम्बर 98-577-71546
9: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
10: सेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
9: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
10: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
9: तालिममा दिइने विषयहरू
10: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
9: स्पेशल सेफ तालिम
10: जापानिज सुशी तालिम
9: र वेट्रेस
10: टुरिस्ट गाइड
9: हाम्रा विशेषताहरू
10: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
9: एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
10: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
9: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
10: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ
9: अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ सम्पर्क मोबाइल 98-410-17-09 98-410-17-09
10: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अद्गुरी MBBS MD न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
3: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
2: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
3: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
2: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
3: जाड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
4: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार
5: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9847878913 र 9805912871
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
4: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
7: बिस्तारै जोर्नीहरू र औँलाहरू बाँगिँदै जाने
4: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
7: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
4: छालामा दागहरू आउने कपाल झर्ने
7: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
4: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
7: बारम्बार गर्भपतन भएमा
4: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
7: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
4: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
7: बिना कारण शरीरको तौल घटेमा
4: ढाड दुखेमा कम्मर दुखेमा
7: गाउट तथा युरिक एसिडको समस्या
4: बारम्बार आँखा रातो भएमा
7: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
4: बारम्बार लामो समयसम्म ज्वरो आएमा
7: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
4: लामो समयदेखि छाला कडा भएमा
7: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
4: युवा अवस्थामा पक्षघात भएमा
7: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
4: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
7: कम उमेरमा हृदयघात मुटु रोग भएमा
4: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
7: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
4: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
4: फोन नम्बर 0825916670
7: मोबाइल नम्बर 9857843100 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली

0: छकत्रो नो इट लाइक प्रो राशि थापा फ्रॉम टू एंड फ्रो साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
3: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
2: हुलासले बनाउँदैछ परिवार एक साथ
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा
5: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्
4: डाक्टरद्वारा दिइने सेवाहरू
5: लामो समयसम्म टाउको दुख्ने मुटुको ढुकढुकी बढ्ने तर्सने वा डराउने हातखुट्टा झमझम गर्ने वा पोल्ने काम्ने बेहोस हुने धेरै रक्सी खाने लागू पदार्थ सेवन गर्ने जिउ दुख्ने निद्रा र भोक नलाग्ने यौन इच्छामा कमी हुने बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि
4: नोट अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा
5: सम्पर्क मोबाइल नम्बर 9858744722 9858735060 सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ

0: अन्तर्गत गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाऊ फोन नम्बर टिप्नुहोस् 082-563-414
1: के तपाईँ दाँत तथा गिर्जा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर स्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
10: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दान। सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
17: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
18: इन्डोस्कोपी सेवा
17: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
13: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
19: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
0: विशेषज्ञ डाक्टरी सेवाहरू:
19: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
0: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
19: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
16: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
16: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
18: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामी को चेक जांच तथा उपचार सेवा
2: फोन बाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: संपर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। संपर्क फोन नंबर 082-561-6694। संपर्क मोबाइल नंबर 98578-30145 98478-30153 र 98649-41944।
20: सूर्य को विकिरण बढ़ते आंखा कमजोर होते ग्लोबल वार्मिंग आंखा में रोग अरु थुप्रे समस्या तर समाधान पशुपति आई केयर सेंटर में विज्ञ आंखा का डाक्टर संगे आंखा चेक करने अत्याधुनिक उपकरण हम आंखा सुरक्षा दिने उच्च क्वालिटी का पावर ग्लास र फ्रेम उपलब्ध अब ढुक्क हो पशुपति आई केयर सेंटर ने तपाई को आंखा को रक्षा करने पशुपति आई केयर सेंटर कपासी दान। संपर्क नंबर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
21: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
22: कोहलपुर मेडिकल कलेज का वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नु होला।
21: डाक्टर द्वारा दिइने सेवाहरू
22: नाक बुझिने सिंगान आइरहने पहेलो गराउने सिंगान आउने हाच्छ्यु आइरहने गन्ध थाहा नपाउने नाक भित्र मासु पलाएको नाक बाङ्गो भएको नाक बज्ने
21: कान दुख्ने कान पटक पटक पाकिरहने पानी वा पिप बग्ने कान कराउने कम सुनिने वा बहिरोपन कानको जाली वा पर्दा फाटेको
22: घाँटी दुख्ने केही अड्केको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटी भित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको घाँटी को कैंसर जिब्रो चेप्टिएको सफा र स्पष्ट उच्चारण नहुने सफा बोली नफुट्ने तंसिल आइरहने
21: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
22: नोट, धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला। बिरामी जाँच हुने मिति यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: नोट, कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
21: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 14 बालमन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9908।
23: भर्ना खुल्यो।
24: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
23: हाम्रा विशेषताहरू
24: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
23: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
24: शान्त तथा पारिवारिक वातावरण भएको
23: प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
24: तिहार सुसारको राम्रो व्यवस्था भएको
23: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
24: घरको जस्तै माया पाउने
25: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
26: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
25: सम्पर्क फोन नम्बर 082-563-387। सम्पर्क मोबाइल नम्बर 98-669-86303 र 98-62-25-183।
27: खुसीको खबर।
28: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
27: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
4: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेसन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका, वडा नम्बर 3, बर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
6: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: नोज हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-498-87-741।
12: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
14: हाम्रा सेवाहरू
12: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू,
14: छाती, दम, निमोनिया, खोकी, छेरो,
12: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
14: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
12: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
14: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू,
12: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
14: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
12: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
14: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
12: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
14: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
12: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श,
14: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
12: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
14: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम ट्याङ च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी देवा भूषालसँगै शान्त कुमार बुढा मगरको तपाईलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगइन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FMबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: भारतीय नागरिकता दिलाएको आरोपमा दाङका एक वडा अध्यक्ष सहित 4 जना पक्राउ। रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिँदा 1 जनाको मृत्यु, 1 घाइते।
1: गन्धर्व समुदायको पहिचान बोकेको सारङ्गीको बिक्री पछिल्ला वर्षहरूमा घट्यो। युवा पुस्ता तयार नहुँदा गाइनेहरूको पेसा संकटमा।
0: प्रतिपक्षीको अवरोधका कारण प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेशै नगरी स्थगित। सीमा विवादबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने विपक्षी दलहरूको माग।
1: र प्रधानमन्त्रीद्वारा मन्त्रीमण्डल हेरफेर, गृहमन्त्रीमा फेरि सुदन गुरूङ र विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मा महावीर पुनलाई।
0: अब खबर विस्तारमा।
1: भारतीय नागरिकलाई गैर कानूनी ढंगले नागरिकता दिलाउन भूमिका खेलेको पाइएपछि दाङमा 1 वडा अध्यक्ष सहित 4 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजपुर गाउँपालिका 4 का वडा अध्यक्ष 65 वर्षीय रामेश्वर अहिर, कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका 9 घर भएका राजपुर 4 का वडा सचिव तथा स्थानीय पंजीकाधिकारी 47 वर्षीय राजेश कुमार कहर, वडाको कार्यालय सहायक 34 वर्षीय मीना चौधरी र राजपुर 4 का 45 वर्षीय आलम जोल्दा रहेका छन्। पक्राउ परेका 4 जनालाई सोमबार नै जिल्ला अदालतले 5 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति प्रदान गरिसकेको छ। उनीहरू 4 जना सहित नागरिकतामा हस्ताक्षर गरेका इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन कार्यालय प्रमुख प्रेम बहादुर खवास र भारतीय नागरिक आयसा जल्दाका विरूद्ध प्रहरीले गत जेठ 20 गते जिल्ला अदालतबाट पक्राउ पूर्जी लिएको थियो। 4 जना पक्राउ परे पनि तत्कालीन कार्यालय प्रमुख खवास र भारतमा बिहे भई गएकी आयसा पक्राउ परेका छैनन्। उनीहरू 2 जनालाई प्रहरीले खोजी गरिरहेको इलाका प्रहरी कार्यालय गडवाका प्रमुख डबल बहादुर बमले बताउनुभयो।
0: लुम्बिनी प्रदेशका नवनियुक्त अन्तरिम मामिला तथा कानून मन्त्री भण्डारीलाल अहिरले विगतमा प्रदेश सरकारका कमी कमजोरी सच्याएर अघि बढ़ने बताउनु भएको छ। लुम्बिनी प्रदेशका पत्रकार महासंघ शाखा अध्यक्षहरूसँगको छलफल कार्यक्रममा मन्त्री अहिरले पत्रकार र पत्रकारिता राज्यको बलियो शक्ति भएको कारण यो क्षेत्रलाई व्यवस्था गरेर प्रदेश सरकार अघि बढ़न नसक्ने भन्दै आफूहरूको खबरदारी गर्न आग्रह गर्नुभयो। संचार माध्यमलाई बजेटमा पाखा लगाएको, विनियोजन भएको बजेट कार्यान्वयन हुन नसकेको लगायतका विषयमा शाखा अध्यक्षहरूले उठाएको प्रश्नको जवाब दिँदै मन्त्री अहिरले कर्मचारीको ढिलासुस्ती हुने गरेको भन्दै तत्काल यस्ता कार्यलाई अगाडि बढ़ाउने र काममा ढिलासुस्ती हुने कर्मचारीलाई कार्यवाही गर्ने चेतावनी पनि दिनुभयो। मन्त्री अहिरले प्रदेश सरकार नागरिकको नजिकको सरकार भएको भन्दै सबै पक्षसँग सहकार्य गरेर अघि बढ़ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ।
2: यो पुलिस प्रशासनले मात्रै राजनीति हो, देशको चाहिँ विकास गर्ने, देशलाई खबरदारी गर्ने चाहिँ सबभन्दा माध्यम पत्रकारिता नै हो। र पत्रकारजीहरूले जुन देशमा पत्रकारजीहरू पत्रकारिता राम्रो हुँदैन भने त्यो देश राम्रो छन्, विकास हुने असम्भव छ। वास्तवमा मैले यो कुरालाई यहाँहरूले जानकारी गराउनु हो, जुन बजेट हामीले चलाउनु नपाउने हो या त चल्दैन भने त्यस्तो किसिमको बजेट त्यो रेड बुकमा किन राखेको, त्यो राख्न पर्ने हो। जति हामी सकिन्छौँ त्यति नै गरौँ। त्यो प्रशस्त लोकप्रियताको लागि म त्यस्तो काम गर्दैन। अहिले कार्यविधिको कुरा आएछ, कार्यविधि कहाँसम्म हामी सच्याउन सक्छौँ, तपाईँहरूले पनि साथमा राखेर त्यहाँ सचिवसँग कुरा गरेर त्यसलाई कसरी गर्ने हो। ढिला सुस्ती गर्ने कर्मचारीले अलि हामी म त त्यो भन्छु कि काम गर्नु छैन भने छोडेर जानुहोस्, अर्को मान्छे आउँछ, दुईजना भएर काम गर्छौँ, जति हामी सक्छौँ त्यति काम गर्ने। त्यो चाहिँ कसरी राम्रो बनाउन सकिन्छ हामीले देशलाई र जनतालाई। अब जब हाम्रो पत्रकारै साथीहरू हुन्छन् भने यो देशको विकास कामहरू कसरी हुन्छ? कसले ठिक छ राम्रो कुराको सपोर्ट गर्ने र मैले गलत गरिरहेछु भने त्यसको खबरदारी पनि गर्नुपर्छ। हामी सुधार्ने हो, हाम्रा कमी कमजोरीहरू पनि छन्, हामीसँग पनि कमी कमजोरी, हामी मानव हौ, मानवबाट कमी कमजोरी हुन्छ, तर त्यसलाई सुधार्ने मौका पनि अब हजुरहरूले नै उठाएर कुरा हामी त्यो आफ्नो सही बाटोमा लाग्छौँ होइन यसरी चाहिँ यो अब गलत कुरा हो मैले पनि हिजो अब
1: अब बाँकी समाचार दाङमा मोटरसाइकल ट्रकसँग ठोकिँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् पूर्व पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका पाँच रातो डाँडामा बिग्रिएर रोकिराखेको ट्रकको पछाडि मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक लमही नगरपालिका सात हस्नापुर निवासी अन्दाजी 37 वर्षीय जीवन गिरीको मृत्यु भएको हो गम्भीर घाइते गिरीलाई लमही अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो दुर्घटनामा अर्का एकजना घाइते भएका छन् मोटरसाइकल दुर्घटनामा सवार अन्दाजी 32 वर्षीय धनीराम चौधरी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभयो घाइते चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा उपचार भइरहेको छ दुर्घटना मंगलबार आज बिहान करिब 4 बजेतिर भएको हो सड़कमा बिग्रिएर रोकिराखेको ना 5X9336 नम्बरको ट्रकको पछाडिबाट लु 12P9840 नम्बरको मोटरसाइकल ठोकिएको हो घटनाबारे थप अनुसन्धान भइरहेको छ
0: नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङले निर्माण सम्पन्न भएको आफ्नै भवन उद्घाटनसँगै यस वर्षको भूमि पर्व भव्य रूपमा मनाउने भएको छ घोराई उपमहानगरपालिका 18 ढोडेनीमा निर्माण सम्पन्न भएको संघको भवन उद्घाटन गरिनुका साथै हरेक वर्ष झैं यस वर्ष पनि भूमि पर्वको अवसरमा एक दिने विशेष महोत्सव आयोजना गर्न लागि संघका अध्यक्ष मुक्त बुढा मगरले जानकारी दिनुभयो भवन उद्घाटन र भूमि पर्वलाई एकसाथ जोडेर समुदायको एकता पहिचान र संस्कृतिको संरक्षणमा थप ऊर्जा प्रदान गर्ने लक्ष्य राखिएको अध्यक्ष बुढाको भनाइ छ महोत्सव असार 2 गते घोराई 15 स्थित शहीद मञ्च आयोजना गरिनेछ पर्वलाई थप आकर्षक र सांस्कृतिक रूपमा समृद्ध बनाउन सोही दिन घोराईको लखन पार्कबाट विभिन्न जातीय झाँकी सांस्कृतिक प्रस्तुति तथा र्याली सहित कार्यक्रम स्थलतर्फ प्रस्थान गर्ने तयारी गरिएको छ मगर समुदायको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा रहेको भूमि पर्वले प्रकृतिप्रति सम्मान सामुदायिक एकता र सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने विश्वास गरिन्छ महोत्सवमा मगर समुदायका परम्परागत नृत्य वेशभूषा सांस्कृतिक झाँकी तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ
1: दाङको शान्तिनगरमा सरफ बनाउने 3 दिने तालिम सम्पन्न भएको छ शान्तिनगर गाउँपालिका 4 वडा नम्बर कार्यालयको सहयोग तथा सामाजिक रूपान्तरणका लागि हाम्रो अभियान दाङको आयोजनामा तालिम सञ्चालन गरिएको हो तालिममा दलित तथा विपन्न महिला गरी 28 जनाको सहभागिता रहेको थियो समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै उनीहरूले तालिमका क्रममा आफैले उत्पादन गरेको सरफ समेत वितरण गरिएको थियो आर्थिक तथा सामाजिक सशक्तिकरणमा योगदान पुर्याउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमले महिलाहरूलाई स्वरोजगार तथा उद्यमशीलताका लागि आवश्यक सिप प्रदान गरेको आयोजकले जनाएका छन् संस्थाका उपाध्यक्ष रामबहादुर नेपालीको अध्यक्षता तथा वडा नम्बर 4 का वडा अध्यक्ष गोमन बहादुर ओलीको प्रमुख आतिथ्यतामा भएको तालिम समापनका अवसरमा वडा सदस्य भूप बहादुर पुन दलित महिला सदस्य उमा विश्वकर्मा वडा सचिव लोकेन्द्र खण्डका संस्थाका सदस्य किरण विक प्रशिक्षक टीका कुमारी गौतम र सहभागीका तर्फबाट सविता चौधरीले मन्तव्य व्यक्त गर्नुभएको थियो
0: प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भएको छ सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा माफी माग्नुपर्ने विपक्षी दलहरूले अडान कायम राखेपछि बैठक भोलि बिहान 11 बजे बस्ने गरी स्थगित भएको हो बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो आजको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सचेतक निष्कल राईले शहीदको सम्झनामा 5 मिनट मौन धारण गर्न आग्रह गर्नुभयो शहीदको सम्झनामा प्राय 1 मिनट मौन धारण गर्ने चलन छ तर आजको प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दलको अगुवाईमा 5 मिनट मौन धारण भएपछि सभामुख डोलप्रसाद अर्यालले आपत्ति जनाउनु भएको छ सभामुखले प्रतिपक्षी बेन्चले सभाको अपमान गरेको टिप्पणी गर्नुभयो उहाँले यसबारे ध्यानाकर्षण भएको बताउनु भएको छ गएको जेठ 17 गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा नेपालले समेत भारतको जमीन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन् संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्रीले सीमा विवादका सम्बन्धमा दिएको अभिव्यक्ति प्रति आपत्ति जनाउँदै प्रतिनिधि सभामा संकल्प प्रस्ताव पेश गर्नुभएको छ। बैठकमा सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत र तथ्यहीन भएको दावी गर्दै त्यसलाई संसदको अभिलेखबाट हटाउन माग गर्नुभएको हो।
1: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद पुनर्गठन गर्नुभएको छ। प्रधानमन्त्री शाहले सांसद सुदन गुरूङलाई गृहमन्त्री र महावीर पुनलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्नुभएको थियो। गृहमन्त्रीमा सुदन गुरूङ र विज्ञान तथा नवप्रवर्तन मन्त्रीका रूपमा महावीर पुन दुवैजनाले राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ। शपथ ग्रहण समारोहमा राष्ट्रपति राष्ट्रपति प्रधानमन्त्री प्रधान न्यायाधीश सभामुख राष्ट्रिय सभा अध्यक्ष मन्त्रीहरू र सांसदहरूको पनि उपस्थिति रहेको थियो। यसअघि पनि गृहमन्त्री रहनुभएका गुरूङले सम्पत्ति विवरणको विषयमा विवाद भएपछि राजीनामा दिनुभएको थियो। सरकारले गठन गरेको छानबिन समितिले उहाँलाई क्लीनचिट दिएपछि उहाँ फेरि गृहमै दोहोरिनु भएको हो। त्यस्तै महावीर पुन पनि जेन्डी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री बन्नुभएको थियो। फागुन 21 निर्वाचन अघि मन्त्री पदबाट राजीनामा दिएर उहाँ चुनावमा होमिनु भएको थियो। म्याग्दी जिल्लाबाट निर्वाचित महावीर पुन गत फागुन 21 सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कुनै पनि दलबाट नभई स्वतन्त्रबाट जित्ने एक्ला सांसद हुनुहुन्छ।
0: आवश्यक सेवा संचालन ऐन 2014 को दफा 3 को उपदफा 1 ले दिएको अधिकार प्रयोग गरी 24 आवश्यक सेवामा 25 आवश्यक सेवामा आम हड़ताल गर्न निषेध गरिएको सोमबार गृह मन्त्रालयद्वारा नेपाल राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ। बन्द हड़तालका कार्यक्रममा कारण सेवामा प्रभाव परेको भन्दै सरकारले टेलिफोन सेवा, यात्री वा माल सामान ओसार पसार गर्ने यातायात सेवा, प्रिन्ट वा सरकारी छापाखाना सम्बन्धी सेवा, हात हतियार खारखजाना वा कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने काममा सम्बन्धित नेपाल सरकार, रक्षा व्यवस्थाको सेवा, संचार सेवा, आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, खानेपानीको सञ्चालन तथा वितरण सेवा बन्द हड़ताल गर्न निषेध गरिएको छ। त्यसै गरी पर्यटन आवास, होटल, रेस्टुरेन्ट, पेट्रोलियम पदार्थको पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवा, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा, फोहोर मैलाको संकलन, ढुवानी, प्रशोधन, विसर्जन तथा स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा, बैंकिङ, बीमा, विद्युत, दैनिक उपभोग्य वस्तुहरू, खाद्यान्न, दाल, चामल, नुन, तेलको पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवामा पनि बन्द हड़ताल गर्न नपाइने भएको छ।
1: मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो। नेपाली लोक संस्कृति र गन्धर्व समुदायको पहिचान बोकेको सारंगीको बिक्री पछिल्ला वर्षहरूमा घट्दै गएको छ। पुस्तौदेखि सारंगी निर्माण गर्दै आएका कारीगरहरू बजार अभावका कारण पेसा नै संकटमा पर्न थालेको बताउँछन्। एक रिपोर्ट।
0: नेपाली लोक संस्कृति र गन्धर्व समुदायको पहिचान बोकेको सारंगीको बिक्री पछिल्ला वर्षहरूमा घट्दै गएको छ। 17 वर्षदेखि सारंगी उत्पादन र बिक्री गर्दै आए पनि अहिले पहिले भन्दा निकै कम बिक्री हुने गरेको बताउनुहुन्छ खोराई उपमहानगरपालिका 11 ड्राइभर गन्धर्व।
3: एक दुई वर्ष अगाडि अलिक अलिअलि कम भएको हाम्रो यो सारङ्गी भन्दा पनि तपाईँको बाहिर विदेशी बाजाले हामीलाई अलिक माग दिएको भैलम गिटारहरू अब अन्य अन्य
0: परम्परागत बाजा प्रति घट्दो रुचिले पनि सारङ्गीको माग घटाएको बताउनुहुन्छ सोही ठाउँ निवासी दीपक गन्धर्व।
4: पछाडिका पिँढीले बनाउनै खोज्दैन, हामीले छोराछोरीले पनि बजाउ बाउ भन्ने पनि बनाउनु खोज्दैन। फेरि यो सारङ्गी कस्तो पनि एकचोटि किनेपछि लगभग 10-15 वर्षलाई धुक्कु हुन्छ, होइन त्यही बनाउँछ नि। अरू जस्तो त्यो गिटार गिटार जस्ता किरो लागिहाल्ने, चाँचहरू जाने कुनै भयो मान्छेले किनिहाल्छ। सब यो हजुरको एकचोटि किन्नु लगभग 15 वर्ष त धुक्कु भयो, त्यही पनि हुँदैन।
0: सारङ्गी बनाउन प्रयोग हुने काठ, तार र अन्य सामग्रीको मूल्य बढ्दै गए पनि त्यस अनुसार मूल्य लिन नसकिएको कारीगरहरूको गुनासो छ। तर आफूले स्थानीय काठ प्रयोग गर्दै आइरहेको बताउनुहुन्छ पुनः ड्राइभर गन्धर्व।
3: हामीसँग प्योर खमारी भन्ने गाह्रो हुन्छ नि, एउटा खमारीको फ्राग्मेन्ट पाइन्छ, तपाईँको पुरानो बाजा हो खमारी भनेको, भन्दा अरूको बज्दैन, राम्रो सो हुन्छ खमारीको दार, मादल सारिङी बनाउने दार खमारी होइन, अहिले त अन्य अन्य चिजको बनाउँछन् अरूले होइन, अब तर मेरो यहाँ तपाईँको धेरै जस्तो खमारी हुन्छ पाइन्छ।
0: संस्कृतविदहरूका अनुसार सारङ्गी नेपाली लोक संस्कृतिको महत्वपूर्ण सम्पदा हो, यसको संरक्षणका लागि स्थानीय सरकार र सम्बन्धित निकायले प्रशिक्षण प्रदर्शनी तथा बजार व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ, तर स्थानीय सरकार भने यसप्रति उदासीन रहेको गन्धर्वहरूको गुनासो छ। सरकारले के गरे भने यसको संरक्षण र सम्वर्धन हुन सक्ला त? पुनः दीपक गन्धर्व।
4: छ्यापछ्यापी बिक्री हुने अनि अन्य विद्यार्थीले सिप सिक्ने अवसर पाउँथे जस्तो लाग्छ राज्यले, त्यसो मात्रै गरेपछि, त्यति मात्रै गर्दै पनि एक स्कुल एक सारी एक मास्टर भनेर गरेपछि जस्तै उहाँले जान्नुहुन्न, उहाँले बनाउनुहुन्छ, उहाँको सारी बिक्री भयो, मैले जान्छु, मैले एउटा स्कुलमा।
0: आधुनिकताको प्रभावसँगै बजार खुम्चिँदै जाँदा नेपाली मौलिक पहिचान बोकेको सारङ्गी संकटमा परेको देखिन्छ। समयमै संरक्षण र प्रवर्धनका कार्यक्रम सञ्चालन गर्न नसके यस्ता परम्परागत सिप र संस्कृति लोप हुने जोखिम बढ्दै जाने सरकारवालाहरू बताउँछन्।
1: अब बाँकी समाचार। नेपाल कृषि अनुसन्धान परिषद नार्कबाट विकसित भएका प्रविधिहरू किसानसम्म पुर्याउनु पर्नेमा उद्यमी किसान र कृषि वैज्ञानिकले जोड़ दिएका छन्। नार्कको राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रले ललितपुरको खुमलटारमा गरेको उद्यमी किसान र कृषि वैज्ञानिक बीचको अन्तर्क्रिया गोष्ठीमा सहभागीले किसानका लागि प्रविधि विकास भइरहेको तर पहुँच पुग्न नसकेको बताएका हुन्। कृषि क्षेत्रमा देखिएका चुनौती, मुख्य बालीमा विकास भएका प्रविधि, अनुसन्धानबाट विकसित नवीनतम प्रविधि तथा विकासका व्यावहारिक समस्याबारे गोष्ठीमा विस्तृत छलफल भएको थियो। नार्कका कार्यकारी निर्देशक डाक्टर श्रीमद श्रेष्ठले अहिले धेरै जिम्मेवारी पालिकामा पुगेको र किसानले पालिकामा सम्पर्क गर्न सक्ने बताउनुभयो। अनुसन्धानबाट विकसित प्रविधिहरू किसानसम्म प्रभावकारी रूपमा पुर्याउन आवश्यक रहेको उहाँको भनाइ छ। त्यस्तै पशु तथा मत्स्य अनुसन्धानतर्फकी निर्देशक डाक्टर निना आमात्य गोर्खालीले अनुसन्धानका उपलब्धिलाई व्यवहारमा उतार्न किसानको पनि उत्तिकै चासो र सक्रिय आवश्यक रहेकोमा जोड़ दिनुभयो। कार्यक्रममा राष्ट्रिय बाह्य अनुसन्धान केन्द्रका प्रमुख डाक्टर प्रकाश भट्टराईले किसान र वैज्ञानिक बीचको प्रत्यक्ष संवादबाट कृषिको विकासमा महत्वपूर्ण योगदान पुग्ने धारणा राख्नुभयो। प्राविधिक सत्रमा राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालले मौसम, वातावरण र जलवायु परिवर्तनबाट हुने क्षति न्यूनीकरणका विषयमा प्रस्तुति राख्नुभएको थियो। त्यसै गरी राष्ट्रिय बाली अनुसन्धान केन्द्रका वैज्ञानिकले नार्कबाट विकसित नवीनतम कृषि प्रविधि तथा अनुसन्धान उपलब्धिहरूबारे चर्चा गर्नुभयो। सहभागी किसानले खेती तथा पशुपालनमा भोगिरहेका समस्या, उत्पादन लागत, रोग किरा व्यवस्थापन, बजार र पहुँच तथा जलवायु जन्य चुनौतीबारे समस्या राखेका थिए। अनुसन्धान संस्थाले विकास गरेका प्रविधिलाई अझ प्रभावकारी रूपमा किसानमाझ पुर्याउनु पर्ने देखिएको धेरैजसो किसानले बताएका छन्।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको खबर। दुबई तथा उत्तरी इमिरेट्समा रोजगारीका लागि जानेहरू र त्यहाँ कार्यरत नेपाली नागरिकका लागि दुबई स्थित नेपाली महावाणिज्य दूतावासले आफ्ना महत्वपूर्ण कागजात आफैसँग सुरक्षित राख्न सूचना जारी गरेको छ। महावाणिज्य दूतावासका अनुसार यूएईमा कार्यरत केही नेपाली नागरिक सम्पर्कविहीन हुने वा थुनामा पर्ने घटनाबारे परिवारबाट निरन्तर खोजी अनुरोध आउने गरेको छ, तर आवश्यक कागजात अभावका कारण खोजी कार्य कठिन हुने भएकाले विदेश जानु अघि राहदानी, भिसा, श्रम अनुमति लगायतका कागजातको प्रतिलिपि परिवारलाई सुरक्षित रूपमा उपलब्ध गराउन अनुरोध गरिएको छ। यसै गरी यूएई आएपछि काम गर्ने कम्पनीको नाम, ठेगाना, सम्पर्क व्यक्ति, बसोबास क्याम्पको विवरण तथा इमिरेट्स आईडीको प्रतिलिपि परिवारलाई पठाउन पनि आग्रह गरिएको छ। यी विवरण बिना खोजी प्रक्रिया जटिल हुने भन्दै आफ्ना कागजातहरू सुरक्षित राख्न दूतावासले सूचना जारी गरेको हो। दोस्रो सूचनामा इमिरेट्स आईडी तथा मोबाइल सिमको दुरूपयोगबाट हुने ठगी तथा कानूनी समस्याबारे सचेत गराइएको छ। दूतावासका अनुसार विभिन्न प्रलोभनमा परि आफ्नो इमिरेट्स आईडी वा सिम कार्ड अरूलाई दिने वा व्यक्तिगत बैंक विवरण ओटीपी तथा कार्ड नम्बर फोन मार्फत साझा गर्ने घटनाबाट धेरै नेपाली समस्यामा परिरहेका छन्। यसरी हुने अनधिकृत प्रयोगबाट बैंक ऋण ठगी तथा कानूनी कार्यवाही सम्मका समस्या देखिएको भन्दै कुनै पनि हालतमा व्यक्तिगत कागजात तथा विवरण अरूलाई नदिन आग्रह गरिएको छ। दूतावासले बैंक खातामा स्रोत नखुलेको रकम आएमा तत्काल सम्बन्धित बैंकमा जानकारी दिन पनि सुझाव दिएको छ।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। फिफा विश्वकप 2026 उद्घाटन सत्रमा सहभागी हुन मेक्सिको जान लागेका अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज विक्रम नेमवाङ र महासचिव किरण राईलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ। मेक्सिको जानका लागि नेङमाङ र राई आज बिहान विमानस्थल पुगेका थिए, तर अध्यागमन विभागले कालो सूचीमा रहेका कारण दुवैजनालाई फर्काएको हो। यसअघि हिजो एन्फा अध्यक्ष नेङमाङ र महासचिव राई विदेश जान पाउनुपर्ने भन्दै राष्ट्रिय खेलकुद परिषद राखेप पुगेका थिए, तर राष्ट्रिय खेलकुद परिषदले दुवैजनालाई विदेश यात्राको रोक्का फुकाउन अस्वीकार गरेको हो। आर्थिक अनियमितताको छानबिनका लागि राष्ट्रिय खेलकुद परिषदको सिफारिशमा अध्यागमन विभागले गएको वैशाख 11 गते एन्फा अध्यक्ष महासचिव सहित 24 जनालाई विदेश जान रोक लगाएको थियो। यसअघि राष्ट्रिय खेलकुद परिषदले एन्फालाई तहगत चुनाव नगरेको भन्दै 3 महिनाका लागि निलम्बन गरेको थियो, तर राष्ट्रिय खेलकुद परिषद 2 महिनापछि एन्फामाथिको निलम्बन हटाएको थियो।
0: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 34.9 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25.7 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। अहिलेको हावाको गति 1 मिटर प्रति सेकेण्ड रहे भने सापेक्षित आर्द्रता 63% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: भारतीयलाई नागरिकता दिलाएको आरोपमा दाङका एक वडा अध्यक्ष सहित 4 जना पक्राउ। रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिँदा 1 जनाको मृत्यु 1 घाइते।
1: गन्धर्व समुदायको पहिचान बोकेको सारङ्गीको बिक्री पछिल्ला वर्षहरूमा घट्यो। युवा पुस्ता तयार नहुँदा गाइनीहरूको पेसा संकटमा।
0: प्रतिपक्षीको अवरोधका कारण प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेशै नगरी स्थगित। सीमा विवादबारे प्रधानमन्त्रीले संसदमा जवाब दिनुपर्ने विपक्षी दलहरूको माग।
1: र प्रधानमन्त्रीद्वारा मन्त्रीमण्डल हेरफेर, गृहमन्त्रीमा फेरि सुदन गुरूङ र विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मा महावीर पुनलाई।
0: हवस् त, अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाई हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी, प्राविधिक मित्र शालिकराम चौधरी तथा तपाई श्रोतालाई पनि धन्यवाद दिँदै म देवा भुसाल
0: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौं। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको
2: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
6: अर्को वर्ष यसलाई अष्ट बनाएर तपाईँकै हातबाट छात्रवृत्ति लिन आउनेछु।
5: लाली बजार,
6: अष्ट बनाएर तपाईँकै हातबाट छात्रवृत्ति लिन आउनेछु।
5: लाली बजार,

0: 6.9 inch AI powered camera, 3 years को warranty सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: आया मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या।
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
5: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नजुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
8: सम्पर्क फोन नम्बर 0825902222।
2: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
9: घर घर अनि गृहिणीको साथ हुलाकले बनाउँदैछ परिवार एक साथ।
10: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
9: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
10: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
9: हुलासले बनाउँदैछ परिवार एक साथ।
11: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
12: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिक चलेन, अब त आशै मरिसक्यो।
11: के कुरा गर्छिन् यिनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
12: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
13: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहालको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
14: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
13: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहाइदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
15: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराहीदाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराहीदाङमा खुल्यो।
16: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
15: बिस्तारै जोर्नीहरू र औंलाहरू बाँगिँदै जाने,
16: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
15: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
16: छालामा दागहरू आउने, कपाल झर्ने,
15: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
16: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
15: बारम्बार गर्भपतन भएमा,
16: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
15: लामो समयदेखि

0: कमजोरी र शरीर हतक्क गल्ने भएमा,
1: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
0: बिना कारण शरीरको तौल घटेमा,
1: ढाड दुखेमा, कम्मर दुखेमा,
0: गाउट तथा युरिक एसिडको समस्या,
1: बारम्बार आँखा रातो भएमा,
0: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
1: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
0: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
1: लामो समयदेखि छाला कडा भएमा,
0: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
1: युवा अवस्थामा पक्षघात भएमा,
0: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
1: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
0: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
1: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
0: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
1: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: फोन नम्बर 0825916770,
0: मोबाइल नम्बर 98578343। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।
1: भर्ना खुल्यो।
2: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: कार्यक्रमहरू:
2: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
3: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
4: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ।
5: फोन नम्बर 0825562601, 98578353990, 98578313684, 98512323288
2: र 98578373255।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाक बन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जड़ीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: गुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराही दान फोन नम्बर 082-585-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चार देखि पश्चिम तर्फ
2: मध्यपश्चिम ट्राङ्क यति बेला बेलुकीको 7 बजेको छ।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायनेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
1: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
4: सम्पर्क मोबाइल नम्बर 9822964264
5: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
6: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराइदाङमा
7: उपचार हुने रोगहरू
6: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
7: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
6: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
7: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
6: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
7: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
6: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
8: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 विपिसोक दाङ सम्पर्क फोन नम्बर 9686 61 694
9: दिनेश सर नमस्कार कतै जान लाग्नु भएको जस्तो छ नि
10: बिमा गराउन जाँदैछु
9: बिमा किन गर्नु पर्यो सर बिमा
10: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन् त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि
9: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर
10: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ
9: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर
11: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने कसैले भनेको कुरालाई मात्र आधार नलिने आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन
9: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर
10: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ
9: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ सरलाई धेरै धेरै धन्यवाद अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु
12: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश
4: थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: संख्यामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
1: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
2: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858785060। सम्पर्क सिभिल फर्मा, घुराही 15, सड़क विभाग रोड, जाँच।
3: नेपाली जुत्ता घर,
4: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
3: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
4: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
3: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान: सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, भुराही दाङ।
4: सम्पर्क मोबाइल नम्बर 9857771546।
5: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
6: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9848987741।
9: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
10: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
9: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
10: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट: सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
9: तालिममा दिइने विषयहरू:
10: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
9: स्पेशल सेफ तालिम,
10: जापानिज सुशी तालिम,
9: वेटरेस,
10: टुरिस्ट गाइड।
9: हाम्रा विशेषताहरू:
10: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने,
9: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने,
10: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको,
9: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ,
10: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
9: सम्पर्क मोबाइल 9841017090, 9841017090।
10: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
11: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
12: 1500 जरिवाना गर्न सकिने कानूनमा व्यवस्था रहेको छ।
13: र एन्फा अध्यक्ष र महासचिवलाई विश्वकप उद्घाटन समारोहमा सहभागी हुन मेक्सिको जान रोक।
14: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
13: ग्रेडिङ र नम्बरलाई मात्र प्राथमिकता दिने अहिलेको शिक्षा प्रणाली ज्ञान र सामाजिक रूपान्तरणको प्रक्रिया होइन, विदेश जाने माध्यम जस्तो बनेको छ। अब शिक्षा उत्पादन, कृषि, समुदाय र राष्ट्रिय आवश्यकतासँग जोड़िनु पर्दछ। शिक्षित

0: पुस्ताले आफ्नो समाजमा भविष्य देख्ने वातावरण बनाउनु पर्दछ। त्यसैले दीर्घकालमा सामाजिक संरचना कमजोर बनाउने, पुस्तागत सिप हराउने र परनिर्भरता बढ़ने भएकाले अहिलेको शिक्षा प्रणालीमा तत्काल फेरबदल ल्याउनु आवश्यक छ। अब खबर सुशीला श्रेष्ठबाट।
1: प्रधानमन्त्री बालेन्द्र शाहले छैठौं पटक सरकार विस्तार गर्दै मन्त्री परिषदलाई पूर्णता दिनुभएको छ। आज सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रीमा सुदन गुरूङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनलाई नियुक्त गर्नुभएको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। नवनियुक्त दुवै मन्त्री दोस्रो पटक मन्त्री नियुक्त हुनुभएको हो। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोर्खा एकका सांसद गुरूङ गृहमन्त्री बन्नुभएको थियो भने स्वतन्त्र सांसद पुन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी सम्हालिसक्नु भएको छ। उहाँहरू दुवैजनाले पदभार समेत ग्रहण गरिसक्नु भएको छ। पदभार ग्रहण गर्दै गृहमन्त्री गुरूङले राजदरबार हत्याकाण्डको थप छानबिन गर्ने घोषणा गर्नुभयो।
2: विक्रम सम्वत 2058 जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने, गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावटको घटना हुन नदिन सूक्ष्म निगरानी गरी कार्यवाही गर्न सुरक्षा निकायमा सेन्सिटिभ इन्फर्मेशन भिजिलेन्स टीम SIVT गठन गर्ने, नेपाल प्रहरी अन्तर्गत रहेको केन्द्रीय अनुसन्धान ब्यूरोलाई थप सशक्त र प्रभावकारी बनाउने, हाल प्रक्रियामा रहेका अनुसन्धानका फाइलहरूलाई शीघ्र टुङ्गोमा पुर्याउन निर्देशन दिने, ब्यूरोमा रहेका जघन्य आर्थिक संगठित अपराध लगायतका गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न ब्यूरोमा मुद्दाको प्रकृति अनुरूप विशिष्टीकृत समूह स्पेशलाइज टीम गठन गर्ने, हरेक फाइल खोलिन्छ। अब
1: मन्त्री पुनले भने विज्ञान प्रविधिको विकासको लागि विस्तारै हिँडेर ठाउँमा नपुगिने भन्दै एकदम द्रुत गतिमा दिनरात काम गरेर अगाडि बढ़ने प्रतिबद्धता जनाउनुभयो।
3: भोलिदेखि टीम बनाएर र एउटै कुरा सोच के छ भने यो हामीले यो विज्ञान प्रविधिको विकासको लागि ढिलो ढिलो हिँडेर ठाउँमा पुगिँदैन, एकदम द्रुत गतिमा यो चाहिँ रात दिन काम गरेर अगाडि बढ्ने हो। 5 वर्षको हो यो के अरे सरकार, बढ़ीमा 3 वर्ष बढ़ीमा है, मैले यहाँ घोषणा गरेँ म यो 3 वर्ष बढ्ने हो यो मन्त्री भएर खाने।
1: यसैबीच नयाँ नियुक्तिसँगै मन्त्री परिषदको वरियता क्रम पनि हेरफेर गरिएको छ। सरकारले गृहमन्त्री गुरूङलाई 5 औं वरियतामा राखेको छ भने उहाँ ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठपछि रहनुहुनेछ। यस्तै विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई 8 औं वरियता दिइएको छ। उहाँ मन्त्री सविता गौतमपछि रहनुहुनेछ। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले संसद अवरूद्ध गरेपछि संघीय संसदका दुवै सदनको बैठक आज पनि कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ। आज बसेको दुवै सदनको बैठकमा विपक्षी दलका सांसदहरूले बैठक शुरू हुन साथ प्रधानमन्त्रीले संसदमा आएर सार्वजनिक रूपमा माफी माग्नुपर्ने तथा अविवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने माग दोहोर्याएका थिए। विपक्षीको निरन्तर नाराबाजी र अवरोधपछि प्रतिनिधि सभाको बैठक भोलि बिहान 11 बजेसम्मका लागि र राष्ट्रिय सभाको बैठक जेठ 28 गते दिउँसो सभा 1 बजे बस्ने गरी स्थगित भएको हो। वडा पालिका र अधिकांश जिल्लाका अधिवेशन सम्पन्न गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आजदेखि प्रदेश नेतृत्वको चयनको प्रक्रिया शुरू गरेको छ। पहिलो चरणमा बागमती प्रदेश अधिवेशन हेटौडामा आयोजना भएको हो। बागमती प्रदेश सभापति पदका लागि वर्तमान सभापति डाक्टर अच्युत्तम लामिछाने र प्रदेश प्रवक्ता उत्सव अर्यालबीच प्रतिस्पर्धा हुने देखिएको छ। दुवै पक्षले आफ्नो प्यानलसहित चुनावी तयारी गरिरहेका छन्। नेकपा एमाले सातै प्रदेशबाट सुझाव संकलन गर्ने भएको छ। उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले प्रदेश संगठन र निकायका पदाधिकारीहरूबाट सुझाव संकलन गर्ने भएको हो। समितिको आज बसेको कार्यदल बैठकले सुझाव संकलन तथा भेलाहरू गर्ने समिति सदस्य भानुभक्त ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
4: अनि अहिलेको स्थितिबाट पार्टीलाई फेरि अब नयाँ ढंगले कसरी गतिमा ल्याउने भन्ने विषयमा अब तल नेता साथीहरूको कुराकानी र आयो परामर्श सुन्नलाई हो यो। हामीले निर्वाचनको समीक्षा र पार्टी पुनर्गठन भन्ने एउटा आम विषय छ हाम्रो। यो विषयमा कार्यकर्ता साथीहरू प्रत्येक प्रदेशमा हामीले जिल्लाका पदाधिकारीसम्म प्रदेशका पदाधिकारीहरू र यो प्रदेशमा रहेका भूगोलको जिम्मेवारीमा रहेका केन्द्रीय सदस्यहरूसँग एक दिने कार्यक्रम गर्छौं सबै प्रदेशमा जनसंगठनको सम्पर्कको, त्यसपछि विभाग र निकायहरूको पनि एक दिन गर्छौं।
1: साढे दुई महिनामा नेपालमा बर्ड फ्लू संक्रमण 10 जिल्लासम्म फैलिएको छ। पशु सेवा विभागका अनुसार हालसम्म 55 फार्म प्रभावित भएका छन् भनी 4,79,156 पंक्षी नष्ट गरिएको छ। गएको चैत 4 गते कोशी प्रदेशको सुनसरी स्थित उर्लाबारी 4 सुन्दर हरैचा क्षेत्रमा बर्ड फ्लू पुष्टि भएको थियो। त्यस यता मोरङमा 11 फार्म, झापामा 4 फार्म, ललितपुरमा 3 फार्म, भक्तपुरमा 2 फार्म, चितवनवारा, नवलपरासी पश्चिम र महोत्तरी एक एक फार्म प्रभावित भएका छन्। सीआईएनसँग कुरा गर्दै विभागका महानिर्देशक डाक्टर उमेश दहालले संक्रमण नियन्त्रणका लागि रोग द्रुत कार्यटोली परिचालन गरिएको बताउनुभयो।
5: विषाणुबाट सर्ने रोग भएको नाताले अब यो त्यो सकेसम्म हामीले पहिलेदेखि भने जहाँ बर्ड फ्लू देख्छौ त्यो भाइरस तिरी नियन्त्रित अवस्थामा राखेर त्यसलाई फैलिन नदिन, संक्रमण थप फैलिन नदिनको लागि हामीले प्रयास गर्ने। यो विषाणुबाट सर्ने रोग हो, विषाणु चाहिँ अब जसरी पनि सर्न सक्ने भयो। एउटा त संक्रमित चाहिँ पन्छी र पन्छी लसुसबाट चाहिँ हुन सक्ने भयो। त्यसपछि यो जंगली चराहरूमा पनि कहिले कहिले समस्याहरू देखिएको छ, त्यहाँबाट पनि आउन सक्ने भयो। फार्मको उचित सरसफाई भएन भने त्यहाँबाट आउन सक्ने भयो होइन। त्यसैले गर्दाखेरि आफ्नो फार्मलाई व्यवस्थित तरिकाले कुखुरा पालनहरू गर्नु पर्यो, आफ्नो फार्मलाई सरसफाई गर्नु पर्यो।
1: संक्रमण नियन्त्रणका क्रममा देशभर 6,94,193 अण्डा तथा 1,82,775 किलोग्राम दाना नष्ट गरिएको छ। नेपालको अर्थतन्त्रको प्रमुख आधार बनेको रेमिट्यान्स अर्थात विप्रेषण आप्रवाह चालू आर्थिक वर्षको पहिलो 10 महिनामा 41% भन्दा बढ़ीले बढ़ेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार साउनदेखि वैशाखसम्म रेमिट्यान्स आप्रवाह 41.2% वृद्धि भई 19,16,40,00,000,000 रूपियाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धि दर 13.3% मात्रै रहेको थियो। यातायात व्यवस्था विभागले मापदण्ड विपरीतका हेडलाइट र हर्न जडान गर्ने सवारी साधनमाथि कार्यवाही गर्ने भएको छ। विभागका अनुसार पछिल्लो समय अत्यधिक चम्किला लाइट र चर्को आवाजका हर्न प्रयोग गरेको गुनासो बढ़दै गएकाले यस्ता कार्य गर्नेमाथि कार्यवाही गरिने जनाएको हो। सवारी निरीक्षण तथा परीक्षण मापदण्ड 2074 अनुसार हेडलाइटको प्रकाश र हर्नको आवाजको सीमा तोकिएको छ। नियम विपरीत बत्ती तथा हर्न प्रयोग गरेको पाइएमा कानून अनुसार कस्तो कार्यवाही हुन्छ? सीआईएनसँग कुरा गर्दै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश सुवेदीले भन्नुभयो,
6: सवारी तथा यातायात व्यवस्था ऐन 2049 दफा 164 उल्लेख भए अनुसार निषेध गरिएको क्षेत्रमा चाहिँ कसैले पनि हर्न बजाउन पाउँदैन। यदि त्यसरी हर्न बजाउनु भएको छ भने उहाँलाई चाहिँ त्यो कसुर अनुसार चाहिँ पहिलो चोटिको लागि चाहिँ 500 जरिवाना गरिने, दोस्रो चोटिको लागि 1,000 र तेस्रो चोटिको लागि चाहिँ 1,500 जरिवाना गर्न सकिने कानूनमा व्यवस्था रहेको छ।
1: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 उद्घाटन समारोहमा सहभागी हुन मेक्सिको जान लाग्नुभएका एन्फाका अध्यक्ष पंकज विक्रम नेमुवाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ। अध्यागमन विभागका अनुसार राष्ट्रिय खेलकुद परिषदको सिफारिशमा उहाँहरूको राहदानी अझै कालो सूचीबाट फुकुवा नभएकाले विदेश जान रोक लगाइएको हो। एन्फाको आर्थिक अनियमिततावारे छानबिनका क्रममा नेमुवाङ सहित 24 पासपोर्ट कालो सूची राखिएको थियो।
0: सुशीला श्रेष्ठ नेपाली कांग्रेसमा सदस्यता अध्यावधिको विषयलाई लिएर दुई धार।
7: यो नयाँ पुस्ताका नाउँमा भएको महत्वाकांक्षा र पुराना पुस्ताले अनुभव गरिराखेको अपमान, यो दुईटा कुराको बीचको द्वन्द हो। र
0: कार्यकर्तामा अन्यलता कायमै, रिपोर्टसँगै जलवायु परिवर्तनको असर कम गर्न अप्नाउन सकिने उपाय सहितको विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: दाँत गिजत छ मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घराईमै।
9: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
10: डाक्टरद्वारा दिइने सेवाहरू
11: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
10: अनुहारका हड्डी भाँचिएको जोड्ने,
11: दाँतको एक्सरे सेवा,
10: सामान्य तथा जटिल दाँत निकाल्ने,
11: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
10: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
11: मेसिनबाट जरेदेखि दाँत फरिने,
10: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
11: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
10: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
11: साथै
9: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
11: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
12: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीप ज्योति अस्पतालको 20 मिटर माथि, फोन 082562707।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट विटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी
2: जुन पहिलेको तुलनामा झण्डै 2.5 लाखले कम हो पछिल्लो समय नेताहरूबीच आरोप प्रत्यारोपले कार्यकर्तामा थप अन्यलता बढ़ेको छ।
3: आन्तरिक विवादका कारण नेपाली कांग्रेसको सदस्यता अध्यावधिक उत्साहजनक बन्न सकेको छैन। विशेष महाधिवेशनबाट आएको गगन कुमार थापा नेतृत्वले गरेको निर्णयमा पूर्व सभापति शेरबहादुर देउवा डाक्टर शेखर कोइराला पक्षीय नेताहरू असन्तुष्ट बन्दा सदस्यता अध्यावधिकमा कार्यकर्ताको चासो कम देखिएको हो। आसन्न 15 महाधिवेशनको संघारमा सदस्यता अध्यावधिक गर्न पछिल्लो पटक थपिएको समय पर्सिसकिँदैछ। अन्तिम पटक थप गरिएको समय सकिने लाग्दा आधा सदस्यहरूले अध्यावधिक गरेका छन्। सदस्यता व्यवस्थापन समितिका सदस्य सहमहामन्त्री प्रकाश रसाइलीले भन्नुभयो,
4: हाम्रो 5,02,381 हो, करिब करिब हामी 50 जना जति पार्टीको नेतृत्व सहित अफिस प्राविधिक विज्ञहरू सहित सचिवालयका साथीहरू बसिरहेका छौँ। जसले हिजो चुनावमा असर गरे, जसले नेतृत्व असफल बनाउन खोजे, उहाँहरूले भन्नुभएको कुरा हो। दुई दिनपछि कंग्रेसको क्रियाशील सदस्य अध्यावधिको संख्या पर्सि साँझ राति 12 बजीसम्म त आइहाल्छन्, त्यही भएर यसलाई अनेसा लिनु हुँदैन।
3: कांग्रेसको 14 महाधिवेशनमा 8.5 लाख क्रियाशील सदस्य थिए। 15 महाधिवेशनमा आइपुग्दा क्रियाशील सदस्यको संख्या आधाले घट्ने अनुमान गरिएको छ। अन्तिम पटक थपिएको अध्यावधिक गर्ने समयमा पनि उत्साहजनक सहभागिता नहुँदा संख्या स्वत घट्नेछ। समितिले अध्यावधिक नगर्ने नेता तथा कार्यकर्ताको क्रियाशील सदस्यता खारेज हुने बताउँदै आएको छ। 15 महाधिवेशनमा सहभागी हुन विशिष्ट परिचय पत्र एनसीआईडीलाई प्रमुख आधार बनाएर अध्यावधिकको अभियान चलाएकाले अनिवार्य भनिएको हो। तर अभियानलाई पूर्व सभापति शेरबहादुर देउवा पक्षीय नेता कार्यकर्ताले अस्वीकार गर्दै आएका छन्। कांग्रेस नेता मीन विश्वकर्माले अध्यावधिकका नाममा क्रियाशील सदस्यता खारेजीसम्मको निर्णय पार्टीका लागि घातक हुने भन्दै तत्काल सच्याउनुपर्ने माग गर्नुहुन्छ। जेएनजी आन्दोलन, नेता कार्यकर्तामा देखिएको निराशा, पार्टी नेतृत्व बीचको आन्तरिक विमेल लगायत हालै सम्पन्न निर्वाचनको परिणामका कारण पनि अध्यावधिकमा चासो नदेखिएको भन्दै यसअघि नै नवीकरणलाई सदर गर्नुपर्ने उहाँको भनाइ छ।
5: केही साथीहरू अब 15 महाधिवेशनका लागि पुसमै नवीकरण गरिसक्नु भएको छ, त्यो दोहोऱ्याएर किन गर्नु पर्यो भन्ने यस्तै तर्क गरेर त्यसमा उत्साहित नभए। गगन थापा विभागीय प्रमुख भएकै बेला 2082 पुस 10 गते भित्र करिब करिब 6 लाख पुरानोले नवीकरण गरेको र बाँकी 5 लाख नयाँ सदस्य बाहिर सदस्यता पठाएको हो। अब त्यसलाई चाहिँ नमानेर, मान्यता नदिएर अब म सभापति भएपछि मैले अध्यावधि गर्छु, त्यसलाई मात्रै भाग लिन दिन्छु भनेपछि थोरै चाहिँ संस्थापन पक्षबाटै इगोको टकराव चाहिँ भएकै हो।
3: कांग्रेसले आगामी असोज 9-14 गते 15 केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ। महाधिवेशन तयारी स्वरूप वैशाख 1 गतेदेखि शुरू भएको अध्यावधिक अभियानको समयसीमा जेठ 28 सकिँदैछ। अध्यावधिक अभियानले आगामी महाधिवेशनमा नेतृत्व चयनमा प्रभाव पार्ने कतिपय नेताहरूको आकलन छ, जसले गर्दा नेतृत्वका बीच संघर्ष प्रष्ट देखिन्छ। सदस्यता अध्यावधिकलाई संस्थापन र संस्थापन इतरका नेताहरूले प्रतिष्ठाको विषय बनाइरहेका छन्। यस बीचमा नेताहरूबीच पटक पटक छलफल भए पनि सहमति भने जुट्न सकेको थिएन, जसले गर्दा नेता कार्यकर्तामा अध्यावधिकका विषयलाई लिएर अन्यलता बढ़दै गएको छ। राजनैतिक विश्लेषक तथा कांग्रेस जानकार पुरूषोत्तम दाहालले पार्टीलाई रूपान्तरण गर्नुको विकल्प नभएको बताउनुहुन्छ।
6: नयाँ पुस्ताका नाउँमा भएको महत्वाकांक्षा र पुराना पुस्ताले अनुभव गरिराखेको अपमान, यो दुईटा कुराको बीचको द्वन्द हो र त्यो द्वन्दलाई समाधान गर्ने सूत्र सायद कांग्रेससँग फेला परेको छैन। सदस्यहरू नरहने अवस्था चाहिँ अहिलेको केन्द्रीय कार्य समितिले गर्यो र अरूले गरेनन् भने मलाई लाग्छ आफ्नो आफ्नो बाटो रोज्नुपर्ने स्थिति हुन्छ उनीहरूलाई।
3: कांग्रेसमा गुटको राजनीति नयाँ होइन। 15 महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न नसकेको भन्दै तत्कालीन महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन सम्पन्न गर्नुभयो। विशेष महाधिवेशनबाट आएको नेतृत्वका विरूद्धमा तत्कालीन सभापति शेरबहादुर देउवा पक्षीय नेताले सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए। सर्वोच्चले थापा नेतृत्वलाई आधिकारिकता दिएसँगै कांग्रेसभित्र चरम असन्तुष्ट बढ़दै गएको छ। गुटका कारण गत फागुन 21 सम्पन्न निर्वाचनमा दोस्रो पार्टीमा खुम्चिएको कांग्रेसभित्र अहिले सदस्यता अध्यावधिक आन्तरिक विवादको जड़ बनेको छ।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। लैंगिक समानता जलवायु परिवर्तनले प्रभाव पार्दै
7: उनीहरू समस्याबाट त्यति उम्किन सक्दैन कि भनेर खोलाको किनारमा बस्नेलाई बुझ्नुको लागि त उहाँ गएर बुझ्नु पर्यो नि त, टेबलमा बसेर डिस्कसन गरेर त हुँदैन।
2: महिलामाथि हुने असर न्यूनीकरणका लागि अप्नाउनु पर्ने नीति विशेष श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
9: पूर्वको मेची पश्चिमको महाकाली
10: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
11: डाक्टरद्वारा दिइने सेवाहरू
10: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
11: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
10: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
11: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
10: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
11: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कूलको अगाडि मोबाइल नम्बर 98494-67487।
7: परिवर्तनले ल्याएको असर चाहिँ कसलाई पर्छ भन्दा जसको चाहिँ सम्पत्ति जुनै पनि किसिमको सम्पत्ति कम भएको एकदमै गरीब अथवा पहुँच नभएको व्यक्तिहरूको हो नि त। उनीहरूलाई बुझ्नु उनीहरूको लागि उनीहरूकोमा गएर समय बिताएर बुझ्ने गर्नेमा चाहिँ लगानी नै कम भएको छ अनि त्यसमा ध्यान कम हुँदा रिपर्कसन के हुँदछ भने जस्तो किसिमको माथिबाट प्रविधि त्यो एरियामा लगानी पनि कम अनि त्यो किसिमले नहेर्दाखेरि ध्यान पनि कम हुँदाखेरि लगानी आउँदा चाहिँ एकदम माथि फ्यातुलो हुँदाखेरि जलवायु परिवर्तनबाट जुन चाहिँ असर भएकोलाई हामीले गरेको भनेर खुसी त हुन्छौँ है यति प्रोजेक्ट गर्यो उति प्रोजेक्ट गर्यो तल त चेन्ज भएको हुँदैन तल त परिवर्तन आएको हुँदैन त्यसले गर्दा उनीहरू समस्याबाट त्यति उम्किन सक्दैन कि भनेर त्यसले गर्दा मैले चाहिँ त्यो एरियामा चाहिँ ध्यान धेरै दिनुपर्छ लगानी हुनै पर्छ पैसामा होस् ज्ञानमा होस् तरिकामा होस् उनीहरूलाई बुझ्ने शक्ति भनौँ न एउटा दलित महिला खोलाको किनारमा बस्नेलाई बुझ्नुको लागि त उहाँ गएर बुझ्नु पर्यो नि त टेबलमा बसेर डिस्कसन गरेर त हुँदैन
12: जे जति प्रविधि अथवा सहयोग जे जति जान्छ त्यो समग्र किसानलाई नै पुगिरहेका छैन महिला आदिवासी जनजाति अथवा लैंगिक अल्पसंख्यक त्यो समुदायतर्फ हामीले ध्यान दिन सक्यौं अथवा सकेनौं अथवा दिएको भए यो चाहिँ राम्रो हुन्थ्यो भन्ने लाग्छ
7: त्यहाँ ध्यान पुगेको छैन के जानुपर्ने त कसकोमा जानुपर्ने भने त्यो विश्लेषणै राम्रो भएको छैन होइन अब जनजाति भन्यो कहाँको जनजाति जनजातिमा धरी गरिब अब अरू दलितहरू पनि त छेत्री बाहुनभन्दा धनीहरू छ कहाँ जाँदैछ भने त्यो विश्लेषण जुन चाहिँ किसिमको हामीले विविधताको विश्लेषण गर्नुपर्ने स्पेसली जलवायु परिवर्तनमा चाहिँ एकदमै इम्पोर्टेन्ट छ होइन त्यो विश्लेषण चाहिँ एकदमै कम भइरहेछ त्यो विश्लेषण कम हुँदाखेरि प्रोग्राम प्लानिङ पनि त्यसरी हुँदो रहेछ
12: ऐतिहासिक रूपमा जो पछाडि पारिएको अथवा वास्ता नगरिएको ध्यान नदिएको भन्ने एउटा भयो अर्को परिस्थिति अनुसार त्यो आइराख्ने फेरबदलको कारणले र त्यो दुइटैलाई फेरि एकीकृत गरेर हामी फरक ढंगबाट व्यवहार गर्नुपर्छ भन्ने चाहिँ लैंगिक रूपमा त्यो सैद्धान्तिक रूपमा भयो त्यस्तो खालको व्यवहार अथवा त्यस्तो खालको अध्ययन अनुसन्धान कहीँ भएकै छैन नेपालमा अथवा कतै कतै भएको छ तर त्यो पुग्दैन भन्ने
7: अनुसन्धान चाहिँ भएको छ एकदम मान्छेलाई क्लियर पनि छ अब त्यो डेप्थमा क्लियर कम्पाउन्डेड प्रकारले हेर्ने क्लियरिटी त अलिक कमै छ विश्लेषण रिसर्चहरू चाहिँ धेरै भएको छ तर जब लगानीमा तल काम गर्नु जान्छ नि त्यहाँ माथि मात्रै भएर नहुँदो रहेछ क्या मन त एकदमै छ नि गर्नु तर त्यो सिप पनि चाहिने रहेछ त्यसको सिप साथसाथै लगानी मैले धेरै फेरि मैले घरिघरि भने जस्तो लाग्छ तर लगानी पनि चाहिन्छ हामीले जानेको त्यो जुन चाहिँ समस्या भनेर त समस्या पहिचान त गर्यौं होइन तर समस्या पहिचान गरिसकेपछि त्यसलाई कसरी गर्ने भन्ने पनि एउटा सिप भन्नु, त्यो सिपमा चाहिँ लगानी कम छ। पहिचान गरिसके त्यहाँ जानु त अर्कै किसिमको स्रोत सिपहरू चाहिला, त्यसमा पनि ध्यान चाहिँ कम छ।
12: जस्तो मानु तीन तहको सरकार छ भने उनीहरूले कसरी काम गर्न सक्छन् ताकि जलवायु परिवर्तनको असर कम गर्दै अनुकूलता खोज्दै उत्पादन बढाउन सक्छन्, एउटा कुरा। फेरि किसानभित्र पनि जो अल्पसंख्यक सीमान्तकृत दलित महिलाको जुन खालको छ उनीहरूलाई पनि यसमा उत्पादनमा सहभागी गराउनको लागि के कुरामा हामीले सुधार्न आवश्यक छ,
7: चाहे त्यो माथिको लेभलको प्लानिङ होस् चाहे तल्लो वडा लेभलको प्लानिङ होस्, त्यो प्लानिङमा उहाँहरूको जुन चाहिँ समस्या उहाँहरूको निड अथवा उहाँहरूको भनौँ न ज्ञान चलाउनु पर्ने के छ त्यसको पहिचान गरेर त्यहाँनिर प्लानिङमा चाहिँ हाल्नु पर्यो। त्यहाँनिर नै मिस छ यो चाहिँ होइन भनेपछि त अन्त कहाँबाट लगानी गर्ने के गर्ने कुरा आयो नि त होइन। त्यसले गर्दा फर्स्ट एण्ड फरमोस्ट त त्यसमा हाल्नु पर्यो। प्लानिङमा पसिसकेपछि तल जाँदाखेरि अहिले कस्तो भइरहेछ भने कृषिमा चाहिँ यति यो एकदम क्लाइमेट स्मार्ट एग्रिकल्चर गर्नुपर्छ है भनेर लागिरहेछ होइन। तर अब त्यहाँ लागेको छ लगानी र सिपको चाहिँ 1,00,000 लागेको छ भने प्लानिङमा गर्छ 10,000 भनेपछि त ठुलो ग्याप हुन्छ, बजेटरी ग्याप पनि हुन्छ, कहाँ लानु के लानु अनि पछि काम नगरिकन जे महिला दिवसमा त्यो पैसा सकेर आउँछ, कहाँ लाउनु लाउनु लाउनु त पर्यो। त्यसले गर्दा त्यो बुझाइमा चाहिँ एकदमै कम छ। तर तल फ्रन्ट लाइनमा जुन इन्भेस्टमेन्ट हुनुपर्छ नि वडा लेभल र गाउँ लेभलमा चाहिँ त्यहाँनिरको चाहिँ ध्यान कम भएकोले गर्दाखेरि जति नै ठुल्ठुलो कुरा गरेर विश्लेषण गरे पनि त्यहाँ अन्तिम रूपमा जस्तै अब लिभ नो वान बिहाइन्ड भन्छ नि, लिभ नो वान बिहाइन्डको उसमा पुग्नु पर्नेमा चाहिँ अलिकति हामी फेल खाएकै हो।
12: परम्परागत सिप र क्षमताको कुरा गर्नुभयो, पहिले अब मौसम कसरी परिवर्तन हुँदैछ र कसरी खेतीपाती गर्ने भन्ने कुरा बुढापाकाहरूले पछिल्लो पुस्तालाई त्यो सुनाउने एउटा अवस्था अभ्यास थियो भनौ न। सिङ्गो जमिन बाँझो भइराख्ने र खेतीयोग्य जमिनमा घरहरू बनाउने क्रम चल्यो र वैदेशिक रोजगारीको नाममा वृद्ध अवस्थाका व्यक्तिहरू मात्रै गाउँमा बस्ने अवस्था छ। हामीसँग भएको परम्परागत ज्ञान र सिप त्यसमा पनि विशेष त लैंगिक हिसाबले महिला होला अथवा अरू समुदायको होला, त्यो ज्ञान र सिपको संरक्षणको लागि यो जुन बहस हुनुपर्थ्यो त्यो भइराखेछ कि अथवा त्यो भइराखेछ नि अब त्यो हुन आवश्यक ठान्नुहुन्छ यहाँले?
7: नभएको होइन, भइरहेछ। संस्था सिपेट जस्तो संस्थाहरूले धेरै गरिराखेको छ होइन, इन्डिजिनियसको लागि हाम्रो हाम्रो दलितै कम्युनिटीहरूको पनि भइरहेको छ। तर त्यो बहस चाहिँ कस्तो किसिमको हुँदो रहेछ भने भन्नु डिस्कसन गर्दा उहाँहरूकोबाट साँच्ची नै ज्ञान ल्याएर उहाँहरूलाई साँच्ची नै इन्भल्भ गरेर ल्याउने भन्ने किसिमको अघिन मैले आउँछु। एउटा सिप त चाहे नि, कसरी चाहिँ उहाँहरूले सिकेको चिजहरूलाई चाहिँ हाम्रो प्लानिङमा ल्याएर उनीहरूलाई चाहिँ अगाडि बनाउने भन्नेमा चाहिँ हामी विज्ञहरू नै अगाडि भएर उनीहरूको सिप यो छ है भनेर लिने एक्सट्राक्सन खालके लिएर अनि अप्लाई गर्दाखेरि काम नलाग्दो रहेछ। तर उहाँहरूलाई नै ड्राइभर सिटमा राखेर हाम्रो तरिका नै डिफ्रेन्ट गर्नु, चेन्ज ल्याउनु पर्छ भने त उहाँहरूको सिप छ भने त उहाँहरूलाई त अगाडि राख्नु पर्यो नि त। तर अहिले चाहिँ कस्तो भएर चाहिँ उनीहरूको सिप चाहिँ चला भनेर, अब त्यो सिप पनि चला भन्नेमा कस्तो छ भने कुन चाहिँ मान्छे चाहिँ आएर मौका पाएको छ त उनीहरूको पनि त बारीमै नगएको लिडरहरू आएर बस्दैछ नि, त्यहाँ पनि गेट किपरिङ भइरहेछ क्या। बारीमा नजाने चाहिँ ल इन्डिजिनियसको नाममा चाहिँ भनौँ सदरमुकाममा बस्ने व्यक्तिहरूको बढी रियल फार्मर्स रियल गर्नेकोमा चाहिँ त्यस्तो किसिमको अभ्यास चाहिँ कमै भइरहेको जस्तो लाग्छ, काम पनि कमै भइरहेको जस्तो लाग्छ।
13: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयका साथ उपस्थित हुनेछौ। नमस्कार।
2: प्रधानमन्त्री बालेन्द्र शाहले छैटौं पटक सरकार विस्तार गर्दै मन्त्री परिषदलाई पूर्णता दिनुभएको छ। नयाँ नियुक्तिसँगै मन्त्री परिषदको वरियता क्रम पनि हेरफेर गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले आज पनि संसदको दुवै बैठक अवरूद्ध गरेका छन्। संघीय संसदका दुवै बैठक अवरूद्ध गरेपछि विभिन्न नीति निर्माणको काम प्रभावित बनेको छ। नेकपा एमाले सातै प्रदेशबाट सुझाव संकलन गर्ने भएको छ। साढे दुई महिनामा नेपालमा बर्ड फ्लू संक्रमण 10 जिल्लासम्म फैलिएको छ। नेपाली कांग्रेसको विवाद चुलिँदै गएको छ। नेपालको अर्थतन्त्रको प्रमुख आधार बनेको रेमिटेन्स अर्थात विप्रेषण आप्रवाह चालू आर्थिक वर्षको पहिलो 10 महिनामा 41% भन्दा बढ़ीले बढ़ेको छ। र फिफा विश्वकप 2026 उद्घाटन समारोहमा सहभागी हुन जान लागेका इन्फाका अध्यक्ष पंकज विक्रम नेमङ र महासचिव किरण राई कालो सूचीमा रहेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उहाँहरूलाई फर्काइएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि जेठ 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई भने म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: रेट छ कत्रो नो इट लाइक प्रो राशि थाहा पाउ फ्रम टु एन्ड फ्रो साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम जान जैक यति बेला रात्रिको 8 बजेको छ।
2: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
3: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
2: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
3: गृहमा सुधनको पुनरागमन, विपक्षी सांसदले मागे प्रधानमन्त्री र अर्थमन्त्रीको राजीनामा, संसदमा हर्क र निष्कलको हरकतमा सभामुखको ध्यान आकर्षण, परराष्ट्र मन्त्रीले बोल्नै पाएनन्।
2: रासोपाको प्रदेश अधिवेशन शुरू, केन्द्रीय महाधिवेशनको तयारी पनि सँगै, वनस्थली स्थित रासोपाको केन्द्रीय कार्यालयमा जेएनजीको धरना सहित नाराबाजी।
3: 10 महिनामा 19 खर्ब 16 अर्ब रूपियाँ रेमिट्यान्स भित्रियो, वैदेशिक रोजगारीका लागि 3,35,000 नयाँले लिए श्रम स्वीकृति।
2: 2 हप्ताभित्र इरान युद्धमा अमेरिकाले पूर्ण विजय हासिल गर्ने ट्रम्पको दावी, चीन र उत्तर कोरिया बीच सहकारी विस्तार गर्ने सहमति,
3: र काभा पुरूष भलिबल च्याम्पियनशीपका लागि नेपाली टोलीको घोषणा।
4: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिनछिनको खबर अब thahakhabar.com।
5: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
2: थाहा संचार नेटवर्कमा अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री परिषद विस्तार गर्नुभएको छ। गृहमन्त्रीमा सुदन गुरूङको पुनरागमन हुँदा रासपा सरकारको प्रविधि तथा नवप्रवर्धन मन्त्रीमा महावीर पुन थपिनु भएको छ। दुई मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज बेलुकी शपथ गराउनु भएको हो। शपथ लिएर सिंहदरबार पुग्नुभएका गृहमन्त्री गुरूङले पदभार ग्रहण गर्दै 4 निर्णय गर्नुभएको छ। पहिलो निर्णय, जेएनजी आन्दोलनका क्रममा भएका घटनामा फौजदारी अभियोजन भएकाहरूको मुद्दा फिर्ता गर्ने तयारी भएको उहाँले बताउनुभयो।
6: जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिश सहितको प्रतिवेदन पेश गर्न विशेष कार्यदल गठन गर्ने।
2: गृहमन्त्री गुरूङले राजदरबार हत्याकाण्डको थप छानबिन गर्ने घोषणा पनि गर्नुभएको छ। 2058 साल जेठ 19 गते भएको राजदरबार हत्याकाण्डबारे यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अघि बढ़ाउने निर्णय भएको उहाँले बताउनुभयो।
6: 2058 जेठ 19 गते भएको नारायण हिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यसअघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढ़ाउने।
2: यसैगरी सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावट हुन नदिन सूक्ष्म निगरानी गरी कार्यवाही गर्ने एक टीम गठन गरिने भएको छ। नेपाल प्रहरी अन्तर्गत रहेको केन्द्रीय अनुसन्धान ब्यूरोलाई थप सशक्त र प्रभावकारी बनाउन हाल प्रक्रियामा रहेका अनुसन्धान फाइललाई शीघ्र टुंगोमा पुर्याउन निर्देशन दिनुभएका उहाँले गम्भीर प्रकृतिका मुद्दा अनुसन्धान गर्न ब्यूरोमा मुद्दाको प्रकृति अनुसार विशिष्टकृत समूह गठन गर्ने उल्लेख गर्नुभएको छ। एक सामग्री सहकर्मी माधव तिमिल सेनाबाट।
7: सम्पत्तिको स्रोत नखुलेको भन्दै चर्को विवादमा तानिएपछि गृहमन्त्रीको पदबाट राजीनामा दिनुभएका सुदन गुरूङ 1.5 महिनापछि उही जिम्मेवारीमा सिंहदरबार फर्किनु भएको हो। गुरूङको सम्पत्ति स्रोतमाथि छानबिन गर्न सरकारले गठन गरेको समितिको प्रतिवेदन सार्वजनिक नगरेरै प्रधानमन्त्री बालेन्द्र शाहले उहाँलाई गृहमन्त्रीमा दोहोर्याउनु भएको हो। आजै बिहान बसेको मन्त्री परिषदको बैठकले उक्त छानबिन समितिको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको थियो। सो प्रतिवेदन अध्ययन नगरी सिधै गुरूङलाई गृहमन्त्री पदमा आसीन गराइएको हो। छानबिन समितिले केही दिन अघि गुरूङको सम्पत्ति, शेयर स्वामित्व र आर्थिक कारोबारबारे उठेका प्रश्नमा कुनै गम्भीर अनियमितता नदेखिएको निष्कर्षसहित प्रतिवेदन बुझाएको थियो। सोही आधारमा गुरूङले गत आइतबार गृह जिल्ला गोर्खामा भएको सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको अधिवेशन सत्रलाई सम्बोधन गर्दै आफू निर्दोष साबित हुनेमा विश्वस्त रहेको र गृहमन्त्री बनेमा दुई महिनासम्म फोटो खिच्न नआउन भन्नुभएको थियो। यसअघि चैत 13 गते गृहमन्त्री बन्नुभएका गुरूङले सोही दिन राति पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक सहितलाई पक्राउ गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभएको थियो। त्यसको एक साता जेएनजी आन्दोलन हुँदा तत्काल सरकार र सुरक्षा निकायको नेतृत्वमा रहेकाहरूलाई पक्राउ गरिएको थियो। बिना प्रमाण हचुवाको भरमा पक्राउ गरिएको भन्दै सरकारको सो कदमको आलोचना भएको थियो। 49 दिन मन्त्री बन्दा सम्पत्तिको स्रोत खुलाउन नसक्दा उहाँले वैशाख 9 गते मन्त्री पदबाट राजीनामा दिनुभएको थियो।
3: नवप्रवर्तन मन्त्री पुनले पनि पदभार ग्रहण गर्दै आफू दिनरात नभनी काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ। अन्तरिम सरकारमा शिक्षा मन्त्री हुँदा मन्त्रालयमै बास बस्नुभएका उहाँले यसपटक सरकारको कार्यकाल 5 वर्ष भए पनि आफू बढ़ीमा 3 वर्ष मात्रै जिम्मेवारीमा बस्ने बताउनु भएको छ।
8: म यो पदमा चाहिँ म धेरै बस्दिन, मैले अब जे जति गर्न सकिन्छ सकेसम्म रात दिन काम गरेर 5 वर्षको हो यो के अरे सरकार, 5 वर्षमा चाहिँ मैले रात दिन काम गरेर बढ़ीमा 3 वर्ष
3: पुन म्याग्दीबाट स्वतन्त्र चुनाव लड्दा पनि रासोपाले सघाएको थियो। उहाँकै प्रस्तावमा नवप्रवर्तन मन्त्रालय थप गरिएकाले मन्त्री बन्ने सौभाग्य पाउनु भएको हो। दुई मन्त्री नियुक्त गरेसँगै मन्त्री परिषदको वरियताक्रम हेरफेर गरिएको छ। गृहमन्त्री गुरूङलाई 5 वरियतामा राखिएको छ। यसअघि 27 दिन गृहको नेतृत्व सम्हाल्दा पनि उहाँ यही वरियतामा हुनुहुन्थ्यो। नवप्रवर्तन मन्त्री पुनलाई भने 8 वरियतामा राखिएको छ। अझै पनि मन्त्री परिषदले भने पूर्णता पाएको छैन। रक्षा मन्त्रालय प्रधानमन्त्री शाहले आफैसँग राख्नु भएको छ।
2: विपक्षी दलले गुरूङको पुनर्बहालीमाथि कड़ा शब्दमा विरोध जनाएका छन्। नेपाली कंग्रेसका सभापति गगन थापाले फेरि उही पदमा ल्याउनु नै थियो भने पहिल्यै गल्ती नगरेको दावी गरे भइहाल्थ्यो नि भन्ने प्रतिक्रिया दिनुभएको छ। नेकपा एमालेका प्रमुख सचेतक एन महरले सरकारी समिति बनाएर चोखाएको भन्दै कड़ा शब्दमा टिप्पणी गर्नुभएको छ र सत्तारूढ़ राष्ट्रपाले आफूलाई पुराना दलभन्दा फरक सुशासन र पारदर्शिताका पक्षधर शक्तिका रूपमा प्रस्तुत गर्दै आएको उल्लेख गर्दै उहाँले सुशासनमाथिको भद्दा मजाक गुरूङको पुनर्बहाली भन्नुभएको छ।
9: बरु सुशासन कायम गर्ने र नयाँहरूले एकदम नयाँ भन्ने सरकारले जुन प्रकारको असाध्यै पुरानो घृणाग्दो है जनताबाट तिरस्कृत शैली अप्नाएको छ, यो एकदमै विडम्बनापूर्वक दुःखद र अपनि खालको छ। दोलन्त पक्षमा उठिसकेपछि आफै एउटा आयोग बनाउने अनि त्यो आयोगले चाहिँ एउटा म्यान्डेट दिने, एउटा चाहिँ निर्देशन गर्ने अनि त्यसले त्यही कुराकानी गरेर अनि त्यो सुनपानी छर्केर सोठ्याउने जुन प्रयास भयो यसप्रति अब हाम्रो आपत्ति छ। हाम्रो यसप्रति म दुःख व्यक्त गर्न चाहन्छु। एउटा भनाइ छ नि नेपालीमा आफै धानी झाँक्री आफै बोक्सी भन्ने प्रयास सरकारले गरेको छ। यो चाहिँ सुशासनको भद्दा नमुना।
3: गृहमन्त्रीमा गुरूङ फर्केकै दिन विपक्षी दलले प्रधानमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन्। नेपालले पनि भारतको भूमि मिचेको भन्दै संसद अवरोध जारी राखेका विपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा एक कदम अघि बढ़ेर राजीनामामा पुगेका हुन्। यसअघि प्रधानमन्त्रीले संसदमा आएर अभिव्यक्ति सच्याउनु पर्ने र करका दर हेरफेर गरेका अर्थमन्त्री डाक्टर सोडी मुवागलेमाथि संसदीय समिति गठन गर्नुपर्ने माग गरेका विपक्षी दलले आज राजीनामा मागेका छन्। नेकपा एमालेकी सांसद मिनान्सी रखालले आजको राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्रीलाई राजीनामाको विकल्प दिनुभएको हो।
10: राष्ट्रको स्वाभिमान, राष्ट्रिय हित, कूटनीतिक मर्यादामा आसुङ्ने गरी अभिव्यक्ति दिनु नेतृत्वको जिम्मेवारी र जवाबदेहितासँग मेल खाने विषय होइन। त्यसैले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिको नैतिक जिम्मेवारी वहन गर्दै जनताको विश्वासमा पुनः स्थापित गर्न आवश्यक कदम चाल्नुपर्छ। आवश्यक परे नैतिक उत्तरदायित्व स्वरूप पदबाट राजीनामा दिन सम्मको साहस देखाउनुपर्छ।
3: राप्रपाकी सांसद खुशबु ओलीले पनि अर्थमन्त्री वाग्रेलाई नैतिकताको आधारमा पदबाट अलग रहन सुझाउनु भएको हो। वाग्रेले अघिल्लो संसद बैठकमा दिएको अभिव्यक्ति सम्झाउँदै ओलीले करका दरमा गरेको संशोधनलाई लिएर निष्पक्ष छानबिन नहुँदासम्म राजीनामा दिन भन्नुभएको हो।
11: यही संसदमा उहाँले भन्नुभएको थियो, शंकर दास किन तीर्थ भट्टराईकै अध्यक्षतामा सुनपानी छर्कने समिति बनाए भइहाल्यो नि। त्यो यो समस्या गम्भीर कुशासन र राजनीतिक प्रकृतिको छ। लुटको कुरा छ, संगठित भ्रष्टाचारको कुरा छ, संरक्षणको कुरा छ। आज अर्थमन्त्रीज्यूलाई म सोध्न चाहन्छु, डु यु वान्ट टु टेक यर वर्ड्स ब्याक? किनभने आज तपाईँ फरक बेन्चमा हुनुहुन्छ, अस्ति प्रतिपक्षमा हुँदा यसो भन्नुभयो, आज सत्तपक्षमा हुनुहुन्छ, के गर्नुहुन्छ अर्थमन्त्रीज्यू? आज पनि सुनपानी छर्कने कि निष्पक्ष छानबिन समिति बनाएर सुशासनको मानक स्थापित गर्ने?
3: आज मन्त्री परिषदका निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले वाग्लेले मेहनत गरेर बजेट बनाएकाले करकार दर हेरफेर नगरेको जिकिर गर्दै बचाउ गर्नुभएको थियो।
2: प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरूले मौन अवधि चलाउनेदेखि सभामुखलाई संकल्प पत्र बुझाउनेसम्मका हरकत देखाएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष अर्कराज राईले आकस्मिक समयमै सीमा सम्बन्धी प्रधानमन्त्रीको विवादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने सम्बन्धी संकल्प प्रस्ताव पारित गर्न माग गर्दै सभामुखकै आसनसम्म पुगेर बुझाउनु भएको थियो।
12: कोही कसैले यस्तो राष्ट्रघाती र तथ्यहीन अभिव्यक्ति कहीँ कतै नदिने दिन नपाउने साथै राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय अखण्डताको सवालमा सत्ता पक्ष या प्रतिपक्ष नभनी सबैले दलीय या वर्गीय स्वार्थ र तह भन्दा माथि उठेर देशको पक्षमा एकताबद्ध बन्ने राष्ट्रिय सन्देश दिने संकल्प प्रस्ताव गरौं भनी म यो निवेदन पेश गर्न चाहन्छु।
2: त्यसअघि बोल्नुभएका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निष्कल राईले 5 मिनट मौन धारणको समय तोकेपछि सभामुख डोलप्रसाद अर्यालले ध्यानाकर्षण गराउनुभयो। राईले जेनजीका शहीद प्रति सम्मान गर्दै मौन अवधि शुरू हुन्छ भनेपछि विपक्षी दलका सांसदहरू उठेर मौन धारणमै सहभागी भएका थिए। सभामुख अर्यालले सभा सञ्चालनका लागि संसदले बनाएको नियमावली विपरीत गतिविधि भएको भन्दै गुनासो पोख्नु भएको थियो।
13: सभामुखको तर्फबाट नभई सदस्यहरूले हलबाट आफ्नै विवेकले सभा सञ्चालन गर्ने गरी आफैले समय तोकेर जुन किसिमको प्रयास आज गर्नुभयो यो सभामाथि अपमान भएको देखिन्छ र आगामी दिनमा मान्य सदस्यहरूलाई यस विषयमा म ध्यान आकृष्ट गराउन चाहन्छु।
2: राईले प्रधानमन्त्रीले भनेको कुरा पुष्टि गर्न उहाँका दलका सांसद लागि परेको उल्लेख गर्दै जवाबका लागि रूलिङ गर्न माग गर्नुभएको थियो, तर सभामुखले रूलिङ गर्न मान्नु भएन। विपक्षी दलले परराष्ट्र मन्त्री शिशिर खनाललाई समेत आज बोल्न दिएनन्। सभामुख अर्यालले मन्त्रीले बोल्न मागेको बताए पनि विपक्षी दलका सांसदले अवरोध जारी राखेपछि सत्तारूढ रासोपाकी सांसद ज्ञानु पौडेलले नियमापत्ति नै जनाउनु भएको थियो।
14: प्रतिनिधि सभा सदस्यको हाम्रो सबैजनाको काम कर्तव्य अधिकार हामी समान छ। सत्तापक्ष र विपक्षी पक्ष भन्दै गर्दा यो ममा बोल्न पाउने अधिकारलाई नै सदनको कार्यमा बाधा पार्ने मनसायले हामी किनभने त्यतापट्टि कुरा राख्दै राख्दै जाने आकस्मिक समयदेखि लिएर जनताका कति मुद्दाहरू हामी लिएर आएको छौं। हामी चाहिँ बोल्न पाउने पनि अधिकार वञ्चित गरेर सदनलाई एकदमै कुण्ठित बनाएको हुनाले अब यसको सम्भव भनेको त संवाद सहकार्यदेखि लिएर धेरै छ नि। त्यो भएर यो नियम आपत्ति हामी बोल्न पाउने अधिकारबाट हामी पनि त वञ्चित भएका छौं। यो कुरामा चाहिँ हामीले यो सदनमा म कुरा राख्न चाहन्छु।
2: विपक्षीको अवरोधपछि प्रतिनिधि सभाको बैठक भोलि र राष्ट्रिय सभाको बैठक पर्सिसम्मका लागि स्थगित गरिएको छ। नेपाल परिवेशमा रवि लामिछानेको मुद्दा पर्सा अदालतबाट पनि फिर्ता लगायतका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
15: डिजिटल ब्याङ्किङका लागि आवश्यक सतर्कता अपनाऊ। डिजिटल ब्याङ्किङ कारोबारका लागि सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गर्दा तपाईँको ब्याङ्किङ विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम हुन्छ। यस्ता नेटवर्कमा विभिन्न ह्याकरले वित्तीय विवरणमा पहुँच पुर्याई सोको दुरूपयोग गर्न सक्छन्। तसर्थ आफ्नो व्यक्तिगत तथा ब्याङ्किङ विवरणको सुरक्षा सुनिश्चित गर्न सुरक्षित र विश्वसनीय नेटवर्क मार्फत मात्र अनलाइन ब्याङ्किङ कारोबार गर्नुपर्दछ। अनलाइन ब्याङ्किङ कारोबार गर्दा ब्याङ्कको आधिकारिक वेबसाइट र एप्लिकेशनको प्रयोग गरी कारोबार गर्ने पासवर्ड र पिन कोड समय समयमा परिवर्तन गर्नुपर्दछ। साथै वित्तीय कारोबार सम्बन्धी ओटीपी र पिन कोड आफूसँग सुरक्षित राख्नुपर्दछ। सार्वजनिक स्थानका वाईफाई नेटवर्क प्रयोग गरी विद्युतीय ब्याङ्किङ कारोबार गर्दा सचेत बनाऊ। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
16: गुणस्तरीय प्लम्बिङको पर्पर नाम
17: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
18: सुरक्षा घरको साथ जीवन भरको
19: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
2: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
3: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पहिलो ऐतिहासिक महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ महाधिवेशन असार 7, 8 र 9 चितवनमा हुँदैछ पार्टीका केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिराज बडालले महाधिवेशनको तयारी स्वरूप अधिकांश जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको जानकारी दिनुभएको छ वहाँका अनुसार सिराहा रूकुम लगायत केही जिल्लामा अधिवेशन हुन बाँकी भए पनि अधिकांश प्रदेशमा 50% भन्दा बढ़ी जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ मध्य प्रदेशको प्रदेश अधिवेशन स्थगित भएको छ भने अन्य प्रदेशको अधिवेशन प्रक्रिया थालिएको छ सचिव बडालले प्रदेश अधिवेशन सञ्चालनमा कुनै समस्या नरहेको बताउनु भएको छ वहाँले 50% जिल्ला अधिवेशन सम्पन्न भएपछि प्रदेश अधिवेशन गर्न सकिने व्यवस्था रहेको र प्राय सबै प्रदेशमा त्यो अवस्था पुगिसकेको दावी गर्नुभयो
20: जिल्ला अधिवेशन 50% जिल्ला आरम्भ भइसकेपछि प्रदेश अधिवेशन भइहाल्छ अब त्यो चाहिँ प्राय सबै ठाउँमा भइसकेको छ चितवनमा हुने तयारी चितवन टाढी या तल सौराहामा दुई ठाउँमा एक ठाउँ फाइनल हुँदैछ
3: रोकिएका जिल्लामा भने केन्द्रीय महाधिवेशनपछि मात्रै अधिवेशन गरिनेछ केही जिल्लामा देखिएको विवाद र असन्तुष्टिलाई सचिव बरालले विधि र विधान समयमै स्पष्ट नहुँदा सिर्जिएको अन्योलको रूपमा व्याख्या गर्नुभयो
20: कतिपय समायोजन प्रक्रियामा गरेर आउँदाखेरि कतिपय ठाउँमा भएको छ धेरै जसो ठाउँमा त शान्तिपूर्णै छ त्यस्तो छैन अलिअलि के हुन्छ भने यो विधि विधानहरू समयमा नभएर स्पष्टता नभएको कारणले अलिकति भएको हो त्योभन्दा अरू त केही छैन विधानहरू समयमा नपुग्दाखेरि कन्फ्युजन क्रिएट भएको हो र खास त्यो कन्फ्युजन क्लियर गरिसकेपछि सबै राम्रो भएको छ
3: पार्टीले महाधिवेशनका लागि राजनैतिक प्रतिवेदन सहित अन्य दस्तावेज तयारी भइरहेको जनाएको छ पार्टी सभापति रवि लामिछानेले आफ्नो राजनैतिक प्रतिवेदन प्रस्तुत गर्ने तयारी गरिरहनु भएको छ महाधिवेशनमा 4500 भन्दा बढ़ी महाधिवेशन प्रतिनिधि सहभागी हुने अनुमान छ पार्टीले यसपटक ग्रासरूट प्रतिनिधित्वलाई पनि प्राथमिकतामा राखेको जनाएको छ गाउँपालिकाबाट एकजना नगरपालिकाबाट दुईजना उपमहानगरबाट 3 र महानगरबाट 4 स्वतन्त्र योग्य नागरिकलाई प्रतिनिधिको रूपमा सहभागी गराउने व्यवस्था गरिएको छ
2: राजसभा अधिवेशनमा केन्द्रित हुँदा केन्द्रीय कार्यालय वनस्थलीमा भने जेएनजीहरूले धरनासहित नाराबाजी गरेका छन् सरकारसँग गरिएको 10 बुझे सम्झौता कार्यान्वयन गर्नुपर्ने घाइते तथा सहितको यथाशीघ्र र उचित व्यवस्थापन गर्नुपर्ने र झुटा मुद्दामा फसाइएका जेएनजीलाई हिरासत मुक्त गर्नुपर्ने माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् आन्दोलनमा जेएनजी घाइते र शहीद परिवारका सदस्य सहभागी थिए झुटा मुद्दामा फसेकाहरूलाई विनाशर्त रिहा गर्नुपर्ने जेएनजी अभियन्ता सरिस्मा थापाले बताउनुभयो आफ्ना मागहरू पूरा नभए चरणबद्ध रूपमा आन्दोलन गर्ने उनीहरूको चेतावनी छ
3: पर्सा जिल्ला अदालतबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध चलिरहेको संगठित अपराधको मुद्दा फिर्ता भएको छ महान्यायाधिवक्ताको निर्णय अनुसार सरकारी वकिल मार्फत जिल्ला अदालतमा आरोपपत्र संशोधनका लागि निवेदन परेको थियो आज न्यायाधीश मोहन सुवेदीको इजलासले सोही निवेदनका आधारमा आरोपपत्र संशोधनको आदेश गरेको अदालतका तहसीलदार देवराज भट्टराईले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभएको छ अब पर्सामा रवि लामिछानेमाथि सहकारी ठगी सम्बन्धी मुद्दा मात्रै कायम रहेको छ उक्त मुद्दाका आरोपी र पीड़ित बीच मिलापत्र हुने बाटो पनि खुला भएको छ मिलेमा सहकारी ठगीको पनि मुद्दा फिर्ता गर्न सकिन्छ यसअघि कास्की अदालतबाट रविमाथिको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा फिर्ता भइसकेको छ
2: चालू आर्थिक वर्षको 10 महिनामा रेमिट्यान्स मार्फत 19,16 अर्ब रूपियाँ भित्रिएको छ गत वर्षको वैशाखको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह 41.2% बढ़ेको राष्ट्र ब्याङ्कको मासिक प्रतिवेदनले जनाएको छ 2082 वैशाखसम्म रेमिट्यान्स आप्रवाह 13.1% बढ़ेको थियो यस्तै 83 वैशाख महिनामा मात्रै 2,57,49,49 करोड़ रूपियाँ रेमिट्यान्स भित्रिएको छ। गत वर्षको वैशाख महिनामा रेमिट्यान्स प्रवाह 1,65,30,00,000,000 थियो। वैशाख महिनामा अमेरिकी डलरमा रेमिट्यान्स प्रवाह 33% वृद्धि भई 13,26,00,000,000 पुगेको छ। गत वर्ष यस्तो आप्रवाह 10.16% बढ़ेको थियो। गएको 10 महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या 3,35,510 रहेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या 3,26,364 रहेको छ। गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः 4,05,610 र 2,80,314 थियो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
21: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
21: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
21: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
22: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
21: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
23: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
24: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
21: प्रोप्राइटर सोमराज रैदास।
25: सम्पर्क फोन नम्बर 0825367775।
21: सम्पर्क नम्बर 98478-26873।
26: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
27: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
28: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825365509 र मोबाइल 98453065।
2: यस्तै संघीय शिक्षण सिकाई अनुदान शिक्षक केन्द्रीय समितिले आज काठमाडौँको माइतीघर मण्डलामा आएर प्रदर्शन गरेको छ। आर्थिक वर्ष 2083-84 बजेटले आफ्ना माग सम्बोधन नगरेको भन्दै समितिले विरोध प्रदर्शन गरेको हो। उसले 2078 साल, 80 साल र 82 सालमा पनि संघीय सरकारको विरूद्धमा आन्दोलन गर्दै आएको थियो।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौतामा प्रगति भइरहेकाले मध्य पूर्वमा तनाव छिट्टै अन्त्य हुने बताउनु भएको छ। उहाँले इरानसँग आणविक सम्झौताको बारेमा वार्ता सोही दिशामा अगाडि बढ़िरहेको उल्लेख गर्दै चाँडै नै महत्वपूर्ण परिणामहरू प्राप्त हुने दावी गर्नुभएको हो। ट्रम्पले इरान आणविक हतियार विकास नगर्ने शर्तसहित प्रमुख अमेरिकी मागहरू स्वीकार गर्न तयार रहेको बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। राष्ट्रपति ट्रम्पले आगामी दुई हप्तामा इरानसँगको युद्धमा अमेरिकाले पूर्ण विजय हासिल गर्ने र स्थिति पूर्ण रूपमा परिवर्तन हुन सक्ने दावी गर्नुभयो। ट्रम्पले अमेरिकाले आफ्नो पूर्ण विजयको घोषणा गरेपछि विश्वव्यापी तेल बजारमा पनि असर गर्ने र तेलको मूल्य घट्न सक्ने बताउनुभयो। हाल इरान र इजरायलले अस्थायी रूपमा सैन्य कार्यवाही रोकेका छन्, जसले गर्दा क्षेत्रीय तनाव केही हदसम्म कम भएको छ।
2: उत्तर कोरियाली नेता किम जोङ उन र चीनिया राष्ट्रपति शी जिनपिङ बीच पिङयाङमा भएको शिखर वार्तामा राजनैतिक, अर्थतन्त्र र संस्कृतिका क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति भएको छ। उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्यूज एजेन्सी केसीएनएले आज सो जानकारी दिएको हो। शीर्ष नेताहरू बीचको भेटवार्ताले दुई देशबीचको सम्बन्धमा नयाँ अध्याय शुरू गरेको समाचारमा उल्लेख छ। चीनको एकमात्र औपचारिक सन्धि सहयोगी उत्तर कोरियाको सात वर्षपछि पहिलो भ्रमणमा पुगेका सीले द्विपक्षीय सम्बन्धलाई अझ अघि बढ़ाउने लक्ष्य रहेको बताउनु भएको थियो।
3: नेपाल परिवेशमा अब खेल समाचार। पाकिस्तानको इस्लामाबादमा हुने काबा पुरूष भलिबल च्याम्पियनशीपका लागि नेपालको टोलीको घोषणा भएको छ। नेपाल भलिबल संघले आज 12 सदस्यीय अन्तिम टोलीको सार्वजनिक गरेको हो। पाकिस्तान भलिबल फेडरेशन आयोजनामा हुने काबा च्याम्पियनशीप आउँदो असार 17-23 गतेसम्म पाकिस्तानको इस्लामाबादमा हुँदैछ। नेपाली टोलीमा सुनिल बोहरा, पहल गहतराज, सन्तोष विक, सरोज बर्देवा, राजेन्द्र धामी, सूरज चुनारा, नृपध्वज बस्नेत, रविन नगरकोटी, हिमाल सुनारी, हरि हजुर थापा, दिपेश कुमार र विनोद चन्द्र रहेका छन्। भलिबल टोलीको प्रशिक्षकमा जगदीश भट्टको पुनरागमन भएको छ। इस्लामाबादमा हुने काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाली टोली भट्टको प्रशिक्षणमा उत्रिनेछ।
2: दुई हजार 2026 विश्वकप फुटबल शुरू हुन अब दुई दिन मात्रै बाँकी छ। टोलीहरू अहिले अमेरिका, मेक्सिको र क्यानाडामा हुने उद्घाटन खेलअघि आफ्नो अन्तिम तयारीमा व्यस्त छन्। 48 टोलीहरू छनौट भएकाले यो अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वकप हुनेछ, जसको अर्थ धेरै खेलाड़ीहरू पहिलो पटक विश्व मंचमा देखा पर्नेछन्। सहकर्मी दिनेश जोशीको एक सामग्री।
1: यसपटक कुन टोलीले विश्वकपको उपाधि उचाल्ला भन्ने प्रश्न अधिकांश फुटबल प्रेमीको मनमा उब्जिएको छ। अमेरिकाको न्यूयोर्कमा जुलाई 19 हुने फाइनल खेलले यसको फैसला गर्नेछ। अमेरिकाको न्यूयोर्क न्यू जर्सी स्टेडियममा 48 मध्येको कुनै एक टोलीले यही दिन फिफा विश्वकप 2026 ट्रफी उचाल्दै खुशी साँटिरहेको हुनेछ। फिफा

0: लामिन यामाल चोटका कारण शुरूआती खेल गुमाउन सक्ने सम्भावनाले टोलीलाई चिन्ता थपेको छ। वरियताको एक नम्बरमा रहेको साबिक विजेता अर्जेन्टिना फेरि उपाधि रक्षा गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ। लियोनल मेस्सी 39 वर्ष पुग्न लागे पनि उत्कृष्ट लयमा देखिएका छन्। लाउटारो मार्टिनेज र जुलियन अल्भारेज जस्ता खेलाड़ीले टोलीलाई थप मजबूत बनाएका छन्। यस पटक पोर्चुगल पनि बलियो दावेदारका रूपमा हेरिएको छ। 41 वर्षीय क्रिस्टियानो रोनाल्डोको अनुभवसँगै फिटिन्हा ब्रुनो फर्नाण्डेज र बर्नाल्डो सिल्भा जस्ता खेलाड़ीले टोलीलाई थप बलियो बनाएको छ। यसपालि पनि इंग्ल्याण्ड टोली सन् 1966 यता पहिलो मुख्य ट्रफी जित्न सकिन्छ भन्ने विश्वास र आशामा विश्वकपमा जाँदैछ। नयाँ पुस्ताका आकर्षक जुडे बेलिघाम क्लब र देशका लागि निर्णायक घड़ीमा गोल गर्न सक्ने खेलाड़ी मानिन्छन्। यो टोलीको आक्रामक पंक्ति बलियो देखिएको छ, जसलाई ह्यारी केनले नेतृत्व गर्नेछन्। उनीसँगै बुकायो साका र मार्कस राशफोर्ड जस्ता प्रतिभाशाली खेलाड़ी छन्। इंग्ल्याण्ड फिफा वरियताको चौथो स्थानमा रहेको छ।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: गृहमा शोधनको पुनरागमन, विपक्षी सांसदले मागे प्रधानमन्त्री र अर्थमन्त्रीको राजीनामा, संसदमा हर्क र निष्कलको हरकतमा सभामुखको ध्यान आकर्षण, परराष्ट्र मन्त्रीले बोल्नै पाएनन्।
1: रासोपाको प्रदेश अधिवेशन शुरू, केन्द्रीय महाधिवेशनको तयारी पनि सँगै, वनस्थली स्थित राप्रपाको केन्द्रीय कार्यालयमा जेएनजीको धरनासहित नाराबाजी,
2: 10 महिनामा 19 खर्ब 16 अर्ब रूपियाँ रेमिट्यान्स भित्रियो, वैदेशिक रोजगारीका लागि 3,35,000 नयाँले लिए श्रम स्वीकृति,
1: 2 हप्ताभित्र इरान युद्धमा अमेरिकाले पूर्ण विजय हासिल गर्ने राष्ट्रपति ट्रम्पको दावी, चीन र उत्तर कोरिया बीच सहकारी विस्तार गर्ने सहमति,
2: र काभा पुरूष भलिबल च्याम्पियनशीपका लागि नेपाली टोलीको घोषणा।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सबै

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड गुराही दाङ फोन नम्बर 082-581-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।

0: हजुर बसे छु
1: के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ केही सिप चलेन अब त आश्रय मरिसक्यो
0: के कुरा गर्छ निनले हाम्रो घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
1: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
2: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहालको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
3: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
2: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
4: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भराङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-5635509 र मोबाइल 9843506523
5: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना
6: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला
5: डाक्टरद्वारा दिइने सेवाहरू
6: नाक बुझिने सिंगान आइरहने पहेँलो गराउने सिंगान आउने हाच्छ्यु आइरहने गन्ध थाहा नपाउने नाकभित्र मासु पलाएको नाक माङ्गो भएको नाक बज्ने
5: कान दुख्ने कान पटक पटक पाकिरहने पानी वा पिप बग्ने कान कराउने कम सुनिने वा बहिरोपन कानको जाली वा पर्दा फाटेको
6: घाँटी दुख्ने केही अड्केको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको घाँटीको क्यान्सर जिब्रो चेप्टिएको सफा र स्पष्ट उच्चारण नहुने सफा बोली नफुट्ने टन्सिल आइरहने
5: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ
6: नोट धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला बिरामी जाँच हुने मिति यही जेठ 30 गते शनिबार समय बिहान 10 बजेदेखि
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
6: नोट सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ
5: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 14 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847571193 र 9818290028
7: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
5: डाक्टर मोहम्मद अनुदिन बागवानद्वारा दिइने सेवाहरू
8: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
9: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
8: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
9: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
10: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार
11: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमथडा
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-5161683 र सम्पर्क मोबाइल नम्बर 9847523500
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
13: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
17: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क: शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 082-560-734 र 082-560-138।
14: एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराहीदाङमा आउँदै हुनुहुन्छ।
18: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: डाक्टरद्वारा दिइने सेवाहरू:
18: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
14: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
18: मन आचिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
14: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
18: जाड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
5: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार।
0: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
20: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
5: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
20: डाक्टरद्वारा दिइने सेवाहरू:
18: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
20: बाङ्गा टिङ्गा दाँत मिलाउने,
18: शल्यक्रिया गरेर दाँत निकाल्ने,
20: खाली ठाउँमा दाँत भर्ने,
18: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
20: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
18: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43123।
7: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
14: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: अन्य सेवाहरू:
5: हाट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
20: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
21: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
22: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com।
1: खुशीको खबर।
2: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
3: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
23: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
24: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: नमस्कार, आज कार्यक्रममा राजीनामाको झण्डै 1.5 महिनापछि गृहमन्त्रीमा सुधन गुरुङको पुनरागमन, दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने निर्णय,
2: नारायण घिटी राजगढ़ हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढाउने,
1: सदनको गतिरोध बारे विपक्षीहरूको बैठक के निष्कर्षमा पुग्यो,
3: हाम्रो पहिलो प्राथमिकता जुन चाहिँ हामीले यथावतै कायम राखेको छ तर सरकारसँगको सम्वादलाई चाहिँ कायम राखेर अगाडि बढ्ने भन्ने कुराको निर्णय गर्यो,
1: र अफगानिस्तानमा महिला पक्राउको विरोधमा भएका प्रदर्शनमा तालिबानद्वारा गोली हानिएका विवरण। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। पहिरन सम्बन्धी कड़ा धार्मिक नियम उल्लंघन गरेका महिलाहरू गिरफ्तार गरिएको विरोधमा भएको प्रदर्शनमा तालिबान फौजहरूले बल प्रयोग गर्दा एक महिला र एक बच्चाको ज्यान गएको पश्चिम अफगानिस्तानका स्वास्थ्य स्रोतहरूले बताएका छन्। विवरणहरूमा हेरात शहरमा भएको प्रदर्शन तितरबितर पार्न तालिबान फौजले गोली चलाएको जनाइएको छ। तालिबानले कसैको ज्यान गएको अस्वीकार गरेका छन् र प्रदर्शनकारीले हिजाब लगाउने ईश्वरीय जिम्मेवारीको विपक्षमा उभिएर शान्ति सुव्यवस्थामा खलल पुर्याएको बताएका छन्। बीबीसीका अनवर्सन एथिराजन भन्छन्, सन् 2021 सत्ता कब्जा गरेता अफगानिस्तानका तालिबान शासकहरूले महिलाहरूमाथि पहिरन सहित कैयौं क्षेत्रमा प्रतिबन्ध लगाएका छन्। उनीहरूले गर्ने इस्लामिक कानूनको कठोर व्याख्या अन्तर्गत महिलाहरूले घर बाहिर निस्कदा आफ्नो अनुहार सहित शरीरका सबै भाग ढाक्नुपर्छ। बीबीसीका अनवर्सन एथिराजन, स्थानीय बासिन्दाले उपयुक्त ढंगले हिजाब नलगाएको र पुरूष सदस्य बिना घर बाहिर निक्लिएको भन्दै हालै दर्जनौ महिलाहरू पक्राउ परेको जनाएका छन्। लेबननका संचार माध्यमहरूले इजरायलले दक्षिणमा अवस्थित टायर शहरमा ताजा हवाई आक्रमण गरेको जनाएका छन्। इजरायली सेनाले सम्भावित आक्रमणको केही घण्टा अघि मात्रै मानिसहरूलाई उक्त क्षेत्र छाड्न भनेको थियो। त्यसपछि हजारौं मानिसहरू उत्तरतर्फ भागेका थिए। आइडिया विदेश मन्त्रालयका एकजना प्रवक्ताले अमेरिकालाई उक्त त्रुटिपूर्ण अभ्यास सच्याउन भनेका छन्। अमेरिकाले थपेका फर्महरूमा अग्रणी ई कमर्स कम्पनी अलिबाबा र विद्युतीय कार निर्माता बीवाईडी समेत छन्। उक्त सूची अमेरिकी संस्थाहरूलाई चिनिया फर्मसँग काम गर्दाका जोखिमबारे चेतावनी दिन तयार पारिएको हो, तर त्यसरी सूचीकृत हुनुले कुनै किसिमको प्रतिबन्ध भने जनाउँदैन। श्रीलंकाको अदालतले भ्रष्टाचारको आरोपमा तत्कालीन राष्ट्रपति महिन्द राजपक्षको सरकारका एकजना पूर्व कनिष्ठ मन्त्रीलाई 16 वर्षको जेल सजाय सुनाएको छ। साराना गुणवर्धनलाई सवारी र घर भाड़ामा लिँदा ठेकेदारहरूलाई बढ़ी रकम दिएर घुस लिएको सहित विभिन्न चार अभियोगमा दोषी ठहर गरिएको हो। र इरानको फुटबल संघले विश्वकप फुटबलको समूह चरणका लागि आफ्नो टोलीलाई उपलब्ध गराइएको टिकट संयुक्त राज्य अमेरिकाले फिर्ता लिएको जनाएको छ। इरानी फुटबल संघले धेरै समर्थकहरूले समूह चरणमा हुने खेलहरू हेर्न अमेरिका जाने योजना बनाएको उल्लेख गरेको छ। इरानले छुट्याइएको टिकट रद्द गरिनु अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालनको भावना विपरीत भएको भन्दै त्यसले राजनीतिक हस्तक्षेप बारे प्रश्न खड़ा गरेको उल्लेख गरेको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। गृहमन्त्रीका रूपमा पुनः नियुक्त भएका सुदन गुरूङले विक्रम सम्बत 2058 साल जेठ 19 गते भएको राजदरबार हत्याकाण्डको अनुसन्धान अघि बढ़ाउने घोषणा गरेका छन्। आज पद तथा गोपनीयताको शपथ लिएर सिंहदरबार स्थित गृह मन्त्रालयमा पदबहाली गरेसँगै गुरूङले यस्तो निर्णय गरेका हुन्। प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्री परिषद विस्तार गर्दै गुरूङलाई गृह मन्त्रालय र महावीर पुनलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिएका हुन्। एक रिपोर्ट। नवनियुक्त गृहमन्त्री गुरूङले पदबहालीसँगै आफूले 4 वटा निर्णय गरेको बताए। तीमध्ये दोस्रो निर्णयका रूपमा दरबार हत्याकाण्डको विषय उल्लेख गर्दै उनले यस अघिका प्रतिवेदनहरूको अध्ययनका साथमा थप छानबिन गर्ने बताएका हुन्।
2: विक्रम सम्बत 2058 जेठ 19 गते भएको नारायण घिटी राजदरबार हत्याकाण्डका सम्बन्धमा यस अघि भएका अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अगाडि बढ़ाउने।
1: यस्तै उनले जेएनजी आन्दोलनसँग सम्बन्धित फौजदारी मुद्दाहरू फिर्ता लिने विषयमा अध्ययन गर्ने निर्णय समेत गरेका छन्।
2: जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस सहितको प्रतिवेदन पेश गर्न विशेष कार्यदल गठन गर्ने।
1: त्यस्तै मन्त्री गुरूङले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अझै बलियो बनाउने दावी पनि गरे। साथै उनले छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुङ्गो लगाउने र हरेक फाइल खोलिने समेत बताए। बालेन नेतृत्वको सरकारमा यसअघि पनि गृहमन्त्री रहिसकेका गुरूङले सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि पदभार सम्हालेको 27 औं दिनमा राजीनामा दिएका थिए। आज बिहान बसेको मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्री परिषदले सुदन गुरूङ सम्बन्धी छानबिन समितिको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको जानकारी दिएका थिए। यद्यपि सरकारले अहिलेसम्म उक्त प्रतिवेदन सार्वजनिक गरेको छैन। विपक्षीहरूले सरकारले आफू अनुकूलको समिति बनाएर गुरूङलाई चोख्याउन खोजिएको आशंका प्रकट गर्दै आएका थिए। त्यस्तै विज्ञान प्रविधि मन्त्री पुनले पनि आजै पदबहाली गरेका छन्। त्यसक्रममा उनले आफूले पदमा छँदा विज्ञान प्रविधि र नव प्रवर्तनको जग बसाल्ने तर पूरै कार्यकाल पदमा नबस्ने बताए।
5: अब जे जति गर्न सकिन्छ सकेसम्म रात दिन काम गरेर 5 वर्षको हो यो सरकार, 5 वर्ष मैले रात दिन काम गरेर बढीमा 3 वर्ष बढीमा है मैले यहाँ घोषणा गरेँ बढीमा हो यो मन्त्री भएर खाने होइन। त्यसपछि चाहिँ के हुन्छ भने नयाँ युवा भाइ बहिनीहरूलाई एउटा राम्रो एउटा जग बसालेर बलियो फाउन्डेसन बसालेर चाहिँ यो छोड्ने हो।
1: सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारमा शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका पुन म्याग्दीबाट स्वतन्त्र उम्मेद्वारका रूपमा निर्वाचित हुँदै पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गरेका हुन्। गुरूङ र पुनको नियुक्तिसँगै शाह नेतृत्वको मन्त्री परिषदको सदस्य संख्या 17 पुगेको छ। अब अर्को प्रसंग, संसदमा जारी गतिरोधबारे सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय छलफल गरेको भोलिपल्ट आज मुख्य विपक्षी दल नेपाली कांग्रेसले पनि अन्य विपक्षी पार्टीहरूसँग परामर्श गरेको छ। विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहले सीमा सम्बन्धी विषयमा दिएका अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने र उनले सदनमै उपस्थित भएर माफी माग्नुपर्ने माग गर्दै आएका छन्। विपक्षीहरूको यही अडानका कारण आज पनि संसद बैठक सञ्चालन हुन सकेन। यसै सन्दर्भमा हामीले मुख्य विपक्षी नेपाली कांग्रेसका सचेतक निष्कल राईलाई टेलिफोन सम्पर्क गरी शुरूमा विपक्षी दलहरूको छलफलबाट के निष्कर्ष निस्कियो भनेर सोधेका छौं।
3: अहिले अत्यन्त महत्वपूर्ण कुरा भनेको चाहिँ बजेट सम्बन्धीको छलफल गर्नु पनि पर्ने स्थिति छ। यो डेटालाई खोल्नको लागि पनि हामीले पनि अब कसरी जाने भन्ने कुरामा अगाडि बढेको छ। त्यो भन्दै गर्दाखेरि हाम्रो तपाईँको पहिलो प्राथमिकता जुन प्रधानमन्त्रीज्यू आएर रोस्टममा आफ्नो अभिव्यक्तिमाथि जुन थियो त्यसलाई तपाईँको पछाडि लिनुपर्ने कुरा चाहिँ हामीले यथावतै कायम राखेको छ। तर सरकारसँगको संवादलाई चाहिँ कायम राखेर अगाडि बढ्ने भन्ने कुराको निर्णय गर्यौं।
1: त्यो भनेको सदन चल्न दिएर पनि बहस जारी राख्ने विकल्पतर्फ अब तपाईँहरू प्रवेश गर्नु भएको हो मोटामोटी?
3: होइन, त्यस्तो पनि नबुझौँ, त्यसरी पनि नबुझौँ। हाम्रो तपाईँको कायमै छ, भोलिसम्म पनि हामी संवादमै रहन्छौँ, सत्तापक्ष सरकारसँग पनि संवादमै रहन्छौँ। र भोलिसम्मको स्थिति, सदन चल्नुभन्दा अगाडिसम्मको स्थिति कस्तो रहन्छ, कस्तो बन्छ भन्ने कुराले निर्धारण गर्ने हो।
1: अब कतिपय सांसदहरूले मतदाताका कुरा राख्नबाट हामी वञ्चित भयौं भनेर कुरा उठाउन थालिसक्नु भयो, कहिलेसम्म तपाईँहरू अडिग भइराख्नुहुन्छ त?
3: होइन, यो कुरो यस्तो छ, मतदाताको कुरा, आम नागरिकको कुरा, त्यो महत्वपूर्ण कुरा छ, त्यो हामीले पनि सम्झेका छौं। तर त्योभन्दा अगाडि यो राष्ट्रियताको कुरा रह्यो, यो गम्भीर कुरामा प्रधानमन्त्रीज्यू सम्माननीय सदनमा आएर उहाँले राख्नु भएको कुरा सर्वोपम सम्पन्न मुलुक हाम्रो जस्तो मुलुकको विपक्षमा छ। त्यसले गर्दाखेरि हाम्रो तपाईँको यो आन्दोलनको स्वरूप त कायमै रहन्छ।
1: अब यहाँ सत्तापक्ष ले हिजो छलफलका क्रममा पनि परराष्ट्र मन्त्रीले त्यस विषयमा कुरा राख्ने नभए सत्तारूढ़ दलकै सभापतिले पनि कुरा राख्ने भन्ने कुरा पनि आयो र परराष्ट्र मन्त्रीले एक हदसम्म विभिन्न फोरमहरू मार्फत त्यसलाई प्रष्ट पार्ने कोशिश गर्नुभएको पनि देखियो। तपाईँहरूले पनि बीचको केही बाटो देखिराख्नु भएको होला नि त, तपाईँहरूले केही सुझाउनु हुँदैन?
3: होइन, एउटा कुरा चाहिँ के हो भनेर भन्नुहुन्छ भने प्रधानमन्त्रीज्यूले आएर बोल्नुभएको गल्ती उहाँले आफूले बोल्नु भएको छ, त्यसले गर्दाखेरि त्यसमा तपाईँले ढाकचोक गर्न परराष्ट्र मन्त्रीज्यू आएर भन्ने कुरो हो, त्यो पनि त्यति राम्रो उचित होइन। परराष्ट्र मन्त्री मात्र होइन, अरू कसै सरकारका मान्छेले प्रधानमन्त्रीज्यूको स्टेटमेन्टलाई तपाईँको त्यहाँनिर आएर भनिदिनु भए हुन्छ। र त्यो स्टेटमेन्ट तपाईँको कस्तो स्टेटमेन्ट हुन्छ भन्ने कुरा प्रधानमन्त्रीज्यूले बोलिसके पछाडि फेरि परराष्ट्र मन्त्री मन्त्रालय निकालेको विज्ञप्ति जस्तो त्यो चाहिँ क्रस होल्डिङ अकुपेसन मात्र हो भन्ने जस्तो हो भने चाहिँ त्यस्तो त त्यो कुरा होइन, त्यसले त झन् विषयान्तर गर्छ। त्यही कुरा हामीले पनि हामीलाई सशंकित बनाएको हो।
1: तपाईँहरूले ठ्याक्कै खोज्नु भएको के त राईजी, प्रधानमन्त्रीले आफ्नो कुरा राख्नुपर्छ, आशय व्यक्त गर्नुपर्छ भन्ने मात्रै हो कि रेकर्डबाटै हटाउने, माफी माग्ने आदि इत्यादि सबै गर्नुपर्छ भन्ने
3: प्रधानमन्त्री जुले आफ्नो अभिव्यक्ति प्रति उहाँले आत्मआलोचना गर्नुपर्छ, समयमा तपाईँको त्यो गलत थियो भनेर भन्नुपर्छ, रेकर्डबाट पनि ती खालको कुराहरू हटिनुपर्छ। किनभने सम्माननीय प्रधानमन्त्रीले बोल्नु भएको कुरा भनेको त्यो भोलिको दिनमा पनि तपाईँको नजिकको रूपमा बस्छ, त्यसले त्यो एकदमै गम्भीर विषय छ। त्यो गम्भीर विषयलाई हामीले त उठान गरेको त छौ।
6: अब सत्ता पक्षको छलफलमा पनि तपाईँहरूले भाग लिनुभयो, विपक्षी सहयात्रीहरूसँग पनि आज संवाद गर्नुभयो, भोलिको लागि सदनको बैठक आह्वान गरिएको छ तर अहिलेसम्म कुरा मिलिसकेको छैन। अब यो छलफल कसले कसरी अगाडि बढाउँछ र तपाईँहरू टुङ्गोमा पुग्नुहुन्छ?
3: छलफल अगाडि बढ्छ, अब यो यसको इनिसिएसन लिनुपर्ने खासमा सत्ता पक्षले हो, सरकारले हो, र हामीले पनि तपाईँको यसको इनिसिएसन लिइरहेछौँ। यो डेडलकलाई सधैँ भइराख्नु हुँदैन भन्ने कुरामा हामी पनि गम्भीर छौँ। त्यसले गर्दाखेरि अहिले चाहिँ भोलिसम्मको लागि तपाईँको हामी संवाद त खुलाइराखिरहेको छौँ नि त, हामी सम्पर्कमै पनि छौँ, सत्ता पक्षसँग पनि सम्पर्कमा छौँ, प्रतिपक्ष दलहरूसँग पनि संवादमा छौँ, संवाद सहकार्य रूपमा परिणत हुन्छ भन्ने म चाहिँ आशा गर्छु।
1: उनी थिए नेपाली कांग्रेसका सचेतक निष्कल राई। तपाईं नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामी पौने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौं। अब एउटा प्रसंग संक्षेपमा। जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्ध दायर सहकारी ठगी सम्बन्धी मामिलाबाट संगठित अपराधको अभियोग हटाउन अनुमति दिएको छ। महान्यायाधिवक्ताको निर्णय अनुसार सरकारी वकिलहरूले आरोप पत्र संशोधनका लागि निवेदन दिएका थिए। न्यायाधीश मोहन सुवेदीको इजलासले आज उक्त संशोधन स्वीकृत गरेको श्रेष्ठदार प्रभाकर कुमार मल्लिकले बीबीसीलाई जानकारी दिए। उनका अनुसार लामिछाने विरूद्धको सहकारी ठगीको अभियोग भने यथावत रहनेछ। यसअघि कास्की जिल्ला अदालतले पनि लामिछाने विरूद्ध लगाइएका सम्पत्ति शुद्धिकरण र संगठित अपराध सम्बन्धी अभियोग हटाउन अनुमति दिएको थियो। यद्यपि लामिछाने विरूद्ध संगठित अपराध सम्बन्धी मुद्दा काठमाडौँ र रूपन्देही जिल्लामा अझै कायम छ। सम्पत्ति शुद्धिकरणको मुद्दा भने कास्की जिल्ला अदालतमा मात्रै दर्ता गरिएको थियो। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाई बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। पश्चिम अफगानिस्तानमा तालिबान फौजहरूले कट्टर धार्मिक पहिरन सम्बन्धी नियम उल्लंघन गरेको आरोपमा महिलाहरू पक्राउ गरिएको विरोधमा भएका प्रदर्शनमाथि गोली चलाएको खबर आएका छन्। हैरातमा कम्तीमा 2 जनाको ज्यान गएको बताइएको छ। बीबीसीका विश्व मामिला संवाददाता अनवर्षन एथिराजनको रिपोर्ट।
4: सन् 2021 सत्ता नियन्त्रणमा लिए यता इस्लामिक कानूनको कठोर व्याख्या गर्दै तालिबानहरूले महिला लक्षित कैयौं प्रतिबन्धहरू घोषणा गरेका थिए, जसमा पहिरन सम्बन्धी नियमहरू पनि समावेश थियो। त्यसमा महिलाहरूले घर बाहिर निस्कदा पूर्ण रूपमा अनुहार ढाक्नुपर्ने जनाइएको थियो। हेरातका बासिन्दाले तालिबानका नैतिकता सम्बन्धी प्रहरीले महिलाहरूलाई शरीर ढाक्ने गरी बुर्का नलगाएको आरोपमा पक्राउ गरेको जनाएका छन्। तालिबानले सञ्चालन गरेको संचार मन्त्रालयले हेरातमा केही पनि अस्वाभाविक नभएको भन्दै पोशाक सम्बन्धी आचरण ईश्वरीय आदेश भएको जनाएको छ। सरकारी दमनसँगै हेरातमा घरबाट बाहिर जाने महिलाहरूको संख्या उल्लेख्य रूपमा घटेको कैयौं बासिन्दाहरूले बताएका छन्। एकजना महिलाले अवस्था सहन गर्न नसकिने प्रकृतिको रहेको जनाएकी छन्। अफगानिस्तान स्थित राष्ट्रसंघीय मिशनले यसअघि पोशाक सम्बन्धी नियम उल्लंघन गरेकोमा महिलाहरू पक्राउ गरिएको प्रति चिन्ता व्यक्त गर्दै त्यसले मानव अधिकार सम्बन्धी गहिरो प्रश्नहरू उठाएको बताएको थियो।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शालिग्राम चौधरीको नमस्कार। भारतीय नागरिकलाई गैर कानूनी ढंगले नागरिकता दिलाउन भूमिका खेलेको पाइएपछि दाङमा एकवटा अध्यक्ष सहित चारजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजपुर गाउँपालिका चारका वडा अध्यक्ष 65 वर्षीय रामेश्वर अहिर, कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका 9 घर भएका राजपुर चारका वडा सचिव तथा स्थानीय पंजीका अधिकारी 47 वर्षीय राजेश कुमार कहर, वडाको कार्यालय सहायक 34 वर्षीय मीना चौधरी र राजपुर चारका 45 वर्षीय आलम जोलदार पक्राउ परेका चारै जनालाई सोमबार नै जिल्ला अदालतले 5 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति प्रदान गरिसकेको छ। उनीहरू चारजना सहित नागरिकतामा हस्ताक्षर गरेका इलाका प्रशासन कार्यालय लम्हीका तत्कालीन कार्यालय प्रमुख प्रेम बहादुर खवास र भारतीय नागरिक आयसा जोल्दाका विरूद्ध प्रहरीले गत जेठ 20 गते जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो। चारजना पक्राउ परे पनि तत्कालीन कार्यालय प्रमुख खवास र भारतमा बिहे भइसकेकी आयसा पक्राउ परेका छन्। उनीहरू दुईजनालाई प्रहरीले खोजी गरिरहेको इलाका प्रहरी कार्यालय गरहाका प्रमुख दबल बहादुर बमले बताउनुभयो। लुम्बिनी प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारी लाल अहिरले विगतमा प्रदेश सरकारका कमी कमजोरी सच्याएर अघि बढ़ने बताउनु भएको छ। लुम्बिनी प्रदेशका पत्रकार महासंघ शाखा अध्यक्ष सहितको छलफल कार्यक्रममा मन्त्री अहिरले पत्रकार र पत्रकारिता राज्यको बलियो शक्ति भएको कारण यो क्षेत्रलाई व्यवस्था गरेर प्रदेश सरकार अघि बढ़न नसकेको भन्दै आफूहरूको खबरदारी गर्न आग्रह गर्नुभयो। संचार क्षेत्रलाई बजेटमा पाखा लगाइएको, विनियोजन भएको बजेट कार्यान्वयन हुन नसकेको लगायतका विषयमा शाखा अध्यक्षहरूले उठाएको प्रश्नको जवाब दिँदै मन्त्री अहिरले कर्मचारीको ढिलासुस्ती हुने गरेको भन्दै तत्काल यस्ता कार्यलाई अघि बढ़ाउने र काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई कार्यवाही गर्ने चेतावनी पनि दिनुभयो। मन्त्री अहिरले प्रदेश सरकार नागरिकको नजिकको सरकार भएको भन्दै सबै पक्षसँग सहकार्य गरेर अघि बढ़ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। दाङमा मोटरसाइकल ट्रकसँग ठोकिँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत लम्ही नगरपालिका 5 रातो डाँडामा बिग्रिएर रोकिएको ट्रकको पछाडि मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक लम्ही नगरपालिका 7 हसनापुर निवासी अन्दाजी 37 वर्षीय जीवन गिरीको मृत्यु भएको हो। गम्भीर घाइते गिरीलाई लम्ही नगर अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो। दुर्घटनामा अर्का एकजना घाइते भएका छन्। मोटरसाइकल दुर्घटनामा सवार अन्दाजी 32 वर्षीय धनीराम चौधरी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी डाक्टर होम बहादुर केसी बताउनुभयो। घाइते चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा उपचार भइरहेको छ। दुर्घटना आज बिहान करिब 4 बजेतिर भएको हो। सड़कमा बिग्रिएर रोकिएको ना 5 ख 93 नम्बरको ट्रकको पछाडिबाट लु 12 प 98 40 नम्बरको मोटरसाइकल ठोकिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ। नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङले निर्माण सम्पन्न भएको आफ्नै भवन उद्घाटन सँगै यस वर्षको भूमि पर्व भव्य रूपमा मनाउने भएको छ। घोराई उपमहानगरपालिका 18 ढोडेरीमा निर्माण सम्पन्न भएको संघको भवन उद्घाटन गरिनुका साथै हरेक वर्ष झैं यस वर्ष पनि भूमि पर्वको अवसरमा एक दिने विशेष महोत्सव आयोजना गर्न लागि संघका अध्यक्ष मुक्त बुढा मगरले जानकारी दिनुभयो। भवन उद्घाटन र भूमि पर्वलाई एकसाथ जोडेर समुदायको एकता पहिचान र संस्कृतिको संरक्षणमा थप ऊर्जा प्रदान गर्ने लक्ष्य राखिएको अध्यक्ष बुढारेको भनाई छ। महोत्सव असार 2 गते घोराई 15 स्थित शहीद मञ्चमा आयोजना गरिनेछ। पर्वलाई थप आकर्षक र सांस्कृतिक रूपमा समृद्ध बनाउन सोही दिन घोराईको लक्खन पार्कबाट विभिन्न जातीय झाँकी सांस्कृतिक प्रस्तुति तथा र्याली सहित कार्यक्रम स्थलतर्फ प्रस्थान गर्ने तयारी गरिएको छ। मगर समुदायको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा रहेको भूमि पर्वले प्रकृतिप्रति सम्मान, सामुदायिक एकता र सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने विश्वास गरिन्छ। महोत्सवमा मगर समुदायका परम्परागत नृत्य, वेशभूषा, सांस्कृतिक झाँकी तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ।
र दाङको शान्तिनगरमा सरफ बनाउने तीन दिने तालिम सम्पन्न भएको छ। शान्तिनगर गाउँपालिका चारका वडा कार्यालयको सहयोग तथा सामाजिक रूपान्तरणका लागि हाम्रो अभियान दाङको आयोजनामा तालिम सञ्चालन गरिएको हो। तालिममा दलित तथा विपन्न महिला गरी 28 जनाको सहभागिता रहेको थियो। समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै उनीहरूले तालिमका लागि आफैले उत्पादन गरेको सरफ समेत वितरण गरिएको थियो। आर्थिक तथा सामाजिक सशक्तिकरणमा योगदान पुर्याउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमले महिलालाई स्वरोजगार र उद्यमशीलताका लागि आवश्यक सिप प्रदान गरेको आयोजकले जनाएको छ। संस्थाका उपाध्यक्ष रामबहादुर नेपालीको अध्यक्षता तथा वडा नम्बर चारका वडा अध्यक्ष गोमन बहादुर ओलीको प्रमुख आतिथ्यमा भएको तालिम समापनका अवसरमा वडा सदस्य भूपबहादुर पुन, दलित महिला सदस्य उमा विश्वकर्मा, वडा सचिव लोकेन्द्र खड्का, संस्थाका सदस्य किरण विक, प्रशिक्षक टीका कुमारी गौतम र सहभागीका तर्फबाट सविता चौधरीले मन्तव्य व्यक्त गर्नुभएको थियो। हवस् त, अहिलेलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: रेडियो
1: नमस्ते दयाजू होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको
2: नमस्ते नमस्ते कता हिँड्नु नि बाबु बजारतिर नि
1: के गर्ने बाबु छोराले साइकल साइकल भनेर हैरान पारेको छ न त लाइसेन्स चाहिने न त पेट्रोल बन्द न त चक्का जामले नै अप्ठ्यारो पार्ने फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि बरु बाबु बजारतिर बस्नुहुन्छ यसो राम्रो साइकल स्टोर थाहा होला नि
3: लौ हेर किन नहुनु दाई हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस् तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल बच्चाका साइकल झुला वाकर र साइकल मर्मत पनि गरिन्छ नि
1: हो र बाबु बेलैमा भेट भयो क्या तपाईँसँग अब हामी त्यही जान्छ
4: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: सम्पर्क मोबाइल 98477
6: र 98578309
7: वरिष्ठ पाइल्स फिस्टर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङगुराईको दिव्य फार्मेसीमा
8: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिटफाट उपचार
7: डाक्टरद्वारा दिइने सेवाहरू पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार
9: बिना टाका प्रभावकारी उपचार
8: दिशा गर्दा दुख्ने रगत आउने मासु पलाएको घाउ भएको पिप बग्ने चिलाउने कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श
9: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ
8: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज
9: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ बिरामी जाँच निमिति यही असार 12 गते शुक्रबार
7: दिव्य फार्मेसी कुराई 15 सडक विभाग रोड सम्पर्क फोन नम्बर 0825904010 मोबाइल नम्बर 98478829913 98478826163 र 98095121871
10: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्षभन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भराइ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हात जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 0825635509 र मोबाइल 98453506523

6.9 को शानदार डिस्प्ले AI powered camera 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार

0: कति जोडी फिल्ममै भन्ने नि थाहा छैन लुवाटेले।
1: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
0: अर्को वर्ष यसलाई अष्ट बनाएर तपाईँकै हातबाट छात्र भित्री
1: लाली बजार र मिज्यू।
2: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनुहुन्छ है मम?
0: के टेन्सन लिएर
3: नमस्ते, म गायक जगदीश तमाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.3।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।
2: मध्यपश्चिम जाङ च्याक यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्य पश्चिम हाइलाइट्सबाट शालिग्राम चौधरीको नमस्कार। भारतीय नागरिकलाई गैर कानूनी ढंगले नागरिकता दिलाउन भूमिका खेलेको पाइएपछि दाङमा एकवटा अध्यक्ष सहित चारजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजपुर गाउँपालिका चारका वडा अध्यक्ष 65 वर्षीय रामेश्वर अहिर, कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नौ घर भएका राजपुर चारका वडा सचिव तथा स्थानीय पंजीका अधिकारी 47 वर्षीय राजेश कुमार कहर, वडाको कार्यालय सहायक 34 वर्षीय मीना चौधरी र राजपुर चारका 45 वर्षीय आलम जोलदार पक्राउ परेका चारै जनालाई सोमबार नै जिल्ला अदालतले 5 दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति प्रदान गरिसकेको छ। उनीहरू चारजना सहित नागरिकतामा हस्ताक्षर गरेका इलाका प्रशासन कार्यालय लम्हीका तत्कालीन कार्यालय प्रमुख प्रेम बहादुर खवास र भारतीय नागरिकका आयसा जोल्दाका विरूद्ध प्रहरीले गत जेठ 20 गते जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो। चारजना पक्राउ परे पनि तत्कालीन कार्यालय प्रमुख खवास र भारतमा बिहे भइसकेकी आयसा पक्राउ परेका छन्। उनीहरू दुईजनालाई प्रहरीले खोजी गरिरहेको इलाका प्रहरी कार्यालय गरहका प्रमुख डबल बहादुर बमले बताउनुभयो। लुम्बिनी प्रदेशका नवनियुक्त आन्तरिक मामिला तथा कानून मन्त्री भण्डारी लाल अहिरले विगतमा प्रदेश सरकारका कमी कमजोरी सच्याएर अघि बढ़ने बताउनु भएको छ। लुम्बिनी प्रदेशका पत्रकार महासंघ शाखा अध्यक्ष सहितको छलफल कार्यक्रममा मन्त्री अहिरले पत्रकार र पत्रकारिता राज्यको बलियो शक्ति भएको कारण यो क्षेत्रलाई व्यवस्था गरेर प्रदेश सरकार अघि बढ़न नसकेको भन्दै आफूहरूको खबरदारी गर्न आग्रह गर्नुभयो। संचार क्षेत्रलाई बजेटमा पाखा लगाइएको, विनियोजन भएको बजेट कार्यान्वयन हुन नसकेको लगायतका विषयमा शाखा अध्यक्षहरूले उठाएको प्रश्नको जवाब दिँदै मन्त्री अहिरले कर्मचारीको ढिलासुस्ती हुने गरेको भन्दै तत्काल यस्ता कार्यलाई अघि बढ़ाउने र काममा ढिलासुस्ती गर्ने कर्मचारीलाई कार्यवाही गर्ने चेतावनी पनि दिनुभयो। मन्त्री अहिरले प्रदेश सरकार नागरिकको नजिकको सरकार भएको भन्दै सबै पक्षसँग सहकार्य गरेर अघि बढ़ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। दाङमा मोटरसाइकल ट्रकसँग ठोकिँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत लम्ही नगरपालिका 5 रातो डाँडामा बिग्रिएर रोकिएको ट्रकको पछाडि मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालक लम्ही नगरपालिका 7 हसनापुर निवासी अन्दाजी 37 वर्षीय जीवन गिरीको मृत्यु भएको हो। गम्भीर घाइते गिरीलाई लम्ही नगर अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो। दुर्घटनामा अर्का एकजना घाइते भएका छन्। मोटरसाइकल दुर्घटनामा सवार अन्दाजी 32 वर्षीय धनीराम चौधरी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी डाक्टर होम बहादुर केसी बताउनुभयो। घाइते चौधरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा उपचार भइरहेको छ। दुर्घटना आज बिहान करिब 4 बजेतिर भएको हो। सड़कमा बिग्रिएर रोकिएको ना 5 ख 93 36 नम्बरको ट्रकको पछाडिबाट लु 12 प 98 40 नम्बरको मोटरसाइकल ठोकिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ। नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङले निर्माण सम्पन्न भएको आफ्नै भवन उद्घाटन सँगै यस वर्षको भूमि पर्व भव्य रूपमा मनाउने भएको छ। घोराई उपमहानगरपालिका 18 ढोडेरीमा निर्माण सम्पन्न भएको संघको भवन उद्घाटन गरिनुका साथै हरेक वर्ष झैं यस वर्ष पनि भूमि पर्वको अवसरमा एक दिने विशेष महोत्सव आयोजना गर्न लागि संघका अध्यक्ष मुक्त बुढा मगरले जानकारी दिनुभयो। भवन उद्घाटन र भूमि पर्वलाई एकसाथ जोडेर समुदायको एकता पहिचान र संस्कृतिको संरक्षणमा थप ऊर्जा प्रदान गर्ने लक्ष्य राखिएको अध्यक्ष बुढारेको भनाई छ। महोत्सव असार 2 गते घोराई 15 स्थित शहीद मञ्चमा आयोजना गरिनेछ। पर्वलाई थप आकर्षक र सांस्कृतिक रूपमा समृद्ध बनाउन सोही दिन घोराईको लक्खन पार्कबाट विभिन्न जातीय झाँकी सांस्कृतिक प्रस्तुति तथा र्याली सहित कार्यक्रम स्थलतर्फ प्रस्थान गर्ने तयारी गरिएको छ। मगर समुदायको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक पर्वका रूपमा रहेको भूमि पर्वले प्रकृतिप्रति सम्मान, सामुदायिक एकता र सांस्कृतिक पहिचानलाई संरक्षण गर्ने विश्वास गरिन्छ। महोत्सवमा मगर समुदायका परम्परागत नृत्य, वेशभूषा, सांस्कृतिक झाँकी तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ।
र दाङको शान्तिनगरमा सरफ बनाउने तीन दिने तालिम सम्पन्न भएको छ। शान्तिनगर गाउँपालिका चारका वडा कार्यालयको सहयोग तथा सामाजिक रूपान्तरणका लागि हाम्रो अभियान दाङको आयोजनामा तालिम सञ्चालन गरिएको हो। तालिममा दलित तथा विपन्न महिला गरी 28 जनाको सहभागिता रहेको थियो। समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै उनीहरूले तालिमका लागि आफैले उत्पादन गरेको सरफ समेत वितरण गरिएको थियो। आर्थिक तथा सामाजिक सशक्तिकरणमा योगदान पुर्याउने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिमले महिलालाई स्वरोजगार र उद्यमशीलताका लागि आवश्यक सिप प्रदान गरेको आयोजकले जनाएको छ। संस्थाका उपाध्यक्ष रामबहादुर नेपालीको अध्यक्षता तथा वडा नम्बर 4 वडा अध्यक्ष गोमन बहादुर ओलीको प्रमुख अध्यक्षतामा भएको तालिम समापनका अवसरमा वडा सदस्य भूपबहादुर पुन, दलित महिला सदस्य उमा विश्वकर्मा, वडा सचिव लोकेन्द्र खड्का, संस्थाका सदस्य किरण विक, प्रशिक्षक टीका कुमारी गौतम र सहभागीका तर्फबाट सविता चौधरीले मन्तव्य व्यक्त गर्नुभएको थियो। हवस् त, अहिले राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। आज हामीलाई दिनभरि सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। भोलि बिहान 5 बजेको घड़ीसँगै हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिवारलाई आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 MHz बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछु।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्थाद्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरू अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान साबहिल काठमाडौँबाट उत्पादित कार्यक्रम जीवन विज्ञान, जसबाट मानवलाई जीवन जिउने कला, सकारात्मक सोच, मानव जीवनका हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ, साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान, जसका प्रस्तोताहरू हुनुहुन्छ श्रदय गुरूदेव रमेश नेपाल र श्रदय गुरूदेव एलपी भानु शर्मा।

0: मैले सुनेको छु भोजन अनुसारकै स्वास्थ्य र भोजन अनुसारकै मन हुन्छ। म कस्तो प्रकारको भोजन गरौँ? प्रश्न महत्वपूर्ण छ र प्रश्नकर्ताको भाव पनि सही छ। जस्तो भोजन उस्तै शरीर उस्तै तन, जस्तो भोजन उस्तै तन, जस्तो भोजन उस्तै मन, यो एकदमै सत्य हो। त्यसकारणले भोजन रोज्न सिक्नुपर्छ। के खाने त, मेरो आहार के हो, आफू अनुकूल आहार रोज्न सिक्नुपर्छ। म कहाँ पुग्न खोजेको व्यक्ति हुँ त्यो अनुरूपको आहार, त्यो अनुरूपको भोजन रोज्न सिक्नुपर्छ। यसमा तपाईँले आफ्नो लागि कसरी रोज्ने म केही तरिका बताइदिन्छु। तपाईँ आफूलाई हेर्नुहोस्, तीन प्रकारका व्यक्ति हुन्छन्। एउटा हुन्छ तामसिक व्यक्ति, अर्को हुन्छ राजसिक, अर्को हुन्छ सात्विक व्यक्ति। तामसिक व्यक्ति यानि त्यो हो जो धेरै बढी आलस्य गर्न चाहन्छ, जसका लागि सबभन्दा महत्त्वपूर्ण ठाउँ नै ओछ्यान हो, जो सुत्न पाए बस्दैन, जो बस्न पाए उठ्दैन, जो उठ्न पाए हिँड्दैन, जो हिँड्न पाए दौड्दैन, त्यो तामसिक व्यक्ति हो। जो भारी रहन चाहन्छ, उसलाई संसारको कुनै कुरा महत्त्वपूर्ण हुँदैन, उसलाई टन्न खान पाए र त्यो भोजनको भारले जुन निद्रा लाग्छ नि, मजाले निदाउन पाए भयो, ऊ 8-10 घन्टा सुत्न पाए र टन्न खान पाए उसलाई पुग्छ। त्यस्तो प्रकारको तामसिक व्यक्ति बन्ने तपाईँको विचार छ भने तपाईँ भोजन त्यही अनुसारको रोज्नुहोस्। भारी भोजन तपाईँ रोज्नुहोस्, गरिष्ठ भोजन रोज्नुहोस्, बजारमा पकाएका अनि बट्टा बन्द भएका जङ्क फुडहरू तपाईँ रोज्नुहोस्। त्यो तपाईँका लागि हुन्छ तिनीहरू। यदि तपाईँ भारी जीवन जिउन चाहनुहुन्छ, तपाईँ उज्यालो बन्न चाहनुहुन्न, तपाईँ अन्धकारमा जीवन जिउन चाहनुहुन्छ भने अन्धकारभित्र छोपेर राखिएका भोजनहरू, फास्ट फुडहरू, प्याक्ड फुडहरू, जङ्क फुडहरू तपाईँ रोज्नुहोस्। त्यसै गरी तपाईँ मांसाहार रोज्नुहोस्, मद्यपान रोज्नुहोस्, किनभने यिनले तपाईँको बुद्धिलाई एकदमै न्यून बनाइदिन्छन्, तपाईँको चेतनालाई न्यून बनाइदिन्छन्। धेरै मित्रहरूले सोध्नुहुन्छ मांसाहार गर्नुहुन्छ कि हुन्न, कुनै पनि कुरा गर्न हुन्छ कि हुँदैन त्यसको नियम हुँदैन। तपाईँ कस्तो व्यक्ति हो? यदि तपाईँ तामसी रहन चाहनुहुन्छ, तामसी बन्न चाहनुहुन्छ, वा तामसी हुनुहुन्छ र तामसी रहन चाहनुहुन्छ भने मांसाहार तपाईँका लागि हो, मद्यपान तपाईँका लागि हो, मजाले गर्नुहोस्। यी गरिष्ठ भोजनहरू तपाईँका लागि हुन्, यी सबै रेस्टुरेन्ट तपाईँकै लागि खुलेका छन्, र यी बट्टामा भरिएका भोजन कसका लागि हुन्छ? सबै तामसी व्यक्तिका लागि त हो नि भोजनहरू, तर यहाँ टिक्नुपर्छ भन्ने जरुरी छैन। दोस्रो, तपाईँ तामसिक होइन राजसिक बन्न चाहनुहुन्छ, राजसिक व्यक्ति बन्न चाहनुहुन्छ भने छुट्टै प्रकारको भोजन रोज्ने गर्नुहोस्। राजसी व्यक्ति कस्तो हो? जो व्यक्ति दौडधुप गर्न चाहन्छ, जो व्यक्तिलाई जीवनमा केही हासिल गर्नु छ, जसको जीवनमा स्पिड तोरा गति चाहिन्छ, जो आफ्नो जीवनमा जे छ त्यससँग राजी छैन, त्यो व्यक्ति राजसी हो। तामसी व्यक्ति अत्यन्तै राजी छ, ऊ त भएको काम पनि छोड्न चाहन्छ, है त यस्तो काम कसले गर्ने भन्छ, एउटा पसल चलाएको थियो त्यो पनि छोड्न चाहन्छ, एउटा 10-5 सम्म गर्ने काम थियो त्यो पनि छोड्न चाहन्छ, 24 घन्टा मध्ये 7 घन्टा पनि ऊ काम गर्न तयार छैन त्यो पनि ऊ छोड्न चाहन्छ। ऊ भन्छ कि मैले काम छोडेपछि बल्ल म खुसी हुन्छु, यो तामसी व्यक्ति हो यो। तर राजसी व्यक्ति के भन्छ? होइन, मैले काम बढाउनु पर्छ, मैले गर्नुपर्ने धेरै बाँकी छ, म दौडिनुपर्छ, मेरो जीवनमा गति आउनुपर्छ भन्ने छ भने यो व्यक्ति राजसी व्यक्ति हो। र तपाईँ राजसी बन्न चाहनुहुन्छ भने त्यस्तै प्रकारका भोजनहरू छन्। तातो खानुहोस्, पिरो भोजन तपाईँले लिनुहोस्, अमिलो भोजन लिनुहोस्, एकदमै एकदमै मसालेदार भोजन तपाईँ लिनुहुन्छ भने तपाईँ एक ठाउँमा रोकिन सक्नुहुन्न, तपाईँ दौडेको दौडै गर्नुपर्छ। जो व्यक्तिले अत्यन्तै तातो पिरो अमिलो भोजन लिन्छ त्यो व्यक्ति बिस्तारै राजसी बन्न थाल्छ, र राजसी व्यक्तिहरूलाई नै यी भोजन मन पर्न थाल्छ। यी भोजनले तपाईँलाई निद्रा दिँदैनन्, यी भोजनले तपाईँलाई दौडाएको दौडाइ गर्छन्, तपाईँभित्र धेरै असहजता ल्याउँछन्, तर दौडेको दौडे तपाईँ कहीँ पनि पुग्नुहुन्न। यी भोजनले तपाईँलाई धेरै छिटो थकाउँछन्, तपाईँको शरीर धेरै छिटो छिड हुन्छ, तपाईँ अस्वस्थ हुन थाल्नुहुनेछ। आज केही देख्नुहुन्न, आज तपाईँ जिब्रोको स्वादका लागि जे पनि गर्दै हुनुहुन्छ, तर दीर्घकालमा तपाईँलाई के हुन्छ? त्यो तपाईँ कस्तो बन्न चाहनुहुन्छ त्यही अनुसार भोजन रोज्नुहोस्। कहिलेकाहीँ मांसाहार पनि तामसिक व्यक्ति नभएर यो राजसी व्यक्तिका लागि हुनसक्छ। जस्तो उदाहरणलाई, कोही व्यक्ति चाहिँ मांसाहार गरेपछि अझ बढी काम गर्न सक्छु म भन्ने भन्न थाल्छन्, मलाई धेरै बढी ऊर्जा आउँछ भन्न थाल्छन्, त्यस्तो अवस्थामा मांसाहार राजसी भोजन बन्न जान्छ। कसैले चाहिँ म हरेक दिन थाक्छु, अलिकति काम गर्नुपर्ने हुन्छ, अलिकति साथीहरूसँग भेटघाट गर्नुपर्ने हुन्छ, अलिकति पार्टीमा जानुपर्ने हुन्छ, त्यस कारणले थोरै भए पनि मैले सामाजिक रूपमा भए पनि यी पेय पदार्थहरू लिनुपर्छ, यिनी मदिराहरू लिनुपर्छ, म सोसल ड्रिङ्कहरू भन् खान्छ त्यो व्यक्ति भने यो मदिरा पनि राजसी भोजन भन्न जान्छ, त्यो राजसी पदार्थ हो। अब तपाईँ आफ्नो जीवन कस्तो बनाउन चाहनुहुन्छ त्यही अनुसार रोज्नुहोस्। तेस्रो प्रकारको व्यक्ति छ सात्विक व्यक्ति। सात्विक व्यक्ति त्यो हो जो जीवनमा उज्यालोपन चाहन्छ, उज्यालो बन्न चाहन्छ, स्पष्ट हुन चाहन्छ। ऊ आफूलाई न बढी भारी अनुभव गर्ने, न दौडेको दौडै अनुभव गर्ने, कहीँ बीचमा, न तामसी न राजसी, यी दुईको कहीँ बीचमा स्थिर भयो भने यो व्यक्ति सात्विक हुन्छ। तर दुई मात्रै होइन, दुईको बीचमा मात्रै होइन, यो व्यक्ति तेस्रो प्रकारको हुन्छ। यो व्यक्ति सुत्नु पर्यो भने तामसी झैँ गरेर सुत्न पनि सक्छ, दौडिनु पर्यो भने राजसी झैँ गरेर दौडिन पनि सक्छ। किनभने यो व्यक्तिभित्र अब उज्यालो आयो, यो व्यक्तिका निर्णयहरू राम्रा हुन्छन्, यो व्यक्तिको शरीर राम्रो हुन्छ। तपाईँले हेर्नुहोस्, सामान्यतया राजसी व्यक्तिको शरीर तामसीको भन्दा कम भारी हुन्छ। तामसी व्यक्तिको शरीर त एकदम भारी हुन्छ, ऊ यति खान्छ कि शरीरको अलग अलग ठाउँबाट त्यो बोसो प्रकट होस्, ऊ आफ्नो शरीरभरि बोसै बोसो भर्न चाहन्छ। तर राजसी व्यक्तिलाई दौडिनु पर्ने छ नि, त्यस कारणले आफूलाई स्वस्थ पनि राख्न खोज्छ, तर ऊ धेरै मेहनत गरेपछि बल्ल स्वस्थ हुन सक्छ। राजसी व्यक्तिले खाएको खाना पचाउनु पनि उसमा दिनभरि दौडिनुपर्छ, तामसी व्यक्तिको त खानै पच्दैन, धेरै छिटो रोगी हुन्छ। ऊ आज जति धेरै खान्छ त्यति छिटो मर्छ, धेरै छिटो रोगी हुन्छ। तर राजसी व्यक्तिलाई तपाईँले व्यायामशालामा भेट्नुहुनेछ, तपाईँले जिममा भेट्नुहुनेछ, जुम्बा गर्दै गरेको भेट्नुहुनेछ, दौडिँदै गरेको भेट्नुहुनेछ, कानमा एउटा रेडियो राखेर भए पनि ऊ दौडिन्छ, सङ्गीत सुन्दै भए पनि दौडिन्छ, यो व्यक्ति राजसी हो। व्यायाम पनि दौड बनायो, तर सात्विक व्यक्तिको व्यायाम हेऱ्यो भने ऊ एकदम शान्त तरिकाले व्यायाम गर्छ। राजसी व्यक्तिले व्यायाम गर्यो भने, कुनै योगाभ्यास गर्यो भने एक मिनटमा दस पटक बाह्र पटक गर्ने गरी गर्छ। तर सात्विक व्यक्तिले त्यही योगाभ्यास एक मिनट, दुई मिनट, पाँच मिनटसम्म लगाएर एउटा आसन गर्न थाल्छ। किन सात्विक व्यक्ति बडो स्थिर हुन्छ, उसलाई थाहा हुन्छ दौडेर मात्रै जीवनमा केही आउँदैन। आफूभित्रको उज्यालो, आफूभित्रको प्रकाश, आफ्नो स्पष्टताको आधा मण्डलले मात्रै केही कुरा निर्माण हुन सक्छ। त्यस कारणले सात्विक व्यक्ति बडो अनौठो हुन्छ र पृथ्वीमा दुर्लभ छ सात्विक व्यक्ति, एकदमै कम पाइन्छन्। तर तपाईँ त्यस्तो बन्न चाहनुहुन्छ भने तपाईँको भोजन हलुका हुन्छ। यो होइन कि तपाईँ मसालेदार भोजन गर्नुहुन्न, तर धेरै भोजन गर्नुहुन्न, तपाईँ थोरै भोजन गर्नुहुन्छ, त्यति भोजन गर्नुहुन्छ जति भोजनले तपाईँ दौडिन सक्नुहोस्। तर त्यो भोजनको बलमा तपाईँ निदाउन चाहनुहुन्न, तपाईँ ध्यानको बलमा निदाउन चाहनुहुन्छ। अब तपाईँको जीवनमा ध्यान पनि आउँछ। राजसी व्यक्तिले म यति धेरै दौडिनुपर्छ, ध्यान गर्ने समय छैन भनिरहेको हुन्छ। सात्विक व्यक्तिले म धेरै दौडिनु पर्ने हुन्छ, त्यस कारणले ध्यान अनिवार्य हो भनिरहेको हुन्छ। यी दुईटा व्यक्तिको तर्क सरणी छुट्टै हुन्छ। तामसी व्यक्तिले ध्यान, यो त काम नपाएका व्यक्तिहरूका लागि हो, यी त अरूलाई ठग्ने व्यक्तिहरूका लागि हो, यी त मन्दिर इत्यादिमा बस्ने व्यक्तिका लागि हो भनेर ऊ सुन्नै चाहन्न। तामसी व्यक्तिले न ध्यानको विषयमा केही सुन्न चाहन्छ, न अध्यात्मको विषयमा, न धर्मको विषयमा केही सुन्न चाहन्छ। तामसी व्यक्तिले आफ्नो सबभन्दा ठुलो शत्रु राजसी व्यक्तिलाई देख्छ, र राजसी व्यक्तिले सात्विक व्यक्तिलाई शत्रुको रूपमा त हेर्दैन, तर ईर्ष्या चाहिँ गर्छ एकदमै, किनभने यो व्यक्ति बडो दुर्लभ हुन्छ सात्विक व्यक्ति। राजसी व्यक्ति जति दौडिँदा पनि जुन कुरा हासिल गरेको हुँदैन, सात्विक व्यक्ति आरामसँग त्यही कुरा हासिल गरिरहेको हुन्छ। राजसी व्यक्तिको अनुहार कहिले पनि उज्यालो हुँदैन, जहिले सुकै तनाव, संसारभरिका तनाव उसको मनमा हुन्छ। सात्विक व्यक्ति धेरै गर्दैन, तर धेरै उत्पादनशीलता हुन्छ उसको, धेरै कुरा हासिल चाहिँ गर्न सक्छ कम गरेर पनि, र बडो स्थिर, बडो शान्त देखिन्छ। त्यो देखेर राजसी व्यक्तिले कहिले बुझ्दै बुझ्दैन। त्यसकारण राजसी व्यक्तिले भन् थान्छ कि यो सात्विक व्यक्तिको कुनै सिद्धि होला, कुनै देवी देवतालाई पुकारे होला। त्यसकारण राजसी व्यक्तिहरूले तपाईँले दान गरिरहेको देख्नुहुन्छ, यी एकदमै धेरै दान गर्छन्। फलानु देवताको, फलानु देवीको, फलानु गुरुको आशीर्वाद भयो भने म पनि त्यो सात्विक व्यक्ति जस्तै बन्न सक्छु कि भन्ने भन्छन्, होइन। सात्विक व्यक्ति त जीवनशैलीले बनाउँछ तपाईँलाई। दान राम्रो हो तर दान एक्लैले तपाईँलाई सात्विक बनाउँदैन। दानले तपाईँका कर्महरूलाई लुकाउँदैन, तपाईँको कर्मबन्धनको बोझ आफ्नो ठाउँमा छ। तपाईँ सात्विक बन्न चाहनुहुन्छ भने हल्का र अत्यन्तै सात्विक भोजन गर्ने गर्नुहोस्। एकदम ताजा भोजन गर्नुहोस्, हरियो परी खानुहोस्। सात्विक व्यक्तिले जन्मिएको केही पनि खाँदैन, उम्रिएको खान्छ। उम्रिएको पनि ताजा खान्छ, त्यही कुराको सेवन गर्छ। दाम बढी प्राण छ, जुन बढी ताजा छ, जुन बढी रसिलो छ, जुन बढी झोलिलो छ, र जुनले बढी स्वास्थ्य दिन्छ, जुन कुरा स्वास्थ्यवर्धक छ, सात्विक व्यक्तिले त्यही भोजन गर्छ। त्यसकारणले सात्विक व्यक्ति अत्यन्तै अक्सिजनले भरिएको भोजन गर्छ। ऊ धेरै खाएको पनि तपाईँ देख्नुहुन्न, र सात्विक व्यक्ति सितिमिति व्रत बसेको पनि देख्नुहुन्न। व्रत त कि तामसिक कि राजसिक बस्छ, किनभने यी धेरै खान्छन्। धेरै खाएपछि पद्दैन, व्रत बस्नु अनिवार्य हुन्छ। हप्ताको एक दिन दुई दिन उपवास बस्ने गर्छ। सात्विक व्यक्ति त त्यति नै खान्छ जति सहजताका साथ पच्छ र जीवनलाई ऊर्जा उपलब्ध हुन्छ। सात्विक व्यक्ति दौडनका लागि खाँदैन र खानका लागि दौडदैन। सात्विक व्यक्ति बस आफ्नो ऊर्जा बनाउँछ र आफ्नो शान्ति, आफ्नो स्थिरतामा सबै काम सम्पन्न गर्छ। अन्ततो गत्वा यो संसार चलाउने सात्विक व्यक्तिहरूले हो। सात्विक व्यक्तिहरूको बुद्धिको आधारमा राजसी व्यक्तिहरू काम गरिरहेका छन्। सबै बुद्धि सात्विक व्यक्तिका हुन्। जसको बुद्धि स्थिर छ, जसको भोजन अत्यन्तै सात्विक भयो, स्थिर भयो, यस्ता प्रकारका व्यक्तिहरू। त्यसकारणले मैले कस्तो भोजन गरौँ नभन्नुहोस्, कस्तो बन्नु छ त्यही अनुकूल भोजन गर्नुहोस्।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत फरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा। सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082-595-466, 98-29-81-50-53।
9: खुशीको खबर।
10: यसरी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रचना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सिचिभिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
9: हाम्रा विशेषताहरू:
11: आधुनिक प्रयोगशाला,
9: अत्याधुनिक सर्वेक्षण उपकरण,
11: अनुभवी प्रशिक्षक,
9: व्यवहारिक तथा परियोजना आधारित सिकाई,
11: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने।
9: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खाने पानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
11: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
9: आजै रजेना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
10: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजेना टेक्निकल कलेज घोराई 18 रजेना दाङ।
9: सम्पर्क फोन नम्बर 082-562-204,
10: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64-848।
12: रजेना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
9: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
10: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष जाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
9: डाक्टरद्वारा दिइने सेवाहरू:
10: नाक बुझिने, सिंगान आइरहने, पहेँलो गराउने सिंगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक बाङ्गो भएको, नाक बज्ने,
9: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पित बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
10: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
9: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
10: नोट: धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला। बिरामी जाँच हुने मिति: यही जेठ 30 गते शनिबार। समय: बिहान 10 बजेदेखि।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
9: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बालमन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098।

0: best product haru coconut choconut vita milk butter fried cream milky butter tatha digestive whole wheat biscuit
1: hera hera hera yo ho hamro choice koto ko digestive ra cookie cha hai nice
0: adguri
2: मृत्यु पश्चात पुनर्जन्म हुन्छ भने पितृ कसरी हुन सक्छ बुझाइ पाऊ।
3: तपाईँको पनि सजगता छ, तपाईँसँग पनि मसँग पनि छ, भुसुनासँग पनि छ।
2: त्यही भएर त भोग लाग्यो भन्ने कुराप्रति सजग छ, मर्नबाट डराउँछ। हात्तीसँग पनि छ, बाघ पनि सँग छ, गनेौलासँग पनि छ, सर्पसँग पनि छ। ब्रह्माण्डको हरेक प्राणीमा सजगता छ, खालि मनुष्यले मात्रै सजगताको तालिम दिन सक्छ, त्यसलाई ध्यान भनिन्छ। र ब्रह्माण्डभरिको जुन सजगता छ त्यो सजगतालाई विभिन्न नाम दिए ऋषिहरूले, विभिन्न नाम दिए। जसले अब हामी जस्तो भौतिक रूपमा शरीरमा सजगताको तालिम लिनु पर्दैन वा लिन पाउँदैनन्, किनभने उनीहरूसँग शरीर छैन। ती चेतनाहरू जोसँग शरीर छैन तिनलाई पितृ भनियो। त्यो विभिन्न नामहरू हुन् नि बुझ्ने, यी सबै सजगताका कथाहरू हुन्। अब पितृहरूले मदत गर्छन् भनिन्छ, सजगताले मदत नगरे तपाईँलाई कसले गर्छ? मेरो मात्रै सजगता होइन, सारा संसारको सजगताले तपाईँलाई मदत गर्न सक्छ, आफ्नो मात्रै होइन। खालि एउटै कुरा छ, सबै सजगता प्रति विनम्र हुनुहोस्। आफ्नो सजगता नचिनिकन अरू भित्रको सजगता कहिल्यै पनि चिनिँदैन। आफूसँग छ भन्ने थाहा छैन त अरूसँग कसरी हुन्छ? त्यसकारणले पहिलो हो आफ्नो सजगता चिन्नुहोस्, दोस्रो हो त्यही सजगता अरूमा पनि छ भन्ने चिन्नुहोस्, तेस्रो तपाईँको सजगता र अरूको सजगतामा भिन्नता छैन भन्ने चिन्नु नै अहम् ब्रह्मास्मि हो। त्यहाँ बल्ल मामला सुल्झिन थाल्छ। त्यसकारणले अहिले त यात्रामा हुनुहुन्छ, निरन्तर हिँड्नुहोला। दृश्य गुणहरूमध्येको एक गुण असुख, हामीले आर्जन गर्ने धनबाट लिने सुविधा, परिवार आफन्तबाट मिल्ने सुख, विभिन्न चाडपर्वको रमाइलोबाट आउने सुख रमाइलो, यसलाई के मान्ने? यदि तपाईँलाई भोजनले सुख दिने हो भने त ज्वरो आएको बेलामा, बिरामी भएको बेलामा पनि त्यति नै सुख दिइराख्नुपर्ने हो नि। तपाईँभित्र सुख लिने क्षमतामा भर पर्छ बाहिरको सुख लिने कि नलिने। तपाईँलाई मनपर्ने सबै भोजनहरू पस्किएर ठिक्क तयार छन्, तपाईँ एक हप्तादेखि खान पाउनु भएको छैन, एकदमै पुरै तयार छन्, तर अचानक एकदमै नजिकको प्रियजनको मृत्यु भएको खबर आयो, के तपाईँले तपाईँलाई त्यो भोजनले सुख दिन्छ? भोजनमा सुख हुँदैन, सुख तपाईँको मनमा छ। त्यही भोजन अरू कसैलाई दिनुहोस् त उसले सुख नै अनुभव गर्दैन। मांसाहारीले मासुका परिकार देख्दा, मांसका परिकार देख्दा जुन सुख अनुभव गर्छ, शाकाहारीले त्यो देख्दाखेरि भित्र हृदयमा दया र करुणा बाहेक केही पनि अनुभव गर्दैन। भोजनमा सुख हुने हो भने त शाकाहारी र मांसाहारी दुइटैलाई हुनुपर्ने हो। सुख निर्माण व्यक्तिले आफू भित्रबाट गर्छ। अब तपाईँलाई आज धन रमाइलो लाग्दैछ, किन धन रमाइलो लाग्दैछ भने नि आज धन कमायो भने राख्न पाइन्छ, देशको सामाजिक राजनीतिक व्यवस्था त्यस्तो छ, धन आफ्नो खुसी खर्च गर्न पाउनुहुन्छ। एकछिनलाई मान्नुहोस् कि देशमा राजनीतिक व्यवस्था परिवर्तन भयो र धन कमाउन पाउने तर खर्च गर्न नपाउने भयो भने तपाईँलाई धन कमाउन आनन्द आउँछ? अब धन कमाउन आनन्द लिनुभएकै होइन, तपाईँले बुझ्नु भएको छैन, आफ्नो मनले धनमा आनन्द देखेको मात्रै हो। तपाईँको अगाडि त्यो एकदम तपाईँलाई मनपर्ने लुगा कसैले ल्याइदियो, एकदमै हलिउडका नायक नायिकाहरूले लगाउने

0: तपाईँलाई तपाईँसँग पनि राख्नुहोस्, तपाईँ पनि त्यहीँ एक दिनभरि बस्नुहोस् त कस्तो आनन्द आउँछ भनेर तपाईँले म कहाँ पठाउनु भयो भने मलाई एक मिनट पछि यो मान्छे कतिखेर भागिदिए हुन्थ्यो भन्ने हुनसक्छ। तपाईँले साथीमा सुख देख्नु भएको छ, त्यो तपाईँको मनले देखेको, मेरो मनले देख्दैन, के गर्नुहुन्छ अब त्यसमा सुख देख्दैन। उसले भन्छ यस्तो गफ गर्ने मान्छे हे भगवान्, मलाई चाहिँ बडो शान्त मान्छे मनपर्छ, यसले वहाँ आकाश राम्रो छ, फुल राम्रो छ भनिरहेको छ कि मेरो आँखा फुट्या छन् र म आफै देखिरहेको छु त्यसले राम्रो छ किन भन्नुपर्छ, यसले राजनीतिको कुरा गर्छ कि मेरो बुद्धि कम छ, मैले पनि राजनीति देखेको छु चिनेको छु, कुरो आवश्यक के भयो, दुईजना बसिरहेको छौँ त एकछिन मौनमा बसौँ भन्ने मेरो बुद्धि रहेछ भने तपाईँलाई खुसी बनाउने साथीले मलाई खुसी बनाउन सक्छ। संसारमा सुख वा दुःख केही पनि छैन, आफूले हाल्ने हो। यो कुरा बुझ्नुभयो भने बाजी मार्नुहुन्छ, यसलाई भित्रबाट बुझ्नुहोस्, सैद्धान्तिक विषय नै होइन यो, योभन्दा व्यवहारिक केही पनि छैन, अध्यात्म भन्दा व्यवहारिक केही पनि हुँदैन। हामीले त जीवनलाई यति अव्यवहारिक बनायौं कि यति सरल सूत्र पनि अव्यवहारिक लाग्छन्। त्यसकारणले आफ्नो सजगतामा खोज्नुहोस्, तपाईँले खोजेको सबै कुरा पाउनुहुनेछ।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
1: अर्डर अनुसार खाली बोतलको उत्पादन,
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसे, फोन नम्बर 082-5630-021 र होटल दाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
3: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
4: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
5: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
10: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू,
11: कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
12: मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी,
13: सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
14: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ, सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-25-7।
15: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
16: विशेषज्ञ डाक्टरी सेवाहरू,
15: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
16: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
17: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
16: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
15: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
18: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
19: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
20: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
19: हाम्रा विशेषताहरू
20: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको

0: आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
1: शान्त तथा पारिवारिक वातावरण भएको,
0: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
1: सिहार सुसारको राम्रो व्यवस्था भएको,
0: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
1: घरको जस्तै माया पाउने,
2: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
3: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, भुवाई उपमा नगरपालिका, पन्ध्र दाङ, सहित गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
2: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-25-183।
4: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
5: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
4: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
5: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
4: तालिममा दिइने विषयहरू:
5: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
4: स्पेशल सेफ तालिम,
5: जापानिज सुशी तालिम,
4: वेट्रेस,
5: टुरिस्ट गाइड।
4: हाम्रा विशेषताहरू:
5: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने,
4: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने,
5: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको,
4: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ,
5: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
4: सम्पर्क मोबाइल 98-410-17-09, 98-410-17-09।
5: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: कार्यक्रमहरू:
7: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
6: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
8: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ।
9: फोन नम्बर 082-5-62-601, 98-5-78-35-990, 98-5-78-31-684, 98-5-12-32-28
7: र 98-5-78-37-255।
10: के फलामलाई भिजिन्छ कि भनी पानीमा बार बार चोप्नु मेरो गल्ती हो वा नभिज्नु फलामको गल्ती हो? के फलामलाई पानीमा चोप्नु नै मेरो गल्ती हो? यस्तो छ, हामीले जीवनमा जे पनि गर्छौँ नि, जे सुखै गरौँ, सबै परीक्षण हो, ग्यारेन्टी केही पनि छैन। यो गरेपछि यही हुन्छ भन्ने छँदै छैन, नहुनु पनि सक्छ। हामी सबै अँध्यारोमा हिँडिरहेका छौँ, एकछिन अगाडि के हुन्छ न तपाईँलाई थाहा छ न मलाई थाहा छ, तर पनि हामी हिँड्न बाध्य छौँ अनुमानको भरमा। एकछिन पछाडि यस्तो हुन्छ होला, भोलि यस्तो हुन्छ होला। हेर्नुहोस् न, हामी के भन्छौँ बेलुका पनि जाने बेलामा, आजको कार्यक्रम सकियो, भोलि फेरि आफ्नो समयमा हामी भेट्नेछौँ। अनुमानमा भनेको, भोलि भेटिन्छ कि भेटिँदैन के थाहा रहे, भेट्नेवाला यहाँ रहन्छ कि रहँदैन, सुतेको मान्छेहरूले उज्यालो हुन्छ कि हुँदैन, भूकम्प आउँछ कि सुनामी आउँछ कि तहस नहस हुन्छ कि रहन्छ कि, हामीलाई केही थाहा छ र? तर पनि अनुमान, हिजो पनि सुतेका थियौँ उज्यालो भयो आज आइयो, त्यस कारण भोलि पनि आइन्छ होला, सब अनुमान भइरहेछ। अनुमानमा काम गर्ने हो, भोलि सबैको त्यस्तै नै हो। त्यसकारण तपाईँले फलामलाई पानीमा चोप्नु गल्ती बिल्कुल होइन, किनभने न भिजि पो हाल्छ कि के थाहा, पग्लि पो हाल्छ कि के थाहा, सफा भइहाल्छ कि टलक्क टल्किन्छ कि के थाहा। आफ्नो प्रयास, आफूले जे जानेको छ जसरी जानेको छ त्यो प्रयास कहिल्यै छोड्नुहुन्न। तपाईँलाई फलामलाई पानीमै डुबाउन जानेको छ भने ठिक छ नि त, मैले त्यही जाने त्यही गरेँ, जे जाने छ त्यही गर्ने हो, गर्नुहोस्, तर गर्नुहोस्, खाली बस्नु हुँदैन, केही न केही गर्ने, यसलाई साधना भनिन्छ, निरन्तर अभ्यास। अब के ठिक के बेठिक छोडिदिनुहोस्, पानीमा चोपल्नु ठिक कि दुधमा लगेर चोपल्नु ठिक कि के थाहा, के थाहा। हामी सब अँध्यारोमा हिँडेका छौँ, यो गर्दा ठिक र यो गर्दा बेठिक भन्न सकिँदो रहेछ। कति मान्छेहरू यो गरिस् भने तँलाई धर्म हुन्छ ठिक हुन्छ भन्छन्, अब हुन्छ कि हुँदैन के थाहा, अनुमान हो, धर्मै हुन्छ भन्ने छ र, अनि यो गर्दा पाप हुन्छ भन्छन् पापै हुन्छ भन्ने छ र। हेर्नुहोस्, एउटै काम गरेर पाप पनि हुन्छ धर्म पनि हुन्छ, एउटै काम। अब तपाईँले त्यो पाप हो कि धर्म हो छुट्याउन सक्नु भएन। मलाई त्यो चराको याद आउँछ, एकपल्ट यही टेलिभिजन च्यानलहरूमा हेरेको, एउटा चरा लिएर आउँछ, उसको बच्चाहरू हुन्छन् तिन चारवटा, अनि किराहरू लिएर आउँछ, हरिया हरिया किराहरू मुखभरि किरा च्यापेर लिएर आउँछ, किरा सर्वलाई राखा छन् जिउँदा छन्, किरा चलेको देखिन्छ, अनि ती जिउँदा किरा उसले आफ्नो बच्चाको मुखमा पालै पालो गरेर हालिदिन्छ, बच्चाले किरा खाए, त्यो बच्चालाई किराहरू ल्याएर नदिएको भए बच्चा मर्थे, ती बच्चालाई खान दिनु धर्म हो कि होइन, अनि जिउँदो किरालाई लगेर कसैको मुखमा हालेर मारिदिनु पाप हो कि होइन, गरे त एउटै काम हो, एउटै काम पाप पनि हुन्छ धर्म पनि हुन्छ, तपाईँ कुन दृष्टिले हेर्नुहुन्छ। त्यसकारणले हेर्नुहोस्, मैले यो गरेँ मैले धर्म गरेका छु भन्नु अहङ्कार मात्रै हो, मैले पाप गरेका छु भन्नु पनि भ्रम मात्रै हो, पापभित्र पनि धर्म लुकेको हुन्छ, धर्मभित्र पनि पाप हुन्छ। त्यसकारण हामीले के गरिराखेका छौँ के थाहा, जे गरिराखेका छौँ बस निरन्तर गरौँ, त्यही गरौँ, चरेवेदी चरेवेदी गरौँ ल। धेरै बुद्धि लगाउनु आवश्यक छैन, फलाम चोप्नु हो पानीमा चोप्न दिनुहोस्, केही फरक परेन, गल्ती छैन।
11: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ, नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
12: मम्मी मम्मी दाँत दुख्यो,
13: मम्मी मेरो दाँत भङ्गो आयो, साथीहरू सधैँ जिस्केर जान्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
14: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या,
15: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि, लौ हिँड।
13: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
15: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
16: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
17: सावधान, उस्ता उस्तै नामबाट नझुकिनु होला है, बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
18: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल एमा शोरूम नजिकै,
19: सम्पर्क फोन नम्बर 082-5902222।
13: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
20: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
19: हाम्रा सेवाहरू
20: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
19: छाती, दम, निमोनिया, खोकी, छेरोग,
20: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
19: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
20: पेट, ग्यास।